0: यति बेला हाम्रो स्टुडियोको समय अनुसार बिहानको ठिक 6 बजेको छ।
1: परमेश्वर पिता, हामी तपाईँलाई हाम्रा मुक्तिदाता येशू प्रभुको नाउँमा धन्यवाद चढाउँछौ। तपाईँले उहाँलाई हाम्रो मुक्तिदाता बनाई यस संसारमा पठाउनुभयो। उहाँले हाम्रो निम्ति क्रुसमा आफ्नो प्राण बलिदान दिनुभएको कारणले नै उहाँको बहुमूल्य पवित्र अनमोल रगतको दाम तिरेर तपाईँले हामी पापी अधर्मी मानिसहरूलाई मुक्ति दिनुहुन्छ। हामी तपाईँलाई कति धन्यवाद चढाउँछौ। तपाईँले यो अचम्मको प्रबन्ध गर्नुभएको छ, किनकि तपाईँ हामीलाई प्रेम गर्नुहुन्छ, प्यार गर्नुहुन्छ, माया गर्नुहुन्छ, हाम्रो वास्ता गर्नुहुन्छ। कुनै पनि प्राणी मरेपछि नरक कुण्डमा नजाओस्, सबै आत्मा बाँचोस्, सबै मरेकाहरूको आत्मा स्वर्गमा जाओस् भन्ने यो तपाईँको अघिदेखिको सनातनी इच्छा हो। अनि यसै कारण नै तपाईँले ख्रिस्ती येशु प्रभुलाई हाम्रा मुक्तिदाता बनाइकन यस संसारमा हाम्रो निम्ति क्रुसमा आफ्नो प्राण बलिदान दिनलाई पठाउनु भएको हो। हामी तपाईँलाई आफ्नो हृदयदेखि धन्यवाद धन्यवाद धन्यवाद चढाउँछौ। अनि आज हामी प्रार्थना चढाउँछौ, प्रभु धेरै हाम्रा प्रियहरूले यो कुरो अझैसम्म सुन्नु भएको छैन, यो कुरो जान्नु भएको छैन। अनि यसै कारण प्रभु हाम्रो प्रार्थना यही छ, तपाईँ आफैले नै यो प्रसारणद्वारा यो कुरो हाम्रा प्रियहरूलाई बुझाइदिनुहोस्, उहाँहरूले येशू प्रभुको सुसमाचार सुनेर प्रभु येशू ख्रीष्टलाई आफ्ना मुक्तिदाता प्रभु भनिकन ग्रहण गर्न सकुन्। अनि जुन मुक्ति तपाईँ हामीलाई सित्तैमा दिनुभयो ख्रीष्टी येशू प्रभुमा विश्वास गर्नेहरूलाई यो सित्तैमा पाइने मुक्ति हाम्रा प्रियहरूले पनि पाउन सकुन् भन्ने हाम्रो यही प्रार्थना छ। हामी तपाईँलाई धन्यवाद चढाउँछौ। साथसाथै हाम्रो यो पनि प्रार्थना छ, हाम्रा विश्वासी भाइ बहिनीहरू जति पनि हुनुहुन्छ, हामी त खालि प्रभुमा नयाँ जन्म पाएर त्यतिकै रहने होइन रहेछ, हामी त बढ्दै जान पर्ने बढ्दै जान पर्ने। यसकारण हामीलाई जुन प्रकारको वचनको खुराक चाहिन्छ, वचन चाहिन्छ, यो पनि तपाईँले प्रभु यस प्रसारणद्वारा जति पनि दिनुहुन्छ त्यसले हाम्रा भाइ बहिनीहरूको जीवनमा ख्रिस्टीय परिपक्वता आएको होस्, अनि मण्डली चाहिँ एकदमै बलियो हुँदै जाओस्। संख्यामा मात्रै ठूलो मण्डली होइन, तर आत्मिक जीवनमा पनि हामी चाहिँ एकदमै बलियो मण्डली बन्न सकौं भन्ने बिन्ती जनाउँछौ। यसै कारण तपाईँ आफैले नै पवित्र आत्मा खन्याउनुहोस् प्रभु, पवित्र आत्माद्वारा तपाईँ आफैले नै मानिसहरूलाई एकदमै यो कुरा सुनाएर बुझाएर विश्वासमा ल्याउनुहोस्, अनि धेरै आत्माहरू बाँच्न सकुन्। तपाईँ परमेश्वर पिताको महिमाको लागि हाम्रो यो प्रार्थना सुन्नुहोस्। हामी सबै कुरोको लागि तपाईँलाई धन्यवाद चढाउँछौ, प्रभु येशू ख्रीष्टको नाउँमा, आमेन।

एउटै कुरामा परम प्रभु सुन माग्दछु, मैले खोजेको यही हो कि जीवनभरि म परम प्रभुको भवनमा रहन पाऊ र उहाँको सुन्दरतालाई हेरिरहन पाऊ र उहाँको मन्दिरमा उहाँलाई खोज्न सकौँ, किनकि सङ्कटको दिनमा उहाँले मलाई उहाँको वास्तवमा सुरक्षित राख्नुहुन्छ, आफ्नो पवित्र वास्तवमा उहाँले मलाई लुकाइदिनुहुन्छ।

0: अहिले तपाईँ सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 मेगाहर्ज काठमाडौँबाट र 105.6 मेगाहर्ज पोखराबाट।
1: र हाम्रो अनलाइन प्रसारण सुन्नको लागि लग इन गर्नुहोस् www.goodnewsfm.com.np। थप जानकारीको लागि
0: फोन नम्बर 01-4770-754, 01-4770-754 र हाम्रो व्हाट्सएप नम्बर रहेको छ 98-023-44-46, 98-023-44-46। अब प्रस्तुत छ कार्यक्रम जीवनको रोटी।

जयमसी साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम सुनेर बसिरहनु भएका सम्पूर्ण श्रोतालाई गेतसेमनी एयरपोर्ट चर्चको प्रस्तुति कार्यक्रम जीवनको रोटीमा। श्रोता, यस कार्यक्रम मार्फत प्रत्येक दिन तपाईँ आदरणीय पास्टर टेक दाहालज्यूद्वारा पवित्र धर्मशास्त्र बाइबलबाट परमेश्वरको जीवित वचन सुन्दै आइरहनु भएको छ र आज पनि तपाईंलाई वचनद्वारा साथ दिन गइरहेका छौ। तर यो समय कार्यक्रमको शुरूआत एउटा अर्थपूर्ण गीतबाट गर्न चाहन्छौ र गीतपछि हामी उपस्थित हुने नै छौं।

यो निकै नै मिठो गीतपछि तपाईंलाई फेरि पनि कार्यक्रममा स्वागत गर्न चाहन्छौ र अब चाहिँ कार्यक्रममा पालो भएको छ आदरणीय पास्टर टेक दाहालज्यूबाट परमेश्वरको वचन सुन्ने र ढिला नगरिकन यो समय म उहाँलाई दिन चाहन्छु।

जय मसीह की गेत्सेमनी एयरपोर्ट चर्च परिवार साथै हामीसँग संगति गरिराख्नु भएको आदरणीय दाजुभाइ दिदीबहिनीहरू, म टेकदाल सधैँ झैं एउटा नयाँ विषयमा वचन लिएर तपाईँहरूको समक्ष उपस्थित भएको छु। र आजको वचनको शीर्षक रहेको छ, टालेर होइन नयाँ पारेर। इजिकेलको पुस्तक 36 अध्यायको 26 र 27 पदमा यसो भनिएको छ, म तिमीहरूलाई एउटा नयाँ हृदय दिनेछु र तिमीहरूबाट ढुङ्गाको हृदय निकालेर म त्यसको सट्टामा तिमीहरूलाई मासुको हृदय दिनेछु। 27 पद, अनि म मेरो आत्मा तिमीहरूमा हालिदिनेछु र तिमीहरूलाई मेरो विधिहरू पालन गर्ने र मेरो नियमहरू होसियार साथ मान्ने तुल्याउने छु भनिकन परमप्रभु परमेश्वरले यो प्रतिज्ञा गर्नुभएको छ। र ख्रीष्ट येशू मुक्तिदाता भइकन धरतीमा आउनुभयो। सृष्टिकर्ता परमेश्वर क्रुसमा बलि हुनुभयो। उहाँको बलिलाई स्वीकार गर्नेहरू, विश्वास गर्नेहरूको पाप क्षमा भयो। उहाँ तेस्रो दिनमा बौरी उठ्नुभयो र त्यो पछि उहाँले प्रतिज्ञा गर्नु भए अनुसार पवित्र आत्म परमेश्वर पठाइदिनु हो। र पवित्र आत्म परमेश्वर धरतीमा जो पेन्तिकोसको दिनमा आउनुभयो, 120 जना पवित्र आत्माबाट भरिनुभयो। त्यो समय पछि प्रभु येशूलाई मुक्तिदाता भनेर विश्वास गर्ने हरेकको हृदयमा उहाँ बास गर्नुहुन्छ र उहाँले ढुङ्गाको हृदय निकाल्नु भएर एउटा नयाँ हृदय, मासुको हृदय उहाँले हालिदिनु भएको छ। र पवित्र आत्मा परमेश्वर तपाईँ र मेरो हृदयमा उहाँ बास गर्नुहुन्छ र पवित्र आत्मा परमेश्वर आउनु भएर जो बास गर्नुभयो, हाम्रो बिग्रेको हृदयलाई, हाम्रो जो पाप गर्ने प्रकारको हृदयलाई, दुष्ट प्रकारको हृदयलाई टालटुल गरेर उहाँले टाल्नु भएन, मर्मत गर्नु भएन। तर यहाँ परमेश्वरको वचन चाहिँ यो छ, म तिमीहरूलाई एउटा नयाँ हृदय दिनेछु। पवित्र आत्मा परमेश्वर जो पेन्तिकोसको दिनमा आउनुभयो र तपाईँ र मेरो हृदयमा बसोबास गर्न सुरु गर्नुभयो, उहाँले चाहिँ अब एउटा नयाँ मासुको हृदय हामी भित्र हालिदिनु भएको छ। र पवित्र आत्मा परमेश्वर आउनु भएर फर्केर जाने जस्तो होइन, पुरानो करारमा पवित्र आत्मा परमेश्वर आउनुहुन्थ्यो, फर्केर जानुहुन्थ्यो, उहाँ थायी रूपमा बसोबास गर्न आउनुहुन्थेन। तर नयाँ करारमा चाहिँ अब यो समय पवित्र आत्मा परमेश्वरको समय भएको कारणले गर्दा उहाँ थायी रूपमा सदा सर्वदा हामीमा बास उहाँले गर्नुहुन्छ। र त्यही कुरालाई लिएर पहिलो कोरिन्थीको पुस्तक 6:19 के तिमीहरूलाई थाहा छैन, तिमीहरूको हृदय पवित्र आत्माको मन्दिर हो, तिमीहरूको शरीर पवित्र आत्माको मन्दिर हो भनिकन उहाँले यसरी स्पष्ट भन्नुभएको छ। र पवित्र आत्मा परमेश्वर जो आएर बसोबास गर्न भइसकेपछि अब उहाँ सदा सर्वदा तपाईँ भित्र उहाँले बसोबास गर्नुहुन्छ। यदि तपाईँले ख्रीष्ट येशूलाई मुक्तिदाता भनेर विश्वास गर्नुभयो र उहाँको रगतमा मेरो पापहरू क्षमा छ र उहाँको बलिबाट मेरो मूल पाप खत्म भएको छ भन्ने यदि तपाईँले विश्वास गर्नुभएको छ भने पवित्र आत्मा परमेश्वर तपाई भित्र बास गरिराख्नु भएको छ र तपाईँको शरीर पवित्र आत्माको मन्दिर भएको छ भनिकन बाइबलले यो बताएको छ। र यो चाहिँ चेन्ज मात्रै होइन, यो चाहिँ ख्रीष्ट येशूसँगको जीवनको एक्सचेन्ज हो भनेर चाहिँ बाइबलले त्यो बताएको छ। चेन्जले मात्रै चाहिँ टालटुल गरेको जस्तो हुँदछ। उदाहरणको लागि एउटा सेतो स्याल यो भात चोर्न जाँदाखेरि रातो रङवाला पानी घोपिएर रातो भएर जंगल गएछ अरे, सबै जंगली जनावरहरूले यो त माथि जुनबाट नै झरेको हुनुपर्छ, जंगलको राजा उही नै हुनुपर्छ भनेर चाहिँ मानेछ अरे। स्याललाई पनि त्यो कुरा गर्दाखेरि उसलाई पनि खुसी लागेछ अरे। त्यो भइसके पछाडि उसलाई त्यहाँ सबैले सहायता गरे, कोही बडीगार्ड बस्थे, खानपिन ल्याएर खुवाए। त्यस्तो हुँदै हुँदै जाँदाखेरि फेरि पूर्णिमाको जुन आएछ अरे, माथि जुन लागेको रहेछ अरे, पल्लो डाँडामा एउटा स्याल घाँटी माथि तन्काएर उहा भनेर चाहिँ उकराउन थालेछ। स्यालले म त जंगलको राजा भएको छु अहिले भन्ने बिर्सेछ अरे। उसको स्वाभाविक स्वभाव अनुसार उसले पनि उहा भनेर कराउन थाले पछाडि उसको वरिपरि भएको अरू जंगली जनावरले यो त जाबो स्याल पो रहेछ, यो जुनबाट खसेको पनि होइन रहेछ, यो त स्याल रहेछ, हामी यसलाई राजा मान्दैनौ भनेर चाहिँ मारेछन् रे भन्ने एउटा अंग्रेजीमा मैले कथा पढेको थिएँ। त्यो चाहिँ बाहिरी चेन्ज मात्रै भयो, तर बाइबलमा त एक्सचेन्जको कुरा, एउटा नयाँ, टोटल नयाँ, टालटुल मात्रै होइन तर उहाँले नयाँ बनाउनु भएको छ भनेर चाहिँ यहाँ बताइएको हो। र
कति प्रभुलाई विश्वास गरेका प्रभुका छोरा छोरीहरूले म त पाप क्षमा भएको एउटा पापी मान्छे, सुधारिएको मान्छे मात्रै हुँ भनेर चाहिँ त्यो प्रकारले उत्तरहरू दिनुहुन्छ। त्यो उत्तरहरू सुन्दाखेरि नम्र स्वभावको उत्तरहरू जस्तो त लाग्दछ, तर बाइबलको शिक्षा अनुसार त्यो सही छैन। त्यो व्यक्ति त अब धर्मी मानिस भइसकेको व्यक्ति हो। त्यो व्यक्तिको पापलाई, पुरानो कुरालाई त प्रभुले हेर्दै हेर्नुहुन्न। र दोस्रो कोरिन्थीको पुस्तक 5:17 यो भनेको छ, यदि कोही ख्रिस्टमा छ भने ऊ नयाँ सृष्टि हुन्छ, पुराना कुरा बितेर जान्छ, ऊ नयाँ भइहाल्छ। अब उसको सबै पुराना कुरा त बितेर गइसक्यो र ऊ त नयाँ भइसकेको छ। र आदरणीय ख्रिस्ट प्रेमी दाजुभाइ दिदी बहिनीहरू, तपाईँले जुन समय ख्रिस्ट येशूलाई मुक्तिदाता भनेर विश्वास गर्नुभयो, तपाईँ पाप क्षमा भएको, दुःखदायी पाएको, एकदमै त्यो प्रकारको कमजोर मान्छे धर्मी परमेश्वरले बनाउनु भएको, यानि पाप क्षमा गरिएको, अपराधबाट क्षमा पाएको व्यक्ति जस्तो मात्रै तपाईँ हुनुहुन्न। तर पवित्र बाइबलले त तपाईँले जुन समय ख्रिस्ट येशूलाई मुक्तिदाता भनेर विश्वास गर्नुभयो, तपाईँको पुरानो कुराहरू उहाँले सबै, उहाँको रगतले सबै सफा गरिदिइसक्नुभयो। अब पवित्र आत्मा परमेश्वर तपाईँ भित्र आएर बास गर्नु भएको छ र तपाईँलाई उहाँले नयाँ सृष्टि बनाइसक्नु भएको छ। पुतली केबाट बन्छ भनेर चाहिँ विज्ञानले भनेको कुरा हामीलाई थाहा छ। पुतली पहिला चाहिँ ऊ झुसुलकिरा हुन्छ, झुसुले किराबाट ऊ जो स्टेजेसहरूमा परिवर्तन हुँदै जान्छ र अन्तिममा गएर ऊ एक सुन्दर पुतलीमा परिणत हुन्छ। र सुन्दर पुतलीमा परिणत भइसकेपछि ऊ कुनै पनि हालतमा ब्याक झुसुले किरामा आउन सक्दैन। ऊ पुतली भइसकेपछि पुतलीमा नै उसको जीवन सिद्धिन्दछ। भने जस्तो नै यहाँ पुतली चाहिँ टोटल नयाँ हो। झुसुले किरासँग उसको कुनै रूप रङ नै मिल्दैन। झुसुले किरा त लामो हुन्छ, झुसे झुस हुन्छ, हिँड्दा पनि यसरी यसरी यसरी गरेर हिँडेको हामी देख्दछौ। र झुसुले किरालाई प्राय मानिसहरू कसैले मन पनि पराउँदैन, कारण यसको झुस बिज्यो भने हामीलाई छालामा दुःख पनि दिन्छ, आँखामा पर्यो भने त झन् त्यो त खतरनाक अवस्थाहरूमा पुर्याउँछ। त्यसले गर्दाखेरि झुसुले किरालाई प्राय मानिसहरूले मन पराउँदैन। तर पुतली जब झुसुले किरा पूर्ण परिणत हुँदछ र त्यो समय जो पुतली उड्न सुरु गर्दछ, सबैले फोटो खिच्दछन्, मन पराउँदछन्। मैले कति टुरिस्टहरूलाई देखेको छु र स्वतिर उहाँहरू पुतलीको अध्ययन गर्न नै कति प्रकारको पुतली हुन्छ भनेर जंगल जंगल पुतलीको अध्ययन गर्नको लागि हिँडेको पनि मैले देखेको छु। र पुतलीको अध्ययन गर्दाखेरि त्यो जो फोटोहरू खिचेको छ, फोटोहरू मानिसहरूलाई उहाँहरूले देखाउनु हुँदाखेरि मानिसहरूले बडो चाख लिएर यसरी हेर्नुहुन्छ। तर झुसुले किराको कसैले त्यो फोटो खिचोस् र झुसुले किराको यहाँ फोटो हेर्न आउनुहोस् भन्यो भने प्राय कोही पनि नआउला, किनकि झुसुले किरालाई कसैले पनि मन पराउँदैन। र यहाँ पुतली चाहिँ झुसुले किराबाट टोटल परिवर्तन भएको हुँदछ र यहाँ झुसुले किरालाई टालटुल गरेर पुतली बनाइएको होइन, फेरि केही पछि फेरि झुसुले किरामा नै फर्किने प्रकारको अवस्था हुँदैन। तर यहाँ पुतली त टोटल नयाँ, उसको रूप नयाँ, उसको उडाइ नयाँ, लगायत चाल नयाँ, सबै कुराहरू उसमा नयाँ देखिन्छ। भने जस्तै जुन समय तपाईँले ख्रिस्ट येशूलाई मुक्तिदाता भनेर विश्वास गर्नुभयो, अब तपाईँको विगत सकियो, तपाईँलाई प्रभुले अब नयाँ बनाइसक्नु भएको छ। उहाँ त्रिएक परमेश्वरको तेस्रो शिर पवित्र आत्मा परमेश्वर आउन भइकन तपाईँ भित्र बास गर्नुहुन्छ। तपाईँको शरीरलाई उहाँले आफ्नो मन्दिर स्थापना गरिसक्नु भएको छ र तपाईँ अब टोटल नयाँ हुनुभएको छ। यदि कोही ख्रिस्टमा छ भने ऊ नयाँ सृष्टि हुन्छ, पुराना कुरा बितेर जान्छ, ऊ नयाँ भइहाल्छ भनिकन भनिएको कुराहरू चाहिँ त्यो हो। अब पुराना कुराहरू टोटल वाइप आउट, सबै त्यो चाहिँ मेटाइसकिएको छ र त्यो कुरा तपाईँले विश्वास गर्न सक्नुपर्छ। त्यो कुरालाई तपाईँले विश्वास नगर्नु भएको होस् भनिकन दुष्टात्माले तपाईँलाई त्यही नै छलहरू गर्दछ र तपाईँ अब पापी स्वभावको शरीरतर्फ मन लगाउनु पर्दैन भनेर चाहिँ बाइबलले यो बताएको हो। गलातीको पुस्तक 2:20 म ख्रिस्टसँगै क्रुसमा टाँगिएको छु, अब म जिउने म होइन तर ख्रिस्ट ममा जिउनुहुन्छ। अब म भित्र पवित्र आत्मा परमेश्वर हुनुहुन्छ र पवित्र आत्मा परमेश्वरलाई लिएर म हिँडिरहेको व्यक्ति हुँ। मलाई त अब एक धार्मिक व्यक्ति बनाउनु भएको छ। अब कुनै हालतमा पनि मलाई दोष परमेश्वरले लगाउने हुन्न, किनकि पुराना मेरो जिन्दगी अब उहाँको रगतबाट उहाँले सफा गरिसक्नु भएको छ भन्ने यो सत्यता तपाईँले थाहा गरेको हुन पर्दछ। र पवित्र आत्मा परमेश्वर
हामी भित्र हुनुहुन्छ भन्ने कुरा धेरै विश्वासीहरूलाई दुष्ट आत्माले बिर्साएको छ। तर यो कुरा तपाईँले बिर्सनु हुँदैन, म नयाँ भइसकेको छु, मेरो हृदय पापी स्वभावको हृदय टालटुल गरेर उहाँले राख्नु भएको छ, होइन, मलाई त नयाँ हृदय उहाँले दिइसक्नु भएको छ र उहाँको आत्मा म भित्र बास गर्नुहुन्छ। अब म सही जीवन वचन अनुसारको जीवन जिउनको लागि मैले प्रयास गर्ने होइन, तर उहाँकै आत्माले इजकेलको पुस्तक 36:27 बताए जस्तो नै उहाँकै आत्माले मलाई सामर्थ्य बनाउनुहुन्छ भन्ने यो सत्यतालाई तपाईँले थाहा गर्नु पर्ने हुन्छ। यो सत्यतालाई पौल प्रेरितले थाहा गर्नु भएको हामी पाउँदछौ र उहाँबाट दिएको जो पवित्र धर्मशास्त्रको वचन छ नयाँ करारमा, उहाँले भन्नुहुन्छ म पुराना कुराहरूलाई बिर्सिएर आफ्नो आँखा अगाडितिर माथितिर लगाएर म त्यसरी बडा जोससँग अगाडि बढ्दछु।

0: थाहा गर्नुभएको थियो। त्यही कुरालाई प्रमाणित गर्दै मत्तीको पुस्तक एक अध्यायको एक पदमा यसरी भनिएको छ, अब्राहमको पुत्र दाउदको पुत्र येशु ख्रीष्टको वंशावली। सृष्टिकर्ता परमेश्वर धरतीमा मसीहा येशु भएर आउनुहुँदाखेरि दाउदको पुत्र भएर आउनुभयो। उहाँमा त्यो पापको दागै थियो, यी कुराहरू कमजोरी कुराहरू नै थियो दाउदमा, भने दाउदको पुत्र भएर उहाँ कहिले आउनुहुन्थेन। तर दाउदलाई टोटल नयाँ बनाउनु भएको कारणले गर्दा सृष्टिकर्ता परमेश्वर धरतीमा आउनुहुँदाखेरि दाउदको पुत्र भएर धरतीमा आउनुभयो। र प्रिय दाजुभाइ दिदीबहिनीहरू, तपाईँ पाप क्षमा पाएको एक व्यक्ति मात्रै नहुनु भएर अब तपाईँको पापलाई सम्झना नै गरिँदैन, तपाईँलाई टोटल उहाँले नयाँ बनाउनु भएको छ। तपाईँ परमेश्वरको एक धार्मिक व्यक्ति हुनुहुन्छ। भन्दै म टेक दाहाल आजको वचनबाट बिदा हुन्छु। जय मसीह की।
1: यो निकै नै आशिषमय वचनपछि यहाँहरूलाई फेरि पनि स्वागत गर्न चाहन्छौ र श्रोता, अब भने पालो भएको छ गवाहीको र यो समय आउनुहोस्, हामी अर्थपूर्ण गवाही सुन्नेछौ।
2: यसो यसो नम्बर सबैलाई जाएपछि म नबाँच्ने मान्छे, डाक्टरले मलाई फालेको मान्छे म होइन। मलाई सुरुमा रोग लाग्दाखेरि चाहिँ मैले जाँदाखेरि मैले दुध लिएर गएर घरमा पनि आइपुग्ने, मलाई ज्वरो पनि आयो। ज्वरो आएपछि त्यति गरेर मैले काम छोडिनँ। घर गोठमा जाँदाखेरि गोठमा गएर अनि आएर गोठमा जाँदै गर्दा मैले बाटोमा त्यस्तो नसाहरू पनि खा भन्थे, अनि त्यो नसाहरू खाँदै खाइन। गोठमा गएर मैले हरेक परिकारको कामहरू गरेर आउँदाखेरि मलाई बेलुका सुत्दाखेरि मलाई एकदम असहज भयो, गर्मी भयो, जाडो भयो। हरेक मलाई उठ्दा जाडो हुने, सुत्दा गर्मी हुने, मलाई त्यस्तो परिकारको हरेक मलाई समस्या आयो। अनि मेरो घरमा कोही पनि थिएन। अनि श्रीमतीले चाहिँ मलाई चौतारा हस्पिटल लिएर जाँदै गर्दाखेरि चौतारा हस्पिटलमा चाहिँ लिएर जाँ एम्बुलेन्समा, त्यतिखेर संकट काल थियो। अनि त्यो बाटोमा चाहिँ रुख ढाल्ने, हरेक खालको बाटोहरू छेक्ने त्यस्तो संकट कालमा, अनि एम्बुलेन्समा लिएर गएर अनि बिस्तारै उहाँ हस्पिटलमा पुग्दाखेरि अनि लानुभयो। दिसा पनि छैन, पिसाब पनि छैन, मलाई हरेक समस्याबाट घेप्च्याएर ल्यायो। त्यहाँबाट उपचार हुँदैन तपाईँको बिमारी, के गर्ने त भन्दाखेरि एकजना मेरो श्रीमती मात्रै थिइन्, उसले चाहिँ आँतिन्। अनि आँतिसकेपछि होइन अब लाने, उसमा पैसा पनि थिएन, मलाई म गाह्रो भइहाल्यो। अनि भएको अलिअलि सुनहरू राखेर त्यतिखेर पैसा पनि लिएर हिँड्नलाई होस् भनेर ढोका पनि उदाङ्गै राखेर मलाई लिएर गइन्। गएपछि अनि पैसाहरू थिएन, अनि उहाँ खर्च भइहाल्यो, 4-5 हजार खर्च भयो। त्यतिखेर त दिसा पिसा खुलेन। त्यहाँबाट मलाई टिचिङ हस्पिटलमा लिएर आइन्, अनि एम्बुलेन्समा हालेर लिएर आइन्। त्यहाँबाट लिएर आएपछि हरेक पाइप लाएर पिसाब दिसाब खुलाउनु भयो, हरेक उ गर्नुभयो। अनि डाक्टरहरूले पिसाब दिसा खोल्यो, 18 दिन बसेर त्यहाँ बसेर गइयो। 18 दिन बसेर जाँदाखेरि मलाई चिन्न सक्ने कोही पनि भएनन्। मेरो जीवनमा मासु भनेपछि भएन, हड्डीको मात्रै एउटा सरु मात्रै भयो। सबैजना अब फलानु बाँच्दैन, मर्छ भन्थे। त्यहाँबाट हुँदै हुँदै जाँदाखेरि आज भन्यो भोलि भन्यो, त्यतिकै गर्दै गएँ। ऋण गर्दै गर्दै यताउति धेरै ऋण पनि भयो। नेपालमा भए जति जम्मै हस्पिटल पनि डोली, हस्पिटलमा जान्छ तपाईँको बिमारी अब बाँच्दैन भन्ने भयो। म जाँदाखेरि ठिक हुन्छ तपाईँ बिमारी लैजानु भने श्रीमती छोराछोरीलाई चाहिँ तपाईँको बुवालाई अब खाना जे माग्नुहुन्छ उहाँको डेली माग्नुहुन्छ, खाना दिए हुन्छ, तपाईँको बिमारी अब रहँदैन भनेर डाक्टरहरूले नि फाल्नु भयो। अनि मलाई चाहिँ जस्तो लाग्थ्यो म चाहिँ मर्दिनँ, म कुनै ठाउँ मेरो बाँच्ने ठाउँ छ जस्तो लाग्थ्यो। अनि म मनमा नै म रुन्थेँ। 6 महिना मैले आँखा झिमी गरिनँ, हेरेको हेरेकै। घरमा दिउँसो भरि त यताउति हेर्छु, दिन बिताउँछु, रात बित्दैन, सिरानीमा आँसुका बलिन्दा हुन्थ्यो। अनि श्रीमती यता गएर आउँछिन्, उता गएर आउँछिन्, अब मेरो लोग्नी बाँच्छ भन्थिन्, उनलाई पनि निराश हुन्थ्यो। हरेक परिकारको चाहिँ मैले कष्टहरू भोग्दै भोग्दै भोग्दै गएँ। त्यहाँबाट जान्ने धामी हरेक लाइयो, हरेक लाइयो। त्यति गर्दा केही गर्दा केही सिप लागेन, जान्नेहरू आउँछन्, ए यो भेद गरेको मान्छेले लाएको भन्छन्। हरेक मान्छे लायो उहाँलाई, कपालले दिएन भनेदेखि बोलादिन नआउने, त्यस्तो हुन्थ्यो। मैले हरेक कष्ट भोगेर मेरो आँसु मेरो जिउको रगत एकदमै आँसु भएर गयो, मेरो बाल बच्चा सानै छन्, मैले के गरी अब श्रीमतीको मैले पाप लिएँ, बरु बिहाई गर्नु नपा भने हुन्नछ भने जस्तो मलाई भित्री मनमा लाग्यो अनि चाडा

0: र एउटी छोरी मेरो जन्म दिन भयो परमेश्वरले, अब म चाहिँ छोड्ने दिन आयो भन्थे, म रोइरहन्थे, नरुनुहोस् तपाईँलाई बिसो हुन्छ, तपाईँले नरुनुहोस् भन्थे श्रीमतीले मलाई उत्साह दिने वचनहरू गर्थिन्। अनि त्यसै पछि म त्यो हस्पिटल जाँदाखेरि बुवाले अब दुःख पाइस, अब मन नगर भन्नुभयो बुवाले, थोरो नभए मन नबिगार्नु नआतिनु, दुःख पाइस भनेर बुवा नि रुनुभयो, म नि रोएँ, श्रीमती नि रोइन्। त्यहाँबाट गएँ गोठमा बस्ने थियो, गोठमा बस्थ्यो हुनाले, अनि श्रीमती चाहिँ म गएँ भोलिपल्ट औषधि भयो, बुवा त 8-9 बजे थियो त लो त्यो बुवा बित्यो भनेर खबर आयो, अनि बुवालाई लास संस्कार गर्दा छोरो भाइ जानु परिहाल्यो। त्यस्तै मान्छे पनि गएँ म, गएर अनि बुवाको लास संस्कार गरेर आइयो, अनि एक वर्ष मैले त्यतिकै बिताएँ, यताउति हिँडेर बिताएँ। अनि मलाई मान्छेहरूले भन्थे परमेश्वरमा विश्वास गर्नुपर्छ, सबै रोग निको हुन्छ भन्ने कुरा उहाँहरूले गर्नुभयो। त्यहाँबाट म त्यो बर्खन्त सकेको दिन म अनि गाडी चढाएर दाजुहरूले भन्थे पैसा ल्याऊ, खर्च ल्याऊ, भाइ लिएर हामी जान्छौँ, तिमी जानु पर्दैन, दुलाई भन्थे, होइन मेरो श्रीमान जुन ठाउँमा बित्छ म त्यही ठाउँमा म त्यतिखेर मेरो प्राण त्याग्छु भनेर श्रीमतीले भनिन्। अनि उनले लिएर आइन्, मलाई दोराटा आएपछि गाह्रो भयो, मलाई गाह्रो भयो भनी सबै नआतिनु भने छतमा बसेर आइयो। त्यहाँबाट फेरि यहाँ आएर हस्पिटलमा जचाउन लाग्यो, हस्पिटलमा जचाउन लाग्दा रोग केही छैन, तपाईँ ठिक छ भन्ने पठाइदिने भयो। यहाँ आइकन नि एक ठाउँमा कमल बिनागमा एउटा जान्ने छ अरे, उसले जस्तो रोग पनि निको पार्छ भन्ने कुरा भयो र अनि मैले त्यहाँ गएँ। अनि बोको कबल 10,000 रुपियाँ कबलेर पैसा दिइसकेको थियो, पैसा चाहिँ अगाडि नै दिइसकेको थियो। अनि पैसा दिँदाखेरि उहाँले चाहिँ पैसा पनि फिर्ता गर्नुभयो, बोका पनि बोका चाहिँ खाएँ म पैसा चाहिँ दिन्छु भनेर दिनुभयो। अनि ज्वाइँ त्यो दिन गाह्रो भयो मलाई, गाह्रो भइसकेपछि अनि यो नरे फार्मै थियो छोरीको कोठा, छोराको कोठा, लो अब बुवालाई चाहिँ अन्तिम त चर्चमा लाने भनेर मलाई यो चर्चमा ल्याइदिनु भयो। यो चर्चमा ल्याएर मलाई भित्र फुलेपछि मलाई बुवाले गुरुबाले प्रार्थना गर्दाखेरि मलाई बेसकन कम्पा दिएर कामेर चाहिँ म बमेट भयो। बमेट भएपछि रक्सी छाप्ने, ढुङ्गा छाप्ने विभिन्न भयो, मलाई उफ्रिने पाफ्रिने भयो। अनि म चाहिँ अब मलाई चाहिँ लाग्थ्यो अनि तपाईँलाई बिसो हुन्छ निको हुन्छ भन्नुहुन्थ्यो गुरुबाहरू, गुरुबाले त्यसो भन्दाखेरि होला जस्तो मलाई लाग्थ्यो। यहाँ मैले करिब करिब 1 महिना बस्दाखेरि मेरो मलाई चिन्ने मान्छे तपाईँलाई ऊ हुन्छ सपना पनि हाबिल भाइले भन्नुभयो, दाई तपाईँले घोडा चढे हिँड्नुभयो, यस्तो हुन्छ सपनामा भन्नुभयो, ठिक छ मलाई परमेश्वरले मलाई सपना देख्ने माथि पनि नजाने तल पनि नजाने बीचमा बसेर देख्ने अनि सपना मलाई त्यसो दिएपछि म बाँच्ने भने गुरुबाले नआत भन्नुहुन्थ्यो। तर तपाईँलाई केही हुँदैन, मेरो श्रीमतीले भन्नु छोरी तिमी नआत, तिम्रो श्रीमानले उसले गरेको व्यवहार सबै सुधार्ने छ भनेर भन्नुहुन्थ्यो। अनि त्यहाँबाट घर गएपछि श्रीमतीलाई चाहिँ यहाँ चर्चमा हामी आएर गइसकेपछि एकफेर गइसकेपछि उनलाई कोदो टिप्न गएको मलाई गाह्रो हो, अनि श्रीमतीले चाहिँ उहाँलाई अगमारी भयो, तपाईँ नआत छोरी तिम्रो उसको उसले गरेको व्यवहार सबै सुधार्ने छ, उसलाई जीवन पाउने छ, तिमी नआत छोरी भनेर त्यस्तो गवाई आयो अनि यस्तो हात लान्थे। अनि गाउँमा चाहिँ हामीलाई के भन्थ्यो भने अब मेरो बुढीलाई बोक्सी भनेर हरेक आरोप लाउने, वल्ला घर पल्लाहरूले काम छ ऊ पनि छोरी सबै खाना आदि भनेर भन्ने कुरा गर्थे मेरो। अनि बुढी त्यसो भन्थ्यो, गाउँले यसो भन्छन् तिमीलाई यस्तो हुन्छ भनेर भन्थे, म के भा होला भन्थे रुन्थे। त्यति गरेपछि अनि अगमाडी आउने मलाई चाहिँ हौसला लाग्थ्यो परमेश्वरको वचन भनेर, अनि त्यस्तो हौसला लाग्दाखेरि यहाँ हस्पिटल त्यो दिन यहाँ लिएर आएपछि चाहिँ मैले 3 महिना यहाँ बसेँ। 3 महिनाको बीचमा मलाई परमेश्वरले यहाँ आएर चाहिँ मैले ग्रहण गरेपछि औषधि खाएको पनि मलाई अलिअलि अलिअलि काम गर्दैको परमेश्वरको वचनले मलाई धेरै नै छोयो। अनि मलाई चाहिँ परमेश्वरले माथि पुर्याउन खोज्नु त्यो बीचमा राखेर परमेश्वरले चाहिँ मलाई सेतो सेतो वस्त्र लाएर आएर त आँतिनु पर्दैन तेरो लागि म छु भन्नुहुन्थ्यो परमेश्वर भन्ने मलाई औषधि लाग्थ्यो र अनि मैले त्यो विश्वास गरेपछि मैले औषधि दबाई पनि लाग्यो। मलाई पछि जचाउन जाँदाखेरि हस्पिटलको डाक्टरले चाहिँ के भन्नुभयो, कुन ठाउँ उपचार गरेर आएको भन्नुभयो, होइन मलाई उपचार गर्ने परमेश्वरले उपचार गर्नु हो, म फलानो नरेफाट ग्याछेमुनि टेकदाल गुरुबाको चर्चमा म विश्वास गरेपछि मैले उद्धार र मुक्ति पाएँ, अहिले मलाई औषधि दबाई मलाई केही खानु परेन, परमेश्वरले नै एकासी काम गर्नुभयो भनेर मैले यहाँ आएर गवाई बाँडी। गवाई बाँड्दा सबैजना रुनुभयो, मेरो आँखामा नि आँसु अडिएन। अहिले त्यति गरेर मैले परमेश्वरले चुनेर मैले सम्पूर्ण काम मेरो पूरा भयो। मैले राखेका 9 लाख रुपियाँ मलाई खर्च लागेको थियो, मेरो छोराहरू छोरीहरू पनि कति बालकै थिए, छोरा छोरी नि अहिले हुर्केर बढेर मैले विश्वास गरेको अहिले 18 वर्ष भयो। मैले 9,00,000 रुपियाँ तिरिकन अब अहिले मेरो घर बनाई, घर बनाउँदाखेरि करिब करिब 25,00,000 लाग्यो, जग्गा जोडी, छोरा छोरीको बेदान भयो, अहिले सबै मेरा जान जम्मा हुँदाखेरि 17 हुन्छन् सबै विश्वासी, परमेश्वरले काम गर्नुभयो, परमेश्वरमा ठूलो उद्धार र मुक्ति पाइने रहेछ। अरू बाटो होइन, परमेश्वरको बाटोमा चाहिँ कुनै असम्भव छैन, सम्भवकै सम्भवले पवित्र आत्माद्वारा चाहिँ हामीलाई सँगैको घोषणा गर्दै म यो गवाईबाट बिदा हुन्छु। हस्त, जय मसी।
1: आदरणीय श्रोता, आजको कार्यक्रम मार्फत परमेश्वरको जीवित वचन साथै गवाही सुनेर यहाँहरू आशिषित हुनुभएको छ भनेर हामी विश्वास गर्दछौ। र कार्यक्रमप्रति सल्लाह तथा सुझाव सँगसँगै भेटी दिएर सहायता गर्न चाहनुहुन्छ भने तपाईँले हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। सम्पर्कको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 97 66 89 41 88, 97 66 89 41 88। हवस् श्रोता, अब चाहिँ भने हामी कार्यक्रमको लगभग अन्तिमतिर आइसकेका छौं। कार्यक्रम अन्तिमसम्म सुनेर साथ दिनुभएको लागि धेरै धेरै धन्यवाद। यसरी नै अर्को श्रृंखलामा भेट्ने आशाका साथ कार्यक्रम जीवनको रोटीबाट म पुनम विदा हुन चाहन्छु। हवस् त, जय मसीह, नमस्कार। तपाईँको दिन आशिषमय रहोस्।

0: जेसिस मेटल वर्कशप फन भ्याली साङ्गा भक्तपुर यहाँ ग्रिल गेट स्टिलको रेलिङ ट्रस फलामको घर बनाउनुका साथै फल सिलिङको काम पनि गरिन्छ थप जानकारीको लागि जेसिस मेटल वर्कशप फन भ्याली साङ्गा भक्तपुर प्रोप्राइटर राजकुमार थापा मगर 97 49 88 6 96 9 97 49 88 6 96 9
1: इस्लामा सुन्न सुन हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सियो रे नि
2: हो र होइन होला त्यस्तो त
3: सोइता तिमीहरूको के खासकुस कुरा हुँदैछ के भयो भन त
2: केही भएन मिस
3: मैले सुनिसके हेर बोक्सा बोक्सी भन्ने हुँदैन यो त सामाजिक अविश्वास मात्र हो बुझ्यौ कसैलाई बोक्सीको आरोप लाउनु कुट्नु पिट्नु पीडा दिनु वा गाली बेचेती गर्नु हुँदैन त्यस्तो कार्य सामाजिक अपराध हो बोक्सीको आरोप लाउने कुटपिट गर्ने तथा पीडा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ बोक्सी आरोप लगाएर कुटपिट अङ्गभङ्ग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है
2: हुन्छ
4: बोक्सी अन्धविश्वास हो बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं समाजलाई सभ्य बनाऊ
5: नेपाल सरकार विज्ञापन बोर्ड
6: ए याकुब दाजु कता हो हतार हतार गर्दै
7: कहाँ हुनु नि नानी आज भोलि किस्ता बन्दुमा ख्याति प्राप्त कम्पनीको मोबाइल फ्रिज टिभी वासिङ मेसिन 0% ब्याजमा किस्ता बन्दीमा पाइन्छ रे त्यही भएर यो सिर्जना इलेक्ट्रोनिक सप कहाँ छ भन्दै खोज्दै हिँडे पनि ठ्याक्क पारेन
6: याकुब दाजु यो सृजना इलेक्ट्रोनिक सप त जोरपाटी मेडिकल कलेजको ठ्याक्कै अगाडि छ नि
7: ए हो र ल म त हिँडे सृजना इलेक्ट्रोनिक सप खोज्दै ठ्याक्क पारेर
6: हजुर तपाईँ पनि ख्याति प्राप्त कम्पनीको मोबाइल फ्रिज टिभी वासिङ मेसिन 0% ब्याजमा किस्ता बन्दीमा लिन चाहनुहुन्छ यदि चाहनुहुन्छ भने हामीलाई सम्झनुहोस् साथै मोबाइल पसलको लागि चाहिने सम्पूर्ण सामानहरू होलसेल मूल्यमा पनि पाइन्छ
7: थप जानकारीका लागि
6: प्रोप्राइटर कुमार नेपाली मोबाइल 98510 96625 98510 96625 र 98624482010 98624482010
7: सिर्जना इलेक्ट्रोनिक सप झोरपाटी मेडिकल कलेजको ठिक अगाडि
1: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि के भयो
8: उसले आज फेरि गाली गर्यो पैसा पनि दिएन मोबाइल पनि खोस्यो
1: ओहो दिदी कुट्नु मात्र हिंसा होइन गाली गर्नु डर देखाउनु पैसा नियन्त्रण गर्नु यी सबै घरेलु हिंसा हुन्
8: हो र मैले त सोचेकै थिइनँ यी त घरभित्रका सामान्य कुरा होला नि भनेर
1: होइन नि घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो यसमा शारीरिक हिंसा मानसिक हिंसा भावनात्मक हिंसा यौन हिंसा सबै पर्छन् मोबाइल नियन्त्रण गर्नु आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि घरेलु हिंसा हुन् अपराध हुन्
8: त्यसो भए अब म चुप बस्दिन सहायता खोज्छु
9: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ
5: हिंसा सहनु पनि अपराध हो हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस् उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ
4: नेपाल सरकार विज्ञापन बोर्ड
10: ओहो यो विवाह भोज मिटिङ पिकनिक सभा सम्मेलन हुँदा घर पर्दो र विश्वासिलो क्याटरिङ चाहिँ कहीँ पाएन हौ।
11: होइन भाइ, किन चिन्ता लिनुहुन्छ, सालोम क्याटरिङ एन्ड फुड सप्लायर्स छँदैछ नि।
10: कहाँ छ?
11: हजुर, विवाह भोज मिटिङ पिकनिक सभा सम्मेलन वा कुनै पनि कार्यक्रमको लागि हाफ एन्ड फुल क्याटरिङ चाहिएमा हामीलाई सम्झनुहोस्।
10: मिटिङको लागि खाजा अर्डर गर्नु परेमा साथै विशेष नेवारी खाजा र भोजको लागि पनि हामीलाई सम्झन सक्नुहुनेछ।
11: सम्पर्कको लागि प्रोप्राइटर पास्टर राम महर्जन रुबेन, सेवा मण्डली ललितपुर, महालक्ष्मी स्थान 4, फोन नम्बर 9841-20-9196, 9841-20-9196
10: र सरिता महर्जन 9841-19-10-94, 9841-19-10-94। ओहो, भर पर्दो र विश्वासिलो क्याटरिङ त यो सालोम क्याटरिङ एन्ड फुड सप्लायर्स पो रहेछ त। अब चाहिँ यही क्याटरिङबाट सेवा लिने हो ठ्याक्क पारेर।
12: यता नआऊ है बुहारी, तलै बस, छाचुक नगर। आज कति दिन रे?
13: 3 दिन भयो।
12: तिमीलाई थाहा छैन अझै पनि धेरै ठाउँमा महिनावारी भएका 5 दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
13: केही हुन्न मुवा, सुनै नहुने होइन कि, सफा गरे भइहाल्यो नि।
12: जेसुकै भन, म छाउन्जेल चाहिँ 4 दिन चाहिँ बार्नुपर्छ है, पछि जेसुकै गर।
13: मुवा, महिनावारी भएको बेला खान नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा सुन नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुवा, पहिलाको जस्तो छैन अहिले।
14: हो, तिमीले ठिक भन्यौ बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, योजन हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
12: ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझे, अबदेखि गर्दिन। हामीले जे सिक्यौं त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ र। अहिले
15: महिनावारीलाई मर्यादित बनाउ, विभेद अन्त्य गरौ।
16: नेपाल सरकार विज्ञापन बोर्ड।
10: विभिन्न कारणले गर्दा तपाईँको बाइबल कलेज पढ्ने सपना अधुरो छ, अब हामी पूरा गर्छौ तपाईँको बाइबल कलेज पढ्ने सपना।
17: इन्टरनेशनल लोगोस बाइबल कलेजमा सिटिएच, बिटिएच, एमडी, पीएचडीमा भर्ना खुलेको जानकारी गराउँदछौ।
10: नेपाली भाषामा अनुवाद गरी तयार पारेको अन्तर्राष्ट्रिय यूटीए मान्यता प्राप्त उच्च स्तरीय कोर्स घरमा बसी अध्ययन गर्ने अवसर नगुमाउनु होला।
17: तपाईँ स्वदेश अथवा विदेशमा जहाँ भए तापनि कोर्स मगाएर अध्ययन गर्न सक्नुहुनेछ।
10: अधिक जानकारीका लागि
17: प्रभुको सेवामा कुमार अब्राहम सुनाम, मोबाइल 9141-87-68-02, 9141-87-68-02 र 9918-25-12-40, 9918-25-12-40।
18: ओए साथी, हेर न, क्या खतरा समाचार आइसक्यो। बाफ्रे, अब चाहिँ के हुने हो?
19: खोइ, के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ यो रोहन, सामाजिक सञ्जालमा आउँदैमा यत्तिकै पत्याउनु पर्छ त। मिथ्या र भ्रामक सूचना हुन सक्छ, यसै नआत्तिन, यसो त जल्दै लेखिहाल्छ नि।
18: अरे, मिथ्या भ्रामक भन्छ, के हो यो भनेको चाहिँ?
19: तिमीलाई थाहा थिएन?
18: थाहा थिएन।
19: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
18: ओहो, त्यसो भए त यस्ता सूचना शेयर, लाइक गर्नु हुँदैन रहेछ है?
19: हो नि, भ्रामक र मिथ्या सूचना शेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन। शेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ। आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
4: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ।
16: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौ।
20: नेपाल सरकार।

0: अब प्रस्तुत छ कार्यक्रम आजको वचन।
1: आजको वचन आशाको सन्देश नेपालद्वारा प्रकाशित दैनिक उपासना पुस्तिकाबाट आजको सन्देश।
2: आज परमेश्वर तपाईसँग हुनुहुन्छ। जयमसी आज आइतबार मे 31 तारीक जेठ 17 गते। आजको बाइबल खण्ड मत्तीको पुस्तक 28 अध्यायको 20 पदबाट रहेको छ र यहाँ यसरी लेखेको छ, म सधैँ तिमीहरूका साथमा छु। कसैसँग व्यक्तिगत सम्बन्ध राख्नका लागि त्यहाँ दुईतर्फी संचार हुनुपर्छ। जस्तै संचार नगर्ने वा बोलचाल नगर्ने पतिले पनि बेला बेलामा गुनगुनाउनुपर्छ, नत्र त्यो विवाह नै भन्दैन, एकलाभ अर्थात मनसंवाद मात्रै भन्छ। त्यसकारण प्रभु तपाईसँग हुने र तपाई प्रभुसँग हुने काम मुख्य रूपमा तपाईँको मनमा हुन्छ। दुई व्यक्ति एउटै कोठामा रहेका हुन सक्छन्, तर यदि तिनीहरूमध्ये एकजना सुतिरहेको छ वा टेलिभिजनमा मग्न छ भने तिनीहरू वास्तवमा एकअर्कासँग छैनन्। सँगसँगै हुनका लागि त्यहाँ अन्तर्क्रिया हुनुपर्छ। अब मानव जातिका रूपमा हामीसँग एकअर्काका विचारहरूसम्म प्रत्यक्ष पहुँच छैन। हामी अर्को व्यक्तिका विचारहरूलाई मार्गदर्शन गर्न शब्दहरू, मानव स्पर्श वा हातका इशाराहरू प्रयोग गर्न सक्छौ, तर परमेश्वर सीमित होइन, असीमित हुनुहुन्छ। त्यसैले उहाँ हाम्रा विचारहरूलाई प्रत्यक्ष रूपमा मार्गदर्शन गर्न सक्षम हुनुहुन्छ। उहाँ पवित्र शास्त्र मार्फत वा अर्को व्यक्तिका शब्दहरू मार्फत हामीसँग बोल्न सक्नुहुन्छ, तर उहाँले आफ्ना विचारहरू हाम्रो मनमा सिधै राखिदिन पनि सक्नुहुन्छ। हामीसँग त ख्रिस्टको मन छ। यो कुरा तपाईँले पहिलो कोरन्थीको पुस्तक 2 अध्यायको 16 पदमा हेर्न सक्नुहुन्छ। अनि यो कुनै पनि समय जहाँ पनि हुन सक्छ। त्यसैले तपाईँको मन परमेश्वरसँग तपाईँको फेट्ने ठाउँ हो। परमेश्वरले तपाईँसँग कसरी बोल्नुहुन्छ भन्ने बारे धेरै कुरा रहस्यमय छन्। त्यसका कुनै निश्चित सूत्रहरू छैनन्। परमेश्वर तपाईँसँग कसरी बोल्नुहुन्छ भन्ने कुरालाई तपाईँले नियन्त्रण गर्न सक्नुहुन्न। तपाईँ बढी धार्मिक बनेर वा बढी इमान्दार भएर वा कडा परिश्रम गरेर तपाईँले उहाँलाई बोल्न बाध्य पार्न सक्नुहुन्न। यसले निकोदेमसलाई भन्नुभयो, बतास जता चाहन्छ उतै बहन्छ। तिमी बतासको आवाज सुन्छौ, तर त्यो कहाँबाट आउँछ र कता जान्छ त्यो जान्दैनौ। आत्माबाट जन्मेको हरेक व्यक्ति त्यस्तै हुन्छ। यो कुरा तपाईँले यूहन्नाको पुस्तक 3 अध्यायको 8 पदमा हेर्न सक्नुहुन्छ। आज तपाईँ यति कुरामा निश्चित हुन सक्नुहुन्छ, परमेश्वर तपाईँसँग हुनुहुन्छ। अनि यदि तपाईँले सुन्न समय निकाल्नु भयो भने उहाँ तपाईँसँग बोल्नुहुनेछ। आमेन। परमेश्वर यहाँहरू सबैलाई धेरै आशिष दिउन्। जय मसीह।
1: आजको वचन नेपालमै सर्वाधिक पढिने र सुनिने दैनिक उपासना पुस्तिका। हाम्रो ठेगाना आशाको सन्देश नेपाल, नखु, ललितपुर।
3: मोबाइल नम्बर 98082048 70।
1: इमेल ठेगाना mos.radioministry@gmail.com।
3: आफू सुन्नुहोस् र आफ्ना मित्रहरूलाई पनि सुन्ने सल्लाह दिनुहोस्।
1: तपाईँको आजको दिन आशिषमय रहोस्। जय मसीह।
4: ए श्याम भाइ, त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ, किन हो? तिमीलाई केही थाहा छ?
5: खोइ दिदी, ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे, के भएको हो कुन्नी?
4: त्यसो हो भने यसो गर्नु पर्ला भाइ, उपप्रमुखलाई भेटेर सोधौँ न त के भएको रहेछ।
5: ए दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाउँ न।
4: ए भाइ बहिनी हो, तिमीहरू के गर्दैछौ त्यहाँ?
5: यता आइजाऊ न, एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो।
4: कहाँ जाने दिदी, उपप्रमुखलाई भेट्छ। नमस्कार उपप्रमुखज्यू।
5: ओहो नमस्कार नमस्कार, सबैजना आउनु भएछ त, ल बसौ बसौ, कति कामले होला, आउँदै नआउने साथीहरूलाई पनि देख्छु त।
4: खासमा कुरा के हो भने उपप्रमुखज्यू, हाम्रो गाउँपारीको बाटो बन्दै थियो, बन्दा भन्दै रोकिएछ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुन्यो। खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई।
5: ए त्यो पारीको बाटो बन्दैछ त, बनिहाल्छ नि, किन हतार गर्नु भा? हामी त बाटो बनाउनै भनेर त आएका हौ नि, हतार नगरौ न साथीहरू, बन्छ। रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिऊ भनेर उपप्रमुखज्यू।
6: बाटो बन्छ, समयमै बन्छ, म अरू के भनौँ, हेर्नुहोस् अहिले अलि हतारमा छु, पछि कुरा गरौँ, अहिले चाहिँ म निस्केँ है।
5: अब यतिकै छोड्न हुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छाड्नुपर्छ।
4: अनि के गर्नु त अब, उहाँ त निस्किसक्नुभयो, अब यसो गरौ दिदी,
7: म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु। हेरौ न के भएको रहेछ।
8: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो। तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सडक, धारा वा अन्य योजनाको निगरानी गरौं। शंका लागे उजुरी गरौं। भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ। सचेत नागरिकको भूमिका निर्वाह गरौं।
9: नेपाल सरकार विज्ञापन बोर्ड।
10: गुड न्यूज एफएम 105.1।
0: अब प्रस्तुत छ कार्यक्रम धन्यवाद बिहानी।
11: यो समय हो धन्यवाद बिहानी।

0: जय मसी साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम सुनेर बसिरहनु भएका सम्पूर्ण श्रोतालाई कार्यक्रम धन्यवाद बिहानीमा। आदरणीय श्रोता, कार्यक्रम धन्यवाद बिहानी लिएर म पुनः उपस्थित भइसकेकी छु। पहिलो पत्रुसको पुस्तक 5:8 भन्छ, तिमीहरूको शत्रु दियावलसको बारेमा सचेत रहो, जागा रहो। आक्रमण तपाईँको भविष्यमाथि गरिएको हो, पत्रुसले यस्तो लेखेका छन् वचनमा, सचेत रहो, जागा रहो, तिमीहरूको शत्रु दियावलस कसलाई भेटाउ र खाइहालो भने गर्जने सिंह झैं खोजी हिँड्छ। विश्वासमा दरिलो भएर त्यसको विरोध गर, किनकि संसारभरि नै तिमीहरूका दाजुभाइहरूले पनि यस्तै कष्टको अनुभव गरिरहनु परेको छ। ख्रिस्ट शब्दको अर्थ अभिषिक्त व्यक्ति हो, त्यसकारण एक क्रिश्चियनको रूपमा तपाईँ ख्रिस्टमा बास गर्नुहुने उही पवित्र आत्माद्वारा अभिषिक्त हुनुहुन्छ। सैतानले ख्रिस्टको परीक्षा गर्यो र उसले तपाईँको पनि परीक्षा गर्नेछ। सैतानले ख्रिस्टलाई निशाना बनायो किनभने ऊ आफ्नो भविष्यसँग डराएको थियो। त्यसै गरी सैतानले तपाईँको भविष्यलाई बुझेको छ अनि ऊ तपाईँलाई त्यहाँ पुग्न बाटो रोक्न लागि परेको छ। उसले तपाईँलाई तपाईँको विगतका असफलताहरूको सम्झना दिलाउनुको कारण चाहिँ तपाईँलाई निरुत्साहित बनाउनु र तपाईँको लागि परमेश्वरले योजना गर्नुभएको भविष्यमा पुग्नदेखि तपाईँलाई रोक्नको लागि हो। पावलले लेखेका छन् एफिसी 1:11, उहाँ जसले सबै कुरा आफ्नो इच्छाको योजना अनुसार पूरा गर्नुहुन्छ उहाँले आफ्नो अभिप्राय अनुसार हामीलाई छान्नुभयो। यसको अर्थ परमेश्वरले तपाईँलाई एक निश्चित उद्देश्य पूरा गर्न चुन्नु भएको छ। उहाँसँग तपाईँको जीवनको लागि एक विशेष योजना छ र उहाँले त्यो योजना अनुसार सबै काम गरिरहनु भएको छ। सैतानलाई पनि यो कुरा थाहा छ र यसै कारण उसले तपाईँ विरूद्धको आक्रमण कहिले रोक्ने छैन। सीएस लुइस नामक विद्वानले भनेका छन्, ब्रह्माण्डमा कुनै तटस्थ क्षेत्र छैन, प्रत्येक वर्ग इन्च प्रत्येक पलमाथि परमेश्वरको दावी छ र सैतानले पनि प्रति दावी गर्छ। त्यहाँ तटस्थ भूमि भन्ने कुरा छैन, तपाईँ एक पक्ष वा अर्कोमा सामेल हुनै पर्छ कहिले भन्ने कुरा मात्रै हो। यसलाई निष्क्रिय रूपमा तपाईँको लागि निर्धारित हुन दिनुभन्दा एक निर्णायक लक्ष्य साथ तपाईँको स्थिति पूर्व निर्धारण गर्नु असल हुन्छ। त्यसकारण प्रत्येक दिन जब तपाईँ उठ्नुहुन्छ युद्धको लागि तयार बन्नुहोस् र परमेश्वरको शक्तिमा तपाईँले विजय पाउनुहुनेछ भन्ने थाहा गर्ने आक्रमणको लागि तयारी हुनुहोस् भन्ने उत्साहसँगै कार्यक्रम धन्यवाद बिहानीबाट यो समय म पुनः बिदा हुन चाहन्छु। जय मसीह, नमस्कार।
1: मेरो एसई पनि सकियो,
2: मेरो प्लस टू को एक्जाम पनि सकियो,
1: म त खाली समय बिताइरहेको छु, के गर्ने होला।
0: गुड न्यूज एफएम ले एक महिने रेडियो उद्घोषण तालिम अथवा आरजे तालिम राखेको छ। यो खाली समयलाई अवसरमा बदल्ने कि साथीहरू?
1: सही हो।
0: हजुर, तपाईँ पनि रेडियो उद्घोषण तालिम लिएर आफ्नो बोल्ने कलाको विकास गर्न चाहनुहुन्छ? यदि त्यसो हो भने हामीलाई सम्झनुहोस्।
3: सम्पर्कको लागि गुड न्युज एफएम प्राइभेट लिमिटेड, अनामनगर, काठमाडौँ। सम्पर्क नम्बर
0: 01-4770-754, 01-4770-754 र 01-59-13-755, 01-59-13-755।
3: सिट सीमित भएकोले यथाशीघ्र सम्पर्क गर्नुहोला। छोटो अवधिको तालिम दीर्घकालीन फाइदा।
4: टाइम चेक, यति बेला बिहानको 7:00।

0: गुड न्यूज एफएम 105.1
1: अब प्रस्तुत छ कार्यक्रम प्रेयर टावर।
2: गुर्मी चेफएम 105.1 मेगा हर्जको रेडियो तरंगलाई सुनेर साथ दिइरहनुभएका सम्पूर्ण आदरणीय श्रोताहरूलाई कार्यक्रम प्रस्तुता जनाथन गिरी तर्फबाट हार्दिक स्वागत तथा न्यान अभिवादन चढ़ाउन चाहन्छौ। प्राविधिक कक्षबाटको प्राविधिक मित्र सन्ध्याजीको साथ कार्यक्रम हो प्रेयर टावर। प्रेस श्रोता, यो कार्यक्रम हरेक हप्ता आइतबार, मंगलबार, बिहिबार र शुक्रबार मात्र गुड न्यूज एफएम 105.1 मेगा हर्जको रेडियो तरंग काठमाण्डु र 105.6 मेगा हर्जको रेडियो तरंग पोखरा मार्फत तपाईँले सुन्दै आइराख्नु भएको छ। कार्यक्रममा हामी प्रार्थनासँग सम्बन्धित विषयवस्तुहरूमाथि कुराकानी गर्नुको साथसाथै प्रार्थना गर्नुपर्छ भनेर हामी तपाईँलाई उत्साह दिन्छौं र तपाईँ श्रोताले टिपाउनु भएका प्रार्थनाका अनुरोधहरूलाई लिएर हामीले प्रार्थना गर्ने गरेका छौं। तादनी श्रोता, आज पनि त्यही क्रमलाई निरन्तरता दिनको लागि तपाईँको रेडियो सेट मार्फत अबको करिब आधी घण्टासम्मको लागि तपाईसँग प्रार्थनामा सहकार्य गर्नको लागि हामी उपस्थित भइसकेका छौं। त श्रोता, आज भने आउनुहोस्, आज पनि हामी आजको यो बिहानलाई, यो दिनलाई प्रार्थनामय तरिकाबाट शुरूआत गरौं। श्रोता, यदि तपाईसँग प्रार्थना हामीले गरिदिनुपर्ने कुनै त्यस्तो विषयहरू छन् अथवा अनुरोधहरू छन् भने हामीले तपाईँको प्रार्थनाका अनुरोधहरूलाई टिप्नको लागि हाम्रो स्टुडियोको टेलिफोन नम्बरहरू खुल्ला गरिसकेका छौं र जुन रहेको छ 01-47-70-754 हाम्रो ल्याण्डलाइन नम्बर रहेको छ, जहाँ तपाईँले प्रत्यक्ष फोन गरेर फोन मार्फत तपाईँ आफ्नो प्रार्थनाको अनुरोध टिपाउन सक्नुहुन्छ भने हाम्रो अर्को दुईवटा माध्यमहरू रहेको छ र एउटा हो वाट्सएप र अर्को फेसबुक, र हाम्रो वाट्सएप नम्बर रहेको छ 9778903444646। हजुर, 9778903444646। र तपाईँले यसमा तपाईँले आफ्नो प्रार्थनाको अनुरोधहरूलाई भोइस म्यासेज अथवा टेक्स्ट म्यासेज गरेर पनि तपाईँले हामीसँग बाँड्न सक्नुहुनेछ भने हाम्रो फेसबुक पेज रहेको छ गुड न्यूज एफएम 105.1 मेगा हर्ज, र तपाईँले फेसबुक पेज मार्फत पनि तपाईँले कमेन्ट बक्स अथवा मेसेन्जर मार्फत तपाईँले आफ्नो प्रार्थनाको अनुरोध हामीसँग बाँड्न सक्नुहुनेछ। तादनी श्रोता, तपाईँ संसारको जुन कुनै कुनामा रहनु भए तापनि हामी तपाईँसँग छौं अनलाइन मार्फत र फेसबुक लाइभ मार्फत, र हामीलाई सुन्नको लागि तपाईँले अनलाइन मार्फत सुन्नलाई www.goodnewsfm.com.np मा लगइन गरेर 24 घण्टा हामीलाई सुन्न सक्नुहुन्छ। तादनी श्रोता, अब भने तपाईँ आफ्नो फोन उठाउनुहोस् र हामीलाई तपाईँको आफ्नो प्रार्थनाको अनुरोधहरू के छ हामीलाई टिपाउँदै रहनुहोस् र म भने तपाईँसँग प्रार्थनामा केही समय प्रार्थनाको लागि प्रार्थनाको विषयवस्तुमाथि कुराकानी गर्न गइरहेको छु। श्रोता, हामीले बाइबल धर्मशास्त्रमा हेर्दै जान्छौं, नियाल्दै जान्छौं भने सबैभन्दा पहिले प्रार्थना गर्ने चलन कहाँबाट शुरूआत भयो होला भन्ने सायद तपाईँले थाहा पाउनुहुन्छ। यो एउटा सम्भवत सर्वशक्तिमान परमेश्वरलाई आराधना गर्ने चलनको शुरूआत कसले गर्यो होला भन्ने एउटा यो प्रश्नको सठिक जवाफ पनि यो हुन सक्छ। त्यसो त हामीले हेर्ने भने हरेक मानिसहरूको आफ्नो आफ्नो आस्था र आफ्नो आफ्नो परम्परा अनुसार प्रार्थना गर्ने चलन छ, तर आजसम्म गौड रहेको कुरा, कसैले पनि खोजी नगरेको कुरा चाहिँ के हो भने सबैभन्दा पहिले को मानिसले कोसँग प्रार्थना गर्यो र उसले के जवाफ पायो भन्ने विषयमा कसैले पनि खोजी गरेको छैन। आजभोलि संसारमा हामी हेर्छौं भने हरेक कुराको शुरूआत पत्ता लगाउनको लागि मानिसहरूले दिनरात एक गरिरहेका छन्, तर सृष्टिकर्ता परमेश्वरलाई पहिचान गरेर सबैभन्दा पहिले उहाँलाई पुकारा गर्ने व्यक्ति चाहिँ को हो भनेर खोजतलास गर्ने काम भएको छैन। आज तपाईँ श्रोताहरूको बीचमा एउटा त्यस्तो व्यक्तिलाई चिनाउन गइरहेको छु जसले मानव इतिहासमा नै सबैभन्दा पहिले आफ्नो सृष्टिकर्ता परमेश्वरलाई पहिचान गरेर चिनेर आफ्नो खाँचो र आवश्यकतालाई पूरा गर्नको निम्ति अझै भनौं सृष्टिकर्ता परमेश्वरसँग सम्बन्धलाई मजबूत बनाउनको निम्ति पुकारा गरेका थिए। उनीभन्दा अगाडिका जति पनि मानिसहरू थिए, समुदाय थिए, उनीहरूले सृष्टिकर्तालाई पहिचान गरेको चिनेको भए तापनि उनीहरूले कहिले सृष्टिकर्ता परमेश्वरलाई पुकारा गरेनन्। अर्थात् उनीहरूले कहिले पनि उनीहरूसँग प्रार्थना गरेनन्, अर्थात् उहाँसँग प्रार्थना गरेनन्। ती समयहरूमा सृष्टिकर्ता परमेश्वरले आफ्नो इच्छाले मानिसहरूलाई जे जे दिनुहुन्थ्यो, जे जे गराउनुहुन्थ्यो, त्यो सम्पूर्ण रूपमा उहाँको इच्छा अनुसार नै हुने गर्थ्यो। जब मानिसहरूले सृष्टिकर्ता परमेश्वरसँग आफ्नो आवश्यकताको लागि आफ्नो इच्छाहरू जाहेर गर्नको लागि पुकारा गर्न थाले, अब चाहिँ सृष्टिकर्ता परमेश्वरलाई जाहेज लागेको छ त व्यक्तिको पुकारा भनी त्यस बेलादेखि उहाँले तिनीहरूलाई जवाफ दिन थाल्नुभयो र उनीहरूको इच्छा अनुसार पनि काम गर्न थाल्नुभएको कुरा हामी थाहा गर्न सक्दछौ। श्रोता, यो एउटा अचम्म लाग्दो, कसैले पनि नखोजेको ऐतिहासिक तथ्यलाई म आज तपाईँको बीचमा प्रस्तुत गर्न गइरहेको छु। कुरो हो उत्पत्तिको पुस्तक 4 अध्यायको 26 पद, जहाँ हाबिलको मृत्युपछि हाबिललाई कैनले छल गरेर मारिसकेपछि आदम र हब्बाले फेरि पनि अर्को एउटा छोरा जन्माएका छन् जसलाई सेत भनेर भनिएको छ। हजुर, यहाँ लेखिएको छ सेतको पनि अनि अर्को एउटा छोरा भएको छ जसको नाम हो एनोस। त्यस समयदेखि अर्थात एनोसको समयदेखि मानिसले परमप्रभुको नाउँको पुकारा गर्न शुरू गरे भनेर यहाँ उल्लेख गरिएको छ। आदरणीय श्रोता, एनोस एउटा व्यक्ति यस्तो थिए जसले आफ्नो बुहार र आमाबाट अर्थात उनको पिता सेतबाट अनि उनको बाजे अर्थात हजुरबा आदमबाट सृष्टिकर्ता परमेश्वरको बारेमा सुने र सृष्टिकर्ता परमेश्वर जो सृष्टि गर्नुहुने परमेश्वर जसले मानिसको इच्छा अनुसार काम गर्न सक्नुहुन्छ भन्ने कुरा उनले सुने र उनले सुने सृष्टिकर्ता परमेश्वरले मानिसको हितको निम्ति काम गर्नु भइरहेको छ। अझ अचम्म लाग्दो तथ्य त उनले यसरी सुनेको हुनुपर्छ कि मेरो बाजे आदमलाई परमेश्वरले माटोको मूर्तिबाट आफ्नो प्राण फुकेर सृष्टि गर्नुभएको रहेछ अनि मेरो बजै हब्बालाई मेरो बाजेकै करङबाट बनाउनु भएको रहेछ भन्ने कुरा सुनिसकेपछि एनोसको दिमागमा अथवा उनको हृदयमा परमेश्वरको शक्ति कस्तो हो भन्ने कुराको अन्दाजा उनले गरिसकेको हुनुपर्छ। त्यही कारण उनले सृष्टिकर्ता परमेश्वरको त्यो महान असीम सृजनशील शक्तिलाई देखेर एनोसको मनमा एउटा कुरा आएको हुनुपर्छ। हामी कल्पना गर्न सक्छौ, मेरो लागि पनि परमेश्वरले केही गरिदिए हुन्थ्यो नि। आदरणीय श्रोता, अनि साँच्चै नै उनले सृष्टिकर्ता परमेश्वरलाई भने, सृष्टिकर्ता परमेश्वरको पुकारा गरेर आफ्नो इच्छालाई जाहेर गरे अनि सृष्टिकर्ता परमेश्वरले जसले साँच्चो हृदयले उहाँलाई पुकारा गर्छ र त्यस्ता व्यक्तिहरूको निम्ति उसको इच्छाअनुसार काम गर्नुहुन्छ भनेर देखाउनको लागि अझै भनौं उहाँको आफ्नो सृष्टि र उहाँबीच यो पापद्वारा पतन भइसकेको मानव समुदायसँग अझै पनि सम्बन्ध गाँस्ने बाटो निर्माण गर्नको लागि परमेश्वरले एनोसको पुकारा अनुसार जवाफ दिनुभयो र एनोसले पहिलोचोटि जसै सृष्टिकर्ता परमेश्वरसँग पुकारा गरे प्रार्थना गरे र परमेश्वरले आफ्नो इच्छाअनुसार काम गरेको देखेपछि उनी धेरै खुसी भए। त्यसपछि उनले अन्य मानिसहरूलाई पनि गवाही दिन थाले, ओहो मैले सृष्टिकर्ता परमेश्वरलाई यसरी पुकारा गरेर प्रार्थना गरेका थिए, उहाँले मेरो पुकारालाई सुनेर यो काम गर्नुभयो, अब तपाईहरूले पनि गरेर हेर्नुहोस् भनेर जब उनले गवाही दिन थाले तब सृष्टिकर्ता परमेश्वरको यो उदेक लाग्दो कामलाई मानिसहरूको बीचमा एक कान दुई कान मैदान हुँदै फैलिन लाग्यो र त्यसबेलादेखि सिंगो मानव समुदायले परमेश्वरको वेदी बनाएर उहाँलाई पुकारा गर्न थाले। आदरणीय श्रोता, त्यसपछि एउटा चलन चल्यो, जसलाई जे आवश्यकता पर्थ्यो उसले सृष्टिकर्ता परमेश्वरलाई पुकारा गर्थ्यो र यदि आफ्नो बसको कुराभन्दा बाहिरका परिस्थिति आएमा सहायताका निम्ति तुरन्तै सृष्टिकर्ता परमेश्वरसँग पुकारा गर्ने एउटा प्रचलन बढेको हामी देख्छौं। अनि सृष्टिकर्ता परमेश्वरले पनि सम्पूर्ण जाहेज प्रार्थनाहरूलाई एकपछि अर्को गर्दै हरेकलाई जवाफ दिन थाल्नुभयो। आदरणीय श्रोता, यसरी यो क्रम चाहिँ बग्दै बग्दै बग्दै नोहासम्म अनि त्यसपछि फेरि अब्राहमसम्म आइपुगेको हामी थाहा गर्दछौ। आदरणीय श्रोता, यसबाट हामीले वर्तमान समयमा के बुझ्नुपर्छ भने तपाईँको वंशजको निम्ति, तपाईँको आफ्नो घरानाको निम्ति सृष्टिकर्ता परमेश्वरसँग असल सम्बन्ध बनाउने एउटा इतिहासको रचयिता बन्न सक्नुहुन्छ। हामी देख्छौ एनोसले प्रार्थना गर्ने एउटा परिपाटीको लागि उनले सम्पूर्ण मानव समुदायको बीचमा एउटा आफ्नो इतिहासलाई कायम गरेको हामी देख्न सक्छौं र सृष्टिकर्ता परमेश्वरलाई साँचो हृदयमा पुकारा गर्नेहरू मध्येको सबैभन्दा पहिला व्यक्तिको रूपमा आफ्नो नाम बाइबलको पुस्तकमा स्थापित गर्न सफल भएको कुरा हामी देख्न सक्छौं। प्रेसोता, त्यही कारणले गर्दा उनले जुन इतिहासलाई बनाए त्यो इतिहास कहिल्यै मेटिएन र सायद अब अनन्त अनन्तसम्म मेटिएर जाने पनि छैन, किनभने सृष्टिकर्ता परमेश्वरसँग कसरी सम्बन्ध गाँस्ने भन्ने कुराको उनले एउटा बाटो देखाउने काम गरे र उनले त्यसमा आफै हिँडेर एउटा ठूलो कहिल्यै नमेटिने इतिहास बनाउन सफल भए। प्रेसरता, तपाईँ मसीहतमा आउनुभन्दा अगाडि तपाईँको आस्था र विश्वास अन्य कुनै कुरामा टिकेको थियो होला, ती कुराहरू जो तपाईँले ती कुराहरूमा भर राख्नु पार्नु भएको थियो ती चाहिँ अनन्तसम्म रहने कुरा थिएनन्, ती बितेर जाने कुराहरू हुन् र त्यो कुरा जो तपाईँ पहिले ती कुराहरूमा भर पर्नुहुन्थ्यो त्यो तपाईँको जीवनको एउटा इतिहासको रूपमा केही पुस्तासम्म मात्रै जाने भयो। हजुर, तर जब तपाईँले ख्रिस्ट यीशुलाई विश्वास गरिसक्नुभयो त्यसपछि तपाईँले आफ्नो निर्भरता र आफ्नो आस्थालाई तपाईँले ख्रिस्ट यीशुमा सार्नुभयो। प्रेसरता यो तपाईँ आफैमा तपाईँको आफ्नो वंशको लागि आफ्नो घरानाको लागि तपाईँले रचेको एउटा ठूलो इतिहास हो। अब यो इतिहासलाई तपाईँले पूर्ण रूपले स्थिर राख्न चाहनुहुन्छ, अमिट बनाउन चाहनुहुन्छ भने अब तपाईँले सृष्टिकर्ता परमेश्वर अर्थात यीशु ख्रीष्टमा आस्था गर्नु, परमेश्वर प्रभु यीशु ख्रीष्टलाई विश्वास गर्नु एउटा सामान्य आस्था मात्रै होइन भनेर तपाईँले प्रमाणित गर्नुपर्छ। यो चाहिँ सिधै सृष्टिकर्ता परमेश्वरसँग जो टुटेको सम्बन्ध थियो त्यो टुटेको सम्बन्धलाई जोडेर अनन्तसम्म उहाँको राज्यको हकदार बनेको छु भन्ने कुराको एउटा प्रमाण चाहिँ तपाईँले आफ्ना फरक आस्थामा भएका मानिसहरूको सामुनि तपाईँले प्रस्ट्याउन पुष्टि गर्नुपर्छ। त त्यसको लागि तपाईँले के गर्नुपर्छ? त्यसको लागि तपाईँले अब हाम्रा प्रभु यीशु ख्रीष्टसँग हरेक कुराको निम्ति प्रार्थना गर्नुपर्छ। सम्पूर्ण नम्रतामा, सम्पूर्ण विश्वासको साथ उहाँसँग प्रार्थना गर्नुपर्छ। जब तपाईँले उहाँसँग यसरी प्रार्थना गर्नुहुन्छ तब प्रभु यीशु ख्रीष्टले तपाईँका हरेक प्रार्थनालाई जवाफ दिनुहुन्छ, सुनेर काम गर्नुहुन्छ। प्रेसवता अनि जसरी एनोसले सम्पूर्ण मानव समुदायको बीचमा एउटा इतिहास रचे, त्यसै गरी तपाईँका घरानाका अन्य फरक आस्था भएका मानिसहरूको अगाडि प्रभु यीशु ख्रीष्ट जीवित परमेश्वर हुनुहुन्छ र उहाँ आदि अनादिकालदेखि हरेक पुकारा गर्ने मानिसहरूको प्रार्थनाको उत्तरलाई दिनुहुने परमेश्वर हुनुहुन्छ भनेर तपाईँले त्यहाँ प्रमाणित पनि गरिराख्नु भएको हुन्छ। र एउटा कुरा यहाँ अनि सफासँग प्रष्ट हुन आउँछ कि तपाईँका अन्य फरक आस्थामा भएका मानिसहरूले जसमाथि आस्था राखेका थिए उनीहरूमाथि लाखौं तरकीबहरू अपनाएर पुकारा गर्दा पनि जवाफ नपाएको, तर तपाईँले चाहिँ येशु ख्रीष्टको नाउँमा हरेक प्रार्थनाको जवाफलाई दुष्ट दुरुस्त प्राप्त गरेको देखेर मानिसहरूले जान्नेछन् कि येशु ख्रीष्ट जीवित परमेश्वर हुनुहुन्छ। र यसरी तपाईँले तपाईँको आफ्नो घरानालाई स्वर्गीय परमेश्वरतिर डोर्याउने एउटा माध्यम पनि तपाईँ बनिराख्नु भएको हुन्छ। आदरणीय श्रोता, सायद एनोसको पुकारामा परमेश्वरले कुनै जवाफ नदिनु भएको भए अथवा परमेश्वरले एनोसले भने अनुसार काम नगरिकन आफ्नै इच्छाले मात्रै काम गर्नुभएको भए पनि यसमा उहाँको दृष्टिमा यो जायज नै हुन्थ्यो। तर मानिसहरूले भने परमेश्वरसँग पुकारा गर्ने थिएनन् र यो संस्कृतिको भनौँ यो इतिहासको विकास नै हुने थिएन श्रोता। त्यसकारणले गर्दाखेरि एनोसको प्रार्थनालाई उत्तर दिनुहुने परमेश्वरले आज पनि तपाईँको घरानामा आफू जीवित रहेको कुराको प्रमाण दिनको लागि उहाँले तपाईँका हरेक प्रार्थना र विन्तीहरूको जवाब दिनै पर्ने हुन्छ र दिनुहुन्छ। श्रोता, पहिलो राजाको पुस्तक 18 अध्यायमा हामी एउटा घटना पाउँछौ। सायद त्यो घटना तपाईँले अनुमान लगाइसक्नु भयो होला। त्यो के हो भने एलिया अगमवक्ता जो परमप्रभुका अगमवक्ता हुन् उनी एक्लै छन् अनि त्यहाँ अर्को 450 जना बालका अगमवक्ताहरू पनि छन् जो झुटा देवता हो र साथसाथै त्यही झुटा देवताका अगमवक्ता भनिएका बालका 450 जना मानिसहरूको कुरामा बहकिएर सृष्टिकर्ता परमेश्वरलाई त्यागेर अन्य देवताहरूलाई धूप बाल्न जाने इसरायलीहरूको एउटा ठूलो फौज पनि छ कार्मेल डाँडामा। श्रोता, त्यहाँ एउटा चुनौती आउँछ, जुन चाहिँ सत्य ईश्वर हो त्यो ईश्वरले चाहिँ आगोद्वारा जवाफ दिनुपर्छ। त्यहाँ बालका अगमवक्ताहरूले पहिले आफ्नो बलिदानको वेदी तयार गर्छन् र आगो नलगाइकन उनीहरूले आफ्नो देवता बाललाई पुकारा गर्न थाल्छन्। आफ्नो रीतिरिवाज अनुसार पूरा दिन कराउँदै बरबराउँदै अगमवाणी गर्दै बाललाई पुकारा गर्छन्, तर त्यहाँ जवाफ कहीँबाट पनि आउँदैन। शर्त थियो, वेदीमा आगो नलगाऊ, सत्य ईश्वरले आगोद्वारा जवाफ दिन्छ। त्यो शर्तमा जब बालका 450 अगमवक्ताहरू असफल भएको देखे सम्पूर्ण इसरायली समुदायले, तब उनीहरू हार मानेर थाकिसकेपछि परमप्रभुका एकजना अगमवक्ता एलिया खड़ा हुन्छन् र उनले परमेश्वरको भत्केको वेदीलाई तयार गरेर त्यसमा 12 गाग्रा पानीहरू खन्याउन लगाउँछन् र त्यो बलिदान र त्यो पानी र त्यो वेदी अगाडि उनी घोप्टो परेर भनौ घुँडा टेकेर सृष्टिकर्ता परमेश्वरसँग उनले केवल 5-10 सेकेन्ड पुकारा गर्छन्। जवाफ तुरुन्तै आउँछ, स्वर्गबाट भनौ आकाशबाट आगो बर्सिन्छ, बलिदानको जो पशु राखिएको थियो त्यो पनि जल्छ, वेदीका ढुङ्गा र माटो पनि जल्छ र त्यो 12 गाग्रा पानी पनि सबै सुकेर जान्छ। र यो काम बालका 450 अगमवक्ताको अगाडि, राजा आहाबको अगाडि र साथै ती झुटा अगमवक्तालाई पछि लागेर जाने इसरायलीहरूको अगाडि भएको देखिसकेपछि सम्पूर्ण इसरायली समुदाय परमप्रभुतर्फ फर्केको हामी पाउँदछौं। श्रोता, तपाईले पनि आज त्यही इतिहास तपाईले रच्न सक्नुहुन्छ। तपाईको घरनामा, तपाईको आफ्नो खानदानमा जो फरक आस्थामा छन् उहाँहरू सबै थाकिसक्नु भएको छ। आफ्नो आफ्नो ईश्वरलाई पुकार्नु उहाँहरूको एउटा केवल धर्मविधि मात्रै भएको छ, पूरा विश्वास छैन अब। र यदि विश्वासको साथ पुकारा गरे पनि कुनै जवाफ आउनेवाला छैन, तर तपाईले एक प्रार्थनामा, यीशु ख्रिस्टको नाम गरेको एक प्रार्थनामा हरेक प्रार्थनाको उत्तर पाएको उहाँहरूले देखिसकेपछि र तपाईँको मुखबाट गवाही सुनिसकेपछि ती व्यक्ति, ती तपाईँका आफन्तहरूले पनि बुझ्नुहुनेछ कि यीशु ख्रिस्ट चाहिँ साँच्चो जिउँदो परमेश्वर हुनुहुन्छ। र यसरी तपाईँ आफ्नो खानदानमा एनोसले चाहिँ इतिहास रच्ने व्यक्ति बन्न सक्नुहुन्छ। यसकारण हामी सृष्टिकर्ता प्रभु यीशु ख्रिस्टलाई पुकारा गर्न नछोडौं, उहाँसँग प्रार्थना गर्न नछोडौं, उहाँलाई धन्यवाद दिन र आराधना गर्न अझै यो कामलाई चाहिँ बढाउँदै लिएर जाउँ भन्दै अब भने कार्यक्रममा एउटा मिठो गीतको साथ दिने बेला भइसकेको छ र गीतपछि म पुनः आउनेछु। अहिले भने सुनौ एउटा सुमधुर भक्ति गीत।

यो सुमधुर भक्ति गीतपछि पुनः स्वागत छ कार्यक्रम प्रेयर टावरमा, र म छु तपाईँको प्रार्थनाको सहयात्री पास्टर जोनाथन गिरी, भने प्रविधिमा हुनुहुन्छ सन्ध्याजी। र अब भने कार्यक्रमको हामी करिब करिब अन्तिम चरणतिर आइपुगिसकेका छौं, र अब भने यो चरणमा हामी तपाई श्रोताहरूले टिपाउनु भएका प्रार्थनाका अनुरोधहरूलाई लिएर प्रार्थना गर्ने समयमा आइपुगिसकेका छौं। र यतिखेर मेरो हातमा एउटा धन्यवाद र धन्यवादका शब्दहरू आएको छ भने अर्को चाहिँ एउटा प्रार्थनाको अनुरोध पनि आएको छ। र धन्यवादको शब्दहरू पठाउनु भएको छ पम्फा रोगका ज्यूले, र उहाँले लेख्नुहुन्छ, हामीले हाम्रो चर्चमा हुन गइरहेको सेमिनारको लागि हामीले प्रार्थना गरेका थियौं, र साथसाथै मेरो यात्रा पाँच कालको यात्राको लागि पनि प्रार्थनाको अनुरोध राखेका थियौं, र सो प्रार्थनाको अनुरोध अनुरूप हाम्रो सेमिनार पनि धेरै आशिषमय तरिकाले सम्पन्न भएको छ, र मेरो यात्रा जो पाँच खालसम्मको थियो त्यो पनि सफल भएको छ। त्यसैले परमेश्वरलाई म धेरै धेरै धन्यवाद दिन चाहन्छु, र प्रार्थना गरिदिनु हुने सम्पूर्ण प्रेयर टावर टीमलाई पनि र सम्पूर्ण जनहरूलाई धन्यवाद दिन चाहन्छु भनेर उहाँले लेख्नुभएको छ। भने अर्को श्रोता हुनुहुन्छ प्रिस्किलाजी, र उहाँको प्रार्थनाको अनुरोध रहेको छ, मेरो पढ़ाईमा परमेश्वरको आशिष भएको होस् भनेर प्रार्थना गरिदिनु होला भनेर उहाँले प्रार्थनाको अनुरोध राख्नुभएको छ। तादनी श्रोता आउनुहोस्, हामी प्रिस्किलाजीको लागि पनि हामी प्रार्थना गर्नेछौ। सर्वशक्तिमान पवित्र अनि जीवित परमेश्वर पिता, हामी तपाईँको चरणमा आउँदछौ, र तपाई महान राजाहरूको राजा अनि प्रभुहरूका प्रभु हुनुहुन्छ। तपाई सर्वशक्तिमान पवित्र अनि जीवित परमेश्वर, हामी तपाईँको चरणमा आउँदछौ, र तपाईँ परमेश्वरलाई हामी धन्यवाद चढाउँछौ जसले हाम्रा हरेक प्रार्थनाका उत्तरहरू दिएर हामीलाई थप तपाईँलाई पुकारा गर्नको लागि, तपाईँलाई प्रार्थना गर्नको लागि उत्साह दिनुभएको छ। र हामी तपाईँलाई धन्यवाद दिन्छौ, र यो समय प्रिस्किलाजीको पढ़ाई लेखाइको लागि हामी प्रार्थना गर्छौ। उनको प्राय पढ़ाई लेखाइमा तपाईँले आशिष दिनुहोस्, र उहाँलाई प्रभु पढ़ेका कुराहरूमा सम्झिनको लागि समझ शक्ति दिनुहोस्, बुझ्नको लागि समझ शक्ति दिनुहोस्, र बुझेका कुराहरू सदैव स्मरणमा राख्न सहायता गर्नुहोस्। पिता परमेश्वर, जुन कुराहरू पढ़िन्छ सिकिन्छ त्यो कुराहरू कतिपय अवस्थामा संसारमा प्रभु रहँदाखेरि जीवन उपयोगी हुन्छ, र त्यो सदाको लागि चाहिने कुरा हुन्छ। यसकारणले गर्दा ती कुराहरूलाई बुझिकन स्मरण गरेर अगाडि बढ्न सहायता गर्नुभएको छ। धन्यवाद पिता परमेश्वर, र ज्ञान बुद्धि तपाईँबाट आउँछ। पिता, हामी तपाईँलाई धन्यवाद दिन्छौ, र तपाईँको नामको महिमा गर्छौ। सबै आदर महिमा प्रशंसा हामी तपाईँलाई चढाउँदछौ, र माग्दछौ आशिष अनुग्रह अति उच्चमा विराजमान हुने प्रभु येशु ख्रिस्टको नाउँमा, आमेन। हवस् त श्रोता, यिनै प्रार्थनाको अनुरोधहरूको साथसाथै भने आजको कार्यक्रम प्रेयर टावरबाट विदा लिने समय भइसकेको छ, र प्रविधिमा सन्ध्याजीको साथ प्रस्तुता जोनाथन गिरीलाई अर्को कार्यक्रमसम्मको लागि आज्ञा दिनुहोस्, र तबसम्म निरन्तर निरन्तर निरन्तर प्रार्थना गर्दै प्रार्थनाको क्षेत्रमा एउटा इतिहास कायम गर्न सक्नुभएको छ भन्दै विदा हुन्छौं। हवस् त, जय मसीह।

0: जयमसी तथा नमस्कार, म हुँ गायक दाउद खालिङ राई। यहाँहरू अहिले सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 मेगाहर्ज।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम जीवन र स्वास्थ्य, मानव शरीरको रहस्य।
2: जयमसी साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम सुनेर बसिरहनु भएका सम्पूर्ण श्रोतालाई कार्यक्रम जीवन र स्वास्थ्य, मानव शरीरको रहस्यमा। र कार्यक्रम तपाईँ प्रत्येक हप्ता आइतबार बिहान 7:30 देखि 8 बजेसम्म सुन्दै आइरहनु भएको छ। यस कार्यक्रम मार्फत साइकोलोजिस्ट फार्मासिस्ट महेन्द्र खड्काज्यूबाट स्वास्थ्यसँग सम्बन्धित कुराकानीहरू सुन्न सक्नुहुनेछ। र यो समय हामी कार्यक्रमको शुरूआत एउटा मिठो गीतबाट गर्न चाहन्छौ। गीतपछि उपस्थित हुने नै छौं।

0: यो निकै नै मिठो गीतपछि स्वागत गर्न चाहन्छौ र अब भने पालो भएको छ साइकोलोजिस्ट तथा फार्मेसिस्ट महेन्द्र खड्काज्यूबाट स्वास्थ्यसँग सम्बन्धित कुराकानी सुन्ने र यो समय म उहाँलाई दिन चाहन्छु।
1: आदरणीय श्रोताहरू, हजुरलाई सुन्दर बिहानीमा स्वागत गर्दछु। सर्वप्रथम यहाँहरूलाई म जय मसीह भन्न चाहन्छु। आज सदाको आइतबार चाहिँ आजको आइतबार पनि हामी तपाईँहरूको माझमा उपस्थित भएका छौँ। सदा चाहिँ आज पनि नयाँ विषयवस्तुमा यहाँहरूको बीचमा स्वास्थ्य सम्बन्धी कार्यक्रम लिएर हामी आएका छौँ। आज अलिक विशेष कार्यक्रम छ किनकि यो अलिक भिन्न छ र भिन्न भए तापनि तपाईँ र हाम्रो जीवनमा एकदमै यो प्रत्यक्ष जोडिएको तपाईँ र हाम्रो एकदमै आवश्यकतामा रहेको विषयमा हामी छलफल गर्दैछौ। कपाल किन झर्छ, यसको कारण रोकथाम अनि उपचार र स्वस्थ जीवनशैली कसरी जिउने भन्ने बारेमा हामी आज छलफल गर्नेछौ। तपाईँहरू सबैलाई फेरि पनि यो कार्यक्रममा स्वागत छ। हाम्रा आदरणीय श्रोता महानुभावहरूलाई आजको स्वास्थ्य सचेतना कार्यक्रममा आज हामी धेरै मानिसहरूको साझा चिन्ताको विषयमा कुरा गर्नेछौँ, कपाल किन झर्छ। धेरै मानिसहरू भन्छन् मेरो कपाल धेरै झर्न थालेको छ, एकदमै सुनिन्छ। अलि भर्खरको नानी बाबुहरूदेखि लिएर वृद्ध अवस्थासम्मको मान्छेहरूमा यो साझा समस्याको रूपमा रहेको छ। अनि दिदी बहिनीहरू आउनुहुन्छ, नुहाउँदा हातभरि कपाल आउँछ, के गर्ने? अनि कोही भन्नुहुन्छ उमेर नपुगै टाउको हुन थालिसक्यो, यसको उपाय के छ? मेरो जीवनमा तनाव भयो, तनावपछि झन् कपाल झर्न थाल्यो, यसको उपचार के छ त? भनेर उहाँहरू आजले धेरै कुराहरू हाम्रो क्लिनिकतिर पनि आएर भनेको हामी पाउँछौँ। आज हामी त्यही कपाल झर्नुका कारण, घरेलु उपाय, आधुनिक चिकित्साको उपचार, तनावको प्रभाव, खानपान सावधानी तथा नेपालमा उपलब्ध उपचार बारे केही कुराहरू हामी छलफल गर्नेछौ। आदरणीय श्रोताहरू, कपाल किन महत्वपूर्ण छ? परमेश्वरले हामीलाई कपाल त्यत्तिकै दिनुभएको होइन। कपाल केवल सौन्दर्यको लागि मात्र होइन, कपालले टाउकोलाई घामबाट जोगाउँछ, चिसो र गर्मीबाट सुरक्षा दिन्छ, आत्मविश्वास बढ्छ तपाईँको र तपाईँको व्यक्तित्वलाई कपालले आकर्षक बनाउँछ। त्यसैले कपाल झर्न थालेपछि धेरै मानिसहरू चिन्तित भएको मैले पाएको छु, देखेको छु। कपाल झर्नु भनेको के हो त? सामान्यतया एक दिनमा 50-100 कपाल झर्नु सामान्य प्रक्रिया हो। हामीसँग कपाल यति धेरै छ, त्यो आउँछ जान्छ, तर पुरानो कपाल झर्छ अनि नयाँ उम्रन्छ, त्यो त प्रक्रिया हो, त्यो परमेश्वरले हामीलाई दिनुभएको एउटा आशिष हो। तर यदि अत्याधिक झर्न थाल्यो, नयाँ कपाल उम्रन छोड्यो अनि टाउको देखिन थाल्यो, तालु देखिन थाल्यो भने यसलाई असामान्य रूपमा लिनुपर्दछ। लाग्न सक्छ यहाँलाई कपाल कुन उमेरमा बढी झर्छ होला? कपाल कुनै पनि उमेरमा झर्न सक्छ। जस्तो बच्चामा झर्यो भने बच्चाहरूको पोषणको कमी हुन सक्छ, त्यहाँ छालामा अनि कपालमा केही संक्रमण भयो भने, छालाको रोग लाग्यो भने कपाल झर्ने कुराहरू हुन सक्छ बच्चाहरूमा। अवस्थामा कपाल झर्ने भनेको तनाव बढेर अनि शरीरको हर्मोनहरू तलमाथि भयो भने अनि आनुवंशिक कारण यो एउटा कारणले पनि झर्न सक्छ। र धेरै जसो 30-50 वर्षको बीचमा कपाल झरेको हामी पाउँछौ। पुरुषता महिनामा अलि तालु खाली हुने अवस्थाहरू देखिन्छ यो बीचमा चाहिँ, र वृद्धावस्थामा उमेरसँगै कपाल पातलो बन्दै जान्छ त्यो त। तर कपाल झर्नुका प्रमुख कारणहरूमा चाहिँ एउटा हाम्रो हेरिडिटी, जुन वंशजको बाबु बाजेदेखि कसैको कपाल झरेको छ भने तपाईँहरूको मेरो पनि झर्न सक्छ, त्यो चाहिँ एउटा सामान्य प्रक्रिया हो। यो वंशानुगत आधारमा पनि त्यो झरेको पाइन्छ। यदि बुवा अनि हजुरबुवा अनि परिवारका अन्य सदस्यहरू या माओलीतिर कुनै मान्छेहरूको कपाल धेरै झरेको थियो, उहाँहरूको त्यो कपाल खाली थियो टाउको भने, त्यो सम्भावना बच्चाहरूमा पनि हुन सक्ने हुन्छ। तर पोषणको कमीले पनि यो कपाल झर्छ। शरीरलाई आवश्यक पर्ने, हाम्रो शरीरलाई चाहिने प्रोटिनहरू, आइरनहरू अनि जिङ्कहरू, भिटामिन डी, भिटामिन बी 12 कम भयो भने कपाल झर्न सक्छ। प्रमुख कारण चाहिँ यस्तो हुन सक्छ। तर मानसिक रूपमा तनाव भयो, हामी अशान्तिमा रह्यौं भने पनि कपाल झर्न सक्छ। तनावले कपाल धेरै झरेको हामीले देखेका छौँ, धेरै चिन्ता भयो अनि पारिवारिक समस्याहरू छ, आर्थिक समस्या छ, निन्द्रा नलाग्ने छ, डिप्रेसनमा हामी गएका छौँ भने पनि कपालहरू धेरै झरेको पाइन्छ। यसले गर्दा यी रोगहरूका कारणले, यी टेन्सनहरूले गर्दा हाम्रो शरीरको जुन एउटा कपालको चक्र बिग्रिन्छ। कहिले काहीँ धेरै तनाव भएको अवस्थामा 2-3 महिना पछि नै पुरै कपाल झरेको पनि हामीले देखेका छौँ। र अर्को कारण, थाइराइड रोग भएका बिरामीहरूमा पनि कपाल झर्ने हामीले पाएका छौँ। थाइराइडले पनि, हाम्रो हर्मोनको कारणले पनि कपालहरू तलमाथि भइरहेको अवस्थाहरू पाइन्छ। र एनिमिया अर्थात रक्त अल्पता भएको बिरामीहरूमा, विशेष गरी महिलाहरूमा, उहाँहरूको शरीरमा आइरनको कमी भयो भने पनि कपाल झरेको देखिएको छ। यसको त्यस्तो बेलामा धेरै कमजोरी हुने, थकान हुने, कपाल झर्ने समस्याहरू देखिन्छ एनिमियामा। यो पनि एउटा तराईतिर अलिक विस्तृत रूपमै यो अलिक समस्याको रूपमा देखिन्छ यो चाहिँ। र अर्को कुरा, तपाईँ हाम्रो बीचमा हाम्रो शरीरमा कुनै संक्रमणहरू छ, टाउकोमा अब घाउ छ, फंगल इन्फेक्सनहरू छ, होइन डन्डीफोरहरू आउँछ कहिले काहीँ, त्यस्तो अवस्थामा पनि कपालहरू हामी झरेको पाउँछौ। प्रसुतिको अवस्थामा यदि डेलिभरी बच्चाहरू जन्मिएपछि धेरै महिलाहरूको कपाल झरेको हामीले देख्छौ, तर यो डेलिभरीको बेलामा कपाल झरेको त्यो अस्थायी हो, फेरि कपाल आउन सक्छ, त्यसमा कुनै समस्या छैन। त्यसै गरेर औषधिको असरले पनि कपाल झरेको पाउँछौ, जस्तो केही औषधिहरू छन् जस्तो क्यान्सरको उपचार गर्दा, अनि ब्लड प्रेसरको बिरामीहरू जुन उच्च रक्तचापको औषधिहरू खानुहुन्छ उहाँहरूलाई पनि समस्याहरू भएको पाउँछौ, अनि केही मानसिक रोगका औषधिहरूको बेलामा पनि कपाल झरेको हामीले देखेका छौँ, त्यो समस्या छ त्यस्तो बेलामा पनि। अनि कपाल झर्ने बेलाको लक्षण के होला त? कपाल कोर्दा धेरै कपाल आउने, सिरानीमा कपाल देखिने, टाउको पातलो देखिने, अनि निधार ठुलो हुँदै जाने, तालो हुँदै जाने, अनि बीचबीच भागमा खाली हुने, कपालको बीचबीचमा पनि खाली हुने, त्यस्तो अवस्थाहरूमा यो लक्षणहरू देखिन्छन्। तर घरेलु उपचार हुँदै नभएको चाहिँ होइन, तर घरेलु उपचारले केही मानिसलाई सहयोग गरेको पनि पाउँछ, तर सबैलाई समान प्रभाव यसले गरेको देखिँदैन। सन्तुलित भोजन नै यसको लागि प्रमुख उपचार हो भन्दा पनि हुन्छ। जस्तो खानेकुरामा हामीले अन्डा अनि माछा मासु अनि दालहरू होइन, दुध दही बदाम हरियो सागसब्जी र फलफूल, हरियो साग सब्जी र फलफूल चाहिँ अलि अत्याधिक मात्रामा, र पानी पनि हामीले प्रशस्त मात्रामा पिउनुपर्छ। कपाल झरेका मान्छेहरूले यदि पानी कम पिउनुहुन्छ भने त्यो बाँकी रहेको कपाल पनि जान सक्छ। दिनमा 2-3 लिटर कम्तीमा, यो गर्मी दिनमा त 3 लिटरै कटाउँदा पनि हुन्छ, केही फरक पर्दैन, 3 लिटरसम्म पानी पिउनुपर्ने हुन्छ। अनि हामीले कपाल लाई चाहिँ एकदमै हल्का तरिकाले नरिवलको तेलले मसाज गर्दा राम्रो देखिन्छ, त्यसले ब्लडको सर्कुलेसन जुन रक्त सञ्चार हुन्छ टाउकोमा त्यसले पनि कोषहरूलाई फाइदा गर्छ र कपाल सुखाउनबाट बच्छ। यदि कपाललाई पनि खानेकुरा चाहिन्छ, त्यसलाई पनि बेला बेलामा मालिस चाहिन्छ, तेल राख्नुपर्छ, जब जब सुक्खा हुँदै जान्छ अनि छाला सुक्खा हुँदै गयो भने पनि कपाल झरेको हामी पाउँछौ। त्यसकारण अनि घरेलु उपचारमा चाहिँ सबभन्दा राम्रो चाहिँ एलोभेराको जेलले केही मान्छेहरूमा टाउको स्वस्थ राख्नमा सहायता गरेको पाइन्छ, त्यसले कपाललाई पनि राम्रो गरेको पाइन्छ। र अर्को कुरा चाहिँ पर्याप्त रूपमा निन्द्रा जरुरी छ, दिनमा कम्तीमा 7-8 घण्टा सुत्नु स्वास्थ्यको लागि आवश्यक छ। यदि हामी कम सुत्छौ भने कपाल झन झर्ने कुरा बढ्न सक्छ। अर्को कुरा, हामीले तनावलाई नियन्त्रणमा राख्नुपर्छ। मान्छे हर मानिसको जीवनमा तनावहरू आउँछन्, तनावले कपाललाई मात्रै अन्य चिजहरूलाई पनि फाइदा गर्छ, समग्र शरीरको लागि तनाव नियन्त्रण गर्नु आवश्यक छ। र हामी परमेश्वरका जनहरूले त अझ प्रार्थनामा बढी ध्यान दिने होइन, प्रार्थना गर्ने, ध्यान गर्ने, व्यायाम गर्ने, परिवारसँग समय बिताउने, ती कुराहरूले चाहिँ यसलाई उपयोगी हुन सक्छ। र हामीले गर्न नहुने कपाल झर्नबाट बचाउनको लागि प्रमुख त धेरै तातो पानीले ननुहाउने, अनि कपालमा धेरै अहिले त हामी रङहरू लाउँछौँ, कलर गरेर कालो निलो विभिन्न रङको बनाइरहेको पाउँछौ होइन, त्यो कम गर्ने, धेरै केमिकल प्रयोग गर्यो भने पनि कपाल झर्ने हुन्छ। र काहीँ यो चाहिँ नरम खालके राख्ने, धेरै कडा धेरै नगर्ने, धुम्रपान अनि मदिरा सेवन गर्नेहरूको पनि कपाल धेरै झरेको पाइन्छ, तिनीहरू बन्द गर्नुपर्ने हुन्छ। यो कुराले समस्या बढाउने हो, घटाउने होइन। त्यस कारणले कपाल झर्न यिनी कुराहरू हामीले याद गर्नुपर्ने हुन्छ। अनि कपाल झर्न यदि अत्याधिक झर्छ भने तपाईँहरूले छाला रोग विशेषज्ञसँग सम्पर्क गर्नुपर्ने हुन्छ। हामीले श्रोताहरू तपाईँले केही कपाल झर्ने मान्छेहरूले चाहिँ केही ब्लड टेस्टहरू पनि गर्नुपर्ने हुन्छ, जस्तो सीबीसी भन्छ, कम्प्लिट ब्लड काउन्ट, आइरन प्रोफाइलहरू, भिटामिन डी, भिटामिन बी12 र थाइराइडको टेस्ट गर्नुभयो भने त्यो चाहिँ एउटा राम्रो विधि हुन सक्छ। र कपाल झर्नबाट रोक्नलाई अनि कपाल बढाउनका लागि चाहिँ मिनोक्सिडिल भन्ने औषधि अहिले बजारमा पाइन्छ, डाक्टरहरूले तपाईँहरूलाई त्यो दिनुहुन्छ, कपाल बढाउन यसको प्रयोग गरिन्छ, अहिले डाक्टरको सल्लाह अनुसार तपाईँहरूले प्रयोग गर्न सक्नुहुन्छ। अनि विशेष गरेर पुरुषहरूमा प्रयोग गरिने फिनिस्टराइड औषधि पनि छ, त्यो चाहिँ डाक्टरको सल्लाहमै गर्नुपर्ने हुन्छ, चिकित्सकको निगरानी एकदमै आवश्यक हुन्छ। र यसले चाहिँ तपाईँहरूलाई केही कुराहरू फाइदा गर्न सक्छ। अनि हामीले पीआरपी थेरापी गर्न सक्छौँ, रगतबाट प्लेटलेट निकालेर टाउकोमा लगाइन्छ, त्यो चाहिँ पीआरपी थेरापी भने कतिपय बिरामीमा यसले राम्रो परिणाम देखिएको पनि छ। र अहिले त आधुनिक चिकित्सा शास्त्रले नयाँ नयाँ कुराहरू ल्याइसकेको छ, टाउको पछाडिको भागबाट कपाल निकालेर खाली भागमा सारिन्छ, जुन हेयर ट्रान्सप्लान्टका नामले अहिले संसारभर यो एकदमै प्रचलित भएको छ। र कपाल पुरै गइसकेका मान्छेहरू पनि फेरि कपाल रोपेर हाम्रो समाजमा यत्र तत्र कपाल कोरेर हिँडेको देख्न पाइन्छ। के नेपालमा यो कपालको उपचार सम्भव छ त भन्ने लाग्न सक्छ यहाँहरूलाई आदरणीय श्रोताहरू। नेपालमा विशेष गरी काठमाडौँ, ललितपुर, चितवन, पोखरा, भक्तपुर जस्ता शहरहरूमा यसको भइरहेको पाइन्छ र अन्त पनि भइसकेको होला। आदि स्थानमा यो छाला रोग विशेषज्ञ र हेयर ट्रान्सप्लान्ट सेवा उपलब्ध छ। उपचारको सफलताका कारण अनुसार फरक फरक ठाउँमा यसको उपचार भइरहेको पाइन्छ। कपाल मान्छेको शरीरको शोभा हो, कपालले तपाईँलाई एकदमै राम्रो गर्छ, राम्रो देखिन्छ भने थोरै खर्च गरे पनि मान्छेहरूले आफूलाई राम्रो बनाएको हामी पाउँछौ। कपाल नझर्नलाई के गर्ने त? त्यसको पहिलो कुरा त पौष्टिक खानालाई हामीले प्रशस्त खानु पर्यो, नियमित व्यायाम गर्ने, पर्याप्त निन्द्रा लिने, तनाव कम गर्ने, धुम्रपान यिनीहरू हामीले नगर्ने, चिकित्सकको सल्लाह अनुसार औषधि खाने, टाउको सफा राख्ने, रोग भए समयसम्म उपचार गर्ने, यिनी कुराहरू हामीले एकदमै मेन्टेन गर्नुपर्ने कुराहरू यिनै नै हुन्। मानसिक स्वास्थ्य र कपालको एकदमै सम्बन्ध छ। धेरै मानिसहरू कपाल झरेपछि एकदमै तनावमा देखेको पनि पाउँछौ हामी। तर याद राख्नुपर्ने कुरा के हो त भन्दा, कपाल स्वास्थ्यको लागि एउटा भाग हो। कपाल झर्दैमा व्यक्तिको मूल्य घट्ने होइन, तपाईँसँग भएको आत्मविश्वास, तपाईँको सिप ज्ञान कपाल झर्दैमा जाने होइन। आत्मविश्वास, चरित्र, ज्ञान र विश्वास अझ महत्वपूर्ण कुरा हुन्। हामी श्रोताहरू आज हामीले कपाल झर्नुका कारणहरू, रोकथाम, घरेलु उपाय, चिकित्सीय उपचार पद्धति, मानसिक स्वास्थ्य र यसको सम्बन्धबारे केही कुराहरू सिक्यौं जस्तो लाग्छ। समयमै कारण पत्ता लगाएर उपचार गर्यौं भने धेरै अवस्थामा कपाल झर्ने समस्यालाई नियन्त्रण गर्न सकिन्छ र यो अहिले धेरै ठूलो इस्यू पनि छैन। कपाल केही कारणले दुःख पाउने अवस्था छैन किनकि अहिले त्यसको सुविधा छ, हामी कपाल रोप्न पनि सक्छौ। अनि भजन संग्रह 139:14 लेखिएको छ, म तपाईँलाई धन्यवाद दिन्छु कि किनकि म अचम्म र अद्भुत रीतिले बनाइएको छु। भजन संग्रहमा परमेश्वरले दिनुभएको यो वचन छ हाम्रो लागि। परमेश्वर हाम्रो लागि अद्भुत र मूल्यवान बनाएर सृष्टि गर्नुभएको छ। हामीलाई उहाँले एकदम मूल्यको बनाउनु भएको छ। हामीलाई सबै कुराहरू दिनुभएको छ। हाम्रो शरीरमा सबै कुराहरू छ, शरीरदेखि टाउकोदेखि खुट्टासम्म हेऱ्यौँ भने सबै अङ्ग प्रत्यङ्गहरू हामीलाई आवश्यकता अनुसार उहाँले बनाइदिनु भएको छ। यसकारण उहाँले अत्तम रीतले हामीलाई बनाउनु भएको छ। हाम्रो मूल्य केवल कपालमा, रूप रङमा, बाहिरी स्वरूपमा मात्र निर्भर हुँदैन। हामी परमेश्वरको नजरमा बहुमूल्य छौं र हामी सदा परमेश्वरप्रति हामी आशावादी छौं। उहाँको अनुग्रहले आजसम्म हामी जीवित छौं। मती 10:30 अनुसार तिमीहरू शिरका कपाल समेत गनिएका छन्। परमेश्वरले तपाईँ र मेरो शिरको जो यति धेरै कपालहरू छ, साना साना तपाईँ र मेरा कपाल समेत उहाँले गर्नुभएको छ। त्यसकारण परमेश्वरले तपाईँ र मलाई अचम्मतिले तयार गर्नुभएको छ। परमेश्वरले हाम्रो जीवनको सानो भन्दा सानो कुरा पनि जान्नुहुन्छ। हामी चिन्ता, रोग वा समस्यामा हुँदा पनि उहाँले हाम्रो वास्ता गर्नुहुन्छ, विभिन्न चिन्ता फिक्रीबाट हामीलाई बचाउनुहुन्छ। यसकारण आदरणीय प्रिय श्रोताहरू, स्वस्थ शरीर, स्वस्थ मन, स्वस्थ आत्मा नै पुनः स्वास्थ्य हो। कपालको हेरचाह गरौं, स्वस्थ भोजन गरौं, तनावलाई नियन्त्रण गरौं र अर्को कुरा, प्रमुख त परमेश्वरमाथि भरोसा राखौं। परमेश्वरले तपाईँलाई शान्ति, स्वास्थ्य, आनन्द र दीर्घ जीवन प्रदान गर्नुहुनेछ। आदरणीय श्रोताहरू, तपाईँहरूले आजको कार्यक्रम सुनिदिनुभएको हामी धन्यवाद दिन्छौ। फेरि अर्को स्वास्थ्य सचेतना कार्यक्रममा हामी फेरि भेटौँला। तपाईँहरूको दिन शुभ होस्। परमेश्वरले तपाईँहरूलाई आशिष दिनुभएको होस्। जय मसीह।
0: आदरणीय श्रोता, तपाईँ अहिले कार्यक्रम जीवन र स्वास्थ्य, मानव शरीरको रहस्य सुन्दै हुनुहुन्छ र आज बाँडिएका स्वास्थ्यसँग सम्बन्धित जानकारी तथा कुराकानी तपाईँलाई कस्तो लाग्यो? आशा गर्दछौ तपाई आशिषित हुनु भएको छ र कार्यक्रम प्रति तपाई कुनै सल्लाह, सुझाव, प्रतिक्रिया दिन चाहनुहुन्छ, साथै कुनै जानकारी प्राप्त गर्न चाहनुहुन्छ भने हाम्रो फोन नम्बर रहेको छ 98511030 83, 98511030 83। हवस् त श्रोता, अब चाहिँ भने हामी कार्यक्रमको अन्तिमतिर आइसकेका छौं र यहाँहरूबाट विदा माग्नुपर्ने बेला पनि भइसकेको छ र अर्को श्रृंखलामा भेट्ने आशाका साथ आजलाई भने कार्यक्रमबाट म पुनम विदा हुन चाहन्छु। जय मसीह।

0: तपाईँहरू सुन्दै हुनुहुन्छ कार्यक्रम क्रुसको यात्रा।
1: जयमसी हुन्छ, हामी वचनको भागमा जानेछौ। केही समयदेखि हामीले यो श्रृङ्खलामा वचनहरू सुन्दै आइराखेका छौँ, तर युनियन विथ क्राइस्ट इन हिज रेजरेक्सन, है, ख्रीष्टको पुनर्स्थापनामा हाम्रो सहभागिता, अनि यही श्रृङ्खलामा चाहिँ हामीले यो अर्को भागमा चाहिँ विशेष गरी पवित्र आत्माको काम, है, पवित्र आत्माले कसरी काम गर्नुहुन्छ भन्ने कुरा चाहिँ आजको मेन विषयवस्तु रहनेछ। पवित्र आत्माको कुरा गर्दै गर्दाखेरि विभिन्न प्रकारका हाम्रो बुझाइहरू हुन सक्छन्, तर त्योभन्दा पहिला चाहिँ प्रेरितको पुस्तकको एकको एकदेखि एघारसम्म हेर्दै गर्दाखेरि यसको कन्टेक्स्ट, यसको सन्दर्भ, कुन सन्दर्भमा लेखिएको छ, यसको उद्देश्य के हो भन्ने कुरालाई एकछिन सरसर्त हेर्नेछौँ। प्रेरितको पुस्तक चाहिँ लुकाको भाग दुई हो। यदि तपाईँले लुकाको पुस्तक तपाईँले पढ्नु भएको छ भनेदेखि चाहिँ लुकाको पुस्तकमा हामी देख्न सक्छौँ कि उनले कति कुराहरू के को लागि लेखेको हुन्, किन लेखेको हुन् भन्ने कुरा चाहिँ लुकाको एकमा एक अध्यायको एकदेखि चारसम्म हामीले पाउँदछौँ। लुकाको भाग एक र दुई चाहिँ कसलाई लेखेको हो भन्ने कुरा हामी देख्छौँ। तपाईँले लुकाको एक अध्याय एकको एकदेखि चारसम्म मसँग एकचोटि पल्टाउनु भयो भनेदेखि चाहिँ एक दुईवटा कुराहरू म तपाईँहरूलाई देखाउन चाहन्छु, किनभने आजको वचनको कन्टेक्स्ट चाहिँ त्यहाँबाट सुरु हुन्छ। लुक्का भन्ने व्यक्ति जो आफै पनि डाक्टर थिए, फिजिसियन थिए, डाक्टर थिए, उनले चाहिँ यो किन लेखेका हुन् र कसलाई लेखेका हुन् भन्ने कुरा चाहिँ हामीले बुझ्यौँ भनेदेखि चाहिँ मात्रै यसको अर्थ के हो त, किन लेखेका हुन् भन्ने कुरा चाहिँ हामी देख्न सक्छौँ। त्यसकारण लुक्काको पुस्तक एकको एकदेखि चारसम्म तपाईँले हेर्नुभयो भनेदेखि त्यहाँनिर चारवटा कुराहरू हामीले त्यहाँनिर पाउँछ। एकको एक पदमा चाहिँ उनले लेखेका छन्, है त, हाम्रो माझमा घटेर पुरा भएका घटनाहरूको विवरण सङ्ग्रह गर्ने काम धेरैजनाले आफ्नो हातमा लिएका छन्। घटनाहरूको जे भयो, है, येशु ख्रीष्ट आउनुभयो, मर्नुभयो, अनि तेस्रो दिनमा उहाँ जीवित भई बौरी उठ्नुभयो, रेजरेक्ट हुनुभयो, त्यो घटनाहरूको विवरण चाहिँ सङ्ग्रह गर्ने काम, कलेक्ट गर्ने काम चाहिँ लुक्काले यहाँनिर गरेका छन्। अनि दोस्रो कुरा हामी देख्छौँ, तपाईँले पढ्दै जानुभयो भने तिनीहरू जो सुरुदेखि नै वचनका प्रत्यक्ष गवाह र सेवकहरू थिए, तिनीहरूले यी कुरा हामीलाई सुम्पिदिए। तीन पदमा माननीय थियोफिलस, मैले आरम्भदेखि नै सावधानी साथ सबै कुराको खोजी गरेको छु। यहाँनिर कसलाई लेखेको हो भन्ने कुरा हामी देख्छौँ, माननीय थियोफिलस भनेर त्यहाँनिर उच्चारण गरिएको छ, उल्लेख गरिएको छ। भनेपछि लुक्काले थियोफिलस भन्ने व्यक्तिलाई, जो चाहिँ माननीय अथवा चाहिँ एउटा अब धेरैको बुझाइ अनुसार चाहिँ उनी यहुदी थिए र त्यसमा पनि एउटा ठुलै पोजिसनको व्यक्ति थिए, त्यस कारणले गर्दाखेरि पनि उनलाई चाहिँ माननीय भनेर सम्बोधन गरेको हुनसक्छ भन्ने धेरैको बुझाइ छ। तर यहाँ चाहिँ हामी के चाहिँ देख्छौँ भने चाहिँ एकजना व्यक्तिलाई लेखेको रहेछ, अनि त्यो चाहिँ के हो भने उनले आरम्भदेखि नै भनेको सुरुदेखि नै सावधानी साथ भएको कुराहरू चाहिँ उनले सावधानी साथ खोजी गरेको छु, रिसर्च गरेको छु, अनुसन्धान गरेको छु, गरेर मैले तिमीहरूलाई यो कुराहरू हाम्रो बीचमा घटेका घटनाहरू चाहिँ म तिमीलाई लेख्दैछु, के भयो भन्ने कुरा चाहिँ म तिमीहरूलाई लेख्दैछु। अनि लेख्नुको कारण, भन्नुको कारण के छ त भन्दाखेरि त्यो पनि तपाईँले पढ्दै जानुभयो भने तीन पदमा अझै तपाईँको निम्ति, थियोफिलसको निम्ति क्रमै अनुसारको एउटा विवरण लेख्न मलाई असल लाग्यो, ताकि चार पदमा तपाईँले हेर्नुभयो भने तपाईँलाई बताइएका विषयहरूको सत्यता तपाईँलाई थाहा होस्, के घटना घट्यो भन्ने कुरा चाहिँ थियोफिलस तपाईँलाई थाहा होस्, मैले अनुसन्धान गरेर यो कुराहरू लेखेको छु। यो एकदमै महत्त्वपूर्ण छ। किन महत्त्वपूर्ण छ भन्दाखेरि चाहिँ कतिजनाले चाहिँ बाइबलमा विश्वास गर्दैनन्, कतिजना चाहिँ कतिले चाहिँ यो परमेश्वरको वचन होइन भन्छन्, अथवा चाहिँ यसमा गलत छ भन्छन्, समस्याहरू छ भन्ने पनि तपाईँले सुन्नु भएको छ होला। यो त मान्छेले आफ्नो भावनामा बहकेर लेखेको भन्ने कुराहरू पनि तपाईँले सुन्नु भएको छ होला। अनि यहाँबाट हामी थाहा गर्न सक्छौँ कि एउटा लुक्का जुन जो डक्टर थिए उसले चाहिँ रिसर्च गरेर अनुसन्धान तपाईँले गर्नु भएको छ कि छैन थाहा छैन, मास्टर्स गर्नुभएको पिएचडी गर्नुभएकोहरूलाई थाहा छ होला, सायद विदेशतिर त ब्याचलरमा पनि तपाईँले अनुसन्धान गर्ने रिसर्च गर्ने त्यो हुन्छ क्या अरे अहिले, तर चाहिँ प्रायः जसो मास्टर्समा जानुभयो भने तपाईँले अनुसन्धान गर्नुपर्ने, रिसर्च गर्नुपर्ने हुन्छ, रिसर्च पेपरहरू लेख्नुपर्ने हुन्छ, अनि रिसर्च पेपर जहिले पनि लेख्दाखेरि चाहिँ तपाईँले एकजनाको मात्रै होइन 20 जनाको तपाईँको लेखहरू पढ्नुपर्ने हुन्छ, कसले के भन्यो त्यो त्यो टपिकमा, अनि तपाईँले आफ्नो राय त्यहाँबाट अन्तिममा चाहिँ मैले चाहिँ यो भेट्टाएँ भनेर तपाईँले लापरवाही लेख्न पाउनुहुन्न, के लेख्नुहुन्छ त्यसको पनि तपाईँले ब्याकअप गर्नुपर्छ, मैले यो चाहिँ यहाँ भेटेँ यसरी भनेर तपाईँले त्यो अनुसन्धान गरिसकेपछि त्यसको रेफरेन्स दिनुपर्ने हुन्छ है। त्यस्तै जस्तो यो पनि एउटा अनुसन्धान गरेर लेखिएको कुराहरू हामी देख्दछौँ, त त्यस कारण पनि हामीले बाइबल पढ्दै गर्दाखेरि चाहिँ सत्य छ त्यो एउटा मेन्टालिटीमा मानसिकतामा हामीले अगाडि बढ्यौँ भने चाहिँ त्यो पढ्दै गर्दाखेरिको त्यसको महत्त्व हुन्छ। अनि अब प्रेरितको पुस्तकमा आउँदै गर्दाखेरि अलिकति जम गरौँ है, प्रेरितको पुस्तकमा आउँदै गर्दाखेरि चाहिँ त्यहाँनिर चाहिँ अब के यहाँ त लुक्काले लेखेको भनेको छैन, प्रेरितको पुस्तक मात्रै छ, त्यस कारण लुक्काले कसरी लेख्यो भन्ने कुरा आउन सक्छ। तपाईँले त्यहाँ हेर्नुभयो भने एकको एक पदमा प्रेरितको पुस्तकमा तपाईँ जानुहोस्, एकको एक पदमा तपाईँले हेर्नुहुन्छ भने त्यहाँनिर प्रिय थियोफिलस भनेर लेखेको छ, प्रिय थियोफिलस येशूले गर्न र सिकाउन थाल्नुभएका सबै कुराका विषयमा मेरो पहिलो पुस्तकमा मैले लेखिसकेको छु है। कुन पहिलो पुस्तक भन्दाखेरि अब हामीलाई थाहा हुन्छ त्यो चाहिँ लुक्काको पुस्तक रहेछ भन्ने कुरा चाहिँ हामीलाई थाहा हुन्छ। आफैले छान्नुभएका प्रेरितहरूलाई येशूले पवित्र आत्माद्वारा आज्ञा दिनुभएपछि उहाँ स्वर्गमा उचाली लगिनु भएको दिनसम्मका सबै कुरा त्यस पुस्तकमा लेखिएको छ। कहाँ लेखिएको छ भन्दाखेरि चाहिँ लुक्काको पुस्तकमा लेखिएको छ। के लेखिएको छ? येशूले गर्न र सिकाउन थाल्नुभएको सबै कुरा चाहिँ त्यहाँ लेखिएको छ, अनि उहाँले जे जे गर्नुभयो त्यो कुराहरू पनि त्यहाँ लेखिएको छ। कतिसम्म त्यहाँ लेखिएको छ भन्दाखेरि चाहिँ स्वर्गमा उचाली लगिनुभएको दिनसम्मका कुराहरू चाहिँ त्यहाँ लेखिएको छ। त्यसपछि अब बाँकी कुराहरू चाहिँ मैले अब प्रेरितको पुस्तकमा यहाँनिर लेख्दैछु, अब यहाँनिर त तिमीहरूले चाहिँ थाहा पाउनुपर्छ है। त्यसरी चाहिँ प्रेरितको पुस्तक सुरुवात हुन्छ। त्यसकारण प्रेरितको पुस्तक चाहिँ हामी लुक्काको अथवा लुक्का भन्ने व्यक्तिले लेखेको दोस्रो भाग हो अथवा भाग दुई भनेर हामी भन्न सक्छौँ। र यो दोस्रो भागमा चाहिँ उनले पवित्र आत्मा र प्रेरितहरूको कामको सम्बन्धमा लेखेको कुराहरू हामीले देख्छौँ। अनि प्रेरितको पुस्तकमा वास्तवमा पवित्र आत्माको कामको बारेमा हो भन्ने कुरा हामीले देख्छौँ। तपाईँले सायद धेरैले पढ्नु भएको छ, जब पवित्र आत्मा आउनु भइसकेपछि कसरी पवित्र आत्माले प्रेरितहरूद्वारा मण्डली स्थापना गर्नु, कसरी काम गर्नुभयो, कसरी विश्वासीहरू फैलिँदै गए, चर्च फैलिँदै गयो, त्यो कुराहरू हामीले देख्छौँ। र आजको खण्डबाट म तपाईँहरूलाई विशेष गरी तिनवटा कुरा तपाईँहरूलाई भन्न चाहन्छु। यहाँबाट हामी तिनवटा कुरा देख्छौँ। पहिलो कुरा चाहिँ पवित्र आत्माको प्रतिज्ञा र प्रतीक्षाको कुरा हामी देख्छौँ। दोस्रो कुरा चाहिँ पवित्र आत्माको शक्ति र साक्षीको कुरा हामी देख्छौँ। र तेस्रो कुरा चाहिँ ख्रिस्टको स्वर्गारोहण र दोस्रो आगमनको कुराहरू हामी देख्छौँ। सरस्वती हामी जानेछौँ। ओके, पहिलो हामी पहिलो हेरौँ पवित्र आत्माको प्रतिज्ञा र प्रतीक्षाको कुरा हामी देख्छौँ। लुक्काको पुस्तक 24:49 है, लुक 24:49 तपाईँले हेर्नुभयो भनेदेखि येशूले भन्नुहुन्छ आफ्ना चेलाहरूलाई, हेर म मेरा पिताको प्रतिज्ञा तिमीहरूका पठाउँछु तर माथिबाट शक्ति प्राप्त नगरुन्जेल तिमीहरू यही सहरमा बस। उहाँले त्यहाँनिर आफ्नो चेलाहरूलाई एउटा आदेश दिनुहुन्छ है, जबसम्म तिमीहरूले माथिबाट शक्ति प्राप्त गर्दैनौ तिमीहरू चाहिँ यहीँनिर बसिराख भनेर उहाँले भन्नुहुन्छ। र तपाईँले लुक्काको 24 हेर्नुभयो भने त्यसपछि अलिक कति तल हेर्नुभयो भने चाहिँ त्यसपछि चेलाहरू चाहिँ परमेश्वरको प्रशंसा गर्दै मन्दिरमा निरन्तर रहन लागे भनेर त्यहाँनिर भनेको छ। अनि उनीहरू वेटिङमा थिए, अब येशूले भन्नुभयो अनि त्यहाँनिर चाहिँ उनीहरूले प्रतीक्षा गरिरहेका थिए। अनि त्यही प्रतीक्षा गरेको कुरा चाहिँ हामी अब प्रेरितको पुस्तकमा पुरा हुन आएको कुरा हामी देख्छौँ। 1:4 तपाईँले हेर्नुभयो भने तिनीहरूसँग भोजनमा बस्नुहुँदा भनेको त्यहीँनिर अघि लुकाको पुस्तक हामीले लुकाको पुस्तकबाट हेऱ्यौँ, उहाँले तिनीहरूलाई यस्तो आदेश दिनुभयो, के दिनुभयो भन्दाखेरि तिमीहरू यरुसलेमबाट कतै पनि नजाओ, तर पिताले गर्नुभएको प्रतिज्ञाको प्रतीक्षा गर, यसबारे तिमीहरूले मबाट सुनिसकेका छौ। अनि त्यही कुरा चाहिँ यहाँनिर फेरि लुकाले दोहोऱ्याएको हामी देख्छौ। त्यसपछि दोस्रो पाँच पदमा हामी देख्छौ, किनभने सुनिसकेका छौ प्रतिज्ञा गर्नुभएको त्यो कुरा नहुनसम्म तिमीहरू अब प्रतीक्षा गर, किनभने यूहन्नाले त पानीले बप्तिस्मा दिए तर अबका थोरै दिनमा पवित्र आत्मामा तिमीहरूको बप्तिस्मा हुनेछ। अब यही कुरा चाहिँ लुक्काको पुस्तकमा तपाईँले हेर्नुभयो भने लुक्काको 3:16 पाउनुहुन्छ, पवित्र आत्मामा बप्तिस्मा हुने कुरा त्यहाँनिर तपाईँले भेट्नुहुन्छ। तब यूहन्नाले ती सबैलाई जवाब दिए, यहाँ चाहिँ बप्तिस्मा दिने यूहन्नाले चाहिँ उनका चेलाहरूलाई भन्दैछन्, म तिमीहरूलाई पानीले बप्तिस्मा दिन्छु तर एकजना म भन्दा शक्तिशाली आउँदै हुनुहुन्छ जसका जुत्ताको फित्ता खोल्ने लायकको म छैन, उहाँले तिमीहरूलाई पवित्र आत्मा र आगोले बप्तिस्मा दिनुहुनेछ। अनि त्यही कुरा चाहिँ हामी प्रेरितको पुस्तक 1:5 हामी फेरि रिपिट गरेको हामी देख्छौँ, किनभने अब उनीहरूले वेट गरिराखेका छन्, पर्खिराखेका छन्, के को लागि प्रतीक्षा गरिराखेका छन् भन्दाखेरि चाहिँ परमेश्वरले प्रतिज्ञा गर्नुभएको पवित्र आत्माको लागि उनीहरूले प्रतीक्षा गरिरहेका छन्। अनि यीशुले चाहिँ आफ्नो चेलाहरूलाई भन्नुहुन्छ पर्ख, है वेटिङ गाह्रो छ होइन, कतिलाई कतिजनाले वेट गर्नुभएको छ, साथीलाई वेट गर्नुभयो, म ठ्याक्कै आधा घन्टामा आउँछु भन्यो, एक घन्टा हुन्छ आउँदैन, कति बेला त्यसपछि कुरा बनाउन थाल्छ, कति गाह्रो हुन्छ है वेटिङ। अनि चेलाहरूलाई पनि गाह्रो थियो होला, अनि वेट किन गर्नुभयो, किन भन्नुभयो जस्तो लाग्छ, तिमीहरू जाऊ भन्नुभयो नि त होइन, मत्तीको पुस्तकमा त परमेश्वरले जाऊ तिमीहरू अब पठाउनु भयो, अब संसारमा जाऊ चेला बनाऊ म तिमीहरू सँगै छु भनेर भन्नुभयो, फेरि यहाँ भन्नुहुन्छ वेट पर्ख। हामी एकछिनमा देख्छौँ किन पर्खिन भन्नुभयो, किन पख भन्नुभयो, किन वेट भन्नुभयो है, एकछिनमा अलि तलतिर तपाईँले देख्न सक्नुहुन्छ, किनकि जुन कुराको लागि परमेश्वरले उनीहरूलाई चुन्नु भएको थियो है, पवित्र आत्मा अब पठाउँदै हुनुहुन्छ, र जुन साक्षी हुने कुरा छ अलि तलतिर हामी देख्छौँ, त्यो कुरा चाहिँ उनीहरूले आफै गर्न सक्ने अवस्था थिएन। इभन तपाईँको येशूले गर्नुभएको कामहरू कन्टिन्यू गर्नको लागि पनि चेलाहरूले आफै गर्न सक्ने शक्ति थिएन उनीहरूमा। त्यसकारण हामी तल हेर्छौँ शक्तिको कुरा त्यहाँनिर हामी देख्छौँ। अब एउटा कुरा, पवित्र आत्मामा बप्तिस्मा हुने कुरा गर्दै गर्दाखेरि विशेष गरी पवित्र आत्मा को हुनुहुन्छ र उहाँको कामसँग सम्बन्धित छ, उहाँ को हो भन्ने कुरासँग सम्बन्धित छ। अनि पवित्र आत्मा चाहिँ एउटा व्यक्ति हुनुहुन्छ, व्यक्तित्व हुनुहुन्छ, उहाँ फोर्स हुनुहुन्न, त्यो कुरा पनि हामी देख्छौँ। अनि तर कतिको बुझाइ के चाहिँ छ भन्दाखेरि पवित्र आत्माले भरिएपछि कोही कोही बेला मलाई अलिकति त्यो डर लाग्छ क्या, कता पवित्र आत्मा ममा हुनुहुन्न कि जस्तो लाग्छ, किनभने पवित्र आत्मा पाएको मान्छे त अलिकति जोसिलो हुनुपर्ने, अन्य भाषा बोल्नुपर्ने, विभिन्न कामहरू गर्नुपर्ने, ठुला ठुला कामहरू आफूले केही नगरे जस्तो लाग्छ, कति कतिको बुझाइहरू चाहिँ अन्य भाषा बोल्नै पर्छ भन्ने छ। कतिको बुझाइ के छ भन्दाखेरि चाहिँ रुने, कराउने, लडीबडी गर्ने, पवित्र आउनु आत्मा आउनु भएपछि तपाईँले फेसबुकतिर हेर्नुभएको छ होला, युट्युबतिर हेर्नुभएको छ होला पवित्र आत्माको काम होइन, विभिन्न प्रकारको भाषाहरू बोल्ने, विभिन्न प्रकारको कामहरू गर्ने तपाईँले देख्नु भएको छ होला। रुनु कराउनु नराम्रो होइन, फेरि म पनि रुन्छु, मान्छे हो, हाम्रोसँग भावनाहरू छ, हामी रुन्छौँ है, आराधना गर्दै गर्दाखेरि तपाईँलाई रुन आउँछ, आमेन, मैले नराम्रो भन्न खोजेको होइन, तर कति समयमा चाहिँ हामीले पवित्र आत्मालाई चाहिँ गलत प्रकारले मण्डलीहरूमा बुझेको र बुझाएको हो कि जस्तो चाहिँ मलाई लाग्छ, किन भन्दाखेरि जहिले पनि आउटवर्ड देखिने कुराहरूलाई मात्र हामीले जोड दिन्छौँ, तर पवित्र आत्माको काम चाहिँ के हो त, पवित्र आत्मा को हुनुहुन्छ, येशु ख्रिस्टले भन्नुहुन्छ है पवित्र आत्मा एक व्यक्ति हुनुहुन्छ, उहाँ ब्याग त गाँस्न सक्छ, यदि उहाँ फोर्स मात्र भइदिएको भए तपाईँहरू मैले कहाँ सम्बन्ध गाँस्न सक्थ्यो, त्यस कारण हि इज अ पर्सन, हि वन्ट्स टु ह्याभ रिलेसनसिप विथ यु एन्ड मी, तपाईँ र मसँग उहाँले सम्बन्ध गाँस्न चाहनुहुन्छ, सम्बन्ध बनाउन चाहनुहुन्छ। अनि उहाँ यहाँनिर भन्छ सल्लाहकार, सल्लाहकार पवित्र आत्मा, अनि येशूले भन्नुहुन्छ, यो कन्टेक्स्ट तपाईँलाई थाहा छ पनि होला कतिहरूलाई, यूहन्नाको पुस्तकमा यीशु ख्रीष्टले आफ्नो मृत्युको भविष्यवाणी गर्दै हुनुहुन्छ, म अब जाँदैछु, मलाई धर्मगुरुहरूले मार्नेछन्, झुन्डाउनेछन्, मेरो मलाई मार्नेछन्, तर

तेस्रो दिनमा म फेरि बौती उठ्नेछु भनेर, बौती उठ्नेछु भनेर उहाँले चाहिँ अगमबाणी गर्नुहुन्छ। अनि चेलाहरू चाहिँ दुखित हुन्छन्, एउटा विश्वास गरेको मान्छे, उनीहरूले त बुझ्दै बुझ्दैनन्, उनीहरूलाई त के भनेको भन्ने पनि थाहा छैन। जबसम्म येशु ख्रिस्ट बौरी उठ्नुहुन्न तबसम्म त उनीहरूलाई थाहै छैन के भनेको भन्ने कुरा पनि थाहा छैन। इभन उहाँ बौरी उठ्नु भएपछि पनि मान्छेहरूले त बुझ्दैनन्, होइन, विश्वासै गर्दैनन्। भनेपछि उनीहरूले त अझै पनि यो सल्लाहकार पठाउने कुरा, पवित्र आत्मा पठाउने कुरा उनीहरूलाई त थाहै पनि छैन, बुझेका पनि छैन। तर येशूले भन्नुहुन्छ, उहाँ मर्नुभन्दा पहिला सल्लाहकार आउनुहुन्छ जसलाई म पिताको तर्फबाट तिमीहरू कहाँ पठाउनेछु, अर्थात् सत्यका आत्मा भनेर पनि त्यहाँनिर सम्बोधन गरिएको छ पवित्र आत्मालाई। जो पिताबाट आउनुहुन्छ उहाँले नै के गर्नुहुन्छ, त्यहाँ पवित्र आत्माले मेरो विषयमा गवाही दिनुहुनेछ, मेरो विषयमा गवाही दिनुहुनेछ, तिमीहरूलाई पछार्नेछ, लतार्नेछ, रुने कराउने बनाउनेछ भन्नुभएको छैन, यहाँ चाहिँ गवाही दिनुहुनेछ। जब पवित्र आत्मा आउनुहुन्छ येशू ख्रिस्टको, उहाँले चाहिँ गवाही दिनुहुन्छ। त्यसै गरी योहन्नाको 16:13 तपाईँले हुन्छ, योहन्नाको 16:17 पढ्नुभयो भने त्यहाँनिर तपाईँले धेरै कुराहरू थाहा पाउनुहुन्छ है, एक दुईवटा पद मात्रै। जब उहाँ अथवा पवित्र आत्मा अर्थात् सत्यका आत्मा आउनुहुनेछ तब उहाँले तिमीहरूलाई सबै सत्यतामा डोर्याउनु हुनेछ, ट्रुथमा डोर्याउनु हुनेछ। उहाँ आफ्नो तर्फबाट बोल्नुहुने छैन, उहाँले जे सुन्नुहुन्छ त्यही बोल्नुहुनेछ र हुन आउने कुराहरू तिमीहरूलाई घोषणा गरिदिनुहुनेछ है, हुन आउने कुराहरू चाहिँ। सो उहाँले चाहिँ के चाहिँ गर्नुहुन्छ भन्दाखेरि चाहिँ सत्यतामा डोर्याउनुहुन्छ, अनि येशु ख्रिस्टको कुराहरू चाहिँ, येशु ख्रिस्टले भनेका कुराहरू चाहिँ मानिसहरूको बिचमा घोषणा गरिदिनुहुन्छ। पवित्र आत्माको काम चाहिँ त्यो हो प्रियहरू। त्यसकारण पवित्र आत्माको काम येशु ख्रिस्टको बारेमा गवाही दिने, विश्वासीहरूलाई सत्यतामा डोर्याउने र साक्षीको लागि सशक्तिकरण गर्ने, एम्पावर गर्ने काम चाहिँ उहाँले गर्नुहुन्छ। एकछिनमा हामी सशक्तिकरणको कुरा पनि हामी देख्छौँ। त्यसकारण पवित्र आत्मा को हुनुहुन्छ, द्याट्स द मोस्ट इम्पोर्टेन्ट थिङ, सबैभन्दा महत्त्वपूर्ण। पवित्र आत्माले के गर्नुहुन्छ होइन, तपाईँ र ममा के गर्नुभयो भने पवित्र को हुन्छ भनेर बुझ्नु नै पहिलो कुरा हो है। त दोस्रो कुरा हामी त्यहाँनिर देख्छौँ, पवित्र आत्मा आउनु भइसकेपछि के हुन्छ है, पवित्र आत्माले शक्ति दिनुहुन्छ, सशक्तिकरण गर्नुहुन्छ अनि साक्षीको लागि सहायता गर्नुहुन्छ। हामी यो खण्डमा के पनि देख्छौँ भन्दाखेरि येशू ख्रिस्ट मृत्युबाट बौरी उठ्नुभयो, 40 दिनसम्म उनीहरूको बिचमा हुनुभयो, परमेश्वरको राज्यको घोषणा गर्नुभयो र पनि अझै पनि चेलाहरूले बुझेको छैनन्। अब यहाँ किन यो प्रश्न हेर्नुहोस्, हे प्रभु, होइन, चेलाहरूले के सोच्छन्, उहाँले चाहिँ के भन्नुभयो भने अबको दिनमा चाहिँ तिमीहरूको पानीले बप्तिस्मा हुनेछ अनि त्यसपछि तिमीहरूले शक्ति पाउनेछौ, परमेश्वरको राज्यको कुरा यहाँनिर छ। त्यहाँनिर चाहिँ हेर्नुभयो भने के तपाईँले इजरायल राज्यको पुनस्थापना गरिदिनु हुनेछ, एउटा प्रश्न गर्छन् त्यहाँनिर। अनि यो प्रश्नभित्र धेरै कुराहरू लुकेको छ। तपाईँले लुक्काको 24 इम्माउसको बाटोमा चेलाहरूसँग येशू ख्रिस्ट पुनरुत्थान भइसकेपछि आउँदै गर्दाखेरि पनि उनीहरूले वार्तालाप हुन्छ त्यहाँनिर, होइन, चेलाहरू र येशू ख्रिस्टहरूको कुराकानी हुन्छ अनि येशूले भन्नुहुन्छ के कुरा गरिरहेको तिमीहरू, अनि येशूलाई चाहिँ चेलाहरूले भन्छन् हे तिमीहरूलाई थाहा छैन यत्रो घटिसक्यो, हामीले त येशूलाई उद्धारकर्ता भनेर विश्वास गरेका थियौँ तर पनि उहाँको मृत्यु भयो अनि त्यसपछि पनि अब उहाँ बौरी उठ्नु भएको छ भनेर हल्ला फिजिरहेको छ, यति पनि थाहा छैन भनेर चाहिँ चेलाहरूले येशूलाई भन्छन्, किनभने येशूलाई चिन्दैनन्। अनि त्यहाँनिर पनि उनीहरूको बुझाइ गलत थियो। लुक्काको 24:21 तपाईँले हेर्नुभयो भने त्यहाँनिर तपाईँले देख्न सक्नुहुन्छ। अनि यहाँ पनि त्यही कुराहरू हामी देख्छौँ। हामीले सोचेको अथवा चाहिँ यहुदीहरूले कल्पना गरेको, वेट गरेको चाहिँ के हो भन्दाखेरि चाहिँ एउटा यस्तो मसीहा आउनुहुनेछ, यस्तो राजा आउने हुनेछ जो लगभग हेर्दाखेरि येशु जस्तै, तर येशुमा हेर्दाखेरि केही पनि थिएन, तर उहाँमा उनीहरूको सायद पावर देखेर होला, येशूले गर्नुभएको कुराहरू देखेर होला, अनि उनीहरूको चाहिँ अझै पनि राज्यको पुनर्स्थान गरिदिनु, राज्यको पुनर्स्थान भन्दै गर्दाखेरि उनीहरू चाहिँ रोमी साम्राज्यको दासत्वमा छन्, अन्डरमा छन्, उनीहरूको आफ्नै देश छैन।
अनि उनीहरूको कल्पना भनेको चाहिँ कोही आएर रोमी साम्राज्यको हातबाट चाहिँ बचाएर अब उनीहरूलाई नयाँ राज्य दिनेछ। त्यसकारण यीशुलाई चाहिँ उनीहरूले सोध्छन् कि अब चाहिँ के हो, यही हो कि के हो बेला तपाईँले अब हाम्रो राज्य पुनस्थापना गरिदिनुहुनेछ। अनि उनीहरूको इभन परमेश्वरको राज्य द किङडम अफ गड नै उनीहरूको गलत बुझाइछ। परमेश्वरको राज्य येशूले प्रचार गर्नुभएको परमेश्वरको राज्य चाहिँ उहाँले भन्छ देखिने कुरा होइन, दृश्यको कुरा होइन, यो अदृश्य कुरा हो, एउटा रायोको दाना जस्तो भनेर भन्नुभएको छ येशूले। अनि यो वृद्धि हुँदै जान्छ तर कसैलाई थाहा हुँदैन है। अनि जुन कुरा चाहिँ चेलाहरूले पनि नबुझेको हामी यहाँनिर देख्छौँ। अनि उनीहरूलाई चाहिँ बुझाउनु पर्ने भयो होइन, बुझाउनु पर्ने भयो। अनि सात र आठ पदमा तपाईँले हेर्नुहुन्छ भनेदेखि चाहिँ सातमा देख्नुहुन्छ पिताले के भनेछ, उहाँले तिनीहरूलाई भन्नुभयो पिताले आफ्नो अधिकारद्वारा तोक्नु भएको बेला वा समय जान्ने तिमीहरूको काम होइन, तर पवित्र आत्मा तिमीहरूमा आउनु भएपछि तिमीहरूले शक्ति पाउनेछौ र तिमीहरू येरुसलेममा सारा यहुदियामा समरियामा र पृथ्वीको अन्तिमसम्म मेरो साक्षी हुनेछौ। अनि दुईवटा कुरा यहाँनिर देख्छौँ हामी है, एकछिन यसलाई विचार गरौँ यो खण्डलाई। पवित्र आत्मा आउनु भएपछि के हुन्छ भन्दाखेरि दुईवटा कुरा हामी देख्छौँ, तिमीहरूले शक्ति पाउनेछौ र क्रिस्टको तिमीहरू साक्षी हुनेछौ। येशूको सुसमाचार सुनाउने र गवाही हुने काम उहाँले आफ्ना चेलाहरूलाई दिनुभएको छ, तर त्यो उनीहरूको आफ्नै शक्ति अनि सामर्थ्यमा होइन। त्यो चाहिँ जब पवित्र आत्मा आउनुहुन्छ, आउनु भइसकेपछि उहाँले शक्ति दिनुहुन्छ, अनि तिमीहरू येरुसलेममा सारा युद्ध सामरिया र पृथ्वीको अन्तिम छेउसम्म मेरो साक्षी हुनेछ। साक्षी हुने कुरा, परमेश्वरको गवाही हुने कुरा चाहिँ मान्छेको शक्तिमा भर पर्दो रहन्छ। तपाईँले पहिलो करन्थीको है एक अध्यायमा हेर्नुभयो भनेदेखि चाहिँ मान्छेको ज्ञान बुद्धि परमेश्वरको अगाडि केही पनि काम लाग्दैन भन्ने कुरा हामी देख्छौँ। परमेश्वरको काम परमेश्वरले आफ्नै पवित्र आत्माको शक्ति र सामर्थ्यमा गर्नुहुन्छ भन्ने कुरा हामी यहाँबाट देख्छौँ। तपाईँ र मलाई पनि ख्रीष्टको साक्षी हुन उहाँले बोलाउनु भएको छ, त्यो बोलावट तपाईँ र मलाई दिनुभएको छ, तर आफ्नै शक्तिमा होइन, पवित्र आत्मा परमेश्वर तपाईँ र हामीसँग हुनुहुन्छ र उहाँले हामीलाई सशक्तिकरण गर्नुहुन्छ। यदि परमेश्वरको काम, परमेश्वरको राज्य घोषणा गर्ने काम, सुसमाचार सुनाउने काम, साक्षी हुने काम तपाईँ र मेरो हो भनेर भन्छौँ भनेदेखि चाहिँ सायद तपाईँ र मैले गर्न सक्दिनँ होला, किनभने तपाईँ र म जस्तो एउटा पाप पतनले ग्रसित यति धेरै समस्या छ तपाईँ र आफूलाई भित्र हेर्नुभयो भनेदेखि म कसरी हरेक दिन जिउँदै गर्दाखेरि पनि म को हो भन्ने कुराहरू थाहा हुन्छ, परमेश्वरले रिभिल गर्नुहुन्छ। तर जब परमेश्वर पवित्र आत्मा तपाईँ र ममा सशक्तिकरण गर्नुहुन्छ, एम्पावर गर्नुहुन्छ, तब मात्रै तपाईँ र म ख्रीष्टको साक्षी बन्न सक्छौँ। अनि तेस्रो कुरा चाहिँ हामी देख्छौँ ख्रीष्टको स्वर्गारोहण र उहाँको दोस्रो आगमन। अनि यहाँ चाहिँ हामी देख्छौँ नौदेखि एघारमा तपाईँले हेर्नुभयो भने उहाँले यति भनिसक्नु भएपछि तिनीहरूका आँखाकै सामु उहाँ माथि स्वर्गमा लगिनुभयो है स्वर्गारोहण, अनि तिनीहरूको दृष्टिबाट उहाँ बादलभित्र लोप हुनुभयो, उहाँ आकाशतिर माथि जाँदै गर्नुहुँदा तिनीहरू एकटकले हेरिरहेका थिए, तब त्यसै बेला अकस्मात सेता पोसाकमा दुईजना मानिस तिनीहरूका नजिक प्रकट भए। तिनीहरूले भने हे गालिलका मानिसहरू हो, आकाशतिर हेर्दै तिमीहरू किन उभिरहेका छौ, तिमीहरूका बीचबाट स्वर्ग लगिनु भएको येशू जसरी अहिले स्वर्ग जानुभएको तिमीहरूले देख्यौ त्यसरी नै उहाँ फेरि आउनुहुनेछ। त्यो हामी क्रिस्चियनहरू येशु ख्रीष्टलाई विश्वास गरेका छौँ, येशु ख्रीष्टसँगै गाँसिएका छौँ, येशु ख्रीष्टलाई हामी देख्दैनौँ, थाहा छैन तपाईँले देख्नुभयो कि छैन, मैले देखेको छैन, त्यसकारण पनि होला मरेको प्रभुलाई तिमीहरू विश्वास गर्छौ भनेर कतिले गिल्ला पनि गर्छन् तर बौरी उठेको थाहै छैन। तर यो इन्टरमिटेन्ट भन्ने कि के भन्ने, यो बीचको समय, पुरानो संसार चलिराखेको छ जुन पतन भएको संसार, अब नयाँ युग सुरु भइसकेको छ, पवित्र आत्माको युग सुरु भइसकेको छ। अब पेन्तिकोसको दिनको हामी कुरा आज गर्दैनौँ, पेन्तिकोसको दिनमा जब पवित्र आत्मा आउनुभयो
अचम्मको कामहरू भयो, आश्चर्य कर्महरू भयो। त्यसपछि पवित्र आत्माको युग सुरु भयो, न्यू टेस्टमेन्ट, नयाँ करार, नयाँ सुरु भयो। त्यसकारण बाइबलले भन्छ पुरानो बित्ति गएको छ, हेर नयाँ आएको छ। सो यो पुरानो र नयाँको बिचमा जिउँदै गर्दाखेरि तपाईँ र म एज अ क्रिस्चियन कहाँबाट शक्ति पाउने, तपाईँ र मेरो शक्ति कहाँ छ, अनि तपाईँ र म साक्षी कसरी हुने? हरेक विश्वासीहरूलाई साक्षी हुनको लागि बोलाउनु भएको छ, विटनेस हुनको लागि बोलाउँछ, गवाहीको लागि बोल्नु भयो। अचम्मको कामहरू भयो, आश्चर्य कर्महरू भयो। त्यसपछि पवित्र आत्माको युग सुरु भयो, न्यू टेस्टमेन्ट, नयाँ करार, नयाँ सुरु भयो। त्यसकारण बाइबलले भन्छ पुरानो बित्ति गएको छ, हेर नयाँ आएको छ।

पनि यसलाई प्रभु भन्न सक्दैन भनेर त्यहाँनिर पावलले भन्छ, यदि तपाईँ र मसँग पवित्र आत्मा हुनुहुन्न भनेदेखि चाहिँ तपाईँ र मैले येशूलाई प्रभु भनेर पनि भन्न सक्दैन। त्यसकारण तपाईँ र म हरेक दिन जिउँदै गर्दाखेरि शक्ति कहाँबाट आउँछ, पावर अनि विटनेस गर्ने शक्ति कहाँबाट आउँछ। अनि यो दोस्रो आगमनकै कुरा हो। अहिले चाहिँ बाइबलले भन्दछ पवित्र आत्माले तपाईँ र मलाई हाम्रो पवित्र आत्माको अब येशू ख्रीष्ट स्वर्गारोहण भइसक्नुभयो, उहाँ फेरि आउनेछ, अनि यो बीचमा तपाईँ र म यो संसारमा जिइरहेका छौँ, फेरि अब नयाँ स्वर्ग नयाँ नयाँ पृथ्वी हुनेछ, नयाँ सृष्टि हुनेछ, अनि त्यो सृष्टिमा चाहिँ हामी परमेश्वरसँगै फेरि राज गर्नेछौँ, आमेन। तर अहिले यो दुःख कष्ट पीडाले भरिएको संसारमा तपाईँ र म जिउँदैछ, जहाँ अभाव छ, जहाँ दुःख छ, जहाँ रोदन छ, जहाँ समस्या छ, जहाँ अभाव छ, जहाँ मेन्टल इस्युजहरू छ, जहाँ फिजिकल इस्युजहरू छ, त्यो संसारमा जिउँदै गर्दाखेरि प्रियहरू कहाँ हेर्ने, कसलाई हेर्ने? द्याट्स द बिगेस्ट क्वेसन। त्यो चाहिँ तपाईँ मेरो महत्त्वपूर्ण प्रश्न हो। त्यसकारण बाइबलले भन्दछ हामीलाई परमेश्वरले टुहरा टुहरी छोड्नु भएको छैन, हामीलाई परमेश्वरले त्याग्नु भएको छैन। उहाँले तपाईँ र मलाई जसले येशू ख्रीष्टमा विश्वास गरेको छ त्यसलाई चाहिँ उहाँ पवित्र आत्मा परमेश्वर उसमा बास गर्नुहुन्छ। जुन शक्तिको प्रतिज्ञा येशूले गर्नुभयो प्रेरितको 1:8 तपाईँले हेर्नुहुन्छ भनेदेखि त्यो शक्ति तपाईँ र ममा हुनुहुन्छ। जुन शक्ति पवित्र आत्माको शक्ति येशू ख्रीष्टलाई बौरी उठाउने शक्ति तपाईँ र ममा परमेश्वरले दिनुभएको छ, अनि त्यो पवित्र आत्मा तपाईँ र ममा बास गर्नुहुन्छ। त्यसकारण बाइबलले भन्छ यो चाहिँ पवित्र आत्माको मन्दिर हो, पवित्र आत्मा तपाईँ र ममा बास गर्नुहुन्छ भनेदेखि अब पवित्र आत्माले तपाईँ र मलाई तपाईँ र मेरो दुर्बलतामा, तपाईँ दुर्बल हुनुहुन्छ आज, तपाईँ समस्यामा हुनुहुन्छ आज, तपाईँ पीडामा हुनुहुन्छ आज, पवित्र आत्माले तपाईँलाई सहायता गर्नुहुन्छ प्रिय, तपाईँले दाबी गर्नुपर्छ यो, आमेन। अनि दोस्रो कुरा पनि देख्छौँ हामी, बाइबलले भन्दछ हामीले आशा पाउँछौँ, आशाले हामीलाई निराश तुल्याउँदैन किनकि हामीलाई दिएको पवित्र आत्माद्वारा, पवित्र आत्माद्वारा त्यो आशा दिनुहुन्छ प्रियहरू। अहिले संसारमा हेर्नुहोस् त, वरिपरि हेर्नुहोस् त, निराशा बाहेक के छ? सरकार हेर्नुहोस्, मान्छे हेर्नुहोस्, समुदाय हेर्नुहोस्, निराशा भने केही पनि देख्दैनौँ हामी। देख्छौँ जब छैन मान्छेको, अभावै अभाव छ, तर पवित्र आत्मा तपाईँ र मसँग हुनुहुन्छ, उहाँले तपाईँ मलाई आशा दिनुहुन्छ, अनन्त जीवनको आशा दिनुहुन्छ। त्यो मात्रै हो प्रियहरू, कहिल्यै नटुङ्गिने आशा, कहिल्यै लोप हुने आशा भनेको चाहिँ एकमात्र जुन पवित्र आत्माले तपाईँ र मलाई दिनुहुन्छ, किनकि उहाँद्वारा नै हामी दुवैले एफिसीको पुस्तकमा हामी देख्छौँ पवित्र आत्मामा पिता कहाँ तपाईँ र मैले प्रवेश पाएका छौँ, आमेन। धेरै छ पवित्र आत्माको कुराहरू, मैले सबै कुराहरू भन्न चाहेन, तर पवित्र आत्माले चाहिँ परमेश्वरमा, परमेश्वर पितामा हामीले प्रवेश पाएका छौँ, अनि त्यो चाहिँ पवित्र आत्माले तपाईँ र मलाई एस्युरेन्स दिनुहुन्छ। अनि फाइनल्ली अन्तिममा एफिसीकै पुस्तकबाट तपाईँले हेर्नुहुन्छ भनेदेखि चाहिँ पवित्र आत्माको तिमीहरू तपाईँ र मलाई भनेको यो विश्वासीहरू जसले येशूलाई विश्वास गरेका छन् पवित्र आत्माको छाप लागिएको छ। पवित्र आत्मा नै हाम्रो उत्तराधिकारको बैना हुनुहुन्छ, थाहा छ यो बैना अनि छाप? तपाईँले कहिले काहीँ जग्गा घर जग्गाहरू किनेपछि बैना गर्नु भएको छ? त्यो आधिकारिक हो। त्यसकारण पवित्र आत्माले तपाईँ र मेरो जीवन चाहिँ सदाको लागि आधिकारिक रूपमा चाहिँ बैना ठोक्नु भएको छ। त्यसकारण प्रियहरू अब तपाईँ र ममा डर छैन। यदि अझै पनि तपाईँ र मैले पवित्र आत्मालाई चिनेका छैनौँ, पवित्र आत्माको काम तपाईँले देखेका छैन भनेपछि अझै पनि जीवनमा डर हुनसक्छ, पक्कै पनि हुनसक्छ डर। तर मलाई आशा छ त्यो डरहरू यो आजको वचन सुन्दै गर्दाखेरि हटेर जानेछ, परमेश्वरले त्यो हटाउनुहुनेछ। अनि अन्तमा चाहिँ ख्रीष्टको दोस्रो आगमन नहुन्जेलसम्म पवित्र आत्माले तपाईँ र मेरो दुर्बलतामा उहाँले सहायता गर्नुहुन्छ, हामीलाई एक्लो छोड्नु भएको छैन, तपाईँलाई एक्लो छोड्नु भएको छैन, तपाईँ र मसँग पवित्र आत्मा परमेश्वर हुनुहुन्छ जसले हामीलाई ख्रीष्टको साक्षी हुन सहायता गर्नुहुन्छ, एम्पावर गर्नुहुन्छ। त्यो पावर, त्यो शक्ति तपाईँ र मलाई उहाँले दिनुभएको छ। शक्ति तपाईँ र ममा छैन, हामीभन्दा बाहिर छ। यदि तपाईँ र म बलियो छु भन्नुहुन्छ भनेदेखि तपाईँ गलत हुनुहुन्छ।
परमेश्वर तपाईँहरू ममा हुनुहुन्छ, त्यो शक्ति तपाईँहरू अनि उहाँले हामीद्वारा भएर

काम गर्नुहुन्छ। पवित्र आत्माले नै हामीलाई यो जुन अनन्तको यात्रा जहाँसम्म हामी पुग्नु छ, त्यो अनन्तको यात्रा इटर्निटीसम्म चाहिँ उहाँले हामीलाई त्यो यात्रामा सहायता गर्नुहुन्छ। त्यस कारण हामी डराउनु पर्दैन। परमेश्वर जसले स्वर्ग अनि पृथ्वी रच्नुभयो, बनाउनु भयो, उहाँ पवित्र आत्माद्वारा तपाईँ

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत छ कार्यक्रम बाइबललाई बोल्न देऊ।
2: नेपाल फ्री प्रेस्बिटेरियन मण्डलीको प्रस्तुति कार्यक्रम बाइबललाई बोल्न देऊमा तपाईँ सम्पूर्ण श्रोता मित्रहरूलाई हार्दिक स्वागत छ। म तपाईँको आफ्नै चिर परिचित मित्र पौल थापा। यस कार्यक्रममा हामीले प्रभु येशू ख्रिष्ट र उहाँले मानिस जातिको निम्ति गर्नुभएको महान कार्यलाई प्रचार गर्दछौ। तपाईसँग केही जिज्ञासाहरू भएमा हामीलाई तपाईँको पत्रको प्रतीक्षा रहनेछ। कृपया पत्र लेख्नुहोला। पत्र पठाउनको लागि हाम्रो ठेगाना कार्यक्रमको अन्त्यमा प्रसारण गर्नेछौ। र अहिलेलाई भने एउटा मिठो भजन तपाईँको लागि छोड्दै कार्यक्रम अगाडि बढाउन चाहन्छु।

गरेको हो अनि त्यो छुटकारा गर्नको लागि उहाँको जन्मको आवश्यकता पर्दथ्यो र त्यो जन्म कन्या मरियमबाट हुनु पर्दथ्यो। प्रत्यक्ष रूपमा पवित्र आत्माको प्रभावद्वारा पापरहित जन्मको आश्चर्य कर्म भएको कारणले गर्दा येशु ख्रिस्ट राजा हुनुभयो। उत्पत्ति 3:15 र यसैया 7:14 उहाँको जन्मको बारेमा भविष्यवाणी गरिएको छ। मैले तपाईँलाई फेरि एकचोटि जोड दिन चाहन्छु, ख्रिस्ट येशु पापी मानिसलाई छुटकारा दिन आउनुभयो। उहाँको छुटकाराको कारणले गर्दा आज हामीले प्रभुलाई प्रभु भनेर भनिराखेका छौं। उहाँको जन्म कति महत्वपूर्ण छ एकजना पापी मानिसको लागि हामी एकछिन विचार गरौं। मैले तपाईँलाई भने उत्पत्तिको पुस्तकमा उहाँको जन्मको बारेमा भविष्यवाणी गरिएको छ, यसैयाको पुस्तकमा उहाँको जन्मको बारेमा भविष्यवाणी गरिएको छ अनि यहाँ तपाईँले ध्यान दिएर हेर्नुभयो भने 1 मत्तीको पुस्तकमा ख्रिस्ट येशुको जन्म र वंशावलीको विवरण देखाउनलाई प्रस्तुत गरिएको छ। यहाँनिर तपाईँले जन्मियो भन्ने शब्द देख्न सक्नुहुन्छ, यसले क्रियापद, यसको अर्थ उहाँ जन्मिनुभयो। उहाँ जन्मिनु भएको यथार्थतालाई बाइबलले हामीलाई भनिएको छ। पहिले कन्या जन्मको आश्चर्य कर्मद्वारा राजाको प्रस्तुतिकरण भयो, अर्थात राजा यो संसारमा जन्मनु भयो, जुन कुरा आगम वक्ताद्वारा प्रभुको बारेमा भविष्यवाणी गरिएको थियो। आगम वक्ताद्वारा परमप्रभुले बोल्नु भएको वचन पूरा हुनलाई यी सबै भएका हुन्। हेर, एउटा कन्याले गर्भ धारण गर्नेछ र उहाँको नाउँ इमानुएल राखिनेछ, जसको अर्थ परमेश्वर हामीसित। उहाँको जन्म हुनुभन्दा धेरै वर्ष अगाडि भविष्यवाणी गरियो र उहाँको नाउँ इमानुएल राखिने घोषणा परमेश्वर पिताले गर्नुभयो। यसको अर्थ परमेश्वर मानिसहरूसित, अर्थात मानिस जातिसँग परमेश्वरले संगति गर्नुहुन्छ, मानिसहरूसँग परमेश्वर रहनुहुन्छ, बास गर्नुहुन्छ। जसरी राज्यको सुसन्देश मानिसहरूको बीचमा आयो, मेरा प्रिय दाजुभाइ तथा दिदीबहिनीहरू, हामीले थाहा गर्नुपर्छ यो राज्यको सुसमाचार किन हामीलाई यसरी भनिएको छ। परमेश्वरको राज्य सामान्य छ, जबरजस्त साथ ख्रिस्टको आफ्नै शब्दहरूमा बोलिन्छ, पश्चाताप गर किनभने परमेश्वरको राज्य नजिक आएको छ। सुसमाचार मत्तीमा 4:17 तपाईँले पढ्न सक्नुहुन्छ, पश्चाताप गर। पापी मानिसको लागि यहाँनिर आज्ञा दिएको छ, पश्चाताप गर्नु मानिसलाई दिएको आज्ञा हो। त्यसपछि त्यसको चुनौती भनेको परमेश्वरको राज्य नजिक आएको छ, किन अब मानिसले पश्चाताप गर्ने त? किनभने परमेश्वरको राज्य मानिसको अगाडि आएको छ, पश्चाताप नगरिकन एकजना मानिस स्वर्गमा प्रवेश गर्न सक्दैन, परमेश्वरको राज्यमा प्रवेश गर्न सक्दैन। यहाँ अत्यावश्यक मुख्य सत्यता हामीले देख्न सक्छौ, परमेश्वरको राज्यको सम्बन्धमा मात्र पश्चातापलाई बुझ्न सकिन्छ। दुईवटा ग्रीक क्रियापदहरू तपाईँले यहाँ देख्न सक्नुहुन्छ, यसको अर्थ पश्चाताप गर्नु, अर्थात आफ्नो भूल गल्तीहरूलाई मानिलिनु, स्वीकार गर्नु। म त कमजोर रहेछु, म दुर्बल रहेछु, मैले अब पश्चाताप गर्नुपर्छ, मेरो जीवनमा मैले फर्किनुपर्छ सत्य बाटोतिर, यो थाहा गर्नु नै पश्चाताप गर्नु हो। तपाईँको वरिपरि सायद धेरै मानिसहरू होलान् जसले आफू कमजोर भएको महसुस गर्न मान्दैनन्, उनीहरू असक्षम हुन्छन्। किन तपाईँलाई थाहा छ प्रियजन? किनभने उनीहरू घमण्डले फुलेका हुन्छन्, उनीहरू को भन्दा को कम हुन्छन्। नेपालीमा उखान भने जस्तै मेरो गोरुको बाह्रै टक्का, उनीहरू साँच्ची नै आफ्नो विचारमा अडिक हुन्छन्, उनीहरूले आफ्नो भूललाई स्वीकार गर्न मान्दैनन्, आफ्नो गल्तीलाई स्वीकार गर्न मान्दैनन्। यहाँ परमेश्वरको राज्यको सम्बन्धमा म तपाईँहरूको बीचमा कुरा गरिरहेको छु। उहाँले भन्नुभयो पश्चाताप गर, परमेश्वरको राज्य नजिक आएको छ। अनि पश्चाताप गर्नु भनेको आफ्नो पापबाट स्वीकार गर्नु, आफ्नो भूल गल्तीलाई स्वीकार गर्नु भन्ने हुन्छ। यिनीहरू मध्ये एउटाले मस्तिष्कको परिवर्तनको बारेमा बताउँछ र अर्कोले दुःख र कष्टको विचारलाई अभिव्यक्त गर्दछन्, र परिवर्तनको सम्बन्धमा हामीले कसरी केही कुराको बारेमा महसुस गर्छौ र यसले हामीलाई परिवर्तन गर्न सहायता पुर्याउँछ। मत्तीमा प्रयोग गरिएको शब्दको सामान्य अर्थ हुन्छ विवेकको परिवर्तन, अर्थात पश्चाताप गर्नुको सामान्य अर्थ विवेकको परिवर्तन। त्यसै आधारमा नम्र साथ केही मानिसहरूले भन्दछन् कि सामान्य रूपले पश्चाताप गर्नु भनेको अर्थ चाहिँ येशूको बारेमा कसैको विवेक परिवर्तन गर्नु हो। कसैले भन्छन् आवश्यक जीवनको कुनै अनुभव नगरिकन नै
विवेकले बताउनु हो। उहाँ मुक्तिदाता हुनुहुन्छ, उहाँ मुक्तिदाता हुनुहुन्छ भनेर विश्वास गर्नु नै पश्चाताप गर्नु हो। तर त्यो सम्भव छैन प्रिय मित्र, किनभने स्वर्गको राज्यको सम्बन्ध बाहेक पश्चाताप शब्द बुझ्न सकिँदैन। बिल्कुलै पश्चातापको पूर्ण विचार मानिसको मनमा भएको काम होइन। फेरि एउटा मानिसले विचार गर्न सक्छ मूर्ख रूपले र गलत तरिकाले उसले सोच्न सक्छ। एउटा पापी जस्तो हुन, एउटा भूल स्वीकार गर्न सक्ने मानिस जस्तो हुन उसले गर्न सक्छ। राजाको आगमनको ज्ञानमा पश्चातापको पूर्ण विचारले यो कुरालाई उसले गर्न नेतृत्व गर्न सक्छ। उहाँको राज्यको स्वभावको ज्ञान यो फेरि विचार गर्नु हो। एकजना प्रसिद्ध लेखकले यसरी भनेका छन्, क्यापवेल योर्डन भन्ने व्यक्तिले यसरी यी कुराहरूलाई भन्दछन्, ध्यान जसले विश्वासप्रति नेतृत्व गर्दछ, जसले परिवर्तनप्रति अगुवाई गर्दछ। वास्तवमा क्यापवेल मर्गन ठिक कुरा गरिरहेका छन्। कुनै पनि पश्चाताप जसले विश्वासप्रति र परिवर्तनप्रति अगुवाई नै गर्दैन भने त्यो साँचो पश्चाताप हुन सक्दैन। तपाईँले सुन्दै हुनुहुन्छ, थाहा गर्नुभयो यहाँनिर पश्चातापको महत्वपूर्णता के छ भनेर। म एकचोटि फेरि तपाईँको बीचमा दोहोऱ्याउन चाहन्छु यो कुरालाई, कुनै पनि पश्चाताप जसले विश्वासप्रति र परिवर्तनप्रति अगुवाई गर्दैन भने त्यो साँचो पश्चाताप हुन सक्दैन। फेरि ध्यान गर्नुहोस्, विचार गर्नुहोस्, फेरि येशूको बारेमा विचार गर्नुहोस्, ख्रिस्ट येशूको बारेमा थाहा गर्नुहोस्। उहाँ ठिक सिद्धान्त मात्र हुनुहुन्न, उहाँ ठिक ऐतिहासिक रूप मात्र हुनुहुन्न, उहाँ जीवित परमेश्वर हुनुहुन्छ। उहाँ शरीरमा प्रकटी हुनुभयो र उहाँका मानिसहरूका राजा हुनलाई उहाँ आउनुभएको हो। फेरि पनि उहाँको सिंहासनको बारेमा र बोलावटको बारेमा विचार गर्नुहोस्। उहाँले बोलाउँदै हुनुहुन्छ तपाईँलाई, सबै थोक छोडेर मेरो पछि लाग र पश्चाताप गर, किनभने स्वर्गको राज्य नजिक आएको छ। प्रिय मित्र, तपाईँलाई आज प्रभुको निम्ता छ। के तपाईँले उहाँको निम्तालाई स्वीकार गर्नुभएको छ? के तपाईँले उहाँको निम्तालाई महसुस गर्नुभएको छ? पापी मानिसको लागि प्रभुले बोलाउँदै हुनुहुन्छ, यस सबै बोझले दबिएका हो, मेहनत गर्ने हो, म कहाँ हो, म तिमीलाई विश्राम दिनेछु। ख्रिस्ट येशूमा हामीले विश्राम पाउन सक्छौ प्रिय मित्र। ख्रिस्ट येशूमा मात्र हामीले हाम्रो आत्माको विश्राम आराम पाउन सक्छौ र उहाँमा मात्रै हामीले स्वर्गको राज्यलाई थाहा गर्न सक्छौ। उहाँले तपाईँलाई बोलाउँदै हुनुहुन्छ, सबै थोक छोडेर मेरो पछि लाग अनि पश्चाताप गर, किनभने स्वर्गको राज्य नजिक आएको छ। उहाँ को हुनुहुन्छ भन्ने ज्ञानमा र उहाँको मृत्यु र पुनरुत्थानमा उहाँले के गर्नुभयो र के भन्नुहुन्छ भन्ने ज्ञानमा र उहाँले के माग गर्नुहुन्छ तपाईँले एकचोटि विचार गर्नुहोस्। उहाँको मृत्यु, उहाँको पुनरुत्थान, उहाँले तपाईँको लागि के गर्नुभयो र अब तपाईँले उहाँको लागि के गर्नुहुन्छ, उहाँले के कुरा तपाईँबाट चाहनु भएको छ तपाईँले विचार गर्नुहोस्। हाम्रो जीवनमा पापको डरलाग्दो खाडल छ, हामीले धेरै ठूलो पाप गरिरहेका छौ। परमेश्वरलाई नखोजेर, परमेश्वरलाई दिनुपर्ने आदर नदिएर हामी पापको बोझ मुनि थुपारिरहेका छौ। पापको गहिरो डरलाग्दो कुरा हाम्रो हृदयमा आइराखेको छ। तपाईँले विचार गर्नुहोस्, पापको बोझ मुनि परमप्रभुको नाउँलाई पुकार्नुहोस्, परमप्रभुको नाउँलाई खोज्नुहोस्। यसकारण पश्चाताप गर्नुहोस् र फर्कनुहोस् कि तपाईँहरूका पाप मेटिउन् र परमप्रभुको उपस्थितिबाट आनन्दितको समय आओस्। प्रेरितको पुस्तक 3:19 तपाईँले यो कुरा पढ्न सक्नुहुन्छ, तपाईँ पश्चाताप गर्नुहोस् र फर्कनुहोस्। प्रिय मित्र, आज नै थाहा गर्नुहोस्, ख्रिस्ट येशूको जन्म तपाईँको लागि कति महत्वपूर्ण छ। सदुकीहरू जस्तो, फरिसीहरू जस्तो नबन्नुहोस्, किनभने परमेश्वरले तपाईँलाई बोलाइराख्नु भएको छ। उहाँमा आनन्दित हुन, उहाँमा संगति गर्न, मैले तपाईँलाई भने ख्रिस्ट येशू यो संसारमा जन्म लिनुभएको महत्वपूर्ण पक्ष भनेको पापीहरूलाई पापबाट छुटकारा गर्नको लागि हो। यदि हामीले विश्वास गर्दैनौ भने येशूले भन्दै हुनुहुन्छ, राज्यका सन्तान बाहिरी अन्धकारमा फालिनेछन्। Matthew 8:12 तपाईँले पढ्न सक्नुहुन्छ, राज्यको सन्तान बाहिर फ्याँकिनेछन्। तपाईँलाई उहाँको राज्यमा एक बनाउनको लागि उहाँले ल्याउनु भयो, तर यदि हामीले विश्वास गरेनौ भने अन्धकारमा हामीलाई फ्याँकिनेछ र हामी नरकको त्यो डरलाग्दो भट्टीमा हामी जलिरहनु पर्नेछ। यसले
हामीलाई सदाको लागि दुःख कष्ट अनि वेदनातिर अगुवाई गर्नेछ। तिनीहरूको विरूद्धमा प्रभु येशूले धिकार भन्नुभयो, जसले विश्वास गर्दैन, जो परमेश्वरको राज्य प्रति आशा राख्दैन, तिनीहरूको लागि प्रभुसँग एउटा चुनौती थियो। तिनीहरूलाई धिकार भनेर भन्नुभयो। तपाईँले मत्ती सुसमाचार 23 अध्यायमा यी कुराहरू पढ्न सक्नुहुन्छ। याद गर्नुहोस्, राजा र राज्यको सन्देश प्रति उत्तर नै पश्चाताप हो। तपाईँ यदि राजालाई थाहा गर्न चाहनुहुन्छ, राज्यको बारेमा थाहा गर्न चाहनुहुन्छ भने तपाईँको जवाब पश्चाताप हुनेछ। तपाईँले काम गर्नुपर्नेछ, त्यो काम तपाईँले गर्ने पश्चाताप हो, जसले तपाईँलाई विश्वासतिर अगुवाई गर्नेछ, विश्वासतिर तपाईँलाई लानेछ र परिवर्तन प्रति तपाईँलाई नेतृत्व गर्नेछ। कुनै पनि कुराको अनुभव तपाईँले थाहा गर्नुहुनेछ। कुनै पनि नकारात्मक कुराको अभाव हुनु भनेको पूर्ण रूपले राजाको सन्देशलाई इन्कार गर्नु हो। त्यसकारण हामीले जहिले पनि सकारात्मक कुरालाई सोच्नुपर्छ। हाम्रो जीवनमा परिवर्तनको आशा हामीले गर्नुपर्छ र ख्रिस्ट येशूले हामीलाई उहाँको राज्यतिर पश्चाताप गर्दै उहाँको सन्तान हुनलाई अगुवाई गर्नुहुनेछ। हामी कार्यक्रमको अन्त्यतिर छौं। आजको सन्देशद्वारा तपाईँले कुनै आशिष पाउनु भएको छ भने, जीवनको निम्ति चुनौती पाउनु भएको छ भने, वा अन्य कुनै जिज्ञासाहरू छन् भने, अथवा प्रभु येशू ख्रिष्टको बारेमा अझ बढी जान्न इच्छुक हुनुहुन्छ भने हामीलाई पत्र लेख्नुहोस् र हामी तपाईँलाई एउटा नयाँ प्रारम्भ नामको सानो पुस्तिका उपहार स्वरूप तपाईँको निम्ति पठाइदिनेछौ। पत्र पठाउने हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम बाइबललाई बोल्न देऊ, पोस्ट बक्स नम्बर 19572, काठमाडौँ। इमेल मार्फत पनि हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। हाम्रो इमेल ठेगाना हो paulgko@gmail.com, paulgko@gmail.com। हस् त, भोलि यही समयमा अर्को नयाँ सन्देशको साथमा भेट्ने वाचा गर्दै बिदा हुन चाहन्छौ। परमेश्वरले तपाईँ र तपाईँको परिवारलाई आशिष दिउन्।

नमस्ते आदरणीय मित्र, दुवै हात जोडेर तपाईँलाई यस कार्यक्रममा अभिवादन गर्न पाउँदा मलाई धेरै खुशी लागेको छ। नेपालीमा एउटा उखान छ, सुख लुकाएर लुक्छ, दुःख लुकाएर लुक्दैन। शरीरमा लागेको घाउ केही समयपछि निको होला, तर मनमा लागेको घाउ सजिलै निको हुँदैन। अरूको व्यवहारले गर्दा हाम्रो मनमा चोट लाग्छ। यस्तो घाउको उपचार कसरी हुन सक्छ? कसले यस्तो घाउको पीड़ाबाट छुटकारा दिन सक्छ? यही महत्वपूर्ण विषयलाई लिएर आज म तपाईसित कुराकानी गर्नेछु। म तपाईँको आफ्नै भाइ र अहिले तपाई सुन्दै हुनुहुन्छ बिलिभर चर्च समुदायको तर्फबाट प्रस्तुत तपाईँको आफ्नै नौलो नेपाली कार्यक्रम आत्मिक यात्रा।

आदरणीय मित्र, यो आत्मिक यात्रा कार्यक्रम तपाईँको आफ्नै कार्यक्रम हो। तपाईँले लेख्नुभएका पत्र, तपाईँले प्रदर्शन गर्नुभएको प्रेम र तपाईँले दिनुभएको अनुदान, तपाईँले गर्नुभएको प्रार्थना विन्ती र तपाईँले पठाउनुभएका प्रतिक्रियाहरूको निम्ति म तपाईँप्रति कृतज्ञ छु, म तपाईँप्रति धन्यवादी छु। परमेश्वरले तपाईँलाई निरन्तर आशीर्वाद दिउन्। आउनुहोस् सधैँ चाहिँ आज पनि एउटा मधुर अर्थपूर्ण गीत संगीत सुन्दै आजको सन्देशको निम्ति हाम्रो हृदयलाई तयार

0: लुट्यौ लुट्यौ दुःख चाहिँ नलुट, लौरोले त कुट्यौ कुट्यौ वचनले नकुट। यो गीतमा उनले के भन्न खोजेका हुन् भन्ने कुराको हामी केही अन्दाज लगाउन सक्छौ। उनले सायद लौरोको कुटाईलाई हल्का सम्झेका छन्, तर वचनको कुटाईलाई उनी चर्को मान्छन्। साँच्ची नै मानिसको मनमा जुन चोट लाग्छ त्यो कहिल्यै निको नहुने हुन्छ। अरूबाट सहनु परेको तिरस्कारले जीवनमा पीड़ा जगाउँछ, त्यसले कहिले स्वाभाविक कुरा पनि होइन, किनकि मानिसको मनमा परिवर्तन नआउन्जेल कानूनले काम गर्न सक्दैन। आफ्नो इच्छा अनुसार विवाहका आमा बुवाले तिनीहरूलाई मार्न गइरहेको छु, कारण कि तपाईँले यो बुझ्नुहोस् कि आजको समयमा घृणा र तिरस्कारले पनि हद नागेर गइसकेको छ। आफूले जन्माएका छोराछोरीको ज्यान लिन पनि आमा बुवा पछि पर्दैनन्। मानिसको हृदयमा प्रेम सेलाएर गइरहेको छ, घृणा र तिरस्कारका भावनाहरू मानिसको हृदयमा भरिएको छ। तपाईँ र मैले पनि जीवनमा कुनै न कुनै बेला यस्तो तिरस्कारको सामना गर्नुपर्छ, किनकि हाम्रो वरिपरि यस्ता मानिसहरू पनि छन् जो अरूलाई खसाल्न, अरूलाई बदनाम गर्न, अरूलाई तल झार्न, नीच देखाएर आफूलाई उचाल्न मन पराउँछन्। परमेश्वरलाई नै तिरस्कार गर्ने मानिसहरूले मानिसलाई के छोड्दा हुन्, होइन त? हामी आफैमा पनि त्यस्तो बानी हुन सक्छ, अरूलाई खसाल्ने, अरूलाई हियार बोल्ने, अरूलाई खिसी र तिरस्कार गर्ने बानी हामी भित्रै होला। तपाईँले यो याद राख्नुहोस्, कुनै पनि खराब काम वा कुरा पहिलोचोटि गर्दा मनमा धेरै ग्लानी हुन्छ अनि त्यो दोषी भावनाले खेदिरहन्छ, मन तडपन्छ। तर त्यो गलत काम दुईचोटि वा तीनचोटि वा धेरै पल्ट गर्दा बानी बस्छ, त्यो त जीवनको एउटा बानी नै बनिहाल्छ, आदत बन्छ। त्यो गर्दा केही झैं पनि लाग्दैन, हाम्रो निम्ति त्यो त एउटा खेल जस्तो मात्रै हुन्छ। तर हामीले खेल सम्झेको कुराले कसैको ज्यान जान्छ, कसैलाई मनमा तिरस्कारको चोट लागेको हुन्छ। हामीले कमसेकम अरूलाई चोट लाग्ने काम गर्न हुँदैन, अरूलाई तिरस्कार गर्न हुँदैन। यदि हामी अरूबाट प्रेम र सम्मान पाउन चाहन्छौ भने हामीले पनि अरूलाई प्रेम र सम्मान गर्नुपर्छ। प्रभु येशूले स्पष्ट भन्नुभएको छ, अरूले तिमीहरूसँग जस्तो व्यवहार गरोस् भन्ने तिमी चाहन्छौ, तिमी पनि उनीहरूसित त्यस्तै व्यवहार गर। मैले यस्ता मानिसहरूलाई भेटेको छु जो अनाहकमा घृणा र तिरस्कार सहनु परेको कारण मानसिक रूपले बिरामी भएका छन्। कति त पागलखानमा पुग्छन्। तिरस्कारको गहिरो चोटले तिनीहरूलाई जिउनु न मर्नु बनाएको हुन्छ। उनीहरूमध्ये कोही त ती घटनाहरूको विषयमा सोच्न पनि चाहँदैनन्। त्यो सम्झँदा ठूलो पीड़ा हुन्छ। तिरस्कारको चोट जो हृदयमा गढेर बसेको हुन्छ त्यसको विषयमा बाइबलको हितोपदेशको पुस्तकमा लेखिएको छ। 15 अध्यायको 13 खण्डमा आनन्दित हृदयले अनुहार प्रसन्न पार्छ, तर हृदयको पीरले आत्मालाई आघात पुर्याउँछ। घायल आत्माले एक व्यक्तिलाई कति धेरै असर पार्छ। हितोपदेशको अर्को वचनले भन्छ, मानिसको आत्माले त्यसलाई बिमारी अवस्थामा सहारा दिन्छ, तर चूर्ण भएको आत्माको पीड़ा कसले सहन सक्ला। जीवनमा कठिनाईहरू आउँछन्, त्यसबेला आत्मामा पीड़ा हुन्छ। कठिनाईहरू हटेर जाँदा आत्माले त्राण पाउँछ, तर चूर्ण र घायल आत्माको पीड़ा सही नसक्नुहुन्छ। त्यसले जीवनका सबै क्षेत्रमा असर पार्छ। अहिलेको समयमा हाम्रो समाजमा के देखिन्छ भने व्यक्तिगत नाता सम्बन्धहरू टुटेर जाने, बिग्रने क्रम बढेर गइरहेको छ। सायद तपाईँ आफैले पनि यस्तो कुरा भोग्नु भएको छ होला, र यसै कारण हुनसक्छ तपाईँले तिरस्कार सहनु परेको छ। तर पनि म तपाईँलाई बताउन चाहन्छु, तिरस्कारका चोटहरूको कारण तपाईँको जीवनको मूल्यलाई नभुल्नुहोस्। कसैले एउटा सुन्दर कुरा भनेका छन्, बादल जति सुखी कालो मैलो भए पनि त्यसको किनारमा चाँदी चाहिँ टल्कने सेतो घेरो हुन्छ। सृष्टिकर्ता परमेश्वरले हाम्रो जीवनको बारेमा के चाहनुहुन्छ? के मानिसले जीवनमा पीड़ा कष्ट भोगेर बाँचोस् भन्ने उहाँको इच्छा छ? होइन मित्र, उहाँ हाम्रो भलो चाहनुहुन्छ। हामी खुशी र आनन्दित भएको उहाँ चाहनुहुन्छ। तर परमेश्वर मानिसको माझमा एउटा शत्रु छ जसले मानिसलाई कहिल्यै खुशी र सन्तुष्ट भएर जिउन दिँदैन। बाइबलले त्यसलाई दुष्ट शैतान भनेको छ। उसले विभिन्न गलत कामहरू गर्नलाई उक्साउँछ। थाहा छ मित्र, अरूलाई घृणा र तिरस्कार गर्न मानिस पनि शैतानको पञ्जामा परेको हुन्छ, किनकि अरूलाई घृणा र तिरस्कार गर्ने आत्मा परमेश्वरबाट आउँदैन। यो त्यही दुष्टताको काम हो। जब तपाईँले अन्जानमा कसैलाई तिरस्कार गर्नुहुन्छ, जब तिरस्कारका शब्दहरू तपाईँको मुखबाट निस्कन्छन्, तब तपाईँ सोच्नुहोस्, तपाईँलाई दुष्टताको शक्तिले वशमा पारेको छ। अहिले तपाईँले कसैको हेला सहनु परेको छ कि तिरस्कार सहनु परेको छ? तपाईँ हताश नहुनुहोस्, बरु यस्तो अवस्थामा परमेश्वरको चरणमा आउनुहोस्। परमेश्वरको चरणमा आफ्नो जीवनलाई समर्पण गर्नुहोस्। हाम्रो जीवनको गाह्रो कठिन परिस्थितिमा नै हामीलाई सबैभन्दा बढी परमेश्वरको आवश्यकता पर्छ, अनि परमेश्वर हामीलाई सहायता गर्न सधैँ तयार हुनुहुन्छ। कतिपल्ट तुच्छ ठानिएका, हेला गरिएका, हेपिएका मानिसहरूलाई परमेश्वरले उच्च स्थानमा पुर्याउनु भएको कुरा हामीले देखेका र सुनेका छौं। बाइबलमा यस्तै धेरै उदाहरणहरू हामी पाउन सक्छौ। बाइबलले भन्छ, जसले आफूलाई नम्र बनाउँछ उसलाई परमेश्वरले उच्च पार्नुहुन्छ। बाइबलमा पुरानो समयको एउटा घटना छ, एउटा व्यक्तिले भोग्न परेको तिरस्कारको घटनाको वर्णन गरिएको छ। उत्पत्तिको पुस्तकमा यो घटना उल्लेखित छ। याकुब भनिने एक व्यक्तिका पुत्र थिए तिनी। तिनको नाम थियो योसेफ। योसेफलाई तिनका पिताले धेरै माया गर्थे, तर तिनका दाजुभाइहरूले तिनलाई डाहा गर्थे। त्यति मात्रै होइन, घृणा र तिरस्कार गर्थे, यतिसम्म कि तिनीहरूले एक दिन तिनलाई परदेशीहरूको हातमा बेचिदिए र योसेफलाई वनको पशुले मार्यो भनी झुटो कुरा घरमा आएर बताए। याद गर्नुहोस् कति सहन पर्यो योसेफले दुःख। तिनको शरीर बिक्री हुँदा 13-14 वर्षका मात्र थिए। त्यो सानो केटोको जीवनमा त्यत्रो ठूलो वज्रपात आफ्नै दाजुहरूले ल्याइदिए। तिनलाई नाश पार्नको निम्ति तिनीहरूले त्यसो गरेका थिए, तिनलाई हटाउनको निम्ति त्यसो गरेका थिए। तर योसेफ सानैदेखि परमेश्वरका भक्त थिए। परमेश्वरले तिनलाई त्याग्नु भएन, तर परमेश्वरले साथ दिनुभयो, आशिष दिनुभयो, रक्षा गर्नुभयो र पराया देशमा पनि तिनलाई उच्च ओहदासम्म पुर्याउनुभयो। यो कसरी हुन सक्यो? किनकि योसेफ परमेश्वरका भक्त र उहाँमा भरोसा राख्ने व्यक्ति थिए। हामीले पनि जीवनमा तिरस्कार र घृणाको सामना गर्नुपर्दा परमेश्वरमा भरोसा राख्नुपर्छ। उहाँले हामीलाई सान्त्वना दिनुहुन्छ, हाम्रो जीवनलाई सम्हाल्नुहुन्छ। याद गर्नुहोस्, यो जीवन तपाईँको हो र आफ्नो जीवनको निम्ति असल कुरा रोज्ने अधिकार, हक र कर्तव्य पनि तपाईँको आफ्नै हो। जीवनमा चोट कसलाई लाग्दैन? सबैलाई लाग्छ, तर यो घाउहरू हामीले मेटाउन सक्छौ। काठमाडौँ, कार्यक्रम आत्मिक यात्रा, पोस्ट बक्स नम्बर 3342, काठमाडौँ। मलाई तपाईँको पत्रको प्रतीक्षा रहनेछ। परमेश्वरले तपाईँलाई प्रशस्त आशीर्वाद दियो।
1: टाइम चेक। यति बेला बिहानको 9 बज्यो।

0: गुड न्युज एफएम 105.1।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम स्पार्क माई फेथ,
2: दैनिक आत्मिक कार्यक्रम स्पार्क माई फेथ।
1: परमेश्वरलाई तपाईँको प्रबन्धक बनाउनुहोस्। जेमसी तथा नमस्कार, म जमुना तामाङ कार्यक्रम स्पार्क माई फेथको जीवनका क्षणहरू श्रृंखलाको अंक 20 यहाँलाई स्वागत छ। प्रत्येक दर्शनलाई आफ्नो लक्ष्य पूरा गर्न स्रोत साधनको आवश्यकता पर्दछ। धेरै मानिसहरूले परमेश्वरबाट दर्शन पाउँछन्, तर त्यसपछि तिनीहरूले त्यो दर्शनमा काम नगर्ने छनौट गर्छन्, किनभने तिनीहरूलाई थाहा हुँदैन कि आफ्नो लक्ष्य पूरा गर्न स्रोत साधन कहाँबाट आउँछ। आफूलाई त्यस्तो हुन नदिनुहोस्। फिलिपीको पुस्तक 4:19 मेरो परमेश्वरले आफ्नो महिमामा उहाँको सम्पत्ति अनुसार तिमीहरूको हरेक खाँचो ख्रीष्ट येशूमा पूरा गरिदिनुहुनेछ। यहाँ परमेश्वरले हामीलाई जे भनिराख्नु भएको छ त्यो या त सत्य हो या त झूठ हो। यदि हामी साँच्चै हाम्रो हृदयमा विश्वास गर्छौं कि परमेश्वरको यो प्रतिज्ञा सत्य हो, तब हामी हाम्रो दृष्टिकोण प्राप्त गर्न आवश्यक विश्वासयोग्य कार्य गर्नेछौ। यो जान्दै कि परमेश्वरले यसको सफलताको लागि स्रोतहरू प्रदान गर्नुहुनेछ। बाइबलमा एउटा कथा छ जहाँ पत्रुस रातभरि माछा मार्दै थिए र उनले कुनै माछा समात्न सकेनन्। भोलिपल्ट बिहान सबेरै येशु किनारमा उभिनुभयो। उहाँले पत्रुसलाई सोध्नुभयो कि उनले कुनै माछा समातेका छन् कि छैनन्। पत्रुसले उनलाई भने, छैन। युहन्नाको पुस्तक 11:6। उहाँले तिनीहरूलाई भन्नुभयो, जाल डुंगाको दाहिने पटि हान अनि भेट्टाउनेछ। तब तिनीहरूले जाल हाने र माछाको थुप्रोले गर्दा तिनीहरूको जाल तान्न सकेनन्। उहाँले तिनीहरूलाई भन्नुभयो, जाल डुंगाको दाहिने पटि हान अनि भेट्टाउनेछौ। तब तिनीहरूले जाल हाने र माछाहरूको थुप्रोले गर्दा तिनीहरूले जाल तान्न सकेनन्। प्रिय श्रोता, यस कथाबाट हामीले सिक्न सक्ने दुई अद्भुत पाठहरू छन्। पहिलो, परमेश्वरमा प्रतिज्ञाहरू प्राप्त गर्न हाम्रो तर्फबाट कार्य आवश्यक छ। हामी स्थिर र सन्तुष्ट हुँदा परमेश्वरले हाम्रो लागि केही गर्नुहुनेछ भन्ने आशा गर्न सक्दैनौ। हामीले हाम्रो दर्शनलाई ठूलो उत्साह र जोशका साथ पछ्याउनुपर्छ। दोस्रो, हामी सिक्छौ कि हाम्रो सफलता हाम्रो आफ्नै क्षमता र बलमा निर्भर गर्दैन, यो केवल परमेश्वरको हाम्रो लागि प्रबन्ध गर्ने क्षमतामा निर्भर गर्दछ। पत्रुसले रातभरि माछा समात्नको लागि आफ्नै शक्ति प्रयोग गरेका थिए। मलाई पक्का छ कि पत्रुस माछा मार्ने व्यवसायको बारेमा धेरै जानकार थिए। उसलाई आफ्नो पेसामा धेरै अनुभव थियो, तर उसले केही पनि समातेन। त्यसपछि उसले येशूको आवाज सुने र पालना गरे, अनि अचानक उसले यति धेरै माछा समात्यो कि तिनीहरूले डुंगामा जाल पनि तान्न सकेनन्। दोस्रो कोरिन्थीको पुस्तक 9:8 परमेश्वरले तिमीहरूलाई हरेक आशिष प्रशस्त मात्रामा दिन सक्नुहुन्छ, ताकि तिमीहरूसित सधैँ नै हरेक कुरा प्रशस्त होस् र हरेक असल कामको निम्ति तिमीहरूले प्रशस्त मात्रामा दिन सक। हाम्रो परमेश्वर चमत्कार गर्ने परमेश्वर हुनुहुन्छ, र जब उहाँलाई आवश्यक पर्दछ उहाँले तपाईँको जीवनमा चमत्कारहरू गर्नुहुनेछ, ताकि तपाईसँग तपाईँको भविष्यका लक्ष्यहरू प्राप्त गर्न आवश्यक पर्ने सबै कुरा प्रशस्त छ भने हेर्न सकियोस्। तपाईँले उहाँको नाउँमा असल कामहरू गर्नुहोस् भन्ने परमेश्वरको ठूलो इच्छा छ, र उहाँले त्यो सम्भव बनाउनका लागि सबै स्रोतहरू प्रदान गर्नुहुनेछ। धेरै वर्ष पहिले म बाइबल कलेजमा पढ्दै थिएँ। मेरा आमा बुवा गरिब थिए र मेरो स्कूलको ट्युसन दिन सक्ने अवस्था थिएन। एक दिन मलाई स्कूलको कार्यालयमा बोलाइयो। उनीहरूले मलाई हप्ताको अन्त्यसम्म $500 ट्युसन दिनुपर्ने बताए, अन्यथा मैले स्कूल छोड्ने पर्ने थियो। मेरो कोही मानिसहरू थिए जसले प्रत्येक महिना मेरो ट्युसनको लागि पैसा दान गरिरहेका थिए। तिनीहरूले प्रत्येक महिना $25, $30, सायद $50 पठाइरहेका थिए, तर मलाई त्योभन्दा धेरै पैसाको खाँचो थियो। मैले प्रार्थना गरे, मैले उहाँलाई भने, हे परमेश्वर, म यहाँ छु किनकि तपाईँले मलाई तपाईँको वचन सिक्न यो बाइबल कलेजमा पठाउनुभयो। अब म मेरो शिक्षण खर्च जुटाउन तपाईँमाथि भरोसा राख्दैछु, त्यसैले म यहाँ बस्न सक्छु। मैले यो आवश्यकताको बारेमा अरू कसैलाई भनिन। धेरै दिनपछि मैले हुलाकमा एउटा पत्र प्राप्त गरे। जब मैले यसलाई खोले, त्यहाँ ठ्याक्कै $700 चेक थियो। एउटा नोट पनि समावेश थियो जसमा व्याख्या गरिएको थियो कि उहाँ मलाई यो पैसा पठाउन प्रेरित हुनुभएको थियो। जब तपाईँ परमेश्वरले तपाईँको लागि राख्नुभएको योजनाहरू पछ्याउनुहुन्छ, तब परमेश्वरले तपाईँको जीवनमा यसरी नै काम गर्नुहुनेछ। भविष्यका लक्ष्यहरू पूरा गर्न आफ्नो क्षमता र सुसाधनहरू हेर्नुको सट्टा आफ्नो आँखा माथि उठाउनुहोस्। परमेश्वरलाई तपाईँको प्रदायक बनाउन पूर्ण भरोसा राख्नुहोस्। आजको वचन सुनाइद्वारा परमेश्वरले तपाईँहरूलाई आशिष दिनुभएको होस्। जय मसीह।
2: प्रिय श्रोता, प्रभावशाली बाइबल शिक्षक तथा आत्मिक मार्गदर्शक सोन भिक्टरद्वारा लिखित सन्देश हाम्रो आफ्नै नेपाली भाषामा सुन्नुभयो। रेडियो कार्यक्रम स्पार्क माई फेथ, मेरो विश्वासमा चमक ल्याउनुहोस्।
0: कार्यक्रमका बारेमा कुनै सल्लाह, सुझाव तथा प्रतिक्रिया भएमा हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ, जसको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 98 68 55 33 39।
2: हौस् त, कार्यक्रम सुन्नु भएकोमा तपाईलाई परमेश्वरले प्रशस्त आशिष दिनुभएको होस्। जय मसीह।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम बदलिएको जीवन शैली। जय मसीह तथा नमस्कार। टीडब्ल्यूआर नेपालद्वारा प्रसारित आत्मिक कार्यक्रम बदलिएको जीवन शैलीमा यहाँहरूलाई स्वागत छ।
3: परमेश्वरलाई कसरी खोज्ने, परमेश्वरलाई कसरी भेट्टाउने? जब तिमीहरूले आफ्नो सारा हृदयले मलाई खोज्नेछौ, तब तिमीहरूले मलाई खोजेर पाउनेछौ। यर्मिया 29:13। लगभग 2 दशक अघि द वाल स्ट्रीट जर्नल नामक अखबारमा गड गोज अनलाइन शीर्षकमा एउटा लेख प्रकाशित भएको थियो। हो, आज पनि यदि तपाईँ वेब ब्राउजरमा गड वा परमेश्वर टाइप गरी खोज्नुहुन्छ भने तुरुन्तै लगभग 2.9 बिलियन परिणामहरू भेट्नुहुन्छ। तर के साँच्चै तपाईँ इन्टरनेटमा परमेश्वर भेट्टाउन सक्नुहुन्छ? यो साँचो हो कि धेरै भाषाहरू भएको अहिलेको संसारमा अनलाइनमा आध्यात्मिक स्रोत सामग्री प्रशस्त मात्रामा उपलब्ध छन्। तर यदि तपाईँ परमेश्वरलाई खोज्ने वा उहाँलाई भेट्टाउने कुरामा गम्भीर हुनुहुन्छ भने मलाई लाग्दैन कि इन्टरनेट यो खोजको शुरूआत गर्ने सही ठाउँ हो। परमेश्वरलाई कहाँ खोज्ने त? कतिपयले उहाँलाई प्रकृतिमा खोज्छन्, तर त्यो हिउँ वा बालुवामा हिँड्ने कसैको पाइलाको छाप खोज्नु जस्तै हो। तपाईँ निश्चिन्त हुन सक्नुहुन्छ कि उहाँ त्यहाँ हुनुहुन्थ्यो, तर अहिले ट्र्याकहरू चिसो छन् अनि तपाईँ एक जीवित व्यक्तिलाई भेट्न चाहनुहुन्छ। अरूले आफूभित्र परमेश्वरलाई खोज्छन्, यो सोचेर कि एकान्त वा ध्यानमा तिनीहरूले उहाँको उपस्थितिलाई आफूभित्र पाउँछन्। यो सत्य हो कि परमेश्वरको उपस्थिति एक विश्वासीको जीवनभित्र हुनुपर्दछ, तर हाम्रो वरपरको यो कोलाहल र हाम्रो व्यस्तताले प्राय परमेश्वरको स्थिर आवाजलाई मधुरो बनाइदिन्छ। तर उहाँलाई भेट्ने एक राम्रो तरिका छ। परमेश्वरले यर्मिया मार्फत धेरै समय अघि नै यो प्रतिज्ञा दिनुभएको छ कि जब हामी हाम्रो सारा हृदयले उहाँलाई खोज्छौ, तब हामीले उहाँलाई भेट्टाउनेछौ। यर्मिया 29:13। यदि तपाईँ परमेश्वरलाई चिन्ने वा खोज्ने कुरामा गम्भीर हुनुहुन्छ भने शुरू गर्ने उत्तम ठाउँ कहाँ छ? पहिलो चरण, उपलब्ध अभिलेखहरू खोल्नुहोस् र परमेश्वरले आफ्नो बारेमा के प्रकट गर्नुभएको छ पढ्नुहोस्। अरूले उहाँको बारेमा लेखेका कुरा मात्र होइन, म स्रोत सामग्रीको बारेमा कुरा गर्दैछु जुन तपाईँले बाइबल परमेश्वरको वचनमा मात्र पाउनुहुनेछ। बाइबल इसाई जीवनको लागि एक वैकल्पिक सहायक पुस्तक मात्र होइन, यद्यपि सेन्टर फर बाइबल इंगेजमेन्टले गरेको अध्ययनको तथ्याङ्कले देखाउँछ कि केवल 19% इसाईहरूले मात्रै दैनिक बाइबल अध्ययन गर्छन् भने 40% महिनामा एक पटक वा कहिलेकाहीँ मात्र बाइबल पढ्ने गरेका छन्। परमेश्वरले तपाईँको लागि दिनुभएको पत्र नपढी तपाईँले उहाँलाई चिन्न सक्नुहुन्न, जुन उहाँको वचन हो। तपाई यहुन्नाको पुस्तकबाट शुरूआत गर्न सक्नुहुन्छ, जहाँ येशु ख्रिष्टको जीवनको 21 दिन समेटिएको छ। यस पुस्तकले परमेश्वर को हुनुहुन्छ, उहाँ हामीसँग कस्तो सम्बन्ध स्थापित गर्न चाहनुहुन्छ, हामीले कसरी उहाँमा क्षमा र हाम्रो जीवनको वास्तविक उद्देश्य थाहा पाउँछौ भन्ने बारेमा लेखिएको छ। धेरै मानिसहरू अन्य स्रोत साधनहरूमा, जस्तै क्रिश्चियन पुस्तकहरू, इन्टरनेटमा उपलब्ध लेखहरू, अरूबाट सुनेको व्याख्याहरूमा गहिरो रुचि राख्छन्। यसमा केही खराबी छैन, तर यी स्रोत साधनहरूमा तब मात्र भर पर्न सकिन्छ जब तिनीहरू केवल वास्तविक स्रोतमा आधारित छन् भन्ने निश्चित हुन्छ। दोस्रो चरण, प्रार्थनामा परमेश्वरसँग कुराकानी गर्नुहोस्। प्रार्थना भन्नु नै उहाँसँग संवाद गर्नु हो। तपाईँको खोजको शुरूआतमै परमेश्वरलाई भन्नुहोस्, परमेश्वर तपाईँ आफैले आफूलाई प्रकट गर्नुहोस् र मेरो आँखा खोलिदिनुहोस् ताकि म तपाईँलाई देख्न सकूं, मेरो कान खोलिदिनुहोस् ताकि अरूले तपाईँ को हुनुहुन्छ भनेर बताएको होइन तर म तपाईँ आफैले आफू को हुँ भनी बोल्नु भएको आवाज सुन्न सकूं। तेस्रो चरण, परमेश्वरलाई वास्तवमै चिन्हहरूसँग परिचित हुनुहोस्। वर्षौंदेखि परमेश्वरसँग हिँडेका ईश्वरीय पुरूष र महिलाहरूले आफ्नो व्यक्तिगत अनुभवहरूद्वारा तपाईँको जीवनलाई समृद्ध बनाउन सक्छन्। उनीहरूसँग कुरा गर्नुहोस्, उनीहरूसँग समय बिताउनुहोस् र उनीहरूले पश्चाताप र विश्वासमा आत्मसमर्पण गर्दा र प्रभु र मुक्तिदाताको रूपमा येशु ख्रीष्टलाई अंगालेपछि कसरी परमेश्वरको खोजी समाप्त भयो भनेर उनीहरूलाई बताउन लगाउनुहोस्। तिनीहरूले तपाईंलाई बाइबलका परमेश्वर वास्तवमा कस्तो हुनुहुन्छ भन्ने उदाहरणहरू दिन सक्छन्, जो ईश्वर शास्त्री दार्शनिक फ्रान्सिस सेफरले भने चाहिँ अनन्त र व्यक्तिगत दुवै हुनुहुन्छ। अन्तमा, तपाईँ जति परमेश्वरलाई भेट्ने चाह गर्नुहुन्छ त्योभन्दा धेरै परमेश्वर चाह गर्नुहुन्छ तपाईंसँग उहाँको सम्बन्ध गाँस्नलाई, जुन उहाँले आफ्नो पुत्र हामीलाई पितासँग परिचय गराउन पठाएर प्रमाणित गर्नुभयो। परमेश्वरको प्रतिज्ञा अझै पनि सत्य छ। याद गर्नुहोस्, उहाँले भन्नुभएको छ, जब हामी हाम्रो सारा हृदयले उहाँलाई खोज्छौं तब हामीले उहाँलाई भेट्टाउनेछौं।

श्रोताहरू, कार्यक्रम बदलिएको जीवनशैली तपाईँलाई कस्तो लाग्यो? अधिक जानकारीको लागि हाम्रो ठेगाना रहेको छ TWR नेपाल, जीपीओ बक्स नम्बर 8975, ईपीसी नम्बर 2561, काठमाडौँ नेपाल। साथै हामीलाई तपाईँले फेसबुक, युट्युब, टिकटक र व्हाट्सएपमा पनि सम्पर्क गर्न सक्नुहुन्छ। हामीलाई एसएमएस तथा फोन कलको लागि हाम्रो नम्बर रहेको छ 9813300690। थप जानकारीको लागि हाम्रो वेबसाइट www.twrnepal.com मा लगइन पनि गर्न सक्नुहुन्छ।

0: गुड न्यूज एफएम 105.1
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम जोनी एन्ड फ्रेन्ड्स।
2: आशाको सन्देश नेपाल प्रस्तुत गर्दछ रेडियो कार्यक्रम जोनी एन्ड फ्रेन्ड्स अर्थात जोनी र साथीहरू।
3: दुःखको कचौरा नमस्ते तथा जय मसीह। म जोनी एरिक्सन टाडा। आज म जीवनको दबाव र तनावको बीचमा कसरी जिउने भन्ने बारेमा केही कुरा गर्न चाहन्छु। वास्तवमा जीवनको दबावका बारेमा हामी धेरै कुरा गर्न सक्छौ, होइन त? आज धेरै इसाईहरू यसैसँग संघर्ष गरिरहेका छन्। तर सबै तनावहरू कामको व्यस्त तालिका वा धेरै कामको बोझले मात्र आउँदैनन्। हामीले आफ्नो क्षमता भन्दा बढ़ी जिम्मेवारी लिएर मात्र सबै तनाव र दबावहरू सृजना भएका होइनन्। त्यस्ता कुराहरूलाई त मिलाउन सकिन्छ। भेट्ने तय गरिएको

0: धेरै व्यस्त समयहरूलाई पछ्याउन वा कम गर्न सकिन्छ। तर ती कुराहरूको बारेमा के गर्ने जसलाई तपाईँ चाहँदा चाहँदै पनि पछ्याउन वा टाल्न सक्नुहुन्न? कहिलेकाहीँ हामी जीवनका त्यस्ता कुराहरूले गर्दा अत्याधिक तनावमा पर्छौं जुन पूर्ण रूपमा हाम्रो नियन्त्रण भन्दा बाहिर हुन्छन्। म यो प्रकारको तनावलाई राम्रोसँग बुझ्छु किनभने मेरो हात खुट्टा नचल्ने अवस्था नै मेरो सबै तनावको जड़ हो। मेरो अपाङ्गता, यसका जटिलताहरू र यसका दैनिक आवश्यकताहरू नै प्राय मेरो तनावका स्रोत हुन्। यदि यो केवल अपाङ्गता मात्रै भइदिएको भए त म जसोतसो सहने थिए होला, तर धेरै जसो यसमा अरू समस्याहरू पनि थपिन्छन्। कहिले ओछ्यानमा लामो समय सुत्दा आउने घाउसँग जुझ्नुपर्छ त कहिले फोक्सोको संक्रमणसँग, कहिले व्हीलचेयरको सिट मर्पत गर्नुपर्ने हुन्छ, कहिले व्हीलचेयरको ब्याट्रीले काम गर्न छोड्छ, कहिले मेरो गाडीको मेकानिकल लिफ्ट बिग्रिन्छ त कहिले मेरो आवाजबाट चल्ने कम्प्युटर सफ्टवेयरले ढिलो काम गरेर समस्या दिन्छ, कहिलेकाहीँ मेरो हेरचाह गर्दा गर्दा मेरा श्रीमान पनि तनावमा पर्नुहुन्छ र साँचो भन्नुपर्दा कुनै साथीले साधारण बेलुकी खानाको लागि मात्र निमन्त्रणा गर्दा पनि म र केनलाई निकै तनाव हुन्छ। साथीको घरमा जानका लागि हाम्रो गुड्ने ऱ्याम्प बोकेर लैजानु, उनीहरूको व्हीलचेयर नछिर्ने घरभित्र पस्न संघर्ष गर्नु, टेबल मुनि व्हीलचेयर मिलाउनु र त्यो रात ढिलो गरी मलाई ओछ्यानमा सुत्न मदत गर्न कोही आउने मान्छे खोज्नु। कृपया यो कुरा जान्नुहोस् कि म कुनै गुनासो गरिरहेकी छैन, साँच्चै म गुनासो गरिरहेकी होइन। मेरा लागि यो त केवल जीवन हो। म आफ्नो जीवनबाट भाग्न वा यसलाई पछ्याउन चाहन्न। म त केवल यसलाई अलिकति कम तनावका साथ व्यवस्थापन गर्न चाहन्छु। सायद तपाईँलाई पनि यस्तै लाग्छ होला। यदि त्यसो हो भने मलाई कहाँबाट यो सहन सक्ने प्रेरणा मिल्छ सुन्नुहोस्। याद गर्नुहोस्, गेतसमनीको बगैँचामा जब येशु आफ्ना घोडा टेकेर प्रार्थना गर्दै हुनुहुन्थ्यो, उहाँको अगाडि एउटा भयानक परिस्थिति भयो, क्रूसको क्रूर मृत्यु, र उहाँ यस कुराले गर्दा अत्यन्तै पीड़ा र तनावमा हुनुहुन्थ्यो। उहाँ भुइँमा घोप्टो परेर प्रार्थना गर्नुभयो, हे मेरा पिता, यदि सम्भव छ भने यो कचौरा मबाट हटाइदिनुहोस्। यहाँ येशूले क्रूसको सामना गर्न नपरोस्, त्यसलाई बोक्न नपरोस् भनी मागिरहनु भएको थियो। उहाँले आफ्ना पितासँग के यसको कुनै अर्को उपाय हुन सक्छ कि भनी सोध्दै हुनुहुन्थ्यो। तर ठिक त्यसपछिको श्वासमै उहाँले यो पनि प्रार्थना गर्नुभयो, तापनि मेरो इच्छा बमोजिम होइन तर तपाईँको इच्छा बमोजिम होस्। येशूले तुरन्तै पितालाई भन्नुभयो कि उहाँ पिताको हातबाट जे पनि स्वीकार गर्न तयार हुनुहुन्छ, यहाँसम्म कि त्यो भयानक क्रूसको दर्दनाक मृत्यु पनि। केही बेरपछि जब सिपाहीहरू उहाँलाई पक्रन आए, येशूले कुनै प्रतिरोध गर्नुभएन, र जब पत्रुसले उनीहरूसँग लड्न आफ्नो तरवार निकाले तब प्रभुले तिनलाई भन्नुभयो, तिम्रो तरवार म्यानमा राख। के पिताले मलाई दिनुभएको कचरा मैले पिउनु पर्दैन? तपाईँले यो कुरा बुझ्नुभयो? येशूको सोचाइ क्रूसबाट कसरी बस्ने भन्ने थिएन। अब त उहाँ बिना कुनै हिचकिचाट क्रूसलाई अंगाल्न पूर्ण रूपमा तयार हुनुहुन्थ्यो। यो कुराले मेरो हृदयसँग गहिरो गरी बोल्छ र म आशा गर्छु कि यसले तपाईँको हृदयसँग पनि बोल्नेछ। यदि तपाईँ जीवनमा यस्तो तनावको सामना गरिरहनु भएको छ जसलाई तपाईँ पछ्याउन सक्नुहुन्न भने अवश्य पनि प्रार्थना गर्नुहोस् कि यदि यो परमेश्वरको इच्छा हो भने उहाँले यसलाई हटाइदिउन्। तर एकचोटि तपाईँले प्रार्थना गरिसकेपछि त्यो परीक्षालाई उहाँकै हातमा छोडिदिनुहोस् र आफ्नो क्रूस उठाएर येशूको पछि पछि त्यो कठिन बाटोमा हिँड्न तयार हुनुहोस्। उहाँले आफ्नो क्रूसलाई जित्नुभयो ताकि तपाईँले पनि आफ्ना भारीहरूलाई जित्ने शक्ति पाउन सक्नुभएको होस्। कठिन कुराहरूबाट नभाग्नुहोस्, बरू तिनलाई अंगाल्नुहोस्। यही नै हाम्रा प्रभुले तपाईँ र मलाई दिनुभएको उदाहरण हो र यही नै एक इसाईको जीवनमा साँचो सन्तुष्टि पाउने बाटो हो। आमेन।
1: श्रोता, भर्खरै यहाँले सुन्नुभयो एक लोकप्रिय लेखिका, प्रभावशाली वक्ता र अन्तर्राष्ट्रिय जगतमा अपाङ्गता भएका व्यक्तिहरूमाझ आफ्ना उत्साहका वचनहरूद्वारा आशा र प्रोत्साहन दिने प्रसिद्ध व्यक्ति जोनी एरिक्सन टाडाद्वारा लिखित रेडियो कार्यक्रम जोनी एन्ड फ्रेन्ड्स अर्थात् जोनी र साथीहरू। कार्यक्रमका बारेमा तपाईँका केही प्रतिक्रिया भएमा हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। हाम्रो सम्पर्क नम्बर 9802840 70। आशाको सन्देश नेपाल, नक्खु, ललितपुर। हवस् त, कार्यक्रम जोनी र साथीहरूको अर्को भाग लिएर हामी पुनः आउने नै छौं। अहिलेलाई भने बिदा हुन्छौ। जय मसीह।
2: उनका बालक बालिकालाई काममा लगाएको पाइएमा कानून अनुसार कडा कारवाही हुने व्यवस्था रहेको छ।
3: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनुस्।
4: माउ किन खोज्नु भएको होला? हजुर को पर्नुभयो?
3: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
4: हजुर रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब हो र यस्तो कुरा?
3: हेर्नुहोस् हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका हौ, तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी परेको छ, तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्।
4: होइन हजुर होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, यसो नगरौँ न हजुर।
0: तपाईँले पनि बाल बालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कारवाहीमा पर्न सक्नुहुन्छ। 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको पाइए 10,000 रूपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
5: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दिऊ।
6: नेपाल सरकार विज्ञापन बोर्ड।

0: किन आँखा मिचेको मिचे गरेको
1: हेर्न, अचानक मेरो आँखाले अक्षर, फोटो, भिडियो सबै मधुरो देख्न थाल्यो भने
0: धेरै समय मोबाइल चलाइसि क्या
1: हो भने यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ।
0: ओहो, यो त सेल फोन अन्धोपन हो जस्तो छ। राति कोल्टे सुतेर एउटै आँखाले मात्र फोन हेर्दा, लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे।
1: ए, त्यसो भए जोगिन के गर्ने त?
0: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन्। पहिलो कुरा, सकेसम्म मोबाइल कम हेर्ने, हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने, बत्ती बालेर हेर्ने, मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने, हरेक 20 मिनटमा फोन हेर्न छोड्ने, कम्तीमा 20 सेकेन्ड, अनि पर पर हेर्ने, टाढा 20 फिट जति, बुझिस?
1: बुझेँ।
0: यसलाई 20-20-20 को नियम भन्छन्। मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने, फोन करिब 18 इन्च टाढाबाट हेर्ने, दुवै आँखा प्रयोग गर्ने, नियमित आँखा जाँच गरिरहने, घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ।
2: मोबाइल हेर्दा ध्यान दिउँ, आँखालाई बचाऊ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि। भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेख्ने।
1: होइन, के भन्नु भएको? हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
0: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैनन् सक्दैनन्, अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
2: अङ्कल अङ्कल आउनुहोस्, म हजुरलाई बाटो काटाइदिन्छु।
3: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियो।
4: समस्या शरीरमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
0: भइगो भइगो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवाद है बाबु।
5: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिङ्ग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानुनी रूपमा दण्डनीय अपराध पनि हो।
6: अरूको सम्मान गरौं, सम्मानित जीवन बिताउ, सभ्य समाज निर्माण गरौं।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: सानै उमेरमा बेची बाध्यतावश यौन कर्मी बने, बल्ल देश फर्किए बाँचेर। तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु, न घर परिवारले न समाजले मलाई स्वीकार्छ। यही आशकै मेरो जीवन हो। सबैबाट म र मबाट सबै टाढा त भए, त्यति मात्र कहाँ हो र? खुसी र हाँसो पनि मबाट सदाका लागि टाढा भए।
1: दिदी, म पनि बाह्रै वर्षमा बेचिएँ, आफन्तले नै फकाएर लगे। झन्डै 10 वर्ष बिताए, रोग लाग्यो, निकालिए। अब हजुरकै जस्तो न जाने ठाउँ, न इष्टमित्र, न साथी संगति। जिउँदैछु तर प्रत्येक क्षण मरे जत्तिकै छु दिदी।
2: तपाईँ तथा तपाईँका सन्ततिलाई नजिकका आफन्तले विभिन्न बहानामा बेच्न सक्छन्। कुनै पनि बहानामा झुक्याएर विदेश लानु वा वेश्यावृत्तिमा लगाउनु, कर कापमा पार्नु, अङ्ग झिक्नु अपराध हो।
3: मानव बेचबिखन गर्नेलाई 20 वर्ष कैद, 5 लाखसम्म जरिवाना हुन सक्छ। वेश्यावृत्तिमा लगाउनेलाई 10 वर्षको जेल सजाय हुन सक्छ। मानव बेचबिखनबाट कमाएको सम्पत्ति जफत हुन्छ।
2: मानव बेचबिखन अपराध हो। यस्तो अपराधमा संलग्न जो कोहीलाई कारवाहीको दायरामा ल्याऊ। बेचबिखन हुनबाट आफू पनि जोगियौ, अरूलाई पनि जोगाऊ।
4: हामी सबैको एउटै आवाज, मानव बेचबिखन मुक्त समाज।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: गुड न्यूज एफएम 105.1
1: नमस्कार सेनसेविका दिदी.
2: नमस्कार नमस्कार. दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि.
3: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि.
2: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि.
1: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफूल, साग सब्जी, अण्डा, माछा मासु खानुपर्छ. यस्ता पोषिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ.
2: हो त,
3: हामीले बच्चाको नाम समेत जुराइसक्यौं नि दिदी.
2: आहा, कस्तो राम्रो. यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छरछिमेकका अरूलाई पनि बताउनु पर्छ.
4: नेपाल सरकार विज्ञापन बोर्ड.
5: प्रभुले सिकाउनु भएको प्रार्थना. हे हाम्रा पिता जो स्वर्गमा बस्नुहुन्छ, तपाईँको नाम पवित्र होस्, तपाईँको राज्य आओस्, तपाईँको इच्छा स्वर्गमा जस्तो छ त्यस्तै यस पृथ्वीमा पूरा होस्, हामीलाई आज हाम्रो दैनिक भोजन दिनुहोस्, हाम्रो अपराध क्षमा गर्नुहोस् जसरी हामीले पनि आफ्ना अपराधीहरूलाई क्षमा गरेका छौ, हामीलाई परीक्षामा पर्न नदिनुहोस् तर दुष्टबाट छुटाउनुहोस्, किनभने राज्य पराक्रम र महिमा सदा सर्वदा तपाईँकै हुन्. आमेन.

0: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई, माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
1: मेरो प्रश्न सांसदज्यूलाई, हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, सुरुमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थलो हो नि सांसदज्यू। तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पूरा गर्नुहुन्छ? अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
2: मेरो प्रश्न मेयर साहबलाई, अहिले स्थानीय सरकारले गर्ने काममा लैंगिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
3: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
4: संघदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिता बारे प्रश्न गरौं। तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।

0: जय मसीह, म कमल श्रेष्ठको तपाईँ सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 MHz। सुन्दै रहनुहोला।
1: अब प्रस्तुत छ कार्यक्रम नारी आवाज।

जय मसीह, नमस्कार। साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम ट्युन गरेर बस्नुभएका सम्पूर्ण श्रोता मित्रमा। कार्यक्रम नारी आवाज लिएर प्राविधिक मित्र सुजनजीसँगै म ज्ञानु हामी उपस्थित भइसकेका छौं र अबको लगभग एक घण्टा हामी तपाईँहरूलाई साथ दिनेछौ। र नारी आवाज आइतबार बिहानै यसै समयमा तपाईँहरूले सुन्दै आइरहनु भएको छ। र यदि तपाईँहरू फेसबुक युजर हुनुहुन्छ भने चाहिँ तपाईँहरूले योभन्दा अन्य समयमा पनि आफ्नो फुर्सदको समयमा पनि सुनेर साथ दिन सक्नुहुनेछ। त्यसको लागि चाहिँ गुड न्यूज एफएम 105.1 MHz तपाईँले गर्नुपर्ने हुन्छ। सर्च गर्न सक्नुहुन्छ हाम्रो पेजलाई, तपाईँले लाइक फलो पनि गर्न सक्नुहुनेछ। अनलाइन मार्फत सुन्ने श्रोता तपाईँहरूको लागि www.goodnewsfm.com.np गर्नुभयो भने संसारको जुन सुकै ठाउँमा हुनुहुन्छ तपाईँहरू 24/7 नै गुड न्यूज एफएमको प्रसारणलाई सुनेर साथ दिन सक्नुहुनेछ। रेडियो मार्फत सुन्नको लागि चाहिँ 105.1 MHz काठमाडौँबाट र 105.6 MHz पोखराबाट सुनेर साथ दिन सक्नुहुनेछ। हाम्रो पात्रमा पनि छौ हामी। गुड न्यूज एफएम गर्नुहोस्, तपाईँहरूले गुड न्यूज एफएमको प्रसारणलाई सुनेर साथ दिन सक्नुहुनेछ। र नारी आवाजमा छौ, नारीसँग सम्बन्धित कुराकानी त अवश्य पनि हामी गर्ने गर्छौं, तर त्यसको साथ साथै यो कार्यक्रम नारीहरूको लागि मात्रै पक्कै पनि होइन। यो कार्यक्रम चाहिँ हामी सबैजनाको लागि हो, जसले सुन्दै हुनुहुन्छ तपाईँहरू सम्पूर्णको लागि हो। मैले भन्न खोजेको दाजुभाइ दिदीबहिनीहरू सबैजनाको लागि हो, आमा बुवा सबैजनाको लागि हो। किन भन्दा फेरि चाहिँ परमेश्वरले हामीलाई कुनै कुराहरू चाहिँ भनौँ न एक किसिमले चाहिँ छुट्टाएर भन्दा पनि सँगै हुँदा चाहिँ एउटा अर्थ हुन्छ भनेर बनाउनु भएको छ कि, एउटा सिक्काको दुईटा पाटो जस्तो कुराहरू पनि कतिवटा कुराहरू बनाउनु भएको छ। त्यसमध्येमा चाहिँ नारी र पुरूषलाई परमेश्वरले सृष्टि गर्दामा नै सुरुवातमा नै पुरूष बनाउनु भयो अनि नारी सँगसँगै बनाउनु भएको छ। र त्यो हेर्दा सुन्दर भएको कुराहरू हामीले उत्पत्तिको पुस्तकमा पक्कै पनि पाउँछौ। र एउटा नारी अगाडि बढ्नको लागि अथवा नारीको कुनै पनि कुराहरू छ भने त्यसमा पुरूष पनि सहभागी हुनुहुन्छ कि कतिवटा कुरामा, र पुरूषको कुरामा नारी अभियसली हुनुहुन्छ। एउटा मानिस संसारमा आउनको लागि हामी हेर्छौं भने शारीरिक रूपमा पनि नारी र पुरूषको पक्कै पनि आवश्यकता पर्छ। र कसैको आमा, कसैको होइन छोरी, कसैको बहिनी, कसैको केही न केही माइजू भाउजू, आफ्नो देश र आफ्नो ठाउँ आफ्नो परिवेश अनुसार नारी कसैको कोही न कोही से हुन्। त्यो कारणले गर्दा मैले गर्न खोजेका कुराकानीमा तपाईँहरूले यसै नारीको लागि रहेछ भनेर रेडियो अथवा तपाईँ जहाँबाट सुन्दै हुनुहुन्छ त्यसलाई बन्द गरेर नजानुहोस्। किन भन्दा फेरि चाहिँ यो कुराबाट पनि हामी चाहिँ उत्साहित हुनेछौँ, आश्वासित हुनेछौँ। तपाईँसँग तपाईँको आमालाई कसरी मैले उहाँको शुभकायमा सहायता गर्ने, मैले मेरो बहिनीलाई कसरी उत्साह दिने, मैले मेरो छोरीलाई कसरी उत्साह दिने, अथवा भनौँ परिवारमा जो जति सदस्यहरू हुनुहुन्छ उहाँहरू पनि परमेश्वरमा विशेष हुनुहुन्छ, र मैले मेरो असल सहयोगीको रूपमा चाहिँ उसलाई प्रभुमा कसरी डोराउन सक्छु, सँगसँगै हामी कसरी जान सक्छौँ, मण्डलीमा एउटा आमा दिदी बहिनीहरूलाई कसरी अवसर दिन सकिन्छ, अथवा कसरी चाहिँ उहाँहरूलाई पनि सहभागी गराउन सकिन्छ कुनै पनि काम गर्ने ठाउँहरूमा, महिला पुरूषहरू कसरी मिलेर काम गर्न सकिन्छ र हामी के कुरामा फरक छौं र त्यसलाई हामीले कसरी चाहिँ समावेश गरेर लिएर जानुपर्छ, कसरी मिलाउनुपर्छ, कसरी बुझ्नुपर्छ भन्ने कुरा चाहिँ हामीले थाहा पाउनुपर्छ भन्ने उद्देश्यको साथ यो कार्यक्रम केही वर्षदेखि तपाईँहरूको बीचमा मैले लिएर आइरहेकी छु। मलाई आशा छ तपाईँहरू एकदमै आश्वासित भइरहनु भएको छ। र अघि मैले भनिसकेकी छु यसमा चाहिँ हामी सबैजनाले चाहिँ सुन्नु पर्दछ, बुझ्नु पर्दछ भनेर मैले गएको समयहरूमा चाहिँ तपाईँहरूको बीचमा चाहिँ विभिन्न व्यक्तित्वहरूको विषयमा कुराकानी गरे अनि हामी नारीहरूको अस्तित्वको विषयमा कुराकानी गरे। मेन फोकस भनेको चाहिँ हामी सबैजनाले अथवा विशेष गरी हामी आमा दिदीबहिनीहरूले चाहिँ अहिलेसम्म बुझेका छैन भने बुझ्नुपर्छ है, हामी पनि परमेश्वरको उद्देश्यमा छौँ, हामीले पनि परमेश्वरको महिमा गर्नुपर्छ, हाम्रो पनि जिम्मेवारी छ। होइन म त नारी हो, म त गर्न सक्दिनँ, अब केटाकेटी मान्छे केटी मान्छे कहाँ त्यहाँ जान सक्छु, त मलाई बुझ्दैन, यो गर्दैन त्यो गर्दैन भनेर हाम्रो चाहिँ एउटा बिचरापना छ नि त, होइन एउटा भनौँ न एक किसिमले समाजले परिवारले पनि हामीलाई त्यो किसिमको कुराहरू सिकाइरहेको छ नि। एउटा भनिन्छ नि राम्रा कुराहरू पनि ट्रान्सफर हुन्छ अरे मान्छेहरूमा, त ट्रमाहरू पनि ट्रान्सफर हुन्छ अरे क्या, कतिवटा एन्जाइटीका कुराहरू, कतिवटा डरका कुराहरू, कतिवटा एक्सिडेन्टका कुराहरू, कतिवटा कुराहरू चाहिँ जस्तो छोरी मान्छे भएर यसो गर्नु हुँदैन भनेर मलाई मेरो
अगाडिको पुस्ताले भनिरहनु भएको छ भने म भोलि मेरो पुस्ताहरूलाई पनि त्यो हस्तान्तरण गर्दै जान्छु रे कि। छोरी मान्छे भएर तिमीलाई खाना पकाउन आउँदैन, तँ लुगा धुन आउँदैन, भाँडा मल्न आउँदैन भनेर मैले पहिला सुनेको थिएँ भने अब मैले मेरो पछाडिको जेनेरेसनलाई पनि त्यो किसिमको ओहो म त केटी मान्छे भनेर एक किसिमको डर, एक किसिमको यो कुराहरू चाहिँ ट्रमाहरू पनि ट्रान्सफर गर्छौँ रे क्या हामीले। त्यो कारणले गर्दा सिक्ने कुराहरू पनि छ अनि अहिलेको समयसम्म आइपुग्दा चाहिँ धेरै कुरा परिवर्तन भएको छ। के कारणले गर्दा भन्दाखेरि पुस्ता हस्तान्तरणको कारणले गर्दा कि। परमेश्वरको वचनमा जति पनि फिमेलहरूको विषयमा लेखिएको छ अनि त्यो फिमेलहरूबाट हामीले कति धेरै कुरा सिकेर आज परमेश्वरको महिमा गरिरहेका छौँ अनि भोलिको दिनमा त फेरि हामीबाट पनि सिकेर कतिजनाले प्रभुको सेवकाई गर्नु छ नि त होइन। प्रभुमा आउनु छ, डोराउनु छ, हेर त फलानु व्यक्तिलाई, हेर त फलानु आमालाई, फलानु दिदीलाई उसले कसरी प्रभुको सेवकाई गर्यो, कसरी प्रभुसँग स्थिर रह्यो, कस्तो कस्तो परिस्थितिमा उसले चाहिँ सहायता गर्यो मण्डलीमा। योभन्दा पहिला त कोही आमा दिदी बहिनीले मण्डलीमा सेवकाई गरेको थिएन, म कसरी गर्ने, यो पोजिसनमा त कोही आएकै थिएन, तपाईँ यो गरेको थिएन भन्नुभन्दा पनि परमेश्वरले वरदान दिनुभएको छ अनि त्यो वरदानलाई बुझ्नुपर्छ है आमा दिदी बहिनीहरूले भन्नको लागि पनि हामीले सिक्नुपर्छ भन्ने उद्देश्यको साथ हामीले कुराकानी गरिरहेका छौँ। र आज म तपाईँहरूलाई चाहिँ आमा दिदी बहिनीहरूले चाहिँ एकअर्काबाट सिक्न सकिने सकारात्मक पाठहरूको विषयमा कुराकानी गर्न गइरहेकी छु। सिकाइ चाहिँ कहिले पनि सकिँदैन, सिकाइको अन्त नै छैन। त्यो कारणले गर्दा चाहिँ अब हामीले के सिक्न सक्छौँ भन्ने विषयमा कुराकानी गर्नेछु। एउटा गीतको साथ दिन चाहन्छु अनि गीतपछि भने तपाईँहरूसँग कुराकानी गर्नको निम्ति म आउने नै छु। तपाईँहरू भने रेडियो सुन्दै गर्नुहोला।

सुने के आशिषमय गीतपछि फेरि पनि स्वागत गर्न चाहन्छु र भर्खरै मात्र रेडियो ट्युन गर्दै हुनुहुन्छ भने चाहिँ यो हो गुड न्यूज एफएमको प्रसारणमा कार्यक्रम नारी आवाज। म ज्ञानु तपाईँहरूलाई साथ दिइरहेकी छु र आज मैले तपाईँहरूको बीचमा चाहिँ हामीले एकअर्काबाट पनि सिक्नुपर्छ भन्ने विषयमा कुराकानी गर्न गइरहेकी छु। यो नयाँ विषय त पक्कै पनि होइन, हामीले सुनेका छौं होइन पुस्ता हस्तान्तरण गर्ने क्रममा अथवा कुनै पनि कुराहरू हस्तान्तरण हुँदै आइरहेको छ अनि परमेश्वरले वचन मार्फत हामीलाई यो कुराहरू सिकाइरहनु भएको छ नि होइन। किन आज त्यहाँ रुथ मरियम अनि हब्बाको विषयमा साराको विषयमा लेखिरहनु पर्थ्यो र पृथ्वीमा आइसकेका नारीहरू पछि फेरि आइहाल्थे नि भन्ने लाग्न सक्छ हामीलाई। तर उहाँहरूको जीवनीलाई हेर्दै गर्दाखेरि चाहिँ जब हामी निराश हुन्छौँ हन्नाले प्रार्थना गर्दा उत्तर पाएकी थिइन् भने मैले पनि त उत्तर पाउँछु होइन। सारा त्यति लामो समयसम्म निसन्तान थिइन्, उनले परमेश्वरबाट सन्तान पाइन् भने मैले पनि त पाउँछु। एउटा आँट एउटा साहस हामीलाई परमेश्वरले राखिदिनु भएको छ, यो त सिक्ने कुरा रहेछ अनि सिकाइ कति धेरै महत्वपूर्ण कुरा छ भन्ने कुरा चाहिँ एकदमै हामीलाई परमेश्वरको वचनले पनि एकदमै सिकाउनु भएको छ कि। अनि हामी हेर्छौँ भने परमेश्वरको वचनमा धेरै स्त्रीहरूको बारेमा उल्लेख गरिएको छ र परमेश्वरको वचनका स्त्रीहरू बारे अध्ययन गर्दा कसै कसैले चाहिँ खराब आचरण भएका वा खराब काम गरेका महिलाहरूको बारेमा मात्रै कुरा गर्छन् कि कहिलेकाहीँ हामी सुन्छौँ नि, कहिलेकाहीँ वचन प्रचार गर्दा कहिलेकाहीँ अरूलाई सिकाउँदै गर्दा कतिजनाले चाहिँ खराब त्यो एउटा पोइन्टलाई लिएर महिलाले महिलालाई नभने पनि पुरुषहरूले पनि हुनसक्छ यो कुरा होइन। त्यो फल खुवाउने त स्त्री हो नि, पापको सुरुवातबाट त स्त्रीले सुरुवात गरेको हो नि भनेर त्यहाँबाट सुरुवात गरिरहेको हुन्छ कि कतिजनाले चाहिँ उत्साह दिनुको सट्टा चाहिँ निरुत्साह बनाउने प्रयास पनि भइरहेको हुन्छ। कतिजनाले चाहिँ त्यो एङ्गललाई चाहिँ नेगेटिभ एङ्गलबाट हेरिरहेको पनि देखेको छौँ कि हामीले। तर होइन एउटा सन्तानको सुरुवात अन्त प्रथम महिला होइन आफ्नो श्रीमानको एउटा भनौँ न सँगसँगै रमाएको महिला परमेश्वरसँग कुराकानी गर्ने स्त्री परमेश्वरले मन पराउनु भएको स्त्री भनेर त हामी त्यो पाटोबाट हेर्दैनौँ नि त कति पटक होइन। अनि मैले धेरै पटक सङ्गतिहरूमा अनि महिला पुरुषहरू भइरहेको समयमा चाहिँ यो कुरा मैले धेरैचोटि सुनेको छु कि केटीहरू जिद्दी हुन्छन् होइन, केटीहरूले चाहिँ गलत कुराहरूलाई प्रोत्साहन दिन्छन्, पापमा फसाउँछन् भन्ने कुराहरू गलत प्रकारको व्याख्याहरू गरिएको देखिन्छ। तपाईँलाई लाग्छ तपाईँको घरमा हुनुभएको आमा दिदी बहिनीहरू सबैजनाले त्यही गरिरहनु भएको छ, तपाईँको वरिपरि हुनुभएको महिलाहरूले स्त्रीहरूले त्यही नै गरिरहनु भएको छ अथवा त्यही हो स्त्रीको व्याख्या तपाईँले बुझाउनु पर्ने होइन। कहिलेकाहीँ स्त्रीले पनि भनिरहेको देखिन्छ, स्त्रीले पनि भनेको सुनेको छु मैले कतिपटक, स्त्रीहरूको कारणले पाप आउँछ पाप फैलाउँछन् भनेर चाहिँ यो खालको प्रचार गरेको देखिन्छ। कसैले चाहिँ फेरि असल काम गरेका महिलाहरूबाट मात्रै वर्णन गरिरहेका हुन्छन् कि आफूले बुझे अनुरूप आफ्नै किसिमका टिका टिप्पणीहरू चाहिँ मानिसहरूमा छन् कि। तपाईँलाई जे खालको बुझाइ छ त्यो खालको तपाईँ टिप्पणी गर्नुहुन्छ नि त होइन। एउटा लिटल नलेज लिटल लो भन्छ नि होइन, ज्ञान चाहिँ पूर्ण भन्नाले सकभर चाहिँ पूर्ण रूपमा लिनुपर्छ कि भन्नाले एउटा कम्प्लिट लिनुपर्छ कि कुनै पनि कुराको, आधी गिलास भरि अथवा आधी गिलास खाली भनेको जस्तो त्यो कन्फ्युजन चाहिँ हामीमा हुनु हुँदैन कि। परमेश्वरले त्यसरी कन्फ्युज हुने कुरा बनाउनु नै भएको छैन, तर हामी मोस्ट अफ द टाइम चाहिँ कन्फ्युज नै हुन्छौँ कि, यसलाई यसरी नै व्याख्या गर्छौँ। मैले जे बुझेँ नि साँच्चै कि, मैले एकजना केटी साथी भेटेको थिएँ, मलाई त केटी साथी बनाउनै मन पर्दैन केटा साथी मात्रै छ मेरो त भनेर सिधै मलाई भन्नुभएको थियो कि। अनि मलाई कस्तो गाह्रो भयो होला त्यो ठाउँमा उहाँसँग साथी बन्ने कि नबन्ने, उहाँलाई त केटी मनै पर्दैन। त्यो भएको थियो केही एक्सिडेन्ट अथवा केही कुरा भएको थियो होला उहाँलाई। हामी आफ्नो पोइन्ट अफ भ्यूबाट हेर्छौँ नि आफूसँग घटेको घटना एउटालाई जोडेर चाहिँ त्यसपछि सबैलाई एउटै काँटामा तुलना गर्छौ, यो राइट हो पक्कै पनि होइन। तर वास्तवमा चाहे पुरुष होस् वा महिला, यस संसारमा कोही पनि सिद्ध छैन भन्ने कुरा तपाईँलाई मैले
पर्फेक्टली रूपमा बुझ्नुपर्छ कि कोही पनि पर्फेक्ट छैन। महिला मात्रै होइन, स्त्री मात्रै होइन पुरुष पनि, र पुरुष मात्रै होइन स्त्री पनि। एउटा कुनै घटनालाई लिएर सबैलाई जज गर्न मिल्दैन, तर यति बुझ्नुपर्छ कि महिला र पुरुष फरक प्रकारले सृष्टि भएका छौं। परमेश्वरले बनाउनु भएको कुरालाई हेरौं न हामी, र अनि असिद्ध र अपूर्ण मानिसको जीवनमा सिद्धता खोज्नु पनि त बुद्धिमानी होइन नि। कोही पनि पूर्ण छैन भन्ने कुरा हामीलाई थाहा हुँदा हुँदै पर्फेक्ट खोज्नु चाहिँ बुद्धिमती होइन, बुद्धिमान होइन। थाहा छ हामीलाई हामी कोही पनि सिद्ध छैनौ भन्ने कुरा, अनि त्यसो भन्दैमा फेरि गलत गरिरहनुपर्छ भन्ने छैन, जानी जानी त्यो गर्नुपर्छ भन्ने छैन। खोजाई रोजाई बुझाई र सोचाई हाम्रो नितान्त व्यक्तिगत कुरा हो। परमेश्वरको वचनमा उल्लेख भएका महिला पात्र मध्ये कोही आफ्नो दुष्ट र भ्रष्ट चालचलनको कारण पतन पनि भएका छन्, अनि कोही चाहिँ असन्तुष्टता ईर्ष्या अरूलाई खराब सल्लाह दिएकाले र अपवित्र जीवन जिएकोले पतन भएका थिए भने कोही चाहिँ असल आचरण असल व्यवहार अनि सहयोगी विचार भएका महिला पनि थिए। उदाहरणको लागि एउटा नारीको प्रस्तुतिले सारा समुदायमा शान्ति सुरक्षा र उद्धार पनि ल्याउन सक्दछ, जस्तै एस्तर महारानीले आफ्ना पति महाराजसँग गरेकी प्रस्तुतिले सारा यहुदीहरूलाई चाहिँ विनाशकारी निर्णयबाट चाहिँ जोगाउने काम गर्यो। त्यसै गरी एकजना खराब मानिससँग विवाह भएर पनि अबिगेलले एउटा ठूलो दुर्घटनाबाट उनी र उनका घरनालाई जोगाउन ठूलो भूमिका निभाएकी छन्। तर रिबेकाले चाहिँ के गरेकी छन् भन्दाखेरि चाहिँ आफ्ना सन्तानहरूलाई झूट बोलेर आफ्ना पितालाई छल गर्न सिकाएकी छन्, अनि त्यस कामको परिणाम तिनले पनि भोगेकी छन्। एक नारीले आफ्ना पतिलाई उनको उद्देश्य पूर्तिमा सहायता गर्न पनि सक्छिन् अथवा बाधा पुर्याउन पनि सक्छिन्। एउटा श्रीमानलाई मात्र नभइकन परिवारका सदस्यलाई, दाजुभाइ बाबु मण्डलीको परिवारलाई पनि एउटा नारीले सहायता पनि गर्न सक्छिन्, एउटा नारीले बाधा पनि पुर्याउन सक्छिन्। रोजाई तपाई र मेरो, अनि हामीले कसरी जज गर्न सक्छौ कि सबै नारीहरू काम छैन।

सक्छिन्, होइन यो पनि उनले गर्न सक्छिन्। परमेश्वरको वचनमा असल नारीहरू पनि पापमय स्वभाव नै लिएर जन्मिएका थिए, तर धेरैजनाले कठिन परिस्थितिहरूमा चाहिँ परमेश्वरमा भरोसा राख्दै अनि आफूलाई उहाँमा समर्पण गर्दै केही महिलाहरूका असल व्यवहारबाट सिक्दै उनीहरू अगाडि बढेको पनि हामी देख्न सक्छौं। हामी सबैजना यो चाहिँ भनौँ न परमेश्वरका सन्तानहरू हौ, र हामी जन्मिँदा नै कोही पनि सिद्ध छैनौं। कसैले पछि गएर सिकेका छन्, कहिले पहिला नै सिकेको हुनुपर्छ, होइन कसैले बालक कालदेखि नै एकदम असल काम गर्दै आइरहनु भएको छ होला, कसैले युवा भइसकेपछि आफ्नो जीवनमा आएका केही कुराहरूले तपाईँले सिक्नु भएको छ होला। असम्भव त छैन नि त, छुचो मान्छे सधैँ छुचो हुनुपर्छ भन्ने छैन नि, होइन एकचोटि मिस्टेक गरेको व्यक्तिले अर्कोचोटि पनि मिस्टेकै गर्नुपर्छ भन्ने छैन नि, अनि त्यही दृष्टिमा त्यो स्त्रीलाई हेर्नै पर्छ भन्ने छैन नि। सबैले गल्ती गरेका छन्, तर कसले कहाँ गएर रियलाइज गर्यो र कसरी फर्कियो र कसरी सुध्रियो भन्ने कुरा चाहिँ सबभन्दा महत्वपूर्ण कुरा हो। हामी मानिसको हौँ एकअर्काको जज गर्ने, होइन धेरै पटक हामी जज गर्छौँ कि उसले त फलानु समयमा यस्तो गरेको थियो नि, ऊ त यस्तो भएको नि, हामीलाई थाहा छैन भने पनि अरूहरूले पनि बताउनुहुन्छ कि फलानु त यस्तो थियो नि पहिला त, उसले त मेरो लाइफ बिगारिदिएको छ नि उसले त भन्छौँ कि हामी। जसले भन्दै हुनुहुन्छ तपाईँ पनि कुनै समय कुनै न कुनै कुरामा तपाईँले पनि गलत गर्नुभएको थियो होला, आफूले गरेको गल्ती चाहिँ मतलब सानो गल्ती गरेको, मैले त्यो टाइममा गरेको यो टाइममा गरेको भन्ने छैन नि त, गल्ती त गल्ती नै हो। मैले अघि भने नि कोही पनि पर्फेक्ट छैन, र हामी पर्फेक्ट खोज्नेतिर पनि नलागौं। तर परमेश्वरको वचनले के भन्छ भन्दाखेरि चाहिँ गल्ती गर्नु पाप होइन, तर गल्तीलाई थाहा पाइसके पछाडि पनि त्यहाँबाट नफर्किकन त्यसलाई कन्टिन्यू गर्नु चाहिँ त्यसै पाप हो। यो चाहिँ एकदम महत्वपूर्ण कुरा छ। र थुप्रो महिलाहरू हुनुहुन्छ कि जस्तो योकेबेद भन्ने महिला जो चाहिँ हामी हेर्छौँ भने मोसाको आमाको विषयमा एकदमै कस्तो अचम्म लाग्छ कि कतिपटक अहिलेको समयमा चाहिँ अहिलेका आमा दिदीबहिनीहरूले बच्चाहरूलाई वास्तै गर्दैनन्, हेर्दै हेर्दैनन्, होइन निष्ठुरी हुन्छन् केटी मानिसहरू, जिम्मेवारीबाट विमुख हुन्छन् भन्ने कुराहरू धेरैले बताउनुहुन्छ कि हामी मोसाको आमा जस्तो बन्न सक्दैनौँ र त्यही मोसाको आमा जसलाई परमेश्वरले सृष्टि गर्नुभएको एउटा नारी थिइन्, आज तपाईँ र मलाई पनि त्यही परमेश्वरले सृष्टि गर्नुभएको हो। यदि हामी खराब भएर एकदमै क्रूर आमा बनेका छौँ भने चाहिँ सायद हामीले परमेश्वरको प्रेमलाई अनुभूति नै गरेका छैनौँ, परमेश्वरको वचनले यादै गरेका छैनौँ। यस्तो समयमा मोसाको जन्म भएको छ जुन समयमा चाहिँ केटा मान्छे जन्मियो भने चाहिँ मारिदिनु भन्ने आज्ञा दिएको छ त्यहाँको नर्सहरूलाई अथवा सुरेनीहरूलाई, होइन त्यो समयमा आफ्नो छोरा जन्माउँदै गर्दा युकेवेदलाई कस्तो भएको थियो होला, आफ्नो सन्तान 9 महिनासम्म होइन गर्भमा राखेर बाहिर निकालिसकेपछि त्यस्तो उर्दी हुँदै गर्दाखेरि त्यो बच्चालाई 3 महिनासम्म घरभित्र नथापाउने गरेर लुकाउने आमा पनि छैनन् र आफ्नो सन्तानको प्रोटेक्ट गर्ने स्त्रीहरू पनि छैनन् र होइन आफ्नो दाजुभाइको आफ्नो होइन मण्डलीको थुप्रो ठाउँमा छ महिलाहरूले पुरुषहरूलाई जोगाएको, अनि हामी देख्छौँ कि कसरी हाम्रा हिराहरू फसे भनेर टाइटल लेखेको कतिचोटि देख्छु कि म, अचम्म लाग्छ मलाई। एक दुईजना त्यस्तो भयो भन्दैमा सबै गल्ती स्त्रीहरूको मात्रै हुन्छ भन्ने छैन नि, हेर्नुहोस् त बाइबलमा प्रष्टै लेखिएको छ त, स्त्रीहरूले पुरुषहरूको प्रोटेक्ट गरेको आफ्नो छोराहरूको सन्तानको दाजुभाइको असल व्यक्तित्वहरूको अगुवा लिडरको थुप्रो ठाउँमा छ, होइन वार पर्दा फेरि पुरुषहरूको ज्यान जोगाउन गाह्रो हुँदा फेरि झुट बोलेर उनीहरू परमेश्वरको सन्तानलाई स्त्रीहरूले जोगाएका छन्, घरभित्र राखेका छन्। मोसाकी आमाले योकेबेदले आफ्नो सन्तानलाई 3 महिनासम्म घरभित्र लुकाएकी छन्, यो त एउटा इक्जाम्पल हो, थुप्रै इक्जाम्पलहरू छन् कसरी ती सबै स्त्रीहरूले चाहिँ पुरुषहरूलाई फसाए त, सबैले फसाएको छैन नि, त्यो कारणले गर्दा एउटा

हब्बाले फल खुवाइन् खुवाइन् होइन सिमसोनलाई फसाइन् भन्ने खालको त्यो दुई तीनवटा स्टोरीलाई लिएर हामीले चाहिँ महिलाहरूमाथि प्रश्न गर्नु जायज होइन। त्यस्तो हो भने त बाइबलभरि पुरुषहरूले पनि थुप्रो ठाउँमा अब स्त्रीहरूले दाउदले व्यभिचार गरे यो गरे त्यो गरे भनेर फेरि त्यो लडाईँ मात्रै गर्ने त हामीले त्यो होइन नि त होइन। हामीले एकअर्कालाई आदर गरौँ न, पोजिटिभ भए भए तापनि सिकाउन, अनि नेगेटिभ कुरा भएको छ भने त्यहाँबाट पनि हामीले असल कुरा सिकाउने, यो चाहिँ गलत रहेछ यो चाहिँ गर्नु हुँदो रहेछ भन्ने कुरा। आमा बुवाहरू आफ्नो सन्तानको भलाइको लागि कुनै पनि मूल्य चुकाउन पछि पर्दैनन्। आफ्नो सन्तानलाई जोगाउन, बचाउन, हुर्काउन, पढाउन, पालन पोषण गर्न, सुख सुविधा दिन अनि आदर्श व्यक्ति बनाउन जस्तो सुकै कदम पनि चाल्न सक्छन् उनीहरू। प्रस्थानको पुस्तकको प्रारम्भमा नै हामीले मूसाको जन्म अनि कसरी उनी सबै हिब्रू बालक शिशुहरूलाई जन्मनासत मारिदिने फारो राजाको ठाडो आदेशबाट बचे भन्ने हामी पढ्न सक्छौ नि त्यहाँनिर। धेरै वर्ष पहिला याकुबले आफ्ना छोरा योसेफको निमन्त्रणामा आफ्ना परिवारका 70 जना सदस्यहरू मिश्र देश लगेका थिए। त्यो कारणले गर्दा चाहिँ हामीले कुनै पनि कुराहरूको प्रचार गर्दैछौ होइन, सुनाउँदैछौ भने चाहिँ तपाईँलाई भन्नुपर्ने व्यक्तिको नेगेटिभ वेबाट मात्रै प्रचार नगरौं होइन। केही कुरा त राम्रो छ कि भन्ने वेबाट हेरौँ, यदि छैन भने उहाँको निम्ति प्रार्थना गरिदिउँ। कतिजनाको सिकाइ चाहिँ फेरि त्यही गलत कुराहरू मात्रै छ कि, मान्छे त स्वार्थी बन्नुपर्दो रहेछ, त्यो त्यत्तिकै भनेको त होइन रहेछ बाइबलमा, त्यत्तिकै त्यो बनेको त होइन रहेछ भनेर हामीले त्यो कुरा एक्जाम्पल दिएर आफ्नो जीवनमा पुस नगरौँ आफूलाई। यसरी चाहिँ हामीले हाम्रो व्यक्तित्व विकास र अरूलाई पनि उत्साह दिन मिल्दैन, त्यो हुँदैन पनि भन्दै यो समारोह गीतको साथमा तपाईँलाई दिन चाहन्छु। गीतपछि भने म आउनु नै छु।

श्रेष्ठ मैले पछि फेरि पनि स्वागत गर्न चाहन्छु। यीशुको रगतले किनिएको गीतको बोल रहेको थियो र यो समय तपाईँहरू सुन्ने रहन्छ कार्यक्रम नारी आवाज। म ज्ञान तपाईँहरूलाई साथ दिइरहेकी छु र हामीले सिक्नुपर्छ, नारीहरूबाट नारीहरूले सिक्न सक्नुहुन्छ, पुरूषहरूले सिक्न सक्नुहुन्छ अनि पुरूषबाट नारीहरूले पनि सिक्न सक्नुहुन्छ। तपाईँले कुनै पनि कुरालाई गलत भन्नुभन्दा अगाडि त्यसमा सोच्नुपर्ने हुन्छ क्या। हामी मानिसहरू फरक छौं, हरेक मानिसहरू स्त्रीहरू स्त्रीहरूसँगै मिल्नुहुन्न कि कतिवटा कुरामा, पुरूष पुरूषहरूसँगै मिल्नुहुन्न। तर परमेश्वरले हामीलाई बनाउनु भएको छ जुन उद्देश्यको साथ, त्यो उद्देश्य पूरा गर्नको लागि नै बनाउनु भएको। तर हाम्रो परिस्थिति र कतिवटा मानिसको सिकाइबाट चाहिँ हामी गलत पनि भएका छौँ होला कति बेला। त्यसमा त्यो व्यक्ति मात्रै गलत नहुन सक्छ, उसँगैको अर्को व्यक्ति पनि गलत हुन सक्छ, परिस्थिति गलत हुन सक्छ। तर पनि त्यो अवस्थाबाट निस्किएर कोही व्यक्ति आउँछ अथवा कोही त्यस्तो व्यक्तिहरू छ जसको जीवनबाट चाहिँ हामी सिक्न सक्छौँ, म ऊ जस्तो स्त्री बन्न सक्छु नि म पनि भनेर भन्न सक्छौँ भने चाहिँ त्यो चाहिँ एकदम बुद्धिमानी कुरा हो होइन। अघि मैले तपाईँहरूको बीचमा भनेको थिएँ सन्तानलाई माया गर्नेहरू पनि छन् र सन्तानलाई गलत एउटा फाटो ल्याइदिने जस्तो रिविकाले गरेकी छन् नि होइन। दुईटा सन्तानहरूको बीचमा फाटो आएको छ, कति लामो समय उनीहरू फरक ठाउँमा बस्नु परेको छ, भूमिका कति धेरै महत्वपूर्ण रहेछ एउटा स्त्रीको होइन। कसैले आफ्नो छोराछोरीको कसरी प्रोटेक्ट गरेको छ योकेबेदले चाहिँ आफ्नो छोरालाई। र त्यसै गरी हामी हेर्न सक्छौँ भने आफ्ना पतिबाट गल्ती हुँदा उनलाई जोगाउने पत्नी भनेर चाहिँ सिपोरालाई भनिन्छ होइन। कतिपटक चाहिँ भनिन्छ नि हामी केटी मान्छेहरूले फसाउँछन् मात्रै जोगाउँदैनन् भन्ने कुराहरू गर्छौँ नि हामी। परमेश्वर भन्दै हुनुहुन्छ स्त्रीहरूले जोगाउन सक्छ, जोगाएको छ प्रमाण हेर भनेर होइन। त्यो टाइममा प्रमाण नदेखाएको भए त अहिलेको प्रमाण त मानिसहरूले मान्दैन थियो होला, मानिसहरू त त्यो के थाहा कसले देखाएको छ र भन्छ नि त अहिले पनि होइन। अहिले पनि मानिसहरू अविश्वास गर्छन् कि, संसार त विश्वासमा टिकेको छ नि। तपाईँ अरूलाई विश्वासै गर्न सक्नुहुन्न, तपाईँले आफूलाई मात्रै राम्रो देख्नुहुन्छ, आफ्नो कुरालाई मात्र राम्रो भन्नुहुन्छ भने त संसारमा कोही पनि पर्फेक्ट छैन। यो कुरालाई तपाईँले बुझ्नुपर्छ होइन। सबै राम्रो छन् भन्न खोजेको छैन नि मैले होइन, त्यो कतिजनाले राम्रो काम गरेका छन् उहाँहरूबाट पनि हामी सिक्न सक्छौँ। त्यस्तो स्त्रीहरू पनि हुनुहुन्छ, सबैजनालाई शङ्का नगर्नुहोस् भन्ने एउटा अनुरोध पनि हो मेरो। र अर्को कुरा हामी हेर्छौँ भने पुजारी इत्रोकी छोरी थिइन् सिपोरा। मुसाले 40 वर्षसम्म उजाडी स्थानमा गोथालोको काम गरे अनि एउटा जलिरहेको पोथ्राको आगोमा एक दिन परमेश्वर उनी कहाँ देखा पर्नुभयो र उनलाई मिश्र देश फर्किएर जाने आज्ञा गर्नुभयो। उहाँको आदेश अनुसार उनी मिश्र जाँदै थिए अनि उनीसँग उनकी पत्नी सिपोरा र उनीहरूका छोराहरू पनि साथमा थिए। प्रस्थान 4 बीचमा हामी हेर्न सक्छौ, उनीहरू मिश्र देश जाँदै गर्दा बाटोमा बास बस्ने ठाउँमा परमप्रभुले मुसालाई मार्ने विचार गर्नुभयो। प्रस्थान 4:24 किनकि मुसाले उनको छोराको खतना गरेका थिएनन् र सिपोराले आफ्नो छोराको खलडी काटेर मुसाको पाउमा छुवाइन् अनि परमप्रभुले मुसालाई मार्नु भएन। वास्तवमा भन्यो भने प्रस्थान 4:25-26 हेर्यो भने वास्तवमा परमप्रभुले अब्राहमलाई यस्तो आज्ञा दिनुभएको थियो, तैले चाहिँ तेरो करार पालन गर्नुपर्छ, त र तेरा त पछि आउने सन्तानहरूले तिनका पुस्तौंसम्म मेरो र तेरो र त पछिका तेरा सन्तानहरूको बीचमा भएका सबैले पालन गर्नुपर्ने मेरो करार यही हो, तिनीहरू मध्येका हरेक पुरूषको खतना हुनुपर्छ भनेर चाहिँ परमेश्वरले आज्ञा गर्नुभएको थियो। उत्पत्ति 17:9-10 उहाँले अझ यसरी भन्नुभयो, तिमीहरूको आफ्नो खलडीको खतना गर्नु हुनुपर्छ, मेरो र तिमीहरूको बीचमा भएको करारको चिन्ह यही हो, पुस्तौंसम्म तिमीहरूको हरेक पुरूष 8 दिनको हुने बित्तिकै त्यसको खतना हुनुपर्छ भनेर त्यो समयमा लेखिएको थियो। यसरी त्यो करारलाई पालन नगरेको कारणले गर्दा खतना नगरेको जुनसुकै पुरूष जसको खलडीको खतना भएको छैन त्यो मानिसलाई खतना भएको छैन त्यो मानिसलाई आफ्नो जातिबाट बहिष्कार गरिनेछ, त्यसले मेरो करार भङ्ग गर्नेछ भनेर चाहिँ परमेश्वर उत्पत्तिको पुस्तक 17:11-14 भन्नुभएको थियो। परमप्रभुले मुसालाई एउटा महान उद्देश्यपूर्तिको लागि प्रयोग गर्दै हुनुहुन्थ्यो तर मुसाले आफ्नो छोराको खतना गरेका थिएनन् अनि सिपोराले उनलाई बचाइन्। अपवाद बाहेक यसरी नै सबै पत्नीहरूले आफ्ना पतिलाई बचाउने प्रयास गर्छन्।
अनि कसरी भन्छौं कि हामी सबैजनाले धोका दिन्छन्, कसैको विश्वासै हुँदैन भनेर चाहिँ हामी स्त्रीहरूलाई मात्रै किन त्यो खालको आरोप लाउँछौ? अहिलेको सोसियल मिडियाहरूमा हेर्ने हो भने कसैको भरोसै लाग्दैन, हेर्ने हो भने चाहिँ त्यसरी चाहिँ मानिसहरूलाई उदाङ्ग बनाइएको छ। तर परमेश्वरको सृष्टिमा उहाँले सृष्टि गर्नुभएका थोकहरू उहाँले हेर्दै गर्दा भन्नुभएको थियो यो सबै सुन्दर छ, उहाँले त सुन्दर बनाउनु भएको, तर हामी कसरी चाहिँ कुरूप हुन गयौं भन्ने कुरा चाहिँ फरक कुरा हो। पेसा खराब तर परमेश्वरका जनलाई बचाउने महिला को थिइन् भन्दा राहाब। येशु ख्रिस्टको वंशावली यहुदी वंशावली भए तापनि त्यसमा पाँचजना महिलाहरूको नाम पनि उल्लेख छ। ती हुन् तामार, राहाब, रूथ, उरियाकी पत्नी सोलोमनकी आमा र मरियम। यहुदी समाज पूर्व रूपमा पुरूषमुखी अर्थात पितृसत्तात्मक समाज थियो अनि महिलाका लागि कुनै स्थान हुँदैन थियो, यहाँसम्म कि उनीहरू गणनामा समेत पर्दैनथे। तर राहाबले गरेकी असल कामको कारण तिनी र तिनका घरना मृत्युबाट बाँचेका थिए र तिनको नाम पनि येशु ख्रिस्टको वंशावलीमा परेको छ। तिनको बारेमा यसरी लेखिएको छ, त्यसै गरी राहाब वेश्याले पनि जब तिनले गुप्तचरहरूलाई सत्कार गरेर अर्कै बाटो पठाइदिन् तब कामहरूबाट तिनी धर्मी ठरेकी होइनन् र भनेर याकुब 2:25 भनिएको छ। हामी त कामद्वारा धर्मी ठहरिने रहेछ क्या? मानिसहरूले कतिपटक हामीलाई विभिन्न किसिमको आरोपहरू लगाउनुहुन्छ। मलाई एउटा वचन चाहिँ एकदमै मनपर्छ, यही मैले अहिले भर्खरै भनिरहेको। येशु ख्रिस्टले होइन एकजना स्त्रीले अत्तर दल्दै गर्दाखेरि चाहिँ चेलाहरू रिसाएका थिए, ऊ त ठिक स्त्री होइन, तपाईँ कसरी गर्न सक्नुहुन्छ त्यो भन्दै गर्दाखेरि चाहिँ तिमीहरूमध्ये यदि ठिक छौ भने ठिक हुनेले यसलाई ढुङ्गाले हान भन्दै गर्दा कसैले पनि हानेको छैन। मानिसलाई थाहा छ, राम्रोसँग थाहा छ आफ्नो गल्ती कमजोरी, म पनि चुकेको छु, म पनि गल्ती गर्छु भन्ने थाहा छ, र पनि हामीहरूलाई खोत लगाउन छोड्दैनौ होइन, अरूसँग तुलना हुन छोड्दैनौ, अरूलाई गिराउन छोड्दैनौ होइन। तर हामीलाई परमेश्वरले चाहिँ नम्रताको आत्माहरू अनि यस्तो आज्ञा पालन गर्यो भने कामद्वारा व्यक्त हौ तिमीहरू, कामद्वारा देखियो, कामबाट प्रकट हौ भन्ने कुरा छ। राहाब पनि कामद्वारा नै धर्मी ठहरेकी थिइन्। आज तपाईँलाई कसैले खराब छस् न, बेकारको छस् न भन्दै हुनुहुन्छ भने चाहिँ नआत्किनुहोस्, आफ्नो कामद्वारा परमेश्वरको वचन अनुसार जिउनुहोस्, तपाईँलाई परमेश्वरले धर्मी ठहराउनुहुनेछ। यो समय र गीतको साथमा तपाईँहरूलाई दिन चाहन्छु, गीतपछि भने म आउनु नै छु।

0: हजुर नेगिनिया स्टेशनमा एक गीतपछि फेरि पनि स्वागत गर्न चाहन्छु तपाईँहरू सुन्दै हुनुहुन्छ गुड न्यूज एफएमको प्रसारणमा कार्यक्रम नारी आवाज म ज्ञान तपाईँहरूलाई साथ दिइरहेकी छु र मलाई आशा छ तपाईँहरूले पनि मलाई सुनेर साथ दिइरहनु भएको छ सुनिरहनु भएको छ र तपाईँहरू आशिषित भइरहनु भएको छ किन भन्दा हामीलाई परमेश्वरले चाहिँ प्रेम गर्नुहुन्छ र उहाँले हामीलाई विशेष रूपमा बनाउनु भएको छ यति मात्रै हो कि उहाँले चाहिँ तिमीहरू प्र्याक्टिकल बन तिमीहरू आफ्नो कामबाट प्रकट हौ तिमीहरू सक्छौ त्यो समयमा पनि असल गर्नेहरू पनि थिए र तिमीहरूले पनि असल गर्न सक्छौ होइन यदि तिमीहरू खराब गर्दैछौ भने त्यहाँबाट तिमीहरू फर्किन सक्छौ तिमीहरू सिक यतिकै इक्जाम्पलहरू दिँदैन यतिकै राखिएको होइन यी इक्जाम्पलहरू भनेर चाहिँ हामीलाई परमेश्वरले वचनबाट सिकाउँदै हुनुहुन्छ जस्तो हामीले थुप्रै स्त्रीहरूको विषयमा हेरिरहेका छौँ परमेश्वरको वचनमा त्यो समयमा परमेश्वरले राख्नुमा चाहिँ यस्तो यस्तो परिस्थितिहरू यस्तो यस्तो कन्डिसनहरू आउन सक्छ है त्यो समयमा पनि तिमीहरूले आफूलाई चाहिँ जोगाउनुपर्छ तिमीहरूले यसरी चाहिँ तिमीहरूले परमेश्वरको महिमा गर्न सक्छौ कामद्वारा तिमीहरू प्रकट हुन सक्छौ राहाबले जस्तै तिमीहरू आफ्नो कामद्वारा धर्मी ठहरिन सक्छौ भन्ने कुरा चाहिँ त्यहाँनिर हामीलाई सिकाउनु भएको छ जस्तो अहिलेको समयमा म्याक्सिमम सुनिने भनेको चाहिँ अहिलेको केटीहरू व्यावहारिक छैनन् प्र्याक्टिकल छैनन् होइन सम्बन्धलाई निभाउन जान्दैनन् त्यस्तो देखिन्छ पनि कति पटक होइन मौरन भन्ने ट्याग लागेको छ अनि सकिँदैन कि के हो भन्ने पनि देखिन्छ कि सम्बन्धलाई निभाउन सकिँदैन कि त्यो त पहिलाको समयमा निभाएको नि अहिले त कहाँ हो र पनि भन्छौँ कि परमेश्वरले यत्तिकै रुथलाई त्यहाँनिर राख्नु भएको छैन कि जसले चाहिँ आफ्नो सुख सुविधा भन्दा सासूको सेवामा समर्पित र त्यागी एउटा बुहारीको इक्जाम्पल बोकेकी छन् तपाईँ सक्नुहुन्न रुथले त सकेकी छन् रुथ पनि नर्मल व्यक्ति नै हुन् जस्तो तपाईँ हामी जन्मिएका छौँ त्यस्तै प्रकारले जन्मिएकी हुन् रुथ पनि जस्तो रुथलाई परमेश्वरले बनाउनु भयो त्यस्तै नै तपाईँ र मलाई बनाउनु भएको छ रुथले सकिन् नि त किन सकिन् भन्दा उनी समर्पित भइन् कि उनी दिलु ज्यानले त्यो म गर्न सक्छु हार्ड वर्किङ एउटा नारीको रूपमा चिनिन्छ उनलाई कस्तो शिलाबाला भट्टुलेकी छन् हेर्नुहोस् त अनि तपाईँहरू हामी चाहिँ एकदमै थुप्रो थुप्रो कुराहरूमा चाहिँ खोजिरहेका हुन्छौँ कतिपटक सानो सानो कुरामा इमान्दार हुने व्यक्तिलाई ठुलो ठुलो कुराहरू पाइन्छ भनेर परमेश्वरको वचनले प्रष्टै रूपमा दिनुभएको छ नि सानो सानो त हाम्रो आँखै लाग्दैन सानोतिनो कुरा त भनौँ न केयरै गर्दैनौँ क्या हामी सानो सानो कुरामा चुकिरहेका हुन्छौँ एकले अर्कालाई आदर गर्न आफ्नो कामहरू गर्न ए यतिको त चलिहाल्छ नि भन्छौँ क्या हामी त्यो शिलाबाला शिलाबालाको मात्रै उदाहरण होइन नि उनी सानो सानो कुरामा कति सिन्सियर भएको कुरा हामी देख्न सक्छौँ नि सानो मोती जोडेर होइन एउटा माला बनेको कुराहरू छ नि सानो सानो कुराबाटै सुरुवात गर्ने हो त्यो बदुल्नुपर्छ अनि त्यो देखिने हो कि मालालाई चुडालिदिनुहोस् न त्यो एउटा एउटा सर्पष्ट भने कहाँ माला देखिन्छ र त्यहाँ तर त्यो सानो सानो दानाहरू उड्नेर नै त्यो माला बन्यो आफ्नो होइन एउटा सासु नाओमीको सेवामा आफ्नो सर्वस्व त्याग गर्न तयार भएको कारणले नै यीशुको बजैको रूपमा आजसम्म हामीले पढिरहेका छौँ त्यो त तिनले पछाडि कल्पनै गरेकी थिइन् उनले अगाडि भएको जिम्मेवारलाई चाहिँ 100% दिन्छु भनेर दिएकी थिइन् अनि हामी नसक्ने भन्ने कुरा केही पनि छैन म एउटा इक्जाम्पल दिएर आजको कार्यक्रमलाई अन्त गर्न चाहन्छु धेरै समय त बाँकी छैन मलाई लाग्छ त्यो स्टोरी सर्टमा भए पनि मैले तपाईँहरूको बीचमा बताउन सक्छु मैले एउटा आशिषको रूपमा भन्नुपर्छ सुनेको यो मैले अरू व्यक्ति जसले चाहिँ वचन प्रचार गर्ने अथवा उत्साह दिने व्यक्तिबाट रिसेन्टली सुनेको स्टोरी हो तपाईँहरूले सुनिसक्नु भएको छ होला एलिजाबेथ रानी होइन भन्ने बित्तिकै उनी एकदम सुन्दरी राम्री भनेर हामी चिन्छौँ बेलायतकी रानी अनि जसले चाहिँ एकचोटि के विचार गरिन्दे भन्दा जनताहरूको गुनासो फिडब्याकहरू त अब अरू अरू स्टाफहरूले ल्याइरहेको हुन्छ तर म एकचोटि चाहिँ फिल्डमै जान चाहन्छु लिडर भइसकेपछि चाहिँ त्यो हुन्छ नि एउटा लिडरसिप गर्ने गुणहरूमा चाहिँ एउटा चाहिँ मानिसहरूको माझमै पुग्न चाहन्छन् कि कतिपटक मानिसहरू के छ त कस्तो छ त भन्ने कुरा उनलाई पनि जनताहरूको घर घरमै जान मन लाग्यो यसरी घर घरमा जाने कुरामा चाहिँ अब रानी मान्छे अब गाडीमा अब प्लेनमा जेको सुविधा छ त्यसमा हिँडिरहेको मान्छे उनलाई थाहा पनि भएन अब कसरी जानुपर्छ भन्ने कुरा हुने रानी भएर गयो भने त उनलाई फोटो खिच्ने व्यक्तिहरू आउलान् होइन अब म हाम्रो घर आऊ यो गर्लान् त्यो गर्लान् आदर सत्कारको कुरा होला उनले त घुम्नै पाउँदैनन् कस्तो कस्तो प्रकारको परिस्थिति छ देख्नै पाउँदैनन् नि त होइन तर उनले चाहिँ नर्मल साधारण नचिनिने भेषमा हुने त्यो समाजमा गइछिन् रे के जाँदा जाँदै पानी परेछ अरे अनि पानी परेपछि उनले गाडीहरू अथवा कुनै सहायता गर्ने व्यक्तिहरू पनि लगेकी थिएनन् रे छाता पनि थिएन अरे अनि हिँड्दा हिँड्दै एउटा घरमा पुगिन् रे भने त्यो घरमा पुगेपछि उनले भनिन् रे मैले म रानी भनेर भनिनन् कि उनले के भनिन् म बजार घुम्न आएको अथवा यो ठाउँमा घुम्न आएको तर अचानक पानी पर्यो छाता बोकेको थिइनँ यदि तपाईँले छाता मलाई दिनुभयो भने म भोलि घर पुगे आज घर पुगिसकेपछि भोलि चाहिँ तपाईँको छाता फिर्ता लिएर आउँछु नि भनेर उनले बाहिरबाट भन्दै गर्दा त्यो घरमा आमा हुनुहुन्थ्यो अरे भित्रबाट हेरिरहनु भएको थियो अरे कि अनि त्यो आमाले स्वर मात्रै सुनेर उनको घरमा छाताहरू त थुप्रो थियो अरे अनि को बाटोमा हिँड्ने मान्छे एउटा छाता चाहिँ दिए हेर्छु एउटा पुरानो छाता एकदमै खियालाको छाता अनि त्यहाँ अब त्यो माकुराको जालसाल लाएको टकटक आएर ल भनेर ढोकाले नखुल्किन फुत्त भित्रबाट बाहिर फालिदिन्थे कि त्यो आमाले फाल्नुभयो अरे अनि त्यही छाता टकटक आएर अनि पुरानो छाता ओढेर रानी एलिजाबेथ आफ्नो दरबार पुगिन् अनि उनले भोलिपल्ट चाहिँ आफू गइनन् कि उनको काम गर्ने भारदार अथवा उनको काम गर्ने व्यक्तिहरूलाई चाहिँ यो छाता फलानु घरमा फलाना आमाको पुर्याइदिनुहोस् है भनेर चाहिँ पुर्याउन पठाइन्थे कि अनि त्यो काम गर्नेहरू गएर हिजो आमा हिजो हाम्रो रानी एलिजाबेथ चाहिँ घुम्न आउनु भएको थियो पानी पर्यो अनि उहाँले चाहिँ छाता दिनुभएको रहेछ तपाईँले अनि त्यस पछाडि यो छाता हामीले फिर्ता गर्न आएको भनेर भन्दै गर्दा त्यो आमाको आवाजै बन्द भयो अरे उनको आँखाबाट मात्रै आँसु आयो अरे कि एलिजाबेथ रानी उहाँले मलाई एलिजाबेथ रानी भनेर भनिदिएको भए मैले थाहा पाएको भए म उनलाई सबभन्दा राम्रो छाता निकालेर दिन्थेँ नि अनि एकदम बेस्ट छाता दिन्थेँ नि म भनेर रोइन् रे कि अब त्यो मौका मैले पाउँदिनँ भनेर रोइन् रे कि अनि हामी मानिस साथीहरू चाहिँ कस्तो छौँ भन्दाखेरि चाहिँ हामी मानिस हेरेर जज गर्छौँ अनि हामी कतिवटा कुराहरूमा चाहिँ सम्मानका कुराहरूमा पनि मान्छेको सेवा गर्छौँ कि कति फरक हामीले सेवा चाहिँ परमेश्वरको गर्ने हो नि त त्यो हृदय भएको स्त्री अथवा पुरुष त राइट नाउ भन्छ नि एउटा तत्कालै भनियो कि प्रेजेन्टमै भनियो कि हामीले 100% जसको लागि पनि दिनुपर्छ कि त्यो ला मैले त्यो समयमा 100% दिएको भए म यहाँ पुग्ने रहेछु त्यो पुग्ने रहेछ त्यो मान्छे रहेछ यो मान्छे रिग्रेट गर्ने ठाउँ चाहिँ हामीले दिनु हुँदैन कि बनाउनु हुँदैन हामीले हाम्रो 100% दिनुपर्छ मान्छे हेरेर धोका खोल्ने मान्छे हेरेर चाहिँ बिहेभ गर्ने झुट बोल्ने होइन त्यो खालको कुराहरू चाहिँ गर्नु हुँदैन हामी प्रेजेन्टमा अथवा अहिलेको सिचुएसनमा करेन्ट सिचुएसनमा जहाँ छौँ जुन अवस्थामा छौँ रिग्रेट गर्ने ठाउँ नदिउँ भोलि मौका आउँछ आउँदैन थाहा छैन नि त हाम्रो सम्बन्धहरूमा हाम्रो कामहरूमा पनि हामीले अरूलाई जज गर्दा पनि होइन यहाँ हामीले थुप्रो उदाहरण दिन्छौँ नि त त्यो उदाहरण किन आएको बाइबलमा किन राख्नु भएको परमेश्वरले भन्दा चाहिँ तिमीहरूलाई चाहिँ रिग्रेट गर्ने ठाउँ नहोस् तिमीहरूलाई चाहिँ आफ्नो 100% बेस्ट देऊ समय फर्किएर आउँदैन त्यसलाई सदुपयोग गर तर फेरि एउटा उत्साह चाहिँ म अन्तमा के दिन चाहन्छु भन्दा परमेश्वरको ऋतु चाहिँ फर्किएर आउँदो रहेछ होइन एउटा मौका आउँदो रहेछ अनि आज चाहिँ तपाईँहरूलाई मौका छ तपाईँहरूले आफ्नो 100% दिने र असल व्यक्तिहरू पनि हुनुहुन्छ तपाईँ असल व्यक्ति मध्येमा पर्न सक्नुहुन्छ त्यसको लागि चाहिँ तपाईँले आफ्नो बेस्ट 100% दिनुपर्छ भन्दै आज मैले मेरो कार्यक्रम यही नै अन्त गर्न चाहन्छु कति हदसम्म मैले तपाईँहरूलाई उत्साह दिन सकेँ बुझाउन सकेँ मलाई आशा छ तपाईँहरू केही हदसम्म भए पनि उत्साहित हुनुभयो होला भनेर अर्को हप्ता यस्तै कुराकानी पक्कै पनि म गर्ने नै छु र अन्य कार्यक्रमहरू सुनेर साथ दिनुहोला सम्पूर्ण श्रोतालाई प्राविधिक मित्र सुजनजीलाई पनि धन्यवाद दिँदै कार्यक्रम नारी आवाजबाट म ज्ञान विदा हुन चाहन्छु जयमसी नमस्कार
1: Time check. यति बेला बिहानको 11 बज्यो।

0: गुड न्युज एफएम 105.1।
1: ए हुलाकी बाबु, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे, अचेल त यो हुलाको अवस्था कस्तो छ खै कुनी?
2: हो आमा, मैले पनि सुनेको हुँ। त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
1: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या रे?
2: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्। ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक ईएमएस सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा। विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
1: ए हो र बाबु?
2: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
1: ए
2: हुलाकका अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
1: हस् हस् बाबु।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
3: के तपाईहरू आफ्नो व्यवसायलाई प्रभावशाली बनाउन र ग्राहक वृद्धि गराउन चाहनुहुन्छ?
4: साथै मण्डलीमा सेवा संगतिलाई अझै सजिलो र आकर्षक प्रकारले प्रस्तुत गर्न चाहनुहुन्छ? अब चिन्ता नलिनुहोस्,
3: हाम्रो आधुनिक एलईडी स्क्रिनले तपाईँको ब्रान्डलाई बनाउँछ अझ आकर्षक र प्रभावशाली। हाम्रा सेवाहरू
4: स्पष्ट एचडी तस्विर, भिडियो, उज्यालो रंग, इन्डोर तथा आउटडोर दुवैको लागि उपयुक्त,
3: कम बिजुली खपत, लामा आयु र भरपर्दो सेवा,
4: चर्च, सोरूम, रेस्टुरेन्ट, मल, इभेन्ट, जहाँ सुकै उत्कृष्ट प्रदर्शन।
3: आजै सम्पर्क गर्नुहोस् र आफ्नो व्यवसाय साथै मण्डली सेवा संगतिको प्रस्तुतिलाई डिजिटल दुनियाँमा अगाडि बढाउनुहोस्।
4: थप जानकारीको लागि प्रोप्राइटर दिनेश प्रधान, मोबाइल 9854124141, 9854124141। र यस नम्बरमा तपाईँले कल, एसएमएस, व्हाट्सएप र भाइबर पनि गर्न सक्नुहुनेछ। साथै हाम्रो वेबसाइट रहेको छ www.ledinepal.com। होली ट्रिनिटी बिलिभर्स इस्टर्न चर्च बुढानील कण्ठको प्रस्तुति कार्यक्रम ज्योतिमा पाइला, प्रस्तुता सुश्री थिङको साथमा हरेक आइतबार बेलुका 4:30 देखि 5 बजेसम्म सुन्न नभुल्नुहोला।
5: हेलो
2: हेलो बहिनी, सन्चै छौ?
5: हजुर सन्चै छु, हजुरलाई कस्तो छ?
2: एकदम ठिक छ बहिनी, तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है, ट्रेकिङ नम्बर म म्यासेज गर्छु।
5: अनि हुलाकमा पो जानु?
2: हो नि हुलाकमा जाऊ न,
5: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
2: है तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ, देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
5: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
2: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भरपर्दो र सस्तो अरू कुनै पनि छैन, कुरा बुझ्यौ?
5: ए सहरमा मात्र होला नि?
2: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 वटै स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
5: थ्याङ्क यू मेरो दाई, आज राम्रो कुरा थाहा भयो।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
6: नेपालमा पहिलो नेपाली बाइबल छाप्ने प्रेस किशोर अफसेट प्रेस,
7: हरेक किसिमका छपाईहरू एउटै छानामुनि।
8: छापा सम्बन्धी कुनै पनि काम गर्नु परेमा हामीलाई सम्झनुहोस्, हामी तपाईँलाई गुणस्तरीय सेवा दिन सधैँ तत्पर छौ। सेवाको लागि सम्पर्क
6: किशोर अफसेट प्रेस प्राइभेट लिमिटेड,
9: गल्कुपाका 29 थमेल काठमाडौँ।
7: प्रबन्ध निर्देशक लक्ष्मी किशोर श्रेष्ठ,
8: फोन नम्बर 4022544 4022544
9: र 4022572 4022572।

0: जय मसी म गायिका मेरिना तामाङ अहिले तपाईँ सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 मेगाहर्ज काठमाडौँबाट र 105.6 मेगाहर्ज पोखराबाट म त सुन्दैछु हजुरहरू पनि सुन्नुहोस् है।
1: अब प्रस्तुत छ कार्यक्रम हाम्रो प्रश्न तपाईँको जवाफ।
2: यस कार्यक्रमलाई गिफ्ट ह्याम्पर प्रायोजन गरेको छ सालोम मिडिया होम काठमाडौँ।
3: कुनै पनि फिल्म, म्युजिक भिडियो, विज्ञापन, डकुमेन्ट्री बनाउनु परेमा, साथै गीत रेकर्ड गर्नु परेमा र कुनै पनि कार्यक्रम अथवा विवाहको भिडियो खिच्नु परेमा हामीलाई सम्झनुहोस्।
2: सालोम मिडिया होम मोबाइल 9841867802, 9841867802 र 9818251240, 9818251240।
3: तपाईँको सन्तुष्टि नै हाम्रो पहिलो चाहना।
2: सालोम मिडिया होम काठमाडौँ।

जयमस्ती साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएमसँग बसिराख्नु भएका सम्पूर्ण श्रोतालाई। कार्यक्रम हाम्रो प्रश्न तपाईँको जवाफमा आदरणीय श्रोता, कार्यक्रम हाम्रो प्रश्न तपाईँको जवाफ लिएर प्राप्तिक मित्र सुजन र म अब्राम उपस्थित भइसकेका छौं र अब भने एक घण्टाभरि म तपाईँलाई कार्यक्रममा साथ दिनेछु र तपाईँले पनि हामीलाई कार्यक्रममा फोन गरेर साथ दिनुपर्ने हुन्छ र विशेष गरिकन तीनवटा प्रश्न रहनेछ प्रत्येक हप्ता र जसले तीनवटा प्रश्नको सही जवाब दिनुहुन्छ हामी गोला प्रथाबाट तपाईँलाई विजेता बनाउनेछौँ र विजेताहरू प्राप्त गर्नुहुनेछ रिचार्ज कार्ड। रामलाई रिचार्ज कार्ड स्पोन्सर गर्नुभएको छ सालोम मिडिया होमले र अहिलेलाई पनि कार्यक्रमको शुरूआतमा म तीनवटा प्रश्न तपाईँको निम्ति कार्यक्रम हाम्रो प्रश्न तपाईँको जवाफमा राख्न चाहन्छु। पहिलो प्रश्न रहेको छ, मसालाई परम प्रभुले तितो पानीलाई स्वादिलो बनाउन के देखाइदिनु भएको थियो? मसालाई परम प्रभुले तितो पानीलाई स्वादिलो बनाउन के देखाइदिनु भएको थियो? पहिलो प्रश्न। दोस्रो प्रश्न, इजरायलीहरू लाल समुद्रबाट उजाड स्थानमा हिँड्दा कति दिनसम्म पानी खान पाएका थिएनन्? इजरायलीहरू लाल समुद्रबाट उजाड स्थानमा हिँड्दा कति दिनसम्म पानी खान पाएका थिएनन्? प्रश्न नम्बर तीन अथवा तेस्रो, मोसा थाक्दा ककसले हात उठाउन सहायता गरेका थिए? मोसा थाक्दा ककसले हात उठाउन सहायता गरेका थिए? र यो तीनवटा प्रश्न मैले तपाईँको निम्ति कार्यक्रममा राखिसकेको छु र तपाईँले भने हामीलाई फोन गरेर साथ दिन सक्नुहुन्छ र फोन नम्बर रहेको छ 4470754 अथवा 4770754। हाम्रो वाट्सएप नम्बर रहेको छ 98023446। हजुर, अहिलेलाई भने कार्यक्रमको शुरूआत भने गर्न चाहन्छु यो अर्थपूर्ण संगीतबाट।

यो अर्थपूर्ण भजन पछि भने फेरि पनि तपाईँलाई कार्यक्रममा स्वागत गर्न चाहन्छु र तपाईँ यतिखेर सुन्दै हुनुहुन्छ कार्यक्रम हाम्रो प्रश्न तपाईँको जवाफ। र तपाईँले हामीलाई फोन गरेर साथ दिन सक्नुहुन्छ। फोन लाइन एकदमै खुल्ला रहेको जानकारी मैले तपाईँलाई गराइसकेको छु। 4470754 अथवा 4770754 हाम्रो वाट्सएप नम्बर रहेको छ 98023446 र हाम्रो प्रश्न रहेको छ मोसालाई परमप्रभुले तितो पानीलाई स्वादिलो बनाउन के देखाइदिनुभयो। दोस्रो प्रश्न इजरायलीहरू लाल समुद्रबाट उजाड स्थानमा हिँड्दा कति दिनसम्म पानी खान पाएनन्। तेस्रो प्रश्न मोसा थाक्दा ककसले हात उठाउन सहायता गरेका थिए। र यो तीनवटा प्रश्न भने मैले तपाईँको निम्ति कार्यक्रममा पस्किसकेको छु र यो तपाईँ र मेरो निम्ति एकदमै अर्थपूर्ण रहेका छन्। कुनै पनि बेला कसैले सोधेको प्रश्नको जवाब दिन सकेन भने हामी गाह्रो अवस्थामा पर्न सक्छौं। त्यो अवस्था नआओस् भन्नकै लागि पनि हो कार्यक्रम हाम्रो प्रश्न तपाईँको जवाब। तपाईँले भने हामीलाई फटाफट फोन गरेर साथ दिन सक्नुहुन्छ। के थाहा आजको विजेता तपाईँ नै पो हो कि, र विजेताले प्राप्त गर्नुहुनेछ रिचार्ज कार्ड र हामीलाई रिचार्ज कार्ड स्पोन्सर गर्नुभएको छ सालोम मिडिया होमले। र हाम्रो फोन नम्बर पनि मैले तपाईँलाई बताइ नै सकेको छु र अहिलेलाई भने राख्न चाहन्छु यो अर्थपूर्ण संगीतको साथ कार्यक्रममा।

0: यतिखेर पनि फोन लाइनमा कोही मित्र हुनुहुन्छ, उहाँलाई स्वागत गरौँ। हेलो,
1: हेलो,
0: जय मसी पम्फाजी, आरामै हुनुहुन्छ? म पनि एकदमै ठिकठाक छु हजुर, अहिलेसम्म एकदमै हजुर, एकदमै एकदमै ल हजुर। मुसालाई परम प्रभुले तितो पानीलाई स्वादिलो बनाउन के देखाइदिनु भयो? इजरायलीहरू लाल समुद्रबाट उजाड स्थानमा हिँड्दा कति दिनसम्म पानी खान पाएनन्? मोसा थाक्दा ककसले हात उठाउन सहायता गरेका थिए? धन्यवाद साथ दिनुभयो, कार्यक्रम सुन्दै रहनुहोला, अहिलेलाई छुटौँ है त। जय मसी हजुर, उहाँ हुनुहुन्थ्यो हाम्रो पम्फा रोक्काजी, हामीलाई साथ दिनुभएको थियो कार्यक्रममा भने तपाईँले पनि हामीलाई साथ दिन सक्नुहुन्छ। हाम्रो फोन लाइन एकदमै खुल्ला रहेको जानकारी मैले तपाईँलाई गराइसकेको छु, 4770754 अथवा 4770754 हाम्रो वाट्सएप नम्बर 9893244646। कोही हुनुहुन्छ फोन लाइनमा, उहाँलाई स्वागत गरौं। हेलो, जय मसी उत्तमजी।
2: हजुर
0: उत्तमजी बोल्दै हुनुहुन्छ होइन?
2: हजुर हो,
0: उत्तमजी कस्तो हुनुहुन्छ?
2: एकदम म सन्चै छु, तपाईँलाई कस्तो छ?
0: म पनि एकदमै ठिकठाक छु हजुर। प्रश्न राखौँ कि जवाब दिनुहुन्छ?
2: प्रश्न राख्दै जानुहोस् त, म जवाब दिउँ।
0: मोसालाई परम प्रभुले तितो पानीलाई स्वादिलो बनाउन के देखाइदिनु भयो?
2: काठको टुक्रा।
0: इजरायलीहरू लाल समुद्रबाट उजाड स्थानमा हिँड्दा कति दिनसम्म पानी खान पाएनन्?
2: 3 दिनसम्म।
0: मोसा थाक्दा ककसले हात उठाउन सहायता गरेका थिए?
2: हारुन र हुरले।
0: हजुर धन्यवाद, कार्यक्रम सुन्दै रहनुहोला, अहिले हामी छुटौँ है त।
2: हजुर हजुर, धेरै धन्यवाद।
0: हस् धन्यवाद, उहाँ हुनुहुन्थ्यो उत्तम सेवाकोटीजी, हामीलाई कार्यक्रममा फोन गरेर साथ दिनुभएको थियो। माता तीर्थबाट पनि कोही मित्र यतिखेर फोन लाइनमा, उहाँलाई स्वागत गरौं। हेलो,
3: जय
0: मसी धर्म विनोद बरालजी।
3: हजुर आरामै हुनुहुन्छ?
0: एकदम ठिकठाक छु, तपाईँ?
3: ठिकै छु।
0: अनि खाना भयो हजुरको?
3: भइसक्यो हजुरको।
0: मेरो पनि भइसक्यो हजुर। प्रश्न राखौँ कि जवाब दिनुहुन्छ यतिखेर?
3: म जवाब दिन्छु।
0: हुन्छ सुरु गर्नुहोस्।
3: पहिलोको काठको टुक्रा।
0: हजुर।
3: दोस्रोको 3 दिनसम्म।
0: हजुर।
3: तेस्रोको हारुन र हुरले।
0: धन्यवाद साथ दिनुभयो, खुसी लाग्यो, अहिलेलाई छुटौँ।
3: धन्यवाद। जय
0: मसी हस्ती, उहाँ हुनुहुन्थ्यो धर्म विनोद बरालजी, पाटनबाट हामीसँग जोडिनु भएको थियो भने तपाईँले पनि यतिखेर हामीलाई फोन गरेर साथ दिन सक्नुहुन्छ। फोन लाइन एकदमै खुल्ला रहेको जानकारी मैले तपाईँलाई गराइसकेको छु भने यतिखेर फोन लाइनमा कोही मित्र हुनुहुन्छ, उहाँलाई म स्वागत गर्ने नै छु। हेलो, कोही मित्र त हुनुहुन्थ्यो तर उहाँ बाहिरको जानकारी मैले पाइसकेको छु। र कार्यक्रम हाम्रो प्रश्न तपाईँको जवाबमा तपाईँ हुनुहुन्छ। यो कार्यक्रम प्रत्येक आइतबार 11 बजेदेखि 12 बजेसम्म तपाईँले सुन्न सक्नुहुन्छ। र यो कार्यक्रमलाई गिफ्ट ह्याम्पर प्रायोजन गर्नुभएको छ सालो मिडिया होमले। र कार्यक्रममा मैले 3 प्रश्न राखिरहेको छु। मोसालाई परम प्रभुले तितो पानीलाई स्वादिलो बनाउन के देखाइदिनुभयो? इजरायलीहरू लाल समुद्रबाट उजाड स्थानमा हिँड्दा कति दिनसम्म पानी खान पाएनन्? मोसा थाक्दा ककसले हात उठाउन सहायता गरेका थिए? 3 प्रश्न तपाईँको निम्ति रहेको छ र अहिलेलाई भने राख्न चाहन्छु यो अर्थपूर्ण संगीतको साथ कार्यक्रममा।

0: यो अर्थपूर्ण भजन पछि भने फेरि पनि तपाईँलाई कार्यक्रममा स्वागत गर्न चाहन्छु र कार्यक्रम हाम्रो प्रश्न तपाईँको जवाबमा तपाईँ हुनुहुन्छ र मोसालाई परमप्रभुले तितो पानीलाई स्वादिलो बनाउन के देखाइदिनुभयो यो पहिलो प्रश्न थियो भने दोस्रो प्रश्न इजरायलहरू लाल समुद्रबाट उजाड स्थानमा हिँड्दा कति दिनसम्म पानी खान पाएनन् र तेस्रो प्रश्न मोसा थाक्दा ककसले हात उठाउन सहायता गरेका थिए र यो तीनवटा प्रश्न मैले तपाईँको निम्ति कार्यक्रममा राखिरहेको छु र तपाईँले भने हामीलाई फोन गरेर साथ दिन सक्नुहुन्छ र हाम्रो फोन नम्बर रहेको छ 4470754 अथवा 4770754 र हाम्रो वाट्सएप नम्बर रहेको छ 9893244646 के त आजको विजेता तपाईँ नै पो हो कि र यसको निम्ति त तपाईँले हामीलाई फटाफट फोन गरेर साथ दिनुपर्ने हुन्छ र कोही हुनुहुन्छ फोन लाइनमा यतिखेर उहाँलाई स्वागत गरौं हेलो
1: हेलो जय मसी हजुर
0: जय मसी चन्द्रमायाजी कस्तो हुनुहुन्छ
1: सन्चै छु सर आरामै छु अनि हजुरलाई
0: म पनि एकदमै ठिकठाक छु हजुर अनि हजुरको खाना भयो त
1: खाना भइसक्यो सर
0: प्रश्न राखौँ कि जवाब दिनुहुन्छ यतिखेर हजुर
1: प्रश्न राख्नुहोस् न सर जवाब दिने कोसिस गर्छु गएको हप्ता त रमाइलो भएको थियो
0: रमाइलो पनि भएको थियो होइन सायद कसैले पनि मिलाउनु भएन दुइटा त मिलाउनु भएको थियो सबैले एउटा मिलाउन चाहिँ साह्रै गाह्रो भएको थियो होइन कहिले काहीँ त्यस्तो पनि रमाइलो हुन्छ मोसालाई परमप्रभुले तितो पानीलाई स्वादिलो बनाउन के देखाइदिनु भयो
1: काठको टुक्रा भन्न चाहन्छु
0: इजरायलीहरू लाल समुद्रबाट उजाड स्थानमा हिँड्दा कति दिनसम्म पानी खानु पाएनन्
1: तीन दिनसम्म
0: मोसा थाक्दा ककसले हात उठाउन सहायता गरेका थिए हुन्छ धेरै धेरै धन्यवाद साथ दिनुभयो खुसी लाग्यो अहिलेलाई छुटौ चन्द्रमाया मगरजी हुनुहुन्थ्यो हामीलाई कार्यक्रममा फोन गरेर साथ दिनुभएको थियो भने तपाईँ पनि हामीसँग जोडिन सक्नुहुन्छ हामीसँग समय छ के थाहा आजको विजेता तपाईँ नै पो हो कि र तपाईँले प्राप्त गर्नुहुनेछ रिचार्ज कार्ड र हामीलाई रिचार्ज कार्ड स्पोन्सर गर्नुभएको छ सालोम मिडिया होमले र अहिलेलाई भने फेरि पनि यो अर्थपूर्ण संगीतको साथ कार्यक्रममा राख्न चाहन्छौ

0: यो अर्थपूर्ण भजन पछि पनि यतिखेर फोन लाइनमा कोही मित्र हुनुहुन्छ, उहाँलाई स्वागत गरौ। हेलो
1: हेलो
0: श्रीमती हजुर, कहाँबाट को बोल्दै हुनुहुन्छ? सोनु तामाङ। सोनुजी आरामै हुनुहुन्छ? म पनि एकदमै ठिक ठाक छु सोनुजी। अनि खाना भयो हजुरको? हजुर मैले पनि खाइसके। सोनुजी प्रश्न राखौँ कि जवाब दिनुहुन्छ तपाईँ? मसालाई परम प्रभुले तितो पानीलाई स्वादिलो बनाउन के देखाइदिनु भएको थियो? इजरायलीहरू लाल समुद्रबाट उजाड स्थानमा हिँड्दा कति दिनसम्म पानी खान पाएनन्? मोसा थाक्दा ककसले हात उठाउन सहायता गरेका थिए? हारुन र दाउद भन्नुहुन्छ। हस् धन्यवाद हजुर, सोनुजी साथ दिनुभयो।
2: सोनु तामाङजी हुनुहुन्थ्यो, कीर्तिपुरबाट हामीसँग जोडिनु भएको थियो भने तपाईँ पनि हामीसँग जोडिन सक्नुहुन्छ। हाम्रो फोन नम्बर रहेको छ 4770754 अथवा 477075 छ, र हाम्रो वाट्सएप नम्बर रहेको छ 98023446 98023446। र यतिखेर कोही हुनुहुन्छ फोन लाइनमा, हाम्रो फोन नम्बर रहेको छ 4770754 अथवा 477075 छ, उहाँलाई स्वागत गरौं। हेलो
3: हेलो, जय मसी।
0: जय मसी हजुर, हाम्रो हरिबोल बुढा थोकीजी।
3: हजुर हजुर, आज ठ्याक्कै अनुमान मिल्यो हजुरको।
0: हजुर कस्तो हुनुहुन्छ?
3: आरामै छु।
0: आरामै हुनुहुन्छ? प्रश्न राखौँ कि जवाब दिनुहुन्छ हरिजी?
3: यसरी प्रश्न राखौ न, अब अन्दाजै हो।
0: प्रश्न राखेँ है त मैले। मुसालाई परमप्रभुले तितो पानीलाई स्वादिलो बनाउन के देखाइदिनु भएको थियो?
3: काठको टुक्रा।
0: इजरायलीहरू लाल समुद्रबाट उजाड स्थानमा हिँड्दा कति दिनसम्म पानी खान पाएनन्?
3: 3 दिनसम्म।
0: मुसा थाक्दा ककसले हात उठाउन सहायता गरेका थिए? दाउद र हारुन भन्नुहुन्छ।
3: हस्
0: धन्यवाद, साथ दिनुभयो, खुसी लाग्यो। अरेलाई छुटौ। जय मसी। उहाँ हुनुहुन्थ्यो हरिपुर बुढा थोकेजी, सुन्दरी जलबाट हामीसँग जोडिनु भएको थियो भने तपाईँले पनि हामीलाई फोन गरेर साथ दिन सक्नुहुन्छ। हाम्रो फोन लाइन एकदमै खुल्ला रहेको जानकारी मैले तपाईँलाई गराइसकेको छु। कोही हुनुहुन्छ यतिखेर फोन लाइनमा, उहाँलाई स्वागत गरौं। हेलो
4: हेलो।
0: बाहिरको जानकारी मैले कार्यक्रममा पाइसकेको छु र अहिलेलाई भने एउटा अर्थपूर्ण संगीतको साथ कार्यक्रममा

0: यो अर्थपूर्ण भजन पछि भने यतिखेर फोन लाइनमा कोही मित्र हुनुहुन्छ, उहाँलाई स्वागत गरौं। हेलो,
1: आरामै हुनुहुन्छ? अनि हजुरको खाना भयो? प्रश्न राखौँ कि जवाब दिनुहुन्छ? मुसालाई परमप्रभुले तितो पानीलाई स्वादिलो बनाउनु के देखाइदिनु भयो? इजरायलीहरू लाल समुद्रबाट उजाड स्थानमा हिँड्दा कति दिनसम्म पानी खान पाएनन्? मुसा थाक्दा कसले हात उठाउन सहायता गरेका थिए? यहोशूले भन्नुहुन्छ। हुन्छ, धन्यवाद, साथ दिनुभयो, खुसी लाग्यो। अहिलेलाई छुटौँ, हस्, धन्यवाद। उहाँ हुनुहुन्थ्यो यसैया मगयाजी, हामीलाई कार्यक्रममा साथ दिनुभएको फोन गरेर भने तपाईँले पनि हामीसँग जोडिन सक्नुहुन्छ। अझै पनि हामीसँग समय छ। के थाहा, आजको विजेता तपाईँ नै पो हो कि, र विजेताले प्राप्त गर्नुहुनेछ रिचार्ज कार्ड। रामलाई रिचार्ज कार्ड स्पोन्सर गर्नुभएको छ सालोम मिडिया होमले। र यतिखेर कोही हुनुहुन्छ, उहाँलाई स्वागत गरौं। हेलो,
2: जयमसी
1: चित्रजी, आरामै? चिसो लागिरहेछ है। म प्रश्न राखौँ कि जवाब दिनुहुन्छ? हुन्छ, सुरु गर्नुहोस्।
2: फर्स्टमा काठको टुक्रा, दोस्रोमा तीन दिनसम्म, तेस्रोमा चाहिँ हारुन र हुर भन्न चाहन्छु।
1: धन्यवाद, साथ दिनुभयो, खुसी लाग्यो। अहिलेलाई छुटौँ, जयमसी।
0: उहाँ हुनुहुन्थ्यो चित्र मगरजी, हामीलाई भक्तपुरबाट फोन गरेर साथ दिनुभएको थियो भने तपाईँ पनि हामीसँग जोडिन सक्नुहुन्छ। कोही हुनुहुन्छ जस्तो लागिरहेछ मलाई, तर उहाँ बाहिरको जानकारी मैले पाइसकेको छु। अहिलेलाई पनि यो अर्थपूर्ण संगीतको साथ कार्यक्रममा राख्न चाहन्छु, तर फोन लाइनमा कोही मित्र, उहाँलाई स्वागत गरौं। हेलो, जयमसी अमिताजी, आरामै हुनुहुन्छ?
3: हजुर, आरामै छु।
0: अनि के छ अरू नयाँ नौलो?
3: हजुर, ठिकै छ।
0: भन्नुहोस् यतिखेर अमिता महर्जनजी, प्रश्न राख्नु कि जवाब दिनुहुन्छ?
3: एक नम्बरमा काठको टुक्रा, दुई नम्बरमा तीन दिन, तीन नम्बरमा हारन र हुरे।
0: धन्यवाद, साथ दिनुभयो, खुसी लाग्यो। अहिलेलाई छुटौँ,
3: हुन्छ, धन्यवाद, जयमसी।
0: जयमसी, हाम्रो अमिता महर्जनजी हुनुहुन्थ्यो, हामीलाई कार्यक्रममा फोन गरेर साथ दिनुभएको थियो भने तपाईँ पनि हामीसँग जोडिन सक्नुहुन्छ। हाम्रो फोन लाइन खुल्ला रहेको जानकारी मैले तपाईँलाई गराइसकेको छु, र अहिलेलाई भने राख्न चाहन्छु यो अर्थपूर्ण संगीतको साथ कार्यक्रममा।

दाउ चाहिँ नाच्न हृदयदेखि निकै नै मिठो गीतको साथ थियो कार्यक्रममा, र कोही मित्र फोन लाइनमा हुनुहुन्थ्यो तर बाहिरिसक्नु भएको जस्तो लाग्यो मलाई। अब भने म फोन कल लिने छैन र भने एउटा संगीत राख्न चाहन्छु, त्यसपछि भने आजको विजेताको नाम लिएर पनि म उपस्थित हुनेछु।

0: यस कार्यक्रमलाई गिफ्ट ह्याम्पर प्रायोजन गरेको छ सालोम मिडिया होम काठमाडौँ।
1: कुनै पनि फिल्म, म्युजिक भिडियो, विज्ञापन, डकुमेन्ट्री बनाउनु परेमा, साथै गीत रेकर्ड गर्नु परेमा र कुनै पनि कार्यक्रम अथवा विवाहको भिडियो खिच्नु परेमा हामीलाई सम्झनुहोस्।
0: सालोम मिडिया होम, मोबाइल 9841768002, 9841768002 र 9818251240, 9818251240।
1: तपाईँको सन्तुष्टि नै हाम्रो पहिलो चाहना।
0: सालोम मिडिया होम काठमाडौँ।
2: आदरणीय श्रोता, अब भने लगभग हामी कार्यक्रमको अन्त्यतिर नै आइसकेका छौं र मैले पनि जवाब दिनुपर्ने हुन्छ। हामीले लगभग 10 जना श्रोताले फोन गरेर साथ दिनुभयो, 10 जनालाई त विजेता बनाउन सकिन्न तर 1 जना भने विजेता बनिसक्नु भएको छ र मैले पनि जवाब दिन चाहन्छु। मौसालाई परम प्रभुले तितो पानीलाई स्वादिलो बनाउन के देखाइदिनुभयो? काठको टुक्रा, प्रस्थान 15:25। इजरायलीहरू लाल समुद्रबाट उजाड स्थानमा हिँड्दा कति दिनसम्म पानी खान पाएनन्? 3 दिनसम्म। प्रस्थान 15:22। मोसा थाक्दा ककसले हात उठाउन सहायता गरेका थिए? हारून र हुरले। प्रस्थान 17:12। राजाको विजेताको नाम रहेको छ भक्तपुरबाट चित्र मगर। चित्र मगरजी, तपाईँलाई बधाई छ। तपाईँको नम्बर हाम्रो प्राविधिक मित्रलाई टिपाई दिनको लागि अनुरोध गर्दै अहिलेलाई पनि प्राविधिक मित्र सुजन सन्ध्या र म प्रस्तुता कुमार अब्राम पनि अहिलेलाई पनि बिदा हुन्छु। धन्यवाद। जय मसी। नमस्कार।

0: यस कार्यक्रमलाई गीत झाम्पर प्रायोजन गरेको छ सालोम मिडिया होम काठमाडौँ।
1: कुनै पनि फिल्म, म्युजिक भिडियो, विज्ञापन, डकुमेन्ट्री बनाउनु परेमा, साथै गीत रेकर्ड गर्नु परेमा र कुनै पनि कार्यक्रम अथवा विवाहको भिडियो खिच्नु परेमा हामीलाई सम्झनुहोस्।
0: सालोम मिडिया होम, मोबाइल 9841768602, 9841768602 र 9818251240, 9818251240।
1: तपाईँको सन्तुष्टि नै हाम्रो पहिलो चाहना।
0: सालोम मिडिया होम काठमाडौँ।
2: नमस्कार स्वयं सेविका दिदी।
3: नमस्कार नमस्कार। दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
4: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
3: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
2: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफूल, साग सब्जी, अण्डा, माछा मासु खानुपर्छ। यस्ता पोषिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
3: हो त,
4: हामीले बच्चाको नाम समेत जुराइसक्यौ नि दिदी।
3: आहा, कस्तो राम्रो। यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छरछिमेकका अरूलाई पनि बताउनु पर्छ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: मेरो एसई पनि सकियो,
7: मेरो प्लस टूको इक्जाम पनि सकियो,
6: म त खाली समय बिताइरहेको छु, के गर्ने होला।
0: गुड न्यूज एफएमले एक महिने रेडियो उद्घोषण तालिम अथवा आरजे तालिम राखेको छ। यो खाली समयलाई अवसरमा बदल्ने कि साथीहरू? हजुर, तपाईँ पनि रेडियो उद्घोषण तालिम लिएर आफ्नो बोल्ने कलाको विकास गर्न चाहनुहुन्छ? यदि त्यसो हो भने हामीलाई सम्झनुहोस्।
1: सम्पर्कको लागि गुड न्युज एफएम प्राइभेट लिमिटेड, अनाम नगर, काठमाडौँ। सम्पर्क नम्बर
0: 01-4770-754, 01-4770-754 र 01-5913-755, 01-5913-755।
1: सिट सीमित भएकोले यथाशीघ्र सम्पर्क गर्नुहोला। छोटो अवधिको तालिम दीर्घकालीन फाइदा।
0: टाइम चेक। यति बेला मध्याह्नको 12 बज्यो।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम स्पार्क माई फेथ,
2: दैनिक आत्मिक कार्यक्रम स्पार्क माई फेथ।
1: परमेश्वरलाई तपाईँको प्रबन्धक बनाउनुहोस्। जयमसी तथा नमस्कार, म जमुना तामाङ कार्यक्रम स्पार्क माई फेथको जीवनका क्षणहरू श्रृंखलाको अंक 20 यहाँहरूलाई स्वागत छ। प्रत्येक दर्शनलाई आफ्नो लक्ष्य पूरा गर्न शोध साधनको आवश्यकता पर्दछ। धेरै मानिसहरूले परमेश्वरबाट दर्शन पाउँछन्, तर त्यसपछि तिनीहरूले त्यो दर्शनमा काम नगर्ने छनौट गर्छन्, किनभने तिनीहरूलाई थाहा हुँदैन कि आफ्नो लक्ष्य पूरा गर्न स्रोत साधन कहाँबाट आउँछ। आफूलाई त्यस्तो हुन नदिनुहोस्। फिलिपीको पुस्तक 4:19 मेरो परमेश्वरले आफ्नो महिमामा उहाँको सम्पत्ति अनुसार तिमीहरूको हरेक खाँचो ख्रीष्ट येशूमा पूरा गरिदिनुहुनेछ। यहाँ परमेश्वरले हामीलाई जे भनिराख्नु भएको छ त्यो या त सत्य हो या त झूठ हो। यदि हामी साँच्चै हाम्रो हृदयमा विश्वास गर्छौं कि परमेश्वरको यो प्रतिज्ञा सत्य हो, तब हामी हाम्रो दृष्टिकोण प्राप्त गर्न आवश्यक विश्वासयोग्य कार्य गर्नेछौ। यो जान्दै कि परमेश्वरले यसको सफलताको लागि स्रोतहरू प्रदान गर्नुहुनेछ। बाइबलमा एउटा कथा छ जहाँ पत्रुस रातभरि माछा मार्दै थिए र उनले कुनै माछा समात्न सकेनन्। भोलिपल्ट बिहान सबेरै येशु किनारमा उभिनु भयो। उहाँले पत्रुसलाई सोध्नुभयो कि उनले कुनै माछा समातेका छन् कि छैनन्। पत्रुसले उनलाई भने, छैन। युहन्नाको पुस्तक 11:6 उहाँले तिनीहरूलाई भन्नुभयो, जाल डुंगाको दाहिने पटी हान अनि भेट्टाउनेछौ। तब तिनीहरूले जाल हाने र माछाको थुप्रोले गर्दा तिनीहरूको जाल तान्न सकेनन्। उहाँले तिनीहरूलाई भन्नुभयो, जाल डुंगाको दाहिने पटी हान अनि भेट्टाउनेछौ। तब तिनीहरूले जाल हाने र माछाहरूको थुप्रोले गर्दा तिनीहरूले जाल तान्न सकेनन्। प्रिय श्रोता, यस कथाबाट हामीले सिक्न सक्ने दुई अद्भुत पाठहरू छन्। पहिलो, परमेश्वरमा प्रतिज्ञाहरू प्राप्त गर्न हाम्रो तर्फबाट कार्य आवश्यक छ। हामी स्थिर र सन्तुष्ट हुँदा परमेश्वरले हाम्रो लागि केही गर्नुहुनेछ भन्ने आशा गर्न सक्दैनौ। हामीले हाम्रो दर्शनलाई ठूलो उत्साह र जोशका साथ पछ्याउनुपर्छ। दोस्रो, हामी सिक्छौं कि हाम्रो सफलता हाम्रो आफ्नै क्षमता र बलमा निर्भर गर्दैन, यो केवल परमेश्वरको हाम्रो लागि प्रबन्ध गर्ने क्षमतामा निर्भर गर्दछ। पत्रुसले रातभरि माछा समात्नको लागि आफ्नै शक्ति प्रयोग गरेका थिए। मलाई पक्का छ कि पत्रुस माछा मार्ने व्यवसायको बारेमा धेरै जानकार थिए। उसलाई आफ्नो पेसामा धेरै अनुभव थियो, तर उसले केही पनि समातेन। त्यसपछि उसले येशूको आवाज सुने र पालना गरे, अनि अचानक उसले यति धेरै माछा समात्यो कि तिनीहरूले डुंगामा जाल पनि तान्न सकेनन्। दोस्रो कोरिन्थीको पुस्तक 9:8 परमेश्वरले तिमीहरूलाई हरेक आशिष प्रशस्त मात्रामा दिन सक्नुहुन्छ, ताकि तिमीहरूसित सधैँ नै हरेक कुरा प्रशस्त होस् र हरेक असल कामको निम्ति तिमीहरूले प्रशस्त मात्रामा दिन सक। हाम्रो परमेश्वर चमत्कार गर्ने परमेश्वर हुनुहुन्छ, र जब उहाँलाई आवश्यक पर्दछ उहाँले तपाईँको जीवनमा चमत्कारहरू गर्नुहुनेछ, ताकि तपाईसँग तपाईँको भविष्यका लक्ष्यहरू प्राप्त गर्न आवश्यक पर्ने सबै कुरा प्रशस्त छ भने हेर्न सकियोस्। तपाईँले उहाँको नाउँमा असल कामहरू गर्नुहोस् भन्ने परमेश्वरको ठूलो इच्छा छ, र उहाँले त्यो सम्भव बनाउनका लागि सबै स्रोतहरू प्रदान गर्नुहुनेछ। धेरै वर्ष पहिले म बाइबल कलेजमा पढ्दै थिए। मेरा आमा बुवा गरिब थिए र मेरो स्कूलको ट्युसन दिन सक्ने अवस्था थिएन। एक दिन मलाई स्कूलको कार्यालयमा बोलाइयो। उनीहरूले मलाई हप्ताको अन्त्यसम्म $500 ट्युसन दिनुपर्ने बताए, अन्यथा मैले स्कूल छोड्नै पर्ने थियो। मेरो कोही मानिसहरू थिए जसले प्रत्येक महिना मेरो ट्युसनको लागि पैसा दान गरिरहेका थिए। तिनीहरूले प्रत्येक महिना $25, $30, सायद $50 पठाइरहेका थिए, तर मलाई त्योभन्दा धेरै पैसाको खाँचो थियो। मैले प्रार्थना गरे, मैले उहाँलाई भने, हे परमेश्वर, म यहाँ छु किनकि तपाईँले मलाई तपाईँको वचन सिक्न यो बाइबल कलेजमा पठाउनुभयो। अब म मेरो शिक्षण खर्च जुटाउन तपाईँमाथि भरोसा राख्दैछु, त्यसैले म यहाँ बस्न सक्छु। मैले यो आवश्यकताको बारेमा अरू कसैलाई भनेन। धेरै दिनपछि मैले हुलाकमा एउटा पत्र प्राप्त गरे। जब मैले यसलाई खोले त्यहाँ ठ्याक्कै $700 चेक थियो। एउटा नोट पनि समावेश थियो जसमा व्याख्या गरिएको थियो कि उहाँ मलाई यो पैसा पठाउन प्रेरित हुनुभएको थियो। जब तपाईँ परमेश्वरले तपाईँको लागि राख्नुभएको योजनाहरू पछ्याउनुहुन्छ तब परमेश्वरले तपाईँको जीवनमा यसरी नै काम गर्नुहुनेछ। भविष्यका लक्ष्यहरू पूरा गर्न आफ्नो क्षमता र सुसाधनहरू हेर्नुको सट्टा आफ्नो आँखा माथि उठाउनुहोस्। परमेश्वरलाई तपाईँको प्रदायक बनाउन पूर्ण भरोसा राख्नुहोस्। आजको वचन सुनाइद्वारा परमेश्वरले तपाईँहरूलाई आशिष दिनुभएको होस्। जय मसीह।
2: श्रोता, प्रभावशाली बाइबल शिक्षक तथा आत्मिक मार्गदर्शक शोन भिक्टरद्वारा लिखित सन्देश हाम्रो आफ्नै नेपाली भाषामा सुन्नुभयो। रेडियो कार्यक्रम स्पार्क माई फेथ, मेरो विश्वासमा चमक ल्याउनुहोस्।
3: कार्यक्रमका बारेमा कुनै सल्लाह, सुझाव तथा प्रतिक्रिया भएमा हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ, जसको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 98 68 55 33 39।
2: हौस् त, कार्यक्रम सुन्नु भएकोमा तपाईलाई परमेश्वरले प्रशस्त आशिष दिनु भएको होस्। जय मसीह।
4: जन्म दर्ता गरेको छैन नि म्याडम।
5: लौ, जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
4: हो र, मलाई त थाहा नै थिएन म्याडम।
5: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
4: पहिला कसैले भनेनन्?
6: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
3: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
7: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
3: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
8: नेपाल सरकार, विज्ञापन बोर्ड।

साँच्चै भन्ने हो भने ख्रिस्ट येशु मेरा प्रभुलाई चिन्न पाउने अमूल्य कुराको तुलनामा सबै कुरालाई म हानि नै ठान्दछु। सम्पूर्ण रूपले म उहाँमा भएको पाइन सकौँ। व्यवस्थामाथि आधारित भएको मेरो आफ्नै धार्मिकता होइन, र मेरो धार्मिकता यही हो जो ख्रिस्टमाथि निर्भर हुन्छ, जुन चाहिँ विश्वासद्वारा परमेश्वरबाट आउने धार्मिकता हो। म उहाँलाई र उहाँको पुनरुत्थानको शक्ति जान्न सकौँ, र उहाँको मृत्युमा उहाँ जस्तै भई उहाँका दुःख भोगमा सहभागी हुन सकौँ। सम्भव भए मरेकाहरूबाट म पुनरुत्थान प्राप्त गर्न सकौँ।

0: मरेको के हो?
1: हेर त रगत रगत भयो, म त त्यस्तो हेर्न नि सक्दिनँ।
0: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिचबाट पो बाटो काटेको।
1: अरे हेर त, धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो, बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन।
0: तिमीको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन थियो नि। हेर त, अब
1: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको।
2: हो, बाटो काट्दा जेब्रा क्रसबाट काटौ। जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौ र पैदल यात्रीलाई बाटो काट्न दिउ।
3: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं, बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौ।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: विभिन्न कारणले गर्दा तपाईँको बाइबल कलेज पढ्ने सपना अधुरो छ, अब हामी पूरा गर्छौं तपाईँको बाइबल कलेज पढ्ने सपना।
5: इन्टरनेशनल लोगोस बाइबल कलेजमा सीटीएच, बीटीएच, एमडी, पीएचडीमा भर्ना खुलेको जानकारी गराउँदछौ।
4: नेपाली भाषामा अनुवाद गरी तयार पारेको अन्तर्राष्ट्रिय यूटीए मान्यता प्राप्त उच्च स्तरीय कोर्स घरमा बसी अध्ययन गर्ने अवसर नगुमाउनु होला।
5: तपाईँ स्वदेश अथवा विदेशमा जहाँ भए तापनि कोर्स मगाएर अध्ययन गर्न सक्नुहुनेछ।
4: अधिक जानकारीका लागि
5: प्रभुको सेवामा कुमार अब्राहम सुनाम, मोबाइल 9141867602, 9141867602 र 9818251240, 9818251240।
6: नमस्ते डाक्टर सर।
7: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो?
6: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
7: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
6: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
7: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। 2 देखि 4 वर्षका बालबालिकालाई दैनिक 1 घण्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
6: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
7: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ, उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
6: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
7: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न शुरू गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
3: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाऊ।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: हिमाडोल ज्वेलर्स, हामी कहाँ नेपालीहरूको विभिन्न कल्चरल डिजाइन र आधुनिक डिजाइनमा सुन तथा चाँदीका गरगहनाहरू पाउनुका साथै अर्डर अनुसार तयार गरिन्छ। इमाडोल ज्वेलर्स, इमाडोल कृष्ण मन्दिर चोक, ललितपुर।
8: प्रोप्राइटर सानु सापकोटा, 01-5208-54, 01-5208-54 र 98-5-11-25-38, 98-5-11-25-38।
3: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
2: डर लाग्नु, निद्रा नलाग्नु,
3: अनौठा विचार आउनु,
2: निराशा बढ्नु, खुसी नहुनु,
3: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
2: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
3: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
2: छटपटी हुनु, चिटचिट पसिना आउनु,
3: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
2: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
3: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
2: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
9: लुगा लगाऊ, गाडी चढ्ने ठाउँसम्म जाऊ, गाडी चढ अस्पताल पुगेर पुर्जी काट, लाइन लाग, कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ।
10: के भयो बोलादै, के गुनगुनाइरहेको?
9: होइन, बुढीलाई डाक्टरकोमा लानु पर्ने, कति समय लाग्छ भनेर यसो हिसाब गरेको।
10: हेत तेरी, अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त। अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु,
9: यति सजिलै?
10: अनि त अब हाम्रो पात्र
9: लुगा लगाऊ, गाडी चढ्ने ठाउँसम्म जाऊ, गाडी चढ अस्पताल पुगेर पुर्जी काट, लाइन लाग, कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर।

0: कार्यक्रम गुड न्यूज अन्ताक्षरी जहाँ तपाईँ भजन गीत गुनगुनाउँदै अन्ताक्षरी खेल्दै परमेश्वरको महिमा गर्न सक्नुहुनेछ।
1: यस कारण कार्यक्रम सुन्न साथै फोन गर्न नबिर्सनु होला। प्रत्येक आइतबार 1 बजेदेखि 2 बजेसम्म कार्यक्रम गुड न्यूज अन्ताक्षरी
2: प्रस्तुत पुनम र अब्राहमको साथमा सुन्नुहोस् है।
3: जय मसी म कलाकार चिप्ले बाजे तपाईँहरू सुन्दै हुनुहुन्छ गुड न्युज एफएम 105.1 MHz काठमाडौँबाट र 105.6 MHz पोखराबाट म त सुन्छु तपाईँहरू पनि सुन्नुहोस् है यहाँ चाहिँ।

0: गुड न्युज एफएम 105.1।
1: मानसिक समस्याबाट बच्ने उपायहरू।
2: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं।
1: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं।
2: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं।
1: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ।
2: असल साथीहरूसँग मात्रै संगत गरौं।
1: मादक पदार्थ र लागू औषध सेवन नगरौं।
2: नियमित स्वास्थ्य परीक्षण गरौं। मानसिक समस्या भएकाहरूले अन्य रोगहरू मधुमेह उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं।
1: स्वस्थ रहौं, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिऊ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: मेरो एसी पनि सकियो,
4: मेरो प्लस टू को एग्जाम पनि सकियो,
3: म त खाली समय बिताइरहेको छु, के गर्ने होला।
5: गुड न्युज एफएमले एक महिने रेडियो उद्घोषण तालिम अथवा आरजे तालिम राखेको छ। यो खाली समयलाई अवसरमा बदल्ने कि साथीहरू?
3: सही हो।
5: हजुर, तपाईँ पनि रेडियो उद्घोषण तालिम लिएर आफ्नो बोल्ने कलाको विकास गर्न चाहनुहुन्छ? यदि त्यसो हो भने हामीलाई सम्झनुहोस्।
6: सम्पर्कको लागि गुड न्युज एफएम प्राइभेट लिमिटेड, अनामनगर, काठमाडौँ। सम्पर्क नम्बर
5: 01-4770-754, 01-4770-754 र 01-59-13-755, 01-59-13-755।
6: सिट सीमित भएकोले यथाशीघ्र सम्पर्क गर्नुहोला। छोटो अवधिको तालिम दीर्घकालीन फाइदा।
1: अब सुन्नुहोस् पूरा समाचार।
2: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
1: नियमित रूपमा हिड्डुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
2: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
1: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
2: चिल्लो पदार्थ, माछा मासु कम खाऊ। खानामा सागपात र फलफूल खाऊ।
1: मध्यपान र धूम्रपान सेवन नगरौं।
2: स्वस्थ रहौं, सुखमय जीवन बिताऊ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
7: यसुले भन्नुभयो, पुनरुत्थान र जीवन म नै हुँ।
1: एक युनिट रगतले 3 जनासम्मको ज्यान बचाउन सकिन्छ।
8: प्रत्येक स्वस्थ व्यक्तिले हरेक 3-3 महिनामा रक्तदान गर्न मिल्छ।
1: 45 किलो भन्दा बढ़ी तौल भएका 18-60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
8: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
1: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ।
8: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
1: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
8: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।

0: नमस्कार, म गायिका धनुषा घले। तपाईँहरू सुन्दै हुनुहुन्छ गुड न्युज एफएम 105.1 MHz। मनैदेखि सुन्नुहोस् है।
1: अब प्रस्तुत छ कार्यक्रम गुड न्युज अन्ताक्षरी।
2: यस कार्यक्रमलाई गिफ्ट ह्याम्पर प्रायोजन गरेको छ राइजिङ फ्रुट सेन्टर, बल्खु, कुलेश्वर, काठमाडौँ, सप नम्बर 2।
3: म्यानेजिङ डिरेक्टर राजन खड्की, फोन नम्बर 98-13-18-91-65, 98-13-18-91-65।
4: जयमसी साथै हार्दिक स्वागत गर्न चाहन्छौ गुड न्यूज एफएम ट्यून गरेर बसिरहनु भएका सम्पूर्ण श्रोतालाई कार्यक्रम गुड न्यूज अन्ताक्षरीमा। आदरणीय श्रोता, कार्यक्रम गुड न्यूज अन्ताक्षरी लिएर प्राविधिक मित्र सन्ध्याजी र म पुनम हामी उपस्थित भइसकेको छौ र प्रत्येक हप्ता आइतबार हामी 1 बजेदेखि 2 बजेसम्म यहाँहरूलाई साथ दिँदै आइरहेको छौं र कार्यक्रम मार्फत विशेष गरिकन हामी अन्ताक्षरी खेल्छौं, भजन गीतहरू गाउँछौं, गुनगुनाउँछौं र प्रभुको महिमा गर्दै आइरहेको छौं। र फोन गर्नुहुने मध्येबाट एकजना श्रोतालाई हामी रिचार्ज कार्ड पनि प्रदान गर्छौं, त्यो चाहिँ कार्यक्रमको अन्तिममा। र कार्यक्रममा हामीलाई रिचार्ज कार्ड स्पोन्सर गर्नुभएको छ राइजिङ फ्रुट सेन्टरले। र आज पहिलोचोटि कार्यक्रम सुन्दै हुनुहुन्छ भने म बताउन चाहन्छु, हामी एउटा अक्षर दिन्छौं कार्यक्रमको शुरूआतमा र त्यही अक्षरबाट शुरू हुने भजन तपाईँले गाउनुपर्ने हुनेछ र तपाईँले जुन अक्षर अन्तिममा छोड्नुहुन्छ त्यही अक्षरबाट शुरू हुने भजन गीत अर्को श्रोताले गाउनुहुनेछ र कार्यक्रम अवधिभर हाम्रो श्रोताहरू बीचमा नै अन्ताक्षरी निरन्तर अगाडि बढ्नेछ। र कार्यक्रमको केही नियमहरू पनि छन्, जस्तै कि एकजना श्रोताले दुईचोटिसम्म कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ र तपाईँले कृपया एउटा कोरस र एउटा अन्तरासम्म गाइदिनु भयो भने अन्य श्रोताहरूले कार्यक्रममा सहभागिताको लागि समय प्राप्त गर्न सक्नुहुनेछ। र अब ढिला नगरिकन एउटा गीतबाट कार्यक्रमको शुरूआत गर्न चाहन्छु म। यही गीतबाट तपाईँलाई म एउटा अक्षर पनि दिन गइरहेको कारणले गर्दाखेरि फोन गर्न पनि तपाईँ तयार हुनुहोला, सँगसँगै गीत पनि ध्यान दिएर सुन्नुहोला। म भने गीतपछि उपस्थित हुने नै छु।

0: नाच्छु म छमछमी नाचिदेऊ छमछमी निकै अर्थपूर्ण गीत तपाईँको निम्ति राख्यौं र कार्यक्रम गुड न्यूज अन्ताक्षरी तपाईँ सुन्दै हुनुहुन्छ र हामीले अक्षर लिएर आइसकेको छौं र अक्षर रहेको छ म हजुर म अक्षर तपाईँको लागि मैले लिएर आइसकेको छु र अब भने कार्यक्रम गुड न्यूज अन्ताक्षरीको ढोका खुलिसकेको छ यहाँहरूलाई एकदम स्वागत छ फोन गरेर साथ दिन सक्नुहुनेछ म अक्षरबाट महान अक्षरबाट शुरू हुने तपाईँले भजन गीतहरू गाएर अब हामीलाई साथ दिन सक्नुहुनेछ हाम्रो फोन नम्बर रहेको छ 01 47 70 754 र अनलाइन मार्फत सुन्दै हुनुहुन्छ र हामीलाई वाट्सएप कल गर्न चाहनुहुन्छ भने हाम्रो वाट्सएप नम्बर रहेको छ 98 023 44 46 र फोनलाइनमा कोही श्रोता आइसक्नु भएको छ उहाँलाई स्वागत गरौं हेलो जय मसी विद्याजी कस्तो हुनुहुन्छ तपाईँ हजुर हामी पनि एकदमै आरामै छौ र आज संगति गएर आइसक्नु भयो कि जान लाग्दै हुनुहुन्छ कि हजुर हजुर खुसी लाग्यो आज कार्यक्रममा सहभागिता जनाउनु भयो विद्याजी म अक्षर तपाईँको भागमा छ हजुर हुन्छ सुरु गर्न सक्नुहुनेछ
1: महान ईश्वर बिचार्छु काम तपाईको अचम्मको जो सृष्टि गर्नुभयो ये

0: धन्यवाद.
1: कति महान
0: हुँदैन अन्तरीमा.
1: हजुर, एकदम एकदम धन्यवाद विद्याजी. र न अक्षर तपाईँले छोडिदिनु भएको छ. अहिलेलाई चाहिँ छुटौँ हामी विद्याजी.
2: हाम्रो विद्या श्रेष्ठजी हुनुहुन्थ्यो र उहाँले न अक्षर छोडिदिनु भएको छ र विद्याजीले भन्नुभयो जस्तै नै हामी छोटो मिठो नै गीतहरू गाएर साथ दिउँ ताकि अन्य श्रोताहरूले पनि सहभागिता जनाउन सक्नुहुनेछ. र कोही श्रोता आइसक्नु भएको छ, उहाँलाई स्वागत गरौं. हेलो
3: हेलो
2: जुलपा, हाम्रो अमिताजी कस्तो हुनुहुन्छ तपाईँ? हजुर, आज भजन गीत गाउँदै प्रभुको महिमा गर्न तयार हुनुहुन्छ?
3: आमेन
2: आमेन. ल, हाम्रो विद्याजीले चाहिँ न अक्षर छोडिदिनु भएको छ, नयाँको न. र सुरु गर्न सक्नुहुनेछ अमिताजी.
3: मलाई भने गीतहरू गाउँदाखेरि अपुरो गाउन चित्तै बुझ्दैन, म पुरै गाइदिन्छु है.
2: हुन्छ, एकदम
3: सरकारीमा नुन नपुगेको जस्तै हुन्छ मलाई, म पुरै गाइदिन्छु. मैले फेरि भजन छानेको लामै छानेछु, सरी भन्छु. मलाई एकदम अधुरो लाग्छ.
2: हुन्छ अमिताजी, समयको ख्याल राखेर गाइदिनुहोस् न. तपाईँ बुझ्नुहुन्छ, हुन्छ, तपाईँलाई समय दिए मैले मजाले स्वतन्त्रता भएर प्रभुको महिमा गर्दै गाउनु होला.

0: एकदमै मिठो अर्थपूर्ण भजन गीत गाउनुभयो अमिताजी, प्रभुले धेरै आशिष दिनुभएको र ऊ अक्षर छोड्नु भएको छ, कार्यक्रम सुन्दै गर्नु होला, अहिलेलाई छुटौ हामी अमिताजी।
1: हुन्छ, धन्यवाद, जय मसीह।
0: जय मसीह। र हाम्रो अमिता महर्जनजी हुनुहुन्थ्यो र अक्षर ऊ छोड्नु भएको छ तपाईँको लागि, उकालीको ऊ, र ऊबाट थुप्रै भजनहरू छ, तपाईँले कुनै पनि एउटा भजन गीत गाएर हामीलाई साथ दिन सक्नुहुनेछ। कार्यक्रम गुड न्युज अन्ताक्षरी सुन्दै हुनुहुन्छ। हामी भजन गीतहरू गाउने मात्र होइन, हामीले गाएका भजन गीतहरूबाट हामी प्रभुको महिमा पनि गरिरहेको छौं, र अन्ताक्षरी त एउटा बहाना हो। हाम्रो महत्वपूर्ण उद्देश्य भनेको हामी प्रभुको नाउँलाई नै भजन गीतहरूबाट उचाल्न चाहन्छौं। र फोन लाइनमा कोही श्रोता आइसक्नु भएको छ, उहाँलाई स्वागत गरौं। हेलो
2: हेलो, जय मसी हजुर।
0: जय मसी। हाम्रो चन्द्रमायाजी बोल्दै हुनुहुन्छ।
2: हजुर, म त कति धेरै भयो कार्यक्रममा
0: र एकदम खुसी लाग्यो चन्द्रमायाजी, तपाईँलाई स्वागत छ कार्यक्रममा लामो समयपछि। हजुर, ऊ अक्षर छ हाम्रो अमिताजीले अक्षर ऊ छोड्नु भएको छ, तपाईँ तयार हुनुहुन्छ भजन गीत गाउन?
2: तयार भन्नुपर्छ म्याम।
0: आमेन आमेन। हुन्छ, सुरु गर्न सक्नुहुनेछ।
2: तयार त अब त्यस्तै हो, तपाईँ सुनिरहनु भएको छ कसरी गाउनु।
0: राम्रो गाउनुहुन्छ हामीलाई थाहा छ, र हामी एकदम उत्साहित छौँ सुन्नको लागि चन्द्रमायाजी।
2: म्याम सरहरूले जस्तो गानी राम्रो भनिदिनुहुन्छ अनि हामी त मक्खै।
0: राम्रो नै गाउनुहुन्छ र चन्द्रमायाजी, हुन्छ सुरु गर्न सक्नुहुनेछ।
2: परमेश्वरको महिमा भएको होस्। म चाहिँ 234 नम्बरको भजन गाएर परमेश्वरको महिमा गर्नेछु। चारको दिन छ आज नै मित्र, समयलाई नपर्ख

चाहिँ चोट त्यो राति कुसाको मुक्तिदारको भयो सही चोट त्यो राति कुसाको मुक्ति

0: लाई नपारका पानी ची चोलाको भरोसा के छ अहिले नै ढल्न सक्छ. धन्यवाद
1: एकदमै एकदमै अर्थपूर्ण गीत भजन गीत गाउनुभयो चन्द्रमाजी. प्रभुले धेरै आशिष दिनुभएको होस् र हुन्छ अहिलेलाई चाहिँ छुटौँ हामी. जय मसी. हजुर, हाम्रो चन्द्रमाया मकरजी हुनुहुन्थ्यो र उहाँले मिठो भजन गीत गाएर तपाईँको लागि अक्षर छ छोड्नु भएको छ. कोही श्रोता हुनुहुन्छ, उहाँलाई स्वागत गरौं. हेलो
2: हेलो,
1: जय मसी नैनाजी, कस्तो हुनुहुन्छ तपाईँ?
2: म ठिकै छु. हजुरलाई?
1: हजुर, हामी पनि एकदमै आरामै छौ नैनाजी. र छ अक्षरबाट भजन गीत गाउन तपाईँ तयार हुनुहुन्छ?
2: हजुर, एकदमै तयार छु. प्रभुको महिमाको निम्ति म गाउनेछु. छैन भरोसा यो जिन्दगीको भन्ने गाउँछु ल. पूरा त आउँदैन, थोरै मात्र गाउँछु.
1: हुन्छ.

0: नै सुजुको भनेर कक्षा छोडिदिनु भयो. हुन्छ नैनाजी छुटाउँ जय मसी.
1: हजुर जय मसी.
0: हजुर हाम्रो नैना थापाजी हुनुहुन्थ्यो, हामीलाई फोन गरेर साथ दिनु भएको थियो र उहाँले क अक्षर तपाईँको लागि छोड्नु भएको छ र अक्षर कबाट तपाईँले भजन गीतहरू गाएर साथ दिन सक्नुहुनेछ. फोन लाइन एकदमै खुला रहेको छ, फोन गर्दै गर्नुहोला. यो समयमा हामी एउटा गीतको साथ दिन चाहन्छौ, गीतपछि उपस्थित हुने नै छौं.

0: मेरो के तपाईँको निम्ति राख्यौँ. फोनलाइनमा कोही श्रोता हुनुहुन्छ, उहाँलाई स्वागत गरौँ. हेलो.
1: हेलो.
0: हजुर, जय मसी. एकदमै हामी आरामै छौ. तपाईँ कस्तो हुनुहुन्छ सावित्रीजी?
1: एकदम आरामै छु प्रभुको महिमाको निम्ति. अनि प्रभुको अनुग्रह एकदम आशिषमय भएको छ.
0: प्रभुलाई धन्यवाद, महिमा भएको एकदमै खुसी लाग्यो. र हाम्रो सावित्रीजी अब अक्षर कबाट भजन गीत गाउन तपाईँ तयार हुनुहुन्छ?
1: हजुर
0: हुन्छ, सुरु गर्न सक्नुहुनेछ. हुन्छ.

0: प्रभुको
1: स्तुति होस्। मलाई साह्रै मिठो भजन गीत गाउनुभयो सावित्रीजी, प्रभुले धेरै आशिष दिनु भएको होस् र अहिलेलाई छिटौ हामी जय मसी। हजुर, साह्रै अर्थपूर्ण भजन गीत गाएर सावित्रीजीले हामीलाई साथ दिनु भएको छ र ईश्वरको

यीबाट शुरू हुने भजन गीतकार साथिनु पर्ने हुनेछ ईश्वरको यीबाट। र हाम्रो फोन नम्बर रहेको छ 01-4470-754, 01-4470-754। र अनलाइन मार्फत सुन्दै हुनुहुन्छ र वाट्सएप कल गर्न चाहनुहुन्छ भने हाम्रो वाट्सएप नम्बर रहेको छ 98-23-44-46, 98-23-44-46। र फोन लाइनहरू एकदमै खुल्ला छ, फोन गरेर साथीन सक्नुहुनेछ भने अक्षर ई छ तपाईँको भागमा, फोन गर्दै गर्नुहोला। एउटा गीतको साथमा यो समय दिन चाहन्छु, गीतपछि उपस्थित हुने नै छु।

0: लागि हामी चाहिँ गीत तपाईँको निम्ति राख्यौं र कोही श्रोता आइसक्नु भएको छ उहाँलाई स्वागत गरौं. हेलो जय मसी. हाम्रो अमिताजी एकदमै फेरि पनि जय मसी साथी स्वागत छ अमिताजी कार्यक्रममा. र अब
1: अहिले मेरो भागमा के पर्यो होला?
0: तपाईँको भागमा अक्षर ई परेको छ अमिताजी, ईश्वरको ई. हजुर तयार हुनुहुन्छ?
1: एकदम तयार छ.
0: ल सुरु गर्न सक्नुहुनेछ.

0: आमेन
1: हालेलुया भनेर हक सुर छोडिदिनु भयो. धन्यवाद अमिताजी, प्रभुले धेरै आशिष दिनुभएको र अहिलेलाई छुटौ हामी. जय मसी.
0: जय मसी. धन्यवाद.
1: हजुर, हाम्रो अमिता महर्जनजी हुनुहुन्थ्यो, उहाँले ह अक्षर छोड्नु भएको छ. हालेलुयाको ह र ह अक्षरबाट भजन गीत गाउनको स्रोत आइसक्नु भएको छ. उहाँलाई स्वागत गरौं. हेलो.
2: हेलो.
1: जय मसी विद्याजी.
2: अघि अन्ताजीले छोडेको मैले छोडेको अन्ताजीले गाउनु भयो.
1: अब अमिता जिगीले छोड्नु भएको तपाईँले गाउँदै हुनुहुन्छ. हुन्छ, अक्षर तपाईँको भागमा छ विद्याजी. तयार हुनुहुन्छ? हुन्छ, सुरु गर्नु.
2: भए तापनि परमेश्वरले महिमा दिनुहुन्छ नि होइन.
1: आमेन. एकदम प्रभुको महिमाको लागि नै गर्नु.
2: अब अन्ताक्षरी भनेको त थोरै गाउने हो नि त है.
1: हामीले
2: उसमा सम्फाजीकोमा गएर आउँदाखेरि पनि गाडीमा हामी गाउँदै आएको थियो.
1: हजुर हजुर.
2: ताकि अन्ताक्षरी खेल्दै आएको थियो कि.
1: ए हजुर हजुर हजुर. त्यही सम्झनाहरू आयो त्यसो भए आज.
2: हुन्छ, त्यही भएर थोरै गाउनु पर्छ.
1: हुन्छ हुन्छ बिदा. एकदम
2: होइन
1: एकदम ठिक
2: गरिराखेको हुन्छ हामीले जस्तै.
1: हजुर.
2: ल हुन्छ, यो कुरा गर्दाखेरि पनि फेरि कुरिराख्नु होला.
1: हुन्छ, सुरु गर्नु.
2: हामी सुनौलो सहरमा जान्छौ, हामी ईश्वरको साथमा हिँड्छौ, हामी

0: अचम्मा छ हे मेरा प्रिय ईश्वरको प्रेम साँच्चै अचम्मा छ है। धन्यवाद।
1: अचम्मा छ है हे मेरो प्रिय ईश्वरको प्रेम, भनेपछि म अक्षर हो नि त, एकदमै
0: छक्क परे जोपटि परमेश्वरी वचन ख।
1: हजुर एकदमै विद्याजी, र प्रभुले धेरै आशिष दिनुभएको सबैलाई। चित्र हामी जय मसी।
0: धन्यवाद जय मसी।
2: हजुर विद्या श्रेष्ठजी हुनुहुन्थ्यो, र कोही श्रोता आइसक्नु भएको छ, उहाँलाई स्वागत गरौं। हेलो
3: हेलो, फेरि पनि जय मसी।
2: जय मसी, फेरि पनि स्वागत छ नैनाजी कार्यक्रममा तपाईँलाई।
3: धन्यवाद धेरै धेरै।
2: मबाट
3: परेको छ है,
2: एकदमै म अक्षर छ, सुरु गर्न सक्नुहुनेछ।
3: हजुर हुन्छ, मैले

0: मैले निश्चय गरेको छु विश्वास गर्न हुनेमा। धन्यवाद।
1: निश्चय गरेको छु विश्वास गर्न हुनेमा। हुन्छ, धेरै धेरै धन्यवाद नैनाजी, मेरो बजनको साथ दिनुभयो। हजुर, नैना थापाजी हुनुहुन्थ्यो, म अक्षरबाट सुरु गर्नुभएको थियो, उहाँले म अक्षरमा नै अन्तिम पनि गर्नुभएको छ। भनेपछि अक्षर मबाट सुरु हुने भजन गीत तपाईँले गाउन सक्नुहुनेछ श्रोता। र भर्खरै नैनाजीले गाउनु भएकै भजन गाउनुपर्छ भन्ने छैन, अन्य भजनहरू जो अक्षर मबाट सुरु हुन्छ तपाईँले गाएर साथ दिनुहोला। कोही श्रोता आइसक्नु भएको छ, उहाँलाई स्वागत गरौं। हेलो
2: हेलो, जय मसी हजुर।
1: जय मसी साराजी, सन्चै हुनुहुन्छ तपाईँ?
2: एकदमै ठिक ठाक, प्रभुको अनुग्रहले हजुरहरूको प्रार्थना।
1: प्रभुलाई धन्यवाद भएको। र म अक्षरबाट भजन गीत गाउन तयार हुनुहुन्छ तपाईँ?
2: हजुर, म अक्षर।
1: हजुर हजुर, म अक्षर छ।
2: हुन्छ म्याम, म गाउँछु नि।
1: हुन्छ, सुरु गर्न सक्नुहुनेछ।

0: धन्यवाद
1: फेरि देखि धन्यवाद सारा जी फ्रोले धेरै आशिष दिनु भएको श्रीलाई छुटौ हामी जय मसी
0: धन्यवाद म त यहाँ चावल तरकारी बजारमा आएर भजन गाएको
1: ओलो एकदम धन्यवाद तपाईँलाई पनि साराजी हुन्छ यसलाई छुटौ हामी जय मसी हजुर हाम्रो सारा तामाङजी हुनुहुन्थ्यो अनि एकदमै खुसी लाग्छ मलाई साराजीलाई देख्दा र अन्य हाम्रो श्रोताहरू पनि विभिन्न ठाउँहरूमा हुनुहुन्छ तर त्यहाँको असुविधालाई पनि तोडेर उहाँले प्रभुको महिमा गरिरहनु भएको छ होइन प्रभुको महिमा गर्न जहाँ पनि उहाँहरू तम तयार हुनुहुन्छ अनि यो चाहिँ एकदमै हामीले सिक्नुपर्ने कुरा र हामीलाई एकदम उत्साह हुने कुरा हो हाम्रो श्रोताहरूबाट र धन्यवाद पनि दिन चाहन्छु म र हाम्रो साराजीले ईश्वरको ई छोडेर जानुभएको छ र तपाईँले यी अक्षरबाट शुरू हुने भजन गीत गाएर हामीलाई साथ दिन सक्नुहुनेछ कार्यक्रम गुड न्यूज अन्ताक्षरी सुन्दै हुनुहुन्छ र कोही श्रोता यी अक्षरबाट भजन गीत गाउनको लागि आइसक्नु भएको छ उहाँलाई स्वागत गरौं हेलो छैमसी हाम्रो रश्मिलाजी बोल्दै हुनुहुन्छ आरामै हुनुहुन्छ तपाईँ हामी पनि एकदमै आरामै छौ रश्मिलाजी र ईश्वरको ई छ तपाईँको भागमा र तपाईँ तयार हुनुहुन्छ भजन गीत गाउन हुन्छ सुरु गर्न सक्नुहुनेछ
0: धन्यवाद ईश्वरको छेवैमा जाँदैछु म परे पनि दुःखमा लागिन्छु म ईश्वरको छेवैमा जाँदैछु म परे पनि दुःखमा लागिन्छु म स्तुति गाउँदै जे भन्छु ईश्वरको छेवैमा ईश्वरको छेवैमा जस्तै छु म परदेशी जस्तै छु घाम दुख्दैछ बासगढमा खोज्दैछु रात

चोरको छेवैमा जाँदैछु म रश्मिलाजी, धन्यवाद तपाईँलाई पनि र यसलाई छुटौ हामी जयमसी। हजुर, हाम्रो रश्मिला बोहराजी हुनुहुन्थ्यो, म अक्षर तपाईँको लागि छोड्नु भएको छ र एउटा गीतको साथ हामी यो समय तपाईँलाई दिन चाहन्छौ, गीतपछि उपस्थित हुने नै छौं।

0: यस कार्यक्रमलाई गिफ्ट ह्याम्पर प्रायोजन गरेको छ राइजिङ फ्रुट सेन्टर बल्खु कुलेश्वर काठमाडौँ सप नम्बर 2
1: म्यानेजिङ डिरेक्टर राजन खड्की फोन नम्बर 9813181965 9813181965
2: निकै नै मिठो गीत तपाईँको निम्ति राख्यौं र श्रोता अवश्य भने हामी तपाईँको फोन कल लिन असमर्थ छौं। कार्यक्रमको अन्तिमतिर आइसकेको छौं र आज हामीलाई थुप्रै श्रोताले फोन गरेर साथ दिनुभएको छ। एकदमै धन्यवाद दिन चाहन्छौं तपाईँको सहभागिताको लागि र हामीले मिलेर प्रभुको महिमा गरेको छौं भजन गीतहरूबाट अन्ताक्षरी खेल्दै। र कार्यक्रममा मैले लकी ड्र पनि गरिसकेको छु। आज हामीलाई फोन गर्नुहुने मध्येबाट मैले दुईजना विजेताको नाम लिएर आएको छु जसले चाहिँ आज रिचार्ज कार्ड प्राप्त गर्दै हुनुहुन्छ। र पहिलो विजेता हुनुहुन्छ विद्या श्रेष्ठ।
3: कंग्रेचुलेशन।
2: र दोस्रो विजेता हुनुहुन्छ सारा तामाङ।
3: कंग्रेचुलेशन।
2: र विद्याजी र साराजी तपाईँ दुवैजनालाई बधाई छ। कार्यक्रम सकिए पश्चात पुनः हाम्रो प्राविधिक मित्रलाई तपाईँले फोन गर्नुभएर आफ्नो फोन नम्बर टिपाइदिनु हुनुको लागि अनुरोध गर्न चाहन्छु। र अन्य हामीलाई फोन गरेर साथ दिनुहुने श्रोता तपाईँलाई पनि हृदयदेखि नै धन्यवाद धन्यवाद तपाईँले साथ दिनुभएको लागि सहभागिता जनाइदिनु भएको लागि र हामीलाई रिचार्ज कार्ड स्पोन्सर गरेर साथ दिनुहुने राइजिङ फ्रुट सेन्टरलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु म। र अबै मैले विदा माग्नुपर्ने बेला भइसकेको छ। कार्यक्रमबाट प्राविधिक मित्र सन्ध्याजीलाई पनि धन्यवाद दिँदै कार्यक्रमको न्यूज अन्ताक्षरी त्यो समयमा पुनः बिदा हुन चाहन्छु। जय मसी नमस्कार।

0: गुड न्यूज एफएम 105.1
1: एक युनिट रगतले तीनजना सम्मको ज्यान बचाउन सकिन्छ।
2: प्रत्येक स्वस्थ व्यक्तिले हरेक तीन महिनामा रक्तदान गर्न मिल्छ।
1: 45 किलो भन्दा बढ़ी तौल भएका 18-देखि 60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
2: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
1: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ।
2: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
1: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
2: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।
3: कार्यक्रम जीवनको वचन प्रत्येक दिन दिउँसो 3 बजेदेखि 3:30 सुन्न नभुल्नुहोला, मात्र गुड न्यूज एफएम 105.1 मेगाहर्ट्जबाट।
4: ए दाई पख्नुस् त पख्नुस्। के गर्नु भएको?
5: ले देख्नु भएन, औषधि हालेको।
4: लौन शरीर ढाक्ने कपडा मास्क र पन्जा खोइ यत्तिकै बोट बिरुवामा बिसाल्ने?
5: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
4: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस जीव जन्तु माटो पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ।
5: हजुर,
4: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
5: विषादीले धेरै नै जोखिम हुन्छ है क्या हो नानी?
4: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङ्गटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
5: ए अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ, हाल्नु त पर्यो नि।
4: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्। यसले त तपाईँ तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
5: हस् नानी, मैले बुझे, म परम्परागत विषादी नै प्रयोग गर्छु।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
6: यसले भन्नुभयो, आफ्नो शत्रुलाई आफूलाई चाहिँ प्रेम गर।
2: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
1: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
2: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
1: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द्व बढ़ाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
2: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
1: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
2: सचेत बनाऊ।
1: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
7: मेरो एसी पनि सकियो,
8: मेरो प्लस टूको एक्जाम पनि सकियो,
9: म त खाली समय बिताइरहेको छु, के गर्ने होला?
10: गुड न्युज एफएमले एक महिने रेडियो उद्घोषण तालिम अथवा आरजे तालिम राखेको छ। यो खाली समयलाई अवसरमा बदल्ने कि साथीहरू?
11: हजुर, तपाईँ पनि रेडियो उद्घोषण तालिम लिएर आफ्नो बोल्ने कलाको विकास गर्न चाहनुहुन्छ? यदि त्यसो हो भने हामीलाई सम्झनुहोस्।
12: सम्पर्कको लागि गुड न्युज एफएम प्राइभेट लिमिटेड, अनाम नगर, काठमाडौँ। सम्पर्क नम्बर
11: 01-47-70-754, 01-47-70-754 र 01-59-13-755, 01-59-13-755।
12: सिट सीमित भएकोले यथाशीघ्र सम्पर्क गर्नुहोला। छोटो अवधिको तालिम दीर्घकालीन फाइदा।
13: हेलो
14: हेलो,
13: म हजुरको बैंकबाट बोलेको। तपाईँको म्यासेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त तपाईँको खाता अपडेट गरिदिन्छु।
14: हुन्छ हुन्छ, पठाउनुहोस् है। ए नानी छोरी,
15: हजुर
14: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी।
15: लु दिन त। हेलो भन्नुहोस् त।
13: हेलो हजुर,
15: हजुर
13: यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
15: ए मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
14: ए नानी के भनेर छ, के हो के भयो?
15: हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन, अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन। यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छ, अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
14: ल ल ल, म किन दिन्थे।
1: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ।
2: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं।
1: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा उजुरी वा जानकारी गराउ।
2: अनलाइन ठगी बारे सचेत बनाऊ, यसबाट आफू पनि जोगिऊ र अरूलाई पनि जोगाऊ।
1: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: नमस्कार, म गायिका धनुषा घले। तपाईँहरू सुन्दै हुनुहुन्छ गुड न्युज एफएम 105.1 MHz। मनैदेखि सुन्नुहोस् है।
1: अब प्रस्तुत छ कार्यक्रम समर्पण।
2: जय मसीह, साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम सुनेर बस्नु भएका सम्पूर्ण श्रोता र कार्यक्रम समर्पणमा। आदरणीय श्रोता, कार्यक्रम समर्पणमा म तपाईं र मेरो निम्ति एकदमै महत्वपूर्ण कुराहरू नै कार्यक्रममा पस्कने गर्छु र आज पनि यस्तै महत्वपूर्ण कुरा तपाई र मेरो निम्ति रहनेछ। यसको निम्ति चाहिँ तपाईले हामीलाई कार्यक्रम सुनेर साथ दिनुपर्ने हुन्छ र अहिलेलाई भने कार्यक्रमको शुरूआत भने गर्न चाहन्छु यो अर्थपूर्ण संगीतबाट।

परमेश्वरले पुरानो करारमा अब्राहमको समयदेखि नै अन्य जातिहरूमा मुक्ति आउनेछ भन्ने कुरा हामीलाई देखाउँदै आउनुभएको छ। त्यो कुरा येशु आउनुभन्दा करिब 2000 वर्ष अघिको कुरा थियो। जब येशुले अब्राहमलाई बोलावट दिनुभयो त उहाँले अब्राहमलाई एउटा महत्वपूर्ण प्रतिज्ञा गर्नुभयो, जुन अब्राहमसँगको परमेश्वरको करार भनिन्छ। परमेश्वरले यो प्रतिज्ञालाई 5 पटक दोहोर्याउनु भयो, 3 पटक अब्राहमलाई, 1 पटक इसाकलाई र 1 पटक याकुबलाई। अब परमेश्वरले अब्राहमसँग गर्नुभएको करार के हो त? उत्पत्तिको पुस्तक 12:2-3, म तँबाट एउटा ठूलो जाति खड़ा गर्नेछु र तँलाई आशिष दिनेछु, म तेरो नाउँ प्रसिद्ध गराउनेछु, त आशिषको मूल हुनेछ, तँलाई आशिष दिनेर म आशिष दिनेछु, तँलाई श्राप दिनेर म श्राप दिनेछु, तँद्वारा नै पृथ्वीका सबै कुलले आशिष पाउनेछन्। यी पदहरू धेरै महत्वपूर्ण छन्। यी पदहरू चाहिँ मानव जातिको उद्धारको विषयमा बुझ्नको निम्ति मुख्य केन्द्र हुन्। 2 पद चाहिँ यहुदीहरूलाई आशिषको प्रतिज्ञा गरिएको हो अनि यसलाई मिशन विदहरूले उच्च तहको आशिष पनि भन्छन्। यसको मतलब परमेश्वरले अब्राहम र उसका सन्तानलाई आशिष दिनुहुनेछ भन्ने कुरा हो। 3 पदमा परमेश्वरले संसारका सबै मानिसहरूले, अन्य जातिहरूले पनि आशिष पाउनेछन् भन्ने कुराको प्रतिज्ञा गर्नुभयो। अब्राहमसँगको करारको यो खण्डलाई केही तल्लो तहको आशिष पनि भनिन्छ। परमेश्वरले अब्राहमसँगको करार 2 पटक उत्पत्ति 18:18 गर्नुभयो। अब्राहमबाट एउटा ठूलो र शक्तिशाली जाति बन्नेछ र त्यसद्वारा नै पृथ्वीका सबै जातिहरूले आशिष पाउनेछ। यो चाहिँ परमेश्वरले दिनुभएको पहिलो प्रतिज्ञालाई नै फेरि दोहोर्याएर पक्का गर्नुभएको थियो। परमेश्वरले अब्राहमलाई 3 पटक करार दिनुभएको चाहिँ उत्पत्ति 22:17-18 हो। यस पहिलो पटक तेरो सन्तान भन्ने शब्द प्रयोग गरिएको छ अनि अब्राहमसँगको करार बुझ्नको लागि यो शब्द नै महत्वपूर्ण छ। यो प्रतिज्ञा अब्राहमले परमेश्वरको आज्ञा मानेर आफ्नो छोरा इसाकलाई मोरिया पहाड़मा बलि गर्न लगेको घटना पछिको कुरा हो। 13 सन्तानको वृद्धि गरेर आकाशका तारा, समुद्र किनारका बालुवा सर तुल्याउनेछु। 13 सन्तानले आफ्ना शत्रुहरूको सरहरू कब्जा गर्नेछन्। 13 सन्तानद्वारा पृथ्वीका सबै जातिहरू आशीर्वादी हुनेछन् किनकि तैले मेरो वचन पालन गरिस्। यो प्रतिज्ञा परमेश्वरले अब्राहमलाई मात्र दिनु भएन तर पछि इसाक र याकुबलाई पनि 1 पटक दिनुभयो। उत्पत्ति 26:4 इसाकलाई यसो भन्नुभयो, 13 सन्तानलाई आकाशका तारा चाहिँ बढाउनेछु र तिनीहरूलाई सबै देश दिनेछु, 13 सन्तानद्वारा संसारका सबै जातिहरूले आशिष पाउनेछन्। अनि उत्पत्ति 28:14 याकुबलाई यसो भन्नुभयो, 13 सन्तान पृथ्वीको धुलो सर हुनेछन्, पूर्व, पश्चिम, उत्तर, दक्षिणतिर फैलिएर त जानेछस्, त र 13 सन्तानद्वारा नै पृथ्वीका सबै मानिसहरूले आशीर्वाद पाउनेछन्।

चार सुसमाचार भरि नै लुकेर रहेको मुख्य विषय भनेको परमेश्वरको इच्छा हुन सक्छ। तर परमेश्वरको इच्छा चाहिँ के हो त? यो चाहिँ परमेश्वरका छोरा छोरीहरू सबैले परमेश्वरको सृष्टिको उद्देश्य बुझुन् भन्ने हो। परमेश्वरले हामीलाई सृष्टि गर्नुको उद्देश्य भनेको हामीले उहाँका आदर महिमा गर्नु हो। परमेश्वरको सन्तानले सृष्टि उद्देश्य अनुरूप जिए भने परमेश्वर आनन्दित हुनुहुनेछ। उनीहरूले परमेश्वरलाई आराधना, प्रशंसा र धन्यवाद प्रकट गर्दा परमेश्वर रमाउनुहुनेछ अनि उहाँ पनि आफ्नो खुशी आफ्नो सन्तानहरूसँग बाँड्न चाहनुहुन्छ। यसरी अगापे प्रेमले सृष्टिकर्ता परमेश्वर र उहाँका सन्तानलाई एकतामा ल्याउँछ। त्यो अगापे प्रेम संसारभरि नै फैलिन सक्नेछ। तर सबै सर्वज्ञानी परमेश्वरलाई सृष्टिभन्दा अघिदेखि नै यो कुरा थाहा थियो कि उहाँका सन्तानले उहाँको सृष्टिको उद्देश्य बुझेर पालना गर्ने छैनन्। त्यसै कारण परमेश्वरले सृष्टि अघिदेखि नै उहाँका सन्तानको यो कमजोरी र उनीहरूलाई सहायता गर्नको निम्ति योजना बनाउनुभयो। त्यही योजना अनुरूप यीशु यो धरतीमा आउनुभयो र उहाँको सृष्टिद्वारा अनि पछि उहाँको क्रुसको मृत्युद्वारा पनि हामीलाई उहाँको सृष्टिको उद्देश्य सिकाउनु भयो र क्रुसमा अब सिद्धियो भन्नुभएर अन्तिम सास फेर्नुभयो। त्यसपछि उहाँ पुनरुत्थान हुनुभयो र 40 दिनसम्म यो धरतीमा हिन्डुल गर्नुभयो र चेलाहरूलाई उहाँको सुसमाचार सारा संसारमा फैलाउने आज्ञा दिनुभएर उहाँ स्वर्गग्रहण हुनुभयो। यो महान आदेश भनेको चाहिँ येशूले हामीलाई सारा संसारमा परमेश्वरको इच्छा सिकाउने आज्ञा दिनुभएको छ ताकि तिनीहरूले पनि आज्ञा पालन गर्न सकुन्। विषयवस्तुको आधारमा चार सुसमाचारले येशूको सार्वजनिक सेवकाईको विषयमा चर्चा गर्दछ जसमा उहाँले के गर्नुभयो, उहाँले के सिकाउनुभयो र उहाँले आफ्नो चेलाहरूलाई के आज्ञा दिनुभयो भन्ने विषयहरू पर्छन्। चार सुसमाचारका सबै लेखहरूले यही विषयलाई आफ्नो तरिकाले प्रस्तुत गरेका छन्। मत्ती, मर्कुस, लुकाको सुसमाचारहरू समदृष्टि सुसमाचारहरू हुन् जसले येशूलाई मानिसको रूपमा प्रस्तुत गरेका छन्। ती तीन सुसमाचारहरू लेख्नुको उद्देश्य, लेखिएका समय, लेखन शैली आदि भने फरक फरक छन्। अर्कोतर्फ योहन्नाको सुसमाचार अरू तीन समदृष्टि सुसमाचारहरूभन्दा फरक छ जसले येशूको ईश्वरतालाई मुख्य रूपमा प्रस्तुत गरेको छन्। त्यसैले चार सुसमाचार आफ्नो आफ्नो लेख अनि लक्षित समूहको आधारमा फरक छन् तर उनीहरूको समान स्पष्ट छ। त्यो चाहिँ येशू परमेश्वरको सन्तानलाई सृष्टिको उद्देश्य सिकाउन यो धरतीमा मानिस भएर आउनुभयो भन्ने गवाही दिनु हो। त्यति मात्र होइन, चारैजनाले यो कुरा बताएका छन् कि येशूको आगमन पहिले नै पुरानो करारमा भविष्यवाणी गरिएको थियो अनि येशू आगमन परमेश्वरबाट व्यवस्थित रूपमा पहिले नै तयारी गरिएको थियो। येशू त्रिएक परमेश्वरको दोस्रो व्यक्तित्व हुनुहुन्छ। उनीहरूले हामीलाई यो पनि बताएका छन् कि येशू फेरि दोस्रो पटक आउनुहुनेछ अनि येशूको पहिलो आगमन र दोस्रो आगमनको बीचमा यो पृथ्वीमा के घटनाहरू घटेछन् ती कुराहरू पनि उनीहरू स्पष्ट गरेका छन्। उनीहरूले येशूको प्रिय चेलाहरूले कस्तो जीवन जिउनुपर्छ अनि पृथ्वीको बसाईमा परमेश्वरको रहस्यको विषयको तालिम सकेर फर्केपछि माथि स्वर्गमा उनीहरूको निम्ति के तयार गरिएको छ भन्ने कुराको पनि कुरालाई पनि बताएका छन्। वास्तवमा येशूले आफ्नो पृथ्वीको बसाईको अवधि गर्नुभएका र सिकाउनुभएका कुराहरूमा परमेश्वरको अन्य जातिहरूलाई बचाउने रहस्यमय पूर्ण योजनाको झकसा लिएको छ। यो पाठमा हामी येशूले गर्नुभएका महत्वपूर्ण आश्चर्य कर्म र उहाँले चेलाहरूलाई दिनुभएका शिक्षाहरू कसरी परमेश्वरको अन्य जातिको मुक्तिको योजनासँग जोडिएको छ भन्ने बारेमा छ। यदि कसैले चार सुसमाचारको पुस्तक पढिसकेर पनि येशूले गर्नुभएका आश्चर्य कर्महरू दिनुभएका शिक्षाहरूलाई अन्य जातिलाई उद्धार गर्ने परमेश्वरको योजना बाहेक अरू तरिकाले अर्थ लगाउँछ भने उसले चार सुसमाचारको सन्देशलाई सही तरिकाले बुझेको छैन भन्ने चिन्ह हो। चार सुसमाचारका पुस्तकहरूमा उल्लेख गरिएका केही विषयहरू धेरै महत्वपूर्ण छन्। हुन त चार सुसमाचारका पुस्तकहरूलाई विस्तृत ईश्वरशास्त्रीय श्रृङ्खला पनि भन्न सकिन्छ। समत त्यहाँ भएका सबै विषयलाई एक एक गरी विस्तृत रूपमा बुझ्न सके
उत्तम हुने थियो, तर यो पुस्तकमा त्यो सबै सम्भव छैन। त्यसै कारण यो अध्ययनमा हामी चार सुसमाचारका पुस्तकहरूको माझ विषय अन्य जातिहरूको मुक्तिको निम्ति परमेश्वरको योजना मात्रै केन्द्रित हुनेछ। हामी प्रभु येशूले पुरानो करारमा दिनुभएको अब्राहमको करारलाई हेर्न सक्छौ, अनि हाम्रो येशूले आफ्नो पृथ्वीको पहिलो आगमनको घडीदेखि नै कसरी त्यो करारलाई व्यक्तिगत रूपमा पूरा गर्नुभयो भन्ने पनि कुरा हामी पाउन सक्छौ। यसरी हामी सुसमाचार सम्बन्धी हाम्रो बुझाइको उचाइ, लम्बाई, चौडाई र गहिराईको विकास गर्न सक्नेछौ। माझ विषय अन्य जातिहरूको मुक्तिको निम्ति परमेश्वरको योजना मात्रै केन्द्रित हुनेछ। हामी प्रभु येशूले पुरानो करारमा दिनुभएको अब्राहमको करारलाई हेर्न सक्छौ, अनि हाम्रो

वास्तवमा सुसमाचार यहुदीबाट शुरू भएर गैर यहुदीहरूमा पुग्नुपर्छ भन्ने कुरा नै एउटा ख्रीष्टको रहस्य हो। पुरानो करार अनुसार यहुदीहरू परमेश्वरको चुनिएका मानिसहरू हुन् र उनीहरूको परमेश्वरसँग एउटा लामो प्रेम सम्बन्ध छ। तर जब सुसमाचारको कुरा आउँछ तब हामी यो कुरा बुझ्छौं कि सुसमाचार यहुदीहरूमा सीमित नभएर उनीहरूद्वारा गैर यहुदीहरूमा पुग्नुपर्ने थियो। यो कुरा यहुदीहरूको दृष्टिकोण हेर्दा बुझ्न र स्वीकार गर्न गाह्रो हुन्छ। कसरी यहुदीहरू भन्दा पनि पहिले गैर यहुदीहरूले येशूलाई चिन्ने आशिष पाउन सक्छन्। प्रेरित पावलले पनि आफैलाई यो प्रश्न सोधेका थिए। जस्तै पावलले सुसमाचार प्रचार गर्दै हिँडे, उनको तीनवटा मिशन यात्राको प्रचारको क्रममा एकदमै न्यून संख्याक यहुदीहरू मात्रै उनले प्रचार गरेको सुसमाचार ग्रहण गरे। बहुसंख्यक यहुदीहरूले पावल र उनको सहकर्मीहरूलाई दया बिना नै सतावट दिए। उनीहरूले अझै पावललाई मार्ने कोशिश पनि गरे। पावललाई यो कुरा स्वीकार गर्न साह्रै गाह्रो पर्यो। उनले अरू सबै मानिसहरूभन्दा बढी यो कुरा बुझेका थिए कि मुक्ति चाहिँ पूर्ण रूपमा परमेश्वरको अनुग्रहबाट प्राप्त हुने कुरा हो। उनका सबै मानिसहरू अर्थात यहुदीहरूले सुसमाचार ग्रहण गर्न इन्कार गर्नु भनेको उनीहरू परमेश्वरको मुक्तिको अनुग्रहबाट वञ्चित भएका हुन् भन्ने अर्थ हुन्छ। रोमी नौ अध्यायमा पावलले यो विषयमा धेरै प्रश्नहरू गर्दै धेरै दुखी भएको देख्न सकिन्छ, अनि उनले कसरी त्यसको उत्तर पाए त भन्ने कुरा पनि देख्न सकिन्छ। रोमी नौको एकदेखि तीनमा पावल यसरी भन्छन्, म ख्रीष्टमा साँचो बोलिरहेछु, मैले ढाँटेको छैन, मेरो विवेकले पनि पवित्र आत्मा मलाई गवाही दिन्छ, मेरो हृदयमा असाध्य शोक र मनमा अटुट वेदना छ, म त यहाँसम्म पनि चाहन सक्थे कि मेरा भाइहरू, मेरा जातिहरूको नाताले, मेरा कुटुम्बहरूको खातिर म नै श्रापित हौं, ख्रीष्टबाट परितर हो। पावलको तर्फबाट यो प्रभु येशूसँग गरिएको कडा प्रश्न हो। उनी भन्छन् कि हामी यहुदीहरू परमेश्वरले चुन्नु भएको विशेष जाति हौ, के तपाईँले हामीलाई बिर्सनु भयो र? पावल यसरी दुःख व्यक्त गर्छन् कि हे परमेश्वर, मेरो आफ्ना जातिहरूको उद्धार नभएको देख्नुभन्दा त बरु मेरो नाम नै जीवनको पुस्तकबाट हटाइदिनुहोस्। यो पनि साहसी अभिव्यक्ति हो। उनको परमेश्वरसँगको विद्रोहको क्रममा उनले प्रभु येशूबाट एउटा महत्वपूर्ण प्रकाश पाउँछन्। त्यो कुरा के हो भने धेरै अगमवक्ताहरूले पनि पहिले नै घोषणा गरे, जस्तै यहुदीहरूले भन्दा पहिले गैर यहुदीहरूले सुसमाचार प्राप्त गर्नेछन्। यो चाहिँ परमेश्वरले पहिले नै तयार गर्नुभएको उहाँको योजना हो। परमेश्वरले यो योजना शुरूमा नै अब्राहमसँगको करारमा व्यक्त गर्नुभएको थियो। अब्राहमदेखि 500 वर्षपछि मोसालाई पनि परमेश्वरले योजना प्रकट गर्नुभयो। व्यवस्था 32:20-21 परमेश्वरले यसरी भन्नुभयो, तब उहाँले भन्नुभयो, म तिमीहरूबाट आफ्नो मुख लुकाउनेछु अनि तिमीहरूको अन्त के हुनेछ म हेर्नेछु, किनकि तिनीहरू उल्टा पुस्तकका हुन्, विश्वासघाती सन्तानहरू हुन् जो परमेश्वर होइन, त्यसको कारण तिनीहरूले मलाई दाही तुराए, तिनीहरूका व्यवस्थाका तिनीहरूले मलाई रिस उठाए, एउटा जाति नै नभएका मानिसहरूद्वारा म तिनीहरूलाई दाही बनाउनेछु, समाज नभएको एउटा जातिद्वारा तिनीहरूको रिस उठाउनेछु। मोसाले परमेश्वरबाट यो सन्देश पाएको समयमा उनी करिब 120 वर्ष पुगेको थिए, अनि उनी मरूभूमिको यात्रा गरेर आफ्नो मृत्युको मुखैमा पुगिसकेका थिए। त्यो अगमबाडीको अर्थ चाहिँ यो थियो कि 40 वर्षको उडान स्थानको यात्रामा यहुदीहरूले चट्टानलाई इन्कार गरे, जुन चट्टान चाहिँ यहोवा परमेश्वर अर्थात येशू ख्रीष्ट हुनुहुन्छ। उनीहरूले येशू प्रभुलाई 10 पटक इन्कार गरे र गनगन गरे। इजरायलीहरूले त्यो चट्टानलाई त्यागे र भुले, जसले उनीहरूलाई डोर्याउनु भयो, तृप्त पार्नु भएको थियो। तिनीहरू दुष्टाईलाई बलि चढाए। उनीहरूका सबै दुष्टताद्वारा इजरायलीहरूले यहोवा परमेश्वरलाई क्रोधित तुलाए। यसै कारण परमेश्वरले भन्नुभयो कि उहाँले तिनीहरूदेखि आफ्नो मुहार लुकाउनेछ र तिनीहरू इन्कार गर्नेछ। तिनीहरूको सट्टामा परमेश्वरले एउटा समझै नभएको जाति अर्थात अन्य जातिहरूलाई खडा हुनेछ, अनि अन्य जातिहरू अर्थात गैर यहुदीहरूलाई दया देखाएर उहाँले यहुदीहरूलाई दाही तुलाउनुहुनेछ।
वास्तवमा युदीहरू भन्दा पहिले नै गैर युदीहरूले सुसमाचारमा विश्वास गर्नेछन् भन्ने कुराको योजना चाहिँ सृष्टि भन्दा पनि अघि अनन्तदेखि नै तयार पारिएको योजना थियो, तर लुकाइएको थियो। तर जसै उचित समय आयो तब परमेश्वरले आफ्नो मानिसहरू अब्राहम, मोसा, दानिएल, होसे र यसायालाई यो रहस्य क्रमिक रूपमा प्रकट गर्नुभयो। अब हामी पुरानो करारमा भएका यी प्रकाशहरूको बारेमा बुझ्छौं। मुक्ति कसरी यहुदीबाट गैर यहुदीहरूमा जानेछ भनेर यीशुले पावललाई प्रकट गराई दिनुभयो। पहिले प्रकाश मोसालाई दिएको थियो जो ईश्वर होइन, त्यसको कारण तिनीहरूले मलाई दाही तुल्याए। तिनीहरूले व्यर्थका कुराहरूलाई रिस उठाए। एउटा जाति नै नभएका मानिसहरूद्वारा म तिनीहरूलाई दाही बनाउँछु, समाजै नभएको एउटा जातिद्वारा तिनीहरूको रिस उठाउनेछु। तर आजसम्म परमप्रभुले तिमीलाई बुझ्ने मन, देख्ने आँखा र सुन्ने कान दिनुभएको छैन। दोस्रो प्रकाश राजा दाउदलाई प्रकट गरिएको थियो। तिमीहरूको निम्ति राखिएको भोजन तिमीहरूको निम्ति पासो बनोस्, यो नै प्रतिफल र धराप बनोस्। तिमीहरूको आँखा धमिला हुन्, देख्न नसक्ने बनो, तिमीहरूको कमर सदा कुप्रियोस्। होसेलाई म मेरो आफ्नो निम्ति म त्यसलाई भूमिमा रोप्नेछु जसलाई मैले प्रिय नभए कि भनेको थिएँ, त्यसलाई म दया देखाउनेछु जसलाई मैले तिमीहरू मेरो प्रजा होइनौ भनेको थिए, तिनीहरूलाई म मेरा प्रजा भन्नेछु अनि तिनीहरूले भन्नेछन् तपाईँ हाम्रो परमेश्वर हुनुहुन्छ।

यो अर्थपूर्ण भजन पछि भने फेरि पनि तपाईँलाई कार्यक्रममा म स्वागत गर्न चाहन्छु र तपाईँले कार्यक्रम सुनेर मलाई साथ दिइराख्नु भएको छ र मैले पनि केही बाइबलका रहस्यमय कुराहरू परमेश्वरको प्रतिज्ञा परमेश्वरले मानव जातिलाई यति प्रेम गर्नुभयो भन्ने कुरा नै मैले कार्यक्रममा राखेँ किनभने हामी सुरुदेखि नै हेऱ्यौँ भने पनि परमेश्वरको त्यो प्रेम नि यति थियो हामी मानव जातिप्रति उहाँले आफ्नो एकलौते पुत्र यो पृथ्वीमा पठाउनु नै त्यो नै अगापे प्रेमको एउटा उदाहरण थियो। कसैले पनि आफ्नो एकलौते पुत्रलाई होइन कसैको लागि सुम्पिन सक्दैन तर परमेश्वर पिताले हाम्रो लागि आफ्नो एकलौते पुत्र यस धरतीमा मानव जातिको लागि दिनुभयो र उहाँ हाम्रो पापको खातिर त्यो क्रुसमा बलिदान हुनुभयो भन्ने कुरालाई हामी कहिले पनि बिर्सनु हुँदैन। उहाँको त्यो अगापे प्रेमप्रति हामी धन्यवादी पक्कै पनि हुनुपर्छ र एउटा जब प्रभु येशू ख्रीष्ट पृथ्वीमा रहनुभयो जति समय रहनुभयो नि अनि प्रत्येक पाइला पाइला एउटा उदाहरणीय जीवन जिउनुभयो। उहाँले न यहुदी भन्नुभयो न सामरी भन्नुभयो न कुष्ठरोग भन्नुभयो न गरिब भन्नुभयो न मछुवा भन्नुभयो सबैलाई समान व्यवहार गर्नुभयो। परमेश्वरले एउटा देखाउनु पर्ने जुन स्वभाव हुन्छ नि त्यो वास्तवमै उहाँले प्रकट गर्नुभयो। परमेश्वरले कहिले पनि भेदभाव गर्नुहुन्न। एउटा परमेश्वरको एउटा इक्जाम्पल भनेको के भने एउटा सूर्यको प्रकाश हुन्छ नि सूर्यको प्रकाशले कहिले पनि कसैलाई घटी कसैलाई बढी प्रकाश दिँदैन समान प्रकाश दिन्छ। हो परमेश्वर त्यस्तै भएर यस पृथ्वीमा रहनुभयो। उहाँले मानव जातिप्रति गर्ने सबै कर्तव्य उहाँले पूरा गर्नुभयो। उहाँ आज्ञाकारी हुनुभयो। त्यो भएर तपाईँ र म पनि उहाँको प्रिय छोराछोरी हौ। यो कारणले कि लाखौं करोडौं मानिसहरूको बीचबाट परमेश्वरले तपाईँ र मलाई चुन्नुको पछाडि पनि एउटा परमेश्वरको योजना छ। के त्यो योजनालाई हामीले पूरा गरेका छौं त? परमेश्वरले तपाईँ र मलाई लाखौं मानिसको बीचबाट चुन्नुको रिजन त एउटै रहेछ नि त, होइन? मानिसहरूलाई प्रभुमा छिट्नु, प्रभुको प्रेम मानिसहरूलाई देखाउनु। के तपाईँ र मैले यो काम गरिरहेका छौं? छैन भने अबको जिम्मेवारी तपाईँ र मेरो काँधमा छ, किनभने यो सारा संसारका मानिसहरूले प्रभुलाई पाउनु नै परमेश्वरको मुख्य उद्देश्य रहेछ र तपाईँ र मलाई उहाँले खटाउनु भएको छ। उहाँले जाओ भन्नुभएको छ, जाओ भन्नुभएको छ र जाति जातिको बीचमा जाओ र सुसमाचार सुनाओ, पिता पुत्र पवित्र आत्माको नाउँमा बप्तिस्मा जेऊ, जाओ गइरहनु भएको छ। हामीले सुसमाचार सुनाइरहेका छौँ। यो कुरा एकदमै महत्त्वपूर्ण छ। तपाईँ र मैले सुसमाचार सुनाउनु पर्छ। तपाईँ जहाँ काम गर्नुहुन्छ अथवा तपाईँको आफन्त अथवा तपाईँको साथी अथवा काहीँ न काहीँ प्रभुको प्रेम हामीले बताउनै पर्छ। उहाँको त्यो अगापे प्रेमको बारेमा मानिसहरूलाई हामीले जानकारी दिनै पर्छ। र आदरणीय श्रोता, अब भने लगभग समयले पनि मलाई बिदा दिइसकेको छ। जो जतिले कार्यक्रम सुनेर साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद दिँदै, प्राविधिक मित्र सुजनजीलाई पनि धन्यवाद दिँदै र विजयजीलाई पनि धन्यवाद दिँदै अहिलेलाई भने कार्यक्रमबाट बिदा हुन्छु। धन्यवाद। जय मसीह। नमस्कार।

0: तलाई मैले पृथ्वीको अन्तदेखि समातेर ल्याए र पृथ्वीको पल्लो छेउदेखि तलाई बोलाए। मैले भने, त मेरो दास होस्, मैले तलाई छानेको छु र तलाई इन्कार गरेको छैन। यसैले नडरा, किनकि म तसित छु। निरुत्साहित नहो, किनकि म तेरा परमेश्वर हुँ। म तलाई बलियो पार्नेछु, म तलाई सहायता गर्नेछु, मेरो धार्मिकताको दाहिने हातले म तलाई सम्हाल्नेछु। तँदेखि रिसाउनेहरू सबै निश्चय नै लज्जित हुनेछन् र शर्ममा पर्नेछन्। तेरो विरोध गर्नेहरू केही न केही गाउनेछन् र नष्ट हुनेछन्। तेरो शत्रुहरूलाई तैले खोजे पनि उनीहरूलाई भेटाउने छैनस्। तेरो विरोधमा युद्ध गर्नेहरू पनि बिल्कुल निरर्थक हुनेछन् र नष्ट हुनेछन्। किनकि म परम प्रभु तेरा परमेश्वर हुँ, म तेरो दाहिने हात समात्छु र तँलाई यसो भन्छु, नडरा, म तँलाई सहायता गर्नेछु। यसैया 41:9-13।
1: टाइम चेक। यति बेला अपराह्नको 3 बज्यो।

0: जय मसीह अनि नमस्कार। कार्यक्रम जीवनको वचनको पर्खाईमा रहनुभएका तपाईँ तमाम आदरणीय श्रोताहरूमा सदाझैं म कार्यक्रम प्रस्तुता कुमराज उपस्थित भइसकेको छु। नेपाल क्रिश्चियन सामुदायिक संगतिद्वारा संचालित रेडियो कार्यक्रम जीवनको वचन हाम्रो केन्द्रीय स्टेशन काठमाडौँमा तयार भई तपाईँहरूको घर आँगनको स्टुडियो मार्फत हरेक दिन यही समय प्रसारण हुने गर्दछ। प्रिय श्रोता, यो कार्यक्रम तपाईँ गाउँठाउँमा रहनुभएका सम्पूर्ण क्रिश्चियन दाजुभाइ तथा दिदीबहिनीहरू जसले विभिन्न व्यावहारिक कठिनाईका कारण धर्मशास्त्र बाइबल अध्ययन गर्न पाइरहनु भएको छैन, तपाईहरूका लागि परमेश्वरको जीवित वचनद्वारा उत्साहित गर्ने र संगति गर्ने हाम्रो अभिप्रायले यो कार्यक्रम प्रस्तान गरेका छौं। आदरणीय श्रोता, अब हामी धर्मशास्त्र बाइबलबाट परमेश्वरको जीवित वचन सुन्नेछौ। अब लागौं वचनतर्फ।
1: आजको प्रवचन सेवामा उपस्थित सम्पूर्ण आदरणीय श्रोताहरूलाई मेरो तर्फबाट हाम्रा मुक्तिदाता प्रभु यीशु ख्रिस्टको पवित्र र उच्च नाउँमा ख्रिस्टीय अभिवादन तथा जयमसी भन्न चाहन्छु। आजको प्रवचनको सेवाको लागि बाइबल धर्मशास्त्रबाट मर्कुस 4 अध्यायको 26-29 पदहरूलाई यहाँहरूको बीचमा पाठ गर्नेछु। आशा छ यहाँहरू सबैले ध्यान लगाएर सुन्नुहुन्छ भनेर। यसरी म पाठ गर्नेछु। उहाँले भन्नुभयो, परमेश्वरको राज्य यस्तो हो, परमेश्वरको राज्य यस्तो हो, कुनै एकजना मानिसले जमिनमा बिउ छर्छ, कुनै एकजना मानिसले जमिनमा बिउ छर्छ, ऊ सुते पनि जागर रहे पनि रात दिन त्यो बिउ चाहिँ टुसाउँछ र बढ्छ, तर त्यो कसरी बढ्छ सो उसले जान्दैन। जमिन आफैले उमार्छ, पहिले टुसा, त्यसपछि बाला, तब बालामा पूरा दाना लाग्छ, तर जब अन्न पाक्छ तब तुरुन्तै उसले हँसिया लगाउन थाल्छ, किनभने फसलको बेला आइपुगेको हुन्छ। आदरणीय श्रोता, तोरी पाकेको बेलामा किसानले के गर्छ भन्ने कुरालाई कहिले याद गर्नुभएको छ? के ऊ हतारिँदैन र फसल पाकेको बेलामा नै कटानी गरेन भने खेर जाने ठूलो डर हुन्छ? त्यसैले जोडका तोडले कटनी गर्नु आवश्यक हुन्छ। र कहिलेकाहीँ म आफैले पनि जब गाउँमा हुँदाखेरि तोरीको सिजनमा तोरी पाकिसकेपछि त्यो तोरीलाई समयमै निकालेन भने, समयमा नै त्यसलाई कटनी गरेन भने केही समयपछि त्यो आफै फुटेर झर्छ, जसले गर्दाखेरि समयमा कटनी भएन भने त्यो खेर जाने ठूलो डर हुन्छ। र त्यसरी नै यहाँ यीशु प्रभुले फसलको समयमा कटनीको आवश्यक हुन्छ भन्ने कुरा यहाँ देखाउनु भएको छ। र त्यसको लागि उहाँले एउटा मौलाउने बिउको दृष्टान्तबाट यहाँ सिकाउँदै हुनुहुन्छ। र यहाँ सिकाउने क्रममा उहाँले भन्नुभयो, परमेश्वरको राज्य यस्तो, परमेश्वरको राज्य कस्तो, परमेश्वरको राज्यको बारेमा धेरैजनाले आफ्नो विचारहरू राख्न सक्छ। स्वाभाविक रूपमा परमेश्वरको राज्य भनेको चाहिँ परमेश्वरले शासन गरेको राज्य हो, र जहाँनिर परमेश्वर राजा हुनुहुन्छ र आफूलाई विश्वास गर्ने अथवा परमेश्वरलाई विश्वास गर्नेहरू चाहिँ उहाँका प्रजाहरू हुन् र उहाँको राज्यमा कानून चाहिँ बाइबल धर्मशास्त्र नै हुन्, संविधान चाहिँ बाइबल धर्मशास्त्र हुन्छ। यसरी यो राज्य एकदमै सुखमय, अन्य अत्याचार व्यभिचारबाट अलग सुशासन र जनताहरूले असल जिन्दगी बिताउने राज्य भनेर बुझ्न सकिन्छ। परमेश्वरको राज्य चाहिँ एकदमै स्पष्ट हुन्छ र परमेश्वरको राज्य भन्ना साथ परमेश्वरले नै शासन गरेको राज्य हो भन्ने कुरा बुझिन्छ र प्रजाहरू चाहिँ उहाँलाई विश्वास गर्नेहरू, उहाँको वचन पालन गर्नेहरू नै हुन् भनेर स्पष्ट बुझ्न सकिन्छ। त्यसो हो भने यहाँ यो दृष्टान्तमा हामीले सिक्ने कुरा चाहिँ यहाँ यस्तो छ, परमेश्वरको राज्य यस्तो हो भनेर स्पष्ट रूपमा उहाँले यो भन्नुभयो। कस्तो हो त भन्दा कुनै एकजना मानिसले जमिनमा बिउ छर्छ भने बिउ छर्दाखेरि एउटा व्यक्तिले एउटा किसानले बिउ छर्दाखेरि जब बिउ जमिनमा पर्छ त्यो जमिनमा परेको जग भनौँ बिउलाई अब किसानले हेर्न सक्दैन, किसानले अब केही गर्न सक्दैन। उसको काम भनेको बिउ छर्नु हो, उसले बिउ जमिनमा छर्छ भन्ने कुरा यहाँ स्पष्ट छ। परमेश्वरको राज्यमा राज्य भनेको के रहेछ भन्दाखेरि बिउ छर्नु रहेछ, बिउ छर्नेसँग सम्बन्धित छ। बिउ छरिसकेपछि अब उसको काम चाहिँ रोकिन्छ, त्यो बिउ छरेपछि यहाँ भने चाहिँ ऊ सुते पनि जागर रहे पनि रात दिन त्यो बिउ चाहिँ आफै टुसाउँछ। यहाँनिर यस्तो छ, यो बिउ टुसाउने कुरा छ र बिउ बढ्छ, तर त्यो कसरी बढ्छ सो उसले जान्दैन। यो हामी सबैलाई थाहा भएको कुरा हो, जब बिउ हामी छर्छौ बिउ छर्ने काम किसानको हो र बिउ छर्छन् नै। बिउ छरिसकेपछि त्यसलाई टुसाउनको लागि त्यो किसानले केही गर्न सक्दैन, त्यसपछि त्यो बिउलाई बढाउनको लागि पनि किसानले केही गर्न सक्दैन। यो स्वत आफै हुँदै जान्छ र यो कसरी बढ्छ किसानले अड्कल गर्न सक्दैन। यो कुरा रहस्यमय हुन्छ, यो कुराहरूको लागि हामीलाई अथवा किसानलाई यो बताइएको हुँदैन। यो भाग भनेको यो किसानले गर्न नसक्ने काम हो र किसानले गर्न नसकेको काम कसले गर्छ त भन्दाखेरि यो बिउ छर्ने काम किसानले गर्छ र बिउ टुसाउने र बिउ बढ्ने काम कसरी हुन्छ भन्ने कुरो किसानलाई थाहा हुँदैन, तर यो चाहिँ केवल परमेश्वरलाई मात्रै थाहा हुन्छ। त्यसकारणले यहाँ परमेश्वरको आफ्नो काम यहाँ देखिन्छ, मानिसको आफ्नो काम देखिन्छ र परमेश्वरको राज्य भनेकै एउटा किसानले बिउ छरेको जस्तै मानिसहरूले परमेश्वरको वचन प्रचार गर्छन्, परमेश्वरको जनहरूले मानिसहरूलाई प्रभुको वचन प्रचार गर्छन् र त्यसपछि त्यो मानिस भित्रपट्टि त्यो विश्वास कसरी गर्न सक्छ भन्ने कुरा, त्यो विश्वास चाहिँ परमेश्वरले नै त्यो व्यक्तिको जीवनमा वचन सुनिसकेपछि विश्वास हाल्ने काम पवित्र आत्मा आफैले गर्नुहुन्छ। हाम्रो काम चाहिँ बिउ छर्ने काम हो, बिउ छर्ने सुसमाचार प्रचार गर्ने र प्रचार गरिसकेपछि मानिसको हृदयलाई परिवर्तन गर्ने काम र उनीहरूको मनमा अब यीशुलाई विश्वास गर्छु परमेश्वरलाई विश्वास गर्छु भनेर त्यो मन जो छ भित्रपट्टि विश्वास हाल्ने काम चाहिँ हामीले गर्न सक्दैनौँ। त्यो भित्रपट्टिको मन परिवर्तन गर्ने काम र बिउ जसरी टुसाउँछ र बढ्छ त्यसरी नै एउटा मानिसले प्रभुको वचन सुनिसकेपछि उसमा विश्वास हालिदिने काम चाहिँ परमेश्वरले नै हालिदिनुहुन्छ। यो राज्य परमेश्वरको राज्य भनेको चाहिँ उहाँले नै शासन गर्ने राज्य हो र हामीहरू परमेश्वरका प्रजाहरू हामी र उहाँले भन्नुभएको आदेशलाई हामीले पालन गर्ने हो र हामीले त्यो आदेश पालन गर्न साथ परमेश्वरले आफ्नो काम गर्नुहुन्छ र परमेश्वरले यसरी रहस्यमय तरिकाले काम गर्नुहुन्छ र एउटा व्यक्तिलाई परमेश्वरको वचन सुनेपछि उसले आफूलाई नै भित्रपट्टि परमेश्वरले नै उसलाई व्यक्तिगत रूपमा एउटा कायल बनाउनुहुन्छ र उसले विश्वास गर्छ र विश्वास गरेपछि उसले आनन्द जीवन पाउँछ र जसरी यो बिउले एउटा नयाँ रूप नयाँ एउटा बिरुवा उम्रिन्छ अनि उम्रेर मात्र होइन यसले फल दिन्छ र पछि यसको कटनी हुन्छ त्यसरी नै परमेश्वरको राज्य भनेको चाहिँ यस्तो हो एउटा मौलाउने एउटा बिउको एउटा दृष्टान्त जस्तै यसभित्र परमेश्वर आफैले काम गर्नुहुन्छ र मानिसले गर्ने काम पनि छ र यो काम गर्ने कुरा परमेश्वरको राज्यभित्र हुन्छ मानिसले सुसमाचार प्रचार गर्ने हो परमेश्वरको छोराछोरीहरूले प्रचार गर्नुपर्छ यीशुको बारेमा भन्नुपर्छ र उनीहरूको हृदय परिवर्तन गर्ने काम पवित्र आत्माले गर्नुहुन्छ र यो परमेश्वरको राज्यभित्र यसरी मिलेर काम हुन्छ र यहाँ एउटा बिउ छर्ने व्यक्तिले बिउ छरिसकेपछि यो रहस्यमय कामहरू हुन्छ जसरी बिउ छर्दाखेरि बिउ उम्र्ने काम परमेश्वरले नै गर्नुहुन्छ त्यसरी नै हामीले प्रचार गरिसकेपछि सुसमाचार सुनाइसकेपछि त्यो व्यक्तिहरूको जीवन परिवर्तन गर्ने काम परमेश्वर आफैले गर्नुहुन्छ र आज धेरैजनाले भन्ने गर्छन् तिमीहरूले क्रिस्चियन बनायो भन्ने शब्दहरू प्रयोग गरिएको छ र तिमीहरूले क्रिस्चियन धर्ममा परिवर्तन गरायो भन्ने शब्दहरू पनि वाक्यहरू पनि हामी सुन्छौ आरोपहरू हामी सुन्छौ तर परमेश्वरको राज्यमा रहस्य चाहिँ यही हो कि कसैले पनि क्रिस्चियन बनाउन सक्दैन बनाएर हुने भएदेखि धेरैलाई बनाउन सकिन्थ्यो तर कसैले पनि क्रिस्चियन बनाउन सक्दैन कसैले पनि विश्वासी बनाउन सक्दैन विश्वासी बनाउने काम क्रिस्चियन बनाउने काम चाहिँ अथवा मानिसको हृदय परिवर्तन गर्ने काम चाहिँ परमेश्वरले नै गर्नुहुन्छ यो अरूले गर्न सक्ने काम होइन त्यसैले जुन आरोपहरू आइराखेको छ कि क्रिस्चियन बनायो भन्ने आरोप अथवा क्रिस्चियन धर्म परिवर्तन गरायो भन्ने जुन आरोप छ यो कुरामा बाइबलले यसरी स्पष्ट बताउँछ परमेश्वरको राज्यभित्र मानिसले कसैलाई पनि परिवर्तन गर्न सक्दैन मानिसले चाहिँ यीशुको बारेमा सुनाउने काम गर्न सक्छ गर्दछ उसलाई आदेशकै रूपमा भनिएको छ त्यसकारणले त्यो वचन प्रचार गर्नुपर्छ वचन प्रचार गरिसकेपछि सुन्छन् सुनेपछि उनीहरूको हृदयभित्रपट्टि परमेश्वर आफैले त्यो वचनलाई जीवित बनाएर सत्य बनाएर अनि परमेश्वरले नै उनीहरूको जीवनमा जसरी बिउ छर्दा बिउ टुसाउने काम बढ्ने काम जसरी आफैले जमिनमा गरिरहेको हुन्छ त्यो परमेश्वरले नै गरेको हुन्छ त्यसरी नै मानिसहरूलाई सुसमाचार सुनाउँदाखेरि उनीहरूको जीवनमा परिवर्तन ल्याउने काम आफैले गर्नुहुन्छ र त्यसपछि यहाँ अर्को एउटा शब्द छ कि अन्न पाकेपछि बटुल्ने काम हुन्छ भनिएको छ अनि फसलको बेला पनि त्यहाँ हुन्छ भनिएको छ र एउटा यो मौलाउने बिउको जुन दृष्टान्तबाट हामीले के बुझ्न सक्छौं भन्दाखेरि एउटा व्यक्तिले सुसमाचार प्रचार गर्न सक्छ प्रचार गरिसकेपछि उनीहरूले विश्वास गर्ने काम गर्छन् र त्यो विश्वास गर्ने काम चाहिँ मानिसहरूबाट हुँदैन त्यो चाहिँ परमेश्वरले नै उसको हृदयमा विश्वास हालिदिन्छ र विश्वास हालिदिएपछि उसले यीशुलाई विश्वास गर्छ पुकार गर्छ र उसले यीशुलाई पुकार गरेपछि उसले आनन्द जीवन पाउँछ अथवा मुक्ति उसले पाउँछ र मुक्ति पाएपछि उनीहरूले आफ्नो परमेश्वरको राज्यमा उनीहरू सन्तान हुन्छन् र परमेश्वरका सन्तान भएर परमेश्वरको प्रजा भएर यो उहाँको राज्यभित्र परमेश्वरको राज्यभित्र उनीहरू शासन गर्छन् र यो सत्यता चाहिँ हामी सबैको लागि महत्वपूर्ण छ र आज चर्चका प्रत्येक व्यक्तिहरूले येशूको वचन येशु ख्रिस्टको बारेमा सुनाइदिनु पर्छ भनिदिनु पर्छ आफूले देखेको र सुनेका कुराहरू बताइदिनु पर्छ त्यसपछि बताइसकेपछि आफै उनीहरू प्रभुमा विश्वास गर्ने काम परमेश्वरले नै उनीहरूलाई उनीहरूको जीवन परिवर्तन गरिदिनुहुन्छ जसरी अन्न पाकेको बटुल्ने काम हुन्छ अनि वचन सुनेपछि उनीहरूले विश्वास गर्ने काम गर्छ परमेश्वरले नै उनीहरूलाई परिवर्तन गराउँछ अनि परिवर्तन भएकाहरूलाई एकसाथ जम्मा गरेर उनीहरूले परमेश्वरको राज्यभित्र उनीहरू शासन गर्न थाल्छ आज चर्च चाहिँ एउटा परमेश्वरको राज्यको एउटा प्रतिनिधित्व गरिरहेको छ चर्च चाहिँ आज अदृश्य परमेश्वरको राज्यको एउटा दृश्य रूपमा प्रस्तुत गरिरहेको छ आज मानिसहरूले स्वर्ग राज्य देख्नका लागि धेरै कोशिश गर्छन् स्वर्ग राज्य कहाँ छ भनेर उनीहरूले भन्छन् तर यो स्वर्ग राज्य चाहिँ परमेश्वरको राज्य चाहिँ अदृश्य रूपमा छ र देख्न सकिने भनेको चाहिँ चर्च मात्रै हो मण्डली मात्रै हो र मण्डलीमा आएर मानिसहरूले स्वर्ग राज्यको अनुभूति गर्न सक्छन् जहाँनिर उद्धार पाएकाहरू मुक्ति पाएकाहरू परमेश्वरको सन्तानहरूले त्यहाँनिर आराधना गरिरहेको हुन्छ परमेश्वरलाई प्रशंसा गरिरहेको हुन्छ अनि उनीहरूले आफ्नो जीवनमा भलाइका काम गरिरहेको हुन्छ र उनीहरूले मानिसहरूलाई सहयोग गरिरहेको हुन्छ र यसरी मुक्तिको लागि मण्डलीले एउटा ठूलो भूमिका बिउ छर्ने काम गरिरहेको हुन्छ र बिउ छरिसकेपछि परमेश्वरले हरेक मानिसलाई प्रभुमा विश्वास गर्ने अथवा उनीहरूको जीवन परिवर्तन गर्ने काम पनि परमेश्वरले गर्नुहुन्छ र कटनी भनेको यही हो कि फसल भनेको यही हो कि हामी सबैजनाले आज प्रत्येक परमेश्वरको जनले चर्चले यो कुरा गर्नुपर्छ कि चर्चले यो कुरा गर्नुपर्छ कि हामी सबैले कटनी गर्नुपर्छ अथवा अन्न पाकेकाहरूलाई बटुल्ने काम गर्नुपर्छ फसलको बेलामा हतारका साथ हामीले काम गर्नुपर्ने हुन्छ र आजको दिन हामीलाई परमेश्वरले फसलको समयमा नै कटनी गर्नका लागि जिम्मेवारी दिनुभएको छ हामीले बिउ छर्ने काम गर्नुपर्छ बिउ छरिसकेपछि कटनी पनि गर्नुपर्छ बिउ छर्ने मात्रै होइन बिउ छरिसकेपछि कटनी पनि गर्नुपर्छ परमेश्वरको राज्यभित्र बिउ छर्ने काम हुन्छ र उमार्ने काम बढ्ने काम परमेश्वरले गर्नुहुन्छ र त्यसपछि उनीहरूलाई बटुल्ने काम र उनीहरूलाई परमेश्वरको राज्यमा ल्याउने काम डोर्याउने काम चाहिँ चर्चका प्रत्येक व्यक्तिहरूको जिम्मेवारी हुन्छ त्यसकारण हरेकले फसलको समयलाई थाहा गरेर ढिलाइ नगरिकन बिउ छर्नुपर्छ र कटनी गर्नुपर्छ बिउ छर्नुपर्छ र कटनी गर्नुपर्छ र समयमा नै कटनी गर्नु आवश्यक हुन्छ त्यसको लागि तयारी हुनुपर्छ त्यसकारण आउनुहोस् हामी बिउ छरौं प्रभु यीशुको बारेमा मानिसहरूलाई सुनाऊ र अनि उनीहरूले जब विश्वास गर्छन् विश्वास गरेपछि उनीहरूलाई हुर्काउने काम उनीहरूलाई प्रभुको राज्यमा डोर्याउने काम हामी सबैले गरौं र परमेश्वरको महिमा गरौं र परमेश्वरको राज्यभित्र गरिने कामहरू यही हो परमेश्वरको राज्य भनेकै यही हो कि फसलको कटनी हुन्छ र समयमा नै कटनी हुनुपर्छ र बिउ छर्ने मात्र होइन र कटनी पनि छ। त्यस कारणले गर्दा मण्डलीमा मण्डलीले चाहिँ एउटा बिउ छर्ने काम गर्दछ र मण्डलीले उनीहरूलाई चेलापनमा हुर्काउनु पर्ने हुन्छ र उनीहरूलाई यीशु जस्तै हुने प्रक्रियामा उनीहरूलाई हुर्काउनु पर्छ र प्रभुको आगमनसम्म उनीहरूलाई तयारी गर्नुपर्छ। आउनुहोस् सबैजनाले हामी हरेकले नै यो प्रतिबद्धता हामी जनाऊ कि बिउ छरौं र बिउ छरिसकेपछि उनीहरूलाई फेरि बटुल्ने काम पनि गरौं, हुर्काउने काम पनि गरौं र यो चाहिँ परमेश्वरको राज्यभित्र गर्ने कामहरू हो र मण्डली चाहिँ यसको मुख्य कर्ता भएर अगाडि बढ्नु पर्ने हुन्छ। आजको प्रवचन सेवालाई यहाँ अन्त गर्न चाहन्छु र समय मिल्यो भने फेरि परमेश्वरले अर्को समय दिनुभयो भने फेरि अर्को प्रवचनको सेवा लिएर आउने नै छु। आजलाई यति भन्दै अर्को समय नाउन्जेलसम्मको लागि सबैजनालाई प्रभुले प्रशस्त आशीर्वाद दिनुभएको होस्।
0: आदरणीय श्रोता, प्रस्तुत सामग्रीहरूसँगै आजको कार्यक्रम जीवनको वचनको अब हामी अन्तमा आइपुगेका छौं। हामीलाई विश्वास छ यो कार्यक्रम सुनेर तपाईँ आशिषित हुनुभएको छ, तपाईँहरूलाई परमेश्वरले प्रशस्त आशिष दिनुभएको छ।
2: प्रिय श्रोता, यदि तपाईँलाई कार्यक्रम मन परेको छ र कार्यक्रमका बारेमा तपाईँको मनमा केही प्रश्न, जिज्ञासा, प्रतिक्रिया छन् भने तपाईँले हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ, जसको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 9868553349 9868553349।
0: साथै कार्यक्रम सुनेर तपाईहरूलाई बाइबल अध्ययन गर्न मन लागेको छ भने हामीलाई सम्पर्क गर्नुहोला, हामी तपाईहरूलाई बाइबल उपलब्ध गराउनेछौँ। हवस् श्रोता, आजका लागि म प्रस्तुता कुमराज पनि भोलि फेरि उपस्थित हुने वाचकका साथ बिदा हुन चाहन्छु। तपाईलाई प्रभुले प्रशस्त आशिष दिनुभएको होस्। जय मसीह।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत छ कार्यक्रम बाइबल पाठ।
2: जय मसीह, साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम सुनेर बसिरहनु भएका सम्पूर्ण श्रोतालाई कार्यक्रम बाइबल पाठमा। आदरणीय श्रोता, कार्यक्रम बाइबल पाठ लिएर म पुनः उपस्थित भइसकेकी छु र कार्यक्रम मार्फत विशेष गरिकन हामी पवित्र धर्मशास्त्र बाइबलबाट परमेश्वरको वचन यहाँहरू समक्ष पाठ गर्दै आइरहेको छौं र आज पनि म तपाईँलाई यसरी नै कार्यक्रम अवधिभर साथ दिनेछु। तर यो समयमा एउटा मीठो गीतबाट कार्यक्रमको शुरूआत गर्न चाहन्छु।

न्यायकर्ताहरूको पुस्तक अध्याय एक यहुदा र सिमियोनले अदोनी बेजेकलाई पक्रेका। यहोशूको मृत्युपछि कुनचाहिँ कुलले कनानीहरूलाई पहिले आक्रमण गर्नुपर्छ भनी इजरायलीहरूले परमप्रभुसित सोधपूछ गरे। परमप्रभुले जवाफ दिनुभयो, यहुदाले आक्रमण गरोस्, मैले त्यो देश तिनीहरूको हातमा सुम्पिदिएको छु। यहुदाका मानिसहरूले आफ्ना दाजुभाइ सिमियोनीहरूलाई भने, हाम्रो भागमा परेको जग्गामा हामीसँग आओ र हामी कनानीहरूसँग

लड़ाई गरौं अनि हामी पनि तिमीहरूको भागमा परेको जग्गामा तिमीहरूसँग जानेछौ। यसैले सिमियोन तिनीहरूसँग गए। तब यहुदा आक्रमण गर्नलाई अघि बढे र परमप्रभुले कनानीहरू र परिचयहरूलाई तिनीहरूका हातमा सुम्पिदिनुभयो। तिनीहरूले उनीहरूका 10,000 बेजेकमा मारे। त्यहाँ तिनीहरूले अदुनी बेजेकलाई भेटाए र तिनीहरूले लड़ाई गरे र कनानीहरू र परिचयहरूलाई तिनीहरूले परास्त गरे। अदुनी बेजेक चाहिँ भागे, तर तिनीहरूले उनलाई खेदेर पक्रे र उनका हात र खुट्टाका बुढी औंला काटिदिए। अदुनी बेजेकले भने, हात र खुट्टाका बुढी औंला काटिएका 70 राजाहरू मेरो टेबल मुनि जुठाहरू टिप्ने गर्थे। मैले उनीहरूलाई जस्तो गरेको थिएँ, परमेश्वरले मलाई त्यस्तै गर्नु भएको छ। तब तिनीहरूले उनलाई यरूशलेममा ल्याए र उनी त्यहीँ मरे। यहुदाले यरूशलेम र हेब्रोन विजय गरेका। यहुदाका मानिसहरूले यरूशलेममाथि चढ़ाई गरेर त्यसलाई कब्जा गरे। तिनीहरूले त्यसका मानिसहरूलाई तलवारले मारे र त्यस शहरमा आगो लगाइदिए। त्यसपछि यहुदाका मानिसहरू दक्षिणतिर लागेर पहाड़ी देशमा नेगेवमा र तराईमा भएका कनानीहरूसँग लड़ाई गर्नलाई उँधोतिर झरे। तिनीहरूले हेब्रोनका कनानीहरूलाई आक्रमण गरे र सिसै, अहिमन र तलमईलाई परास्त गरे। हेब्रोनको पहिलेको नाउँ किर्यत अर्बा थियो। ओत्नियलले दबीर विजय गरेर अक्सालाई पाएका। त्यहाँबाट तिनीहरू दबीरमा बासिन्दाहरूको विरूद्धमा जाइ लागे। दबीरको पहिलेको नाउँ किर्यत सेपेर थियो। अनि कालेबले भने, जसले किर्यत सेपेरलाई आक्रमण गरेर तुलिन्छ त्यससँग म मेरी छोरी अक्सालाई विवाह गरिदिनेछु। तब कालेबका भाइ कनजका छोरा ओत्नियलले त्यो लिए र कालेबले आफ्नी छोरी अक्सालाई उनीसँग विवाह गरिदिए। एक दिन जब अक्सा ओत्नियल कहाँ आइन्, तब उनले तिनलाई आफ्ना पितासित एक टुक्रा जमीन माग्नलाई सुर्याए। जब तिनी आफ्नो गधाबाट ओर्लिन, तब कालेबले तिनलाई सोधे, तलाई के चाहियो? तिनले भने, मलाई एउटा दाइजो दिनुहोस्। तपाईँले मलाई नेगेवमा जग्गा दिनुभएको कारणले अब मलाई पानीको मूलहरू पनि दिनुहोस्। यसैले कालेबले तिनलाई माथिल्लो र तल्लो दुवै पानीका मूलहरू दिए। यहुदा र बेन्यामिनका अरू विषयहरू। मोसाका ससुराका सन्तान केनीहरू यहुदाका मानिसहरूसँग खजुरका रूखहरूको शहरबाट आराध नजिकको नेगेवमा भएको यहुदाको उजाड भूमिमा गए र त्यहाँका मानिसहरूसँग बसोबास गर्न लागे। त्यसपछि यहुदाका मानिसहरूले आफ्नो दाजुभाइ सिमियोनहरूसँग गएर सपतमा बस्ने कनानीहरूलाई आक्रमण गरेर त्यस शहरलाई पूर्ण रूपले नाश गरे। यसकारण त्यस शहरको नाउँ होर्मा राखियो। यहुदाले गाजा, अस्कलोन र एक्रोन शहरहरू र तिनका वरिपरिका जग्गाहरू पनि लिए। परमप्रभु यहुदासँग हुनुहुन्थ्यो र तिनीहरूले पहाड़ी देशमाथि अधिकार गरे, तर बेसीका बासिन्दाहरूलाई तिनीहरूले धपाउन सकेनन्, किनभने उनीहरूका फलामका रथहरू थिए। तब मोसाले खटाए अनुसार कालिबलाई हेब्रोन दिइयो र तिनले अनाकका 3 भाइ छोराहरूलाई धपाए, तर बेन्यामिनीहरूले यरूशलेमका एबुसीहरूलाई धपाएनन्। यसैले एबुसीहरू आजको दिनसम्म बेन्यामिनीहरूसँग यरूशलेममा बसेका छन्। युसेफले बेथेल विजय गरेका। युसेफका कुलले बेथेल आक्रमण गरे र परमप्रभु तिनीहरूसँग हुनुहुन्थ्यो। तिनीहरूले बेथेलका गुप्तचरहरू पठाए। पहिले बेथेलको नाउँ लुज थियो। यी गुप्तचरहरूले एकजना मानिसहरूलाई शहरबाट बाहिर आइरहेको देखेर त्यसलाई भने, शहरभित्र कसरी पस्ने हो हामीलाई बताइदेऊ र हामी तिम्रो केही नोक्सानी हुन दिने छैनौ। यसैले त्यसले तिनीहरूलाई शहरमा कसरी पस्ने हो सो बताइदियो र तिनीहरूले शहरका मानिसहरूलाई तरवारले मारे, तर त्यस मानिस र त्यसका सारा परिवारलाई छोडे। त्यो मानिस हित्तीहरूको देशमा गयो र त्यसले त्यहाँ एउटा शहर बनायो र त्यसको नाउँ लुज राख्यो। त्यस शहरको नाउँ आजसम्म यही छ। मनुष्य र एफ्राइमका विजयको विस्तार। तर मनुष्यले बेथ सान, तानाक, डोर, इबलाम र मगिद्दो र तिनका बस्तीहरूको बासिन्दाहरूलाई धपाएनन्, किनकि कनानीहरू ती ठाउँहरूमा बसिरहन मन गरे। पछि जब इजरायलीहरू शक्तिशाली भए, तब तिनीहरूले उनीहरूलाई बेगार काममा लगाए, तर तिनीहरूले कहिल्यै जम्मैलाई धपाएनन्। न त एफ्राइमले गेजेरमा बस्ने कनानीहरूलाई धपाए, तर कनानीहरू गेजेरमा तिनीहरूसँग बसिरहे। अरू कुलहरूको विजयको विस्तार। जबुलूनले कित्रोन र नहलोलका कनानीहरूलाई धपाएनन्, तर तिनीहरू उनीहरूसँग बसे र तिनीहरूले उनीहरूलाई बेगार काम गर्ने तुल्याए। आसिरले अक्को, सिदोन, अहलाब, अक्जिब, हेलवा, अपेक र रहोबका बासिन्दाहरूलाई धपाएनन्। यसरी आसिरीहरू कनानी बासिन्दाहरूसँगै बसे, किनभने तिनीहरूले उनीहरूलाई धपाएनन्। नप्तालीले बेथ सेमेस र बेथ अनाथका बासिन्दाहरूलाई धपाएनन्, तर त्यहाँका कनानीहरूसँग बसे र बेथ सेमेस र बेथ अनाथका बासिन्दाहरू तिनीहरूको

लागि बेगार काम गर्ने भए। एमोरीहरूले दानका सन्तानहरूलाई पहाड़ी देशमा धपाए र तिनीहरूलाई बेसीमा आउन दिएनन्। एमोरीहरूले हेरेस डाँडा, अयालोन र साल्बिममा डटेर बस्ने दृढता गरे। तर जब योसेफको कुल उनीहरूमाथि प्रबल भयो, उनीहरू पनि बेगार काममा लगाइए। एमोरीहरूको सिमाना अक्रबिमको उकालोदेखि सेलासम्म पर्थ्यो।

न्यायकर्ता अध्याय दुई बोकिममा परमप्रभुका दूत। परमप्रभुका दूत गिलगालबाट बोकिममा उक्लेर गएर भने, मैले तिमीहरूलाई मिश्र देशबाट लिएर आए र मैले तिमीहरूका पिता पुर्खाहरूलाई दिन्छु भनी शपथ खाएको यस देशमा ल्याइपुर्याए। मैले भने, जुन करार मैले तिमीहरूसँग गरेको थिएँ त्यो कहिल्यै भंग गर्ने छैन। तिमीहरूले पनि यस देशका बासिन्दाहरूसँग करार नमान्नु। तिमीहरूले उनीहरूको वेदीहरू भत्काइदिनु। तर तिमीहरूले मेरो आज्ञा पालन गरेनौ। हेर, तिमीहरूले के गर्यो। यसैले म भन्दछु, म उनीहरूलाई तिमीहरूको सामुन्यबाट धपाउने छैन। उनीहरू तिमीहरूको लागि काँढा र उनीहरूको देवताहरू तिमीहरूका निम्ति पासो बन्नेछन्। जब परमप्रभुका दूतले यी कुरा इसरायलीहरूलाई भने, तब तिनीहरू सबै रोए र विलाप गरे। यसैले त्यस ठाउँको नाउँ बोकिम राखियो। त्यहाँ तिनीहरूले परमप्रभुको निम्ति बलिदान चढाए। यहोशूको मृत्यु। यहोशूले इसरायलीहरूलाई विदा गरेपछि तिनीहरू हरेक त्यस देशमा आफ्नो भागमा परेको जग्गा ओगट्नलाई गए। यहोशू जीवित रहन्जेल र तिनका पछिका धर्मगुरूहरू बाँचुन्जेल, जसले परमप्रभुले इसरायलको निम्ति गर्नुभएका जम्मै ठूला ठूला कामहरू देखेका थिए, इसरायली जातिले परमप्रभुको सेवा गर्दै रहे। नूनका छोरा यहोशू परमप्रभुका दास 110 वर्षको उमेरमा मरे र तिनीहरूले तिनलाई गास डाँडाको उत्तरपट्टि एफ्राइमको पहाड़ी देशमा भएको तिम्नथ हेरेसमा तिनकै निज अधिकारका भागको सिमाना भित्रै गाडे। त्यस समय पुस्ताका सबैजना आफ्नो पिता पुर्खाहरूसँग मिले। पछि एउटा अर्को पुस्ता आयो जसले परमप्रभुलाई चिन्दैनथ्यो, न त उहाँले इसरायलको निम्ति गर्नुभएको कामलाई पनि जान्दथ्यो। इसरायलीहरूको स्वधर्म त्याग र न्यायकर्ताहरूको सेवा। जे परमप्रभुको दृष्टिमा खराब थियो इसरायलीहरूले त्यही गर्न लागे र बाल देवतालाई पूजा गर्न लागे। तिनीहरूलाई मिश्र देशबाट निकालेर ल्याउनु हुने आफ्नो पिता पुर्खाहरूको परमप्रभु परमेश्वरलाई त्यागेर तिनीहरू अरू देवताहरूको पछि लागे, अर्थात आफ्नो वरिपरि बस्ने जातिहरूको देवताहरूलाई पछ्याए। तिनीहरू ती देवताहरूको सामुन्य निहुरे र परमप्रभुलाई क्रोधित तुल्याए। तिनीहरूले परमप्रभुलाई त्यागेर बाल र अस्तोरेत देवताहरूलाई पूजे। परमप्रभुले आफ्नो क्रोधमा तिनीहरूलाई डाकुहरू र लुट्नेहरूको शिकार तुल्याउनु भयो। उहाँले तिनीहरूलाई तिनीहरूको वरिपरिका शत्रुहरूका हातमा बेचिदिनु भयो र तिनीहरू आफ्नो शत्रुहरूको सामुन्य टिक्न सकेनन्। हरेक पल्ट तिनीहरू लड़ाई गर्न निस्कन्दा परमप्रभुले आफ्नो गम्भीर चेतावनी दिनुभए अनुसार तिनीहरूमाथि विपत्ति ल्याउनु भयो र तिनीहरू साह्रै संकष्टमा परे। त्यसपछि परमप्रभुले तिनीहरूमाथि न्यायकर्ताहरू खड़ा गर्नुभयो जसले तिनीहरूलाई यी डाकाहरूको हातबाट बचाए। तर तिनीहरूले यी न्यायकर्ताहरूको कुरा पनि सुनेनन्। तिनीहरू व्यभिचारी सरह अरू देवताहरूको पूजा गर्न र उनीहरूको सामु निहुरन लागे। तिनीहरूले आफ्नो पिता पुर्खाहरू हिँडेका परमेश्वरको आज्ञा पालनको बाटो चाँडै नै छोडिदिए। जहिले पनि परमप्रभुले तिनीहरूमाथि न्यायकर्ता खड़ा गर्नुभयो, परमप्रभु त्यो न्यायकर्तासँग हुनुहुन्थ्यो र तिनी बाचुन्जेल उहाँले तिनीहरूलाई शत्रुहरूको हातदेखि बचाइ राख्नुहुन्थ्यो, किनकि दुर्व्यवहार र अत्याचारमा पर्दा जहिले पनि तिनीहरूले सुस्केर मार्दथे। परमप्रभुले तिनीहरूमाथि दया गर्नुहुन्थ्यो। तर ती न्यायकर्ता मर्ने बित्तिकै तिनीहरू आफ्नो पुर्खाहरू भन्दा पनि अझ बढ्दा भ्रष्टाचारमा पर्दथे र अरू देवताहरूलाई पुज्दै र उनीहरूको सामु निहुरिँदै आफ्नो भक्ति प्रकट गर्दथे। तिनीहरूले आफ्नो दुष्ट व्यवहार र हटिचाललाई छोड्न अस्वीकार गरे। यसकारण परमप्रभु इसरायलसित क्रोधित हुनुभयो र भन्नुभयो, मैले यिनीहरूको पिता पुर्खाहरूलाई दिएको करार यस जातिले भंग गरेको र मेरो आज्ञा पालन नगरेको कारणले अब यहोशूले आफ्नो मृत्युको समयमा छोडेका यी सबै जातिहरू मध्येको एउटै जातिलाई पनि इसरायलीहरूको लागि जग्गा बनाउनलाई म धपाउने छैन। तिनीहरूका पिता पुर्खाहरूले गरे झै तिनीहरू परमप्रभुको मार्गमा ठिकसित हिँड्छन् कि भनेर हेर्नलाई यी जातिहरूद्वारा नै म इसरायललाई जाँच्नेछु। परमप्रभुले ती जातिहरूलाई त्यसै छोडिदिनु भएको थियो र यहोशूको हातमा दिनलाई हतार नगरेर उहाँले उनीहरूलाई धपाउनु भएको थिएन।

न्यायकर्ता अध्याय दिन इजरायललाई जाँच्नलाई छोडिएका जातिहरू यी तिनै जातिहरू हुन् जसलाई परमेश्वरले ती इजरायलीहरूलाई जाँच्नलाई छोड्नु भएको थियो। जसले कनानका लड़ाईहरूको अनुभव पाएका थिएनन्, इजरायलका आउने पुस्ताहरूलाई अर्थात ज जसले पहिले युद्ध गर्न जानेका थिएनन् तिनीहरूलाई कसरी लड़ाई गर्नुपर्ने सो सिकाउने उहाँको अभिप्राय थियो। ती जातिहरू यिनै हुन्। पलिस्तीहरूको पाँच शासकहरू सबै कनानीहरू, सिदोनीहरू र लेबनानका पहाड़हरूमा बाल हेर्मोन डाँडादेखि लेबो हमादसम्म बस्ने हिब्बीहरू। उहाँको अभिप्राय चाहिँ मोसाद्वारा तिनीहरूको पिता पुर्खाहरूलाई परम प्रभुले दिनुभएका आज्ञाहरू इजरायलीहरूले पालन गर्छन् कि गर्दैनन् भनेर जाँच्नलाई थियो। यसरी इजरायलीहरू कनानी, हित्ती, एमोरी, परिजी, हिब्बी र एबुसीहरूसँग रहन लागे। तिनीहरूले उनीहरूका छोरीहरू विवाह गरे र आफ्नै छोरीहरू पनि उनीहरूका छोराहरूलाई विवाहमा दिए र तिनीहरूले उनीहरूको देवताहरूलाई पनि पूजा गर्न लागे। ओत्मियलले इजरायललाई कुशन रिसातैनको हातबाट छुटाएका जुन कुरा परमप्रभुको दृष्टिमा खराब थियो इजरायलीहरूले त्यही गरे। तिनीहरूले परमप्रभु आफ्ना परमेश्वरलाई बिर्सेर बाल देवताहरू र असेरा देवीहरूलाई पूज्न लागे। इजरायलसँग परमप्रभु क्रोधित हुनुभयो र उहाँले तिनीहरूलाई अराम नाहारैमका राजा कुशन रिसातैनको हातमा बेचिदिनुभयो, जसले तिनीहरूलाई 8 वर्षसम्म आफ्नो अधीनमा राखे। तर जब इजरायलीहरूले सहायताको निम्ति परमेश्वरलाई पुकारे तब उहाँले तिनीहरूलाई छुटाउनलाई कालेबका भाइ कनजका छोरा ओत्नीएललाई खड़ा गर्नुभयो र तिनले तिनीहरूलाई मुक्त गरे। परमप्रभुको आत्मा तिनीमाथि आउनुभयो र तिनी इजरायलमाथि न्यायकर्ता भए। तिनी युद्ध गर्नलाई निस्किएर परमप्रभुले अरामका राजा कुशन रिसातैमलाई तिनको हातमा सुम्पिदिनुभयो। ओत्नीएल उनीमाथि विजयी भए। यसरी कनजका छोरा ओत्नीएलको मृत्यु नहुन्जेल देशमा 40 वर्षसम्म शान्ति भयो। यहुदले इजरायललाई मोआबीहरूको हातबाट छुटाएका फेरि इजरायलीहरूले परमप्रभुको दृष्टिमा जुन कुरा खराब थियो त्यही गरे। यसै कारण परमप्रभुले मोआबका राजा एग्लोनलाई इजरायलमाथि अधिकार दिनुभयो। एग्लोनले अम्मोनीहरू र अमालेकीहरूलाई युद्धको निम्ति भेला गरे र इजरायलीहरूलाई आक्रमण गर्नलाई अघि बढे र खजूरका रूखहरूको शहरमाथि अधिकार गरे। इजरायलीहरू 18 वर्षसम्म मोआबका राजा एग्लोनको अधीनमा रहे। फेरि तिनीहरूले सहायताको निम्ति परमप्रभुलाई पुकारे र उहाँले एकजना मानिस अर्थात बेन्यामिनी गेराका छोरा देब्रे हात चल्ने यहुदलाई तिनीहरूलाई छुटाउनलाई खड़ा गर्नुभयो। इजरायलीहरूले तिनलाई मोआबका राजा एग्लोन कहाँ तिनीहरूको कर तिर्नलाई पठाए। यहुदले आफ्नो निम्ति एक हात लामो एउटा चुप्पी बनाएर लुगाभित्र दाहिने जाङमा बाँधि राखे। त्यसपछि तिनी मोआबका राजा एग्लोन कहाँ कर लिएर गए। एग्लोन साह्रै मोटा मानिस थिए। यहुदले कर टक्राइसकेपछि तिनले करको सौगात बोकेर ल्याउने मानिसहरूलाई पठाइदिए। तिनी आफू चाहिँ गिलगालमा भएको मूर्तिहरूको ठाउँदेखि फर्केर आए र तिनले राजालाई भने, हे महाराज, मैले हजुरलाई गुप्तीमा केही भन्नु छ। तब एग्लोनले चुप लाग्ने आदेश दिएर आफ्ना सबै सेवकहरूलाई बाहिर पठाए। जब उनी आफ्नो महलको कौशीको शीतल कोठामा बसिरहेका थिए तब उनका नजिक आएर यहुदले भने, परमेश्वरबाट हजुरलाई मैले एउटा कुरो भन्नु छ। तब एग्लोन आफ्नो आसनबाट उठे र यहुदले आफ्नो देब्रे हातले दाहिनेतिर भएको चुप्पी निकालेर उनको भुँडीमा रोपिदिए। चुप्पी बिड समेत पस्यो र उनको ढाडबाट निस्कियो। बोसोले चुप्पीलाई छोप्यो। तिनले चुप्पी निकालेनन् तर त्यत्तिकै अवस्थामा छोडिराखे। तब यहुद दलानमा निस्किएर एग्लोनलाई भित्रै छोडेर ढोकाहरू थुनिदिए र तालसा लगाइदिए। जब तिनी निस्किसकेका थिए तब एग्लोनका सेवकहरू भित्र आएर ढोकाहरूमा तालसा लगाइराखेको देखेर तिनीहरूले भने, राजा आफ्नो महलको शीतल कोठामा दिशा बसिरहनु भएको होला। धेरै बेरसम्म पर्खन्दा पर्खन्दा तिनीहरूलाई लाज पनि लाग्यो। तापनि एग्लोनले कौशीको कोठाका ढोकाहरू खोलेनन्। तब तिनीहरूले साँचो लिएर ढोकाहरू खोले र आफ्नो मालिकलाई भुइँमा मरेर लडिरहेका भेटाए। तिनीहरू पर्खिरहँदा यहुद उम्केर भागे। तिनी मूर्तिहरूको ठाउँदेखि छिरि गएर सिरा भन्ने ठाउँमा पुगे अनि इफ्राइमको पहाड़ी देशमा पुगेपछि त्यहाँ तिनले तुरै फुकेर इजरायलीहरू पहाड़बाट आएर तिनले तिनीहरूलाई अघि लाए। यहुदले तिनीहरूलाई भने, मेरो पछि आओ, किनभने परमप्रभुले तिमीहरूका शत्रु मोआबीहरूलाई तिमीहरूको हातमा सुम्पिदिनु भएको छ। यसकारण तिनीहरू तिनका पछि पछि ओर्लेर आए र तिनीहरूले मोआबको सामुको एर्दनका जंघारहरू लिए र कसैलाई पनि त्यहाँबाट पारी जान दिएनन्। तिनीहरूले त्यस दिन 10,000 मोआबीहरूलाई मारे। ती सबै बलिया बलिया र सुरवीर पुरूषहरू थिए। एकजना पनि उम्कन पाएन। यसरी त्यस दिन मोआब इजरायलको अधीनमा भए र देशमा 80 वर्षसम्म शान्ति भइरह्यो। यहुद पछि अनातका छोरा समगर खड़ा भए। तिनले 600 पलिस्तीहरूलाई गोरू धपाउने लहुरोले मारे। तिनले पनि इजरायलको उद्धार गरे।
आदरणीय श्रोता, कार्यक्रम बाइबल पाठ मार्फत आज हामीले परमेश्वरको वचनलाई हेरेको छौं, सुनेको छौं र आशा छ परमेश्वरको वचन सुनेर तपाईँ आशिषित हुनु भएको छ र यसरी नै आगामी श्रृंखलाहरूमा पनि तपाईँलाई साथ हामी दिँदै जानेछौ र आजलाई भने मैले विदा माग्नु पर्ने बेला भइसकेको छ। कार्यक्रम यतिखेरसम्म सुनेर साथ दिनुहुने सम्पूर्ण श्रोतालाई धन्यवाद दिन चाहन्छु र प्राविधिक मित्रलाई पनि धन्यवाद दिँदै यो समयमा कार्यक्रम बाइबल पाठबाट म पुनम विदा हुन चाहन्छु। जय मसीह, नमस्कार। टाइम चेक, यति बेला अपराह्नको 4 बज्यो।

0: गुड न्युज एफएम 105.1।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम शुरुआत, प्रस्तुता श्याम काजीको साथमा।
2: बसन्तमा पालुवा लाग्नु पनि त छ जरुरत, बसन्तमा पालुवा लाग्नु पनि त छ जरुरत, बसन्तमा पालुवा लाग्नु पनि त छ जरुरत। अनि त्यही पालुवामा फुलेको कार्यक्रम शुरूआत, त्यही पालुवामा फुलेको यो कार्यक्रम शुरूआत। प्रिय श्रोताबिन जयमसी नमस्ते, लासो फाफुला झोरले सेवाहरू। म प्रस्तोता श्याम काजी सदाझै आज आइतबारको दिन तपाईँको माझमा कार्यक्रम शुरूआत कथा संघर्ष र सफलताको लिएर आइसकेको छु। हामी हरेक हप्ता फरक व्यक्तिसँग फरक व्यक्तित्व र प्रेरणा आशिष र अनुभवका कुराहरू राख्ने गर्छौ, जसले आजको दिनमा युवाहरूमा प्रेरणा अनि आशिषका कुराहरू हामी छर्ने गर्छौं। भने आजलाई भने हाम्रो बीचमा हुनुहुन्छ संयुक्त नागरिक पार्टीका महाधिवेशन आयोजक समितिका संयोजक, अधिकार कर्मी र लामो समय आफ्नो जीवनलाई राजनीतिमा अब्बल बनाएर राजनीतिज्ञ रूपमा काम गर्दै आउनुभएका व्यक्तित्व र जसले सेवकाईको भूमिका पनि र लामो समय सेवाकाईमा पनि आफ्नो जीवनलाई प्रयोग गर्नुभएको छ, उहाँ हुनुहुन्छ दलमर्दन कामीज्यू, जसलाई आज हामीले उहाँका समसामयिक राजनीतिक, धार्मिक स्वतन्त्रता, सामाजिक न्याय र राजनीतिक तथा अधिकारका विषयहरूमा हामी उहाँसँग रहेर केन्द्रित रहेर आज कुरा गर्नेछौं। दलमदनज्यू, तपाईँलाई स्वागत छ जयमसी हाम्रो कार्यक्रम शुरूआत कथा संघर्ष र सफलताकोमा।
3: हजुर, धन्यवाद यहाँलाई। यहाँले निरन्तर प्रयत्नपछि आज बल्ल
2: समय मिलेको छ,
3: समय मिलेको
2: स्टुडियोसम्म आएर
3: समग्र गुड न्युज एफएमलाई र आदरणीय मित्र श्यामकाजी सुनवारजीलाई म हार्दिक धन्यवाद दिन चाहन्छु।
2: धन्यवाद यहाँलाई र पुनः स्वागत गर्दछु हाम्रो कार्यक्रम शुरूआत। विशेष गरी तपाईँसँग लामो समय हामी कुरा गर्ने एउटा जमर्को गर्दै थियौँ, आज समय मिलेको छ र हाम्रो कार्यक्रममा पुनः यहाँलाई स्वागत गर्दछौँ।
3: धन्यवाद, आभार।
2: अब कुरा सुरु गरौं कि हामीसँग समयको पाबन्दी पनि भएको कारणले गर्दा तपाईँसँग धेरै कुरा आज हामी लिनेछौ। राजनीति र अधिकारका लागि लामो आन्दोलन गर्नुभएको छ र आफ्नो जीवनलाई नै त्यसमा लगाउनु भएको छ, के प्रेरणाले गर्दा र कहाँबाट तपाईँले प्राप्त गर्नुभयो, छोटो आफ्नो परिचय समेत गरेर राखिदिनु हुन अनुरोध गर्दछु।
3: हुन्छ, धन्यवाद। म परिचयमा त्यति अल्मलिनँ किनभने तपाईँले अघि नै खुलाइसक्नु भएको छ। यो प्रेरणा भन्दा पनि पीड़ा आवश्यकताले महत्वपूर्ण भूमिका खेलेको छ। देशमा करिब करिब एक चौथाई जनसंख्या रहेका मानिसहरू अहिले पनि मान्छे भएर बाँच्न पाएको छैन। उनीहरूले न्याय, समानता र अधिकारको निम्ति लामो राजनीति, सामाजिक कार्यहरू गर्दै आए, तर पनि आज उनीहरू एउटा पशुवत जीवन जिउन बाध्य पारिएको छ। त्यसै गरेर समाजका हरेक अवस्थालाई पार गरेर देशमा समृद्धि र सुशासनको निम्ति लामो संघर्षहरू भए, लामो राजनीति इतिहासले पार गरे, देशमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भयो, त्यस पछाडि त्यसले पनि जनतालाई सही चाहेको चाहिँ अवस्था सिर्जना गर्न सकेन, उनीहरूले चाहेको भावना पूरा गर्न सकेन भनेर फेरि पनि 2082 भाद्र 23-24 गते जेन्जी आन्दोलनले विद्रोह गरे, जेन्जीहरूले विद्रोह गरे। त्यो जेन्जीहरूले विद्रोह गर्दै गर्दा एउटा चाहिँ नेपालमा नयाँ नेतृत्वको क्रमभङ्गता भयो, है, नयाँ नेतृत्व आयो, देशको राजनीतिमा एउटा क्रमभङ्गता ल्यायो, देशको शासकीय स्वरूपमा एउटा शासकीय संरचनामा एउटा क्रमभङ्गता गर्यो र जम्मा चाहिँ उत्पीडित समुदायको नेतृत्वमा अथवा मधेस जो अहिलेसम्म राज्यको उपन्न निकायमा अथवा कार्यकारी निकायमा पुगेको थिएन, त्यो व्यक्ति शुद्ध त्यो समुदायबाट समेत चाहिँ देशको एउटा प्रमुख त्यसै गरेर महिला राष्ट्रपति जो चाहिँ इतिहासमै एउटा क्रमभङ्गता र कार्यकारी प्रधानमन्त्री जो सुशीला कार्की हुनुभयो होइन अन्तरिम सरकारको त्यो पनि एउटा क्रमभङ्गता हो। तर त्यति हुँदै गर्दाखेरि अहिले पनि चाहिँ जातकै आधारमा धर्मकै आधारमा कोही क्रिश्चियन भयो भने उनीहरू क्रिश्चियन भएकै आधारमा उनीहरूमाथि विभेद छ, कोही चाहिँ अब मानवीय रूपमा चाहिँ ऊ चाहिँ अपमानित पारिएको जुन दलित समुदाय अहिले पनि मान्छे भएर बाँच्न पाइरहेको छैन, एउटा चाहिँ दलित समुदायको कोखमा जन्मेको कारण एउटा तथाकथित उच्च जाति भने को जाति समुदायको छोरी चेली विवाह गर्दाखेरि उमारिनु परेको अवस्था छ होइन। त्यस्तै गरेर यहाँका सुकुम्बासी भूमिहीन अव्यवस्थित बसोबासी अहिले पनि चाहिँ तपाईँको भूमिबाट चाहिँ विक्षिप्त होइन उनीहरूको चाहिँ घरबार घर बेघर भएको अवस्था छ, उनीहरूको चाहिँ 50 वर्षदेखि बस्दै आएको चाहिँ घर टहराहरू भत्किएको अवस्था छ। भनेपछि यिनै पीडाले आजभन्दा 35 वर्ष अगाडिदेखि यिनै यस्तै पीडाले चाहिँ मलाई उत्प्रेरणा गराएको हो र अहिले निरन्तर 35 वर्षदेखि यिनै समुदायको लागि यिनै वर्गको लागि र देशको समृद्धिको लागि निरन्तर लागिराखेको छ
2: लागिरहनु भएको छ। यहाँलाई शुभकामना पनि छ, आउँदो दिनमा अझै अधिकारको लागि आवाज बुलन्द गरेर अगाडि बढ्नुहोला। संविधानले एउटा धार्मिक स्वतन्त्रता दिएको भए तापनि व्यवहारमा के कतिको कार्यान्वयन पाउनु भएको छ अथवा अनुभूति गर्नुभएको छ, एउटा आस्थाको समुदायबाट पनि तपाईँ हुनुहुन्छ।
3: धन्यवाद। भर्खरै मात्र जेन्जी आन्दोलनबाट चाहिँ एउटा राजनीतिक रूपान्तरणमा गयो
2: संविधान सम्बद्ध रूपमा चाहिँ
3: त्यसले के गर्यो त भन्दाखेरि देशमा नयाँ नेतृत्व नयाँ ढंगको कार्यशैली बनोस् भनेर जनताले अत्याधिक बहुमत दिएर चाहिँ राष्ट्रिय स्वतन्त्र पार्टीलाई देशको करिब करिब 2/3 सरकार बनाउन चाहिँ तयार भयो बन्यो। त्यसमा चाहिँ प्रतिपक्षमा रहेका केही पार्टीहरू छन् जसले जनताको अधिकार अहिले पनि सुनिश्चित गर्न सकेन। 2/3 तिनै गरीबहरू तिनै सुकुम्बासीहरूले आफ्नो मत दिएर अत्याधिक रूपमा चाहिँ राज्यको एउटा चाहिँ शक्ति हत्याउन चाहिँ सफल बनेका राष्ट्रिय स्वतन्त्र पार्टी र त्यसका वरिष्ठ नेता बालेन्द्र शाह प्रधानमन्त्री हुनुभयो। तर दुःख दुर्भाग्य कुरो तिनै सुकुम्बासीका घर टहराहरू भत्काइए। लगभग अहिले काठमाडौँमा मात्रै 35,000 सुकुम्बासी भूमिहीनहरू अहिले आतंकित भएर बस्न विवश छन्। त्यसै गरेर चाहिँ भर्खरै मात्र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद खुशबु ओलीज्यूले त्यो सदनमा उहाँले इसाईहरूलाई लक्षित गर्दै गरीबहरूलाई प्रलोभनमा पारेर उनीहरूलाई चाहिँ धर्मान्तरण गराइयो यसको तत्काल चाहिँ रोकोस् भनेर सदनमा अभिव्यक्ति दिनुभयो। यी सबै कार्यहरू गैर जिम्मेवारी छन्। खुशबु ओलीजीले सदनमा जुन किसिमले एउटा समुदायलाई उकास्ने र अरू समुदायलाई आँच पुर्याउने खालको जुन अभिव्यक्ति दिनुभयो क्रिश्चियन समुदायलाई मात्रै लक्षित होइन, यो एउटा धर्म बाहेक अन्य सबै उत्पीडनमा पारिएका धार्मिक समुदायमाथिको आँच हो, उनीहरूमाथिको अपमान हो, उनीहरूमाथिको घृणा हो र देशको संविधान 2072 दिएको लोकतान्त्रिक अधिकारको लाई पनि कुण्ठित गर्ने जुन अभिव्यक्ति उहाँले दिनुभएको छ यो लोकतन्त्रको मर्म र मूल्यता र भावना विपरीत छ, संविधानको विपरीत छ, यो तत्काल सच्याउनु पर्छ भनेर संयुक्त नागरिक पार्टीको महाधिवेशन आयोजक समितिको संयोजकको नाताले मैले तत्काल सच्याउनका लागि चाहिँ खबरदारी र अनुरोध स्वरूपको प्रेस विज्ञप्ति पनि मैले जारी गरिसकेको छ, पार्टीले जारी गरिसकेको छ
2: त्यो पार्टीको अधिकारको लागि निरन्तर।
3: त्यसो भएकाले हामी यो संघीय लोकतान्त्रिक गणतन्त्र आइसकिसकेपछि त्योभन्दा अगाडि प्रजातन्त्र होइन 2046 सालको चाहिँ आन्दोलनबाट प्राप्त प्रजातन्त्र, त्यस पछाडिको 10 वर्ष जनयुद्ध र जन 10 वर्ष जनयुद्धले ल्याएको संघीय लोकतान्त्रिक गणतन्त्र धर्मनिरपेक्षता सहितको संविधानलाई पूर्ण रूपमा कार्यान्वयन गर्नुपर्छ भनेर हामीले खबरदारी ध्यानकर्षण हामीले निरन्तर गरेका छौं। यो अहिले चाहिँ धर्मनिरपेक्षतामाथि जुन खालको प्रहार हुने काम एक वा दुईजना यसरी क्रमशः बढ़ने काम चाहिँ बढ़िरहेछ, यो संविधान विपरीत छ, संविधानको मूल्य र मान्यता विपरीत छ।
2: यो भन्दै गर्दाखेरि हामीले संविधानको धार्मिकता सम्बन्धी स्वतन्त्रता, धर्म सम्बन्धीको स्वतन्त्रता व्यक्तिको एउटा मौलिक अधिकारको कुरा रहन्छ जसलाई राज्यले अवलम्बन गरिरहेको छ होइन, र राज्यले सबै धर्मलाई समान व्यवहार गरेको छ भन्ने महसुस पनि त दिलाइरहेको होला नि त।
3: दिलाउनु पर्छ, दिलाएको छैन होइन, जसरी संविधानको मर्म र मूल्य मान्यता विपरीत नै एउटा पार्टीको संसदले भर्खरै चाहिँ विजय भएको पनि 2 महिना नबित्दै यो खालको जुन खालको चाहिँ इसाई समुदायलाई लक्षित गरेर जुन खालको अभिव्यक्ति दिनुभयो यो धर्मनिरपेक्षता विरूद्ध अभिव्यक्ति हो, यो नागरिकको स्वतन्त्रता लोकतान्त्रिक मूल्य मान्यता विपरीत, नागरिकको स्वतन्त्रता र उसले इच्छाएको धर्म आस्थामा कुण्ठित गर्नु हो होइन, आम सर्वसाधारण जनताको भावना विपरीत बोल्नु हो
2: त्यो देखियो। तर धर्म परिवर्तन सम्बन्धी नियम कानूनहरू पनि त छन् नि त होइन र त्यो पनि त हामीले कतिपय अवस्थामा अवलम्बन गरेर जानुपर्ने कुराहरू होला।
3: यसलाई यसरी बुझौ न होइन, धर्म निरपेक्षता भनेपछि जनताले चाहेको उसले चाहेको धर्म मान्न पाउँछ, उसले परिवर्तन गर्न पाउँछ होइन। खुसबु ओलीले जस्तै भन्ने हो भने कसैले कसैमाथि जबरजस्त धर्मान्तरण गर्न पाइँदैन, यो कानून विपरीत हो। तर मलाई लाग्छ इसाईहरूले कसैलाई पनि गरीब हो तिमी अनि म चाहिँ यसरी चाहिँ तिमीलाई सहयोग गर्छु भनेर तिमी धर्म परिवर्तन गर भनेर भने जस्तो लाग्दैन। उनीहरूले बाइबलीय सिद्धान्तका आधारमा असल जीवन जिए र त्यो असल जीवन यहाँ छ भनेर उनीहरूले आफ्नो उदाहरण चाहिँ त्यहाँ प्रस्तुत गरेर त्यो उदाहरणीय जीवन हेरेर कसैले म यो धर्मलाई चाहिँ अँगाल्छु भन्न नपाउने, यता पाउनुपर्छ नि त, त्यो त नागरिक स्वतन्त्रता हो नि त होइन, त्यो स्वतन्त्रता कुण्ठित गर्नु हो खुसबु ओलीले बोल्नुभएको कुरालाई।
2: अलिकति हामी बिब्लिकल जाउँ, धार्मिकताले राष्ट्रलाई उचाल्दछ भनेर हितोपदेशको पुस्तकले भन्छ होइन, भनेको जो धार्मिक छ त्यसले चाहिँ राष्ट्रको लागि पनि प्रार्थना गर्छ अनि सँगसँगै त्यो राष्ट्रलाई चाहिँ एउटा उचाइमा लिएर जानको लागि चाहिँ प्रेरणा दिन्छ, प्रार्थना गर्छ, प्रार्थना सहित अराजकता निप्ट्याउँदैन, यसको मतलब होइन के छ, कस्तो व्यवहारबाट चाहिँ हामी धार्मिकतालाई बाट चाहिँ राष्ट्रको सेवा गर्न सक्छौं
3: हामीले भन्दै आएका छौं। र यो कुरालाई हाम्रो पार्टीमा पनि हामीले कतिपल्ट चाहिँ यो कुरालाई पनि हामीले शिरोपण गरेका छौं, विश्वास आशा प्रेम, विश्वास आशा प्रेममा आधारित आस्था अस्तित्व र अधिकारको सुनिश्चित गर्नुपर्छ
2: त्यो अन्तर्गत राजनीति
3: हो। हामीले अवलम्बन गरेको राजनीति नै यही हो, विश्वास आशा र प्रेममा आधारित रहेर आस्था अस्तित्वको र अधिकारको सुनिश्चित गर्नुपर्छ, यो समग्र राष्ट्रले नै यसलाई चाहिँ अवलोकन गर्नुपर्छ र यसलाई चाहिँ शिरोपण गरेर व्यवहारमा कार्यान्वयनमा ल्याउनुपर्छ।
2: एउटा समुदायको वा राजनीतिक तहमा पर्याप्त रूपमा प्रतिनिधित्व छ कि छैन, हाम्रो भनौँ न अब एउटा भनौँ न एउटा क्रिश्चियन समुदायको होइन अनि अल्पसंख्यक जातित्वहरूको अहिलेको उसमा जुन चाहिँ तपाईँले देख्नुहुन्छ अहिलेको पार्लियामेन्टमा जुन चाहिँ संसदमा त्यहाँनिर जुन तहबाट चाहिँ प्रतिनिधित्व हुनुपर्ने हो त्यो छ कि छैन, छ भने अब त्यसलाई हामीले अवलम्बन गरेर अघि भन्नुभयो जस्तै होइन त्यसलाई चाहिँ मानेर जाने कुराहरू रहला, छैन भने के कसरी हामी त्यहाँ पुग्ने भन्ने पनि रहला।
3: यस्तो छ, अहिलेको संविधानले सबै जाति समुदाय र अल्पसंख्यक समुदायको हक अधिकारको लागि समानुपातिक प्रणालीको ग्यारेन्टी गरेको छ। तर त्यो अनुसार कुनै पनि राजनीति नेतृत्व कुनै पनि पार्टी चलेको हामीले पाएका छैनौं। एकाध रूपमा चाहिँ उत्पीडितहरूको नाउँमा एकाध दलितहरूलाई जहाँ चाहिँ उनीहरूलाई उनीहरूले जे भनौ त्यही मान्ने चाहिँ हस्ताक्षर गर्ने अथवा ल्याप्चेहरूलाई चाहिँ त्यहाँ समावेश गरेको छ। अब धार्मिक कुरामा त भन्नुहुन्छ भने क्रिश्चियनहरूको त अब 0% नै छ, अब त्यो उपस्थिति नै छैन होइन, क्रिश्चियन समुदायलाई त त्यहाँ बायस नै गरिन्छ होइन। अन्य धर्मावलम्बीहरूले पनि बुद्धिस्टहरूको पनि मुस्लिमहरूको पनि किराँतीहरूको पनि खासै धर्म निरपेक्षतालाई व्यावहारिक रूपमा कार्यान्वयन गर भन्ने त्यस्तो खालको दबावपूर्ण त्यो खालको चाहिँ भावना भएको माननीयहरू अहिले पनि संसदमा चाहिँ पाइएको छैन होइन। त्यो चाहिँ के हो, त्यो कारण चाहिँ के हो त भन्दाखेरि अहिले चाहिँ जसको मुद्दा उसको नेतृत्व हुनुपर्ने हो, तर नेतृत्व जसले चाहिँ खाइपाई आएको छ, जसले चाहिँ जुन समुदाय चाहिँ उत्पीडन चरम रूपमा चाहिँ हिजोदेखि गर्दै आयो त्यही समुदायको नेतृत्व छ होइन। अनि उत्पीडितहरू जो चाहिँ धार्मिक जातीय सांस्कृतिक रूपमा उत्पीडितहरू चाहिँ त्यहाँदेखि बाहिर छन् भनेपछि उनीहरूको आवाज त त्यहाँ त बुलन्द हुने कुरै भएन। र अहिलेसम्म मैले देखेको चाहिँ कुनै पनि इसाईहरू खास गरी संसदमा पुगेको अवस्था छैन, र पुगेको पनि खासै त्यस्तो नेतृत्वदायी भूमिका खेल्न सकेको छैन।
2: अघि जुन बायसको कुरा आउँदाखेरि यो त जनताले चुनेर पठाउने हो नि त होइन र तपाईँको जुन निर्वाचन भयो फागुन 21 त्यसपछि जनताले जनमतद्वारा चुनिएर त्यो ठाउँमा पुगेर र आवाज बुलन्द गर्ने कुराहरूमा किन निश्चित समुदाय निश्चित आस्थाका मानिसहरू चाहिँ किन पछाडि परिरहेका छन्?
3: तपाईँले प्रश्न गर्दै गर्दाखेरि 2082 फागुन 21 गतिको निर्वाचन हेर्नु त, फागुन 21 निर्वाचन अगाडि एउटा भाष्य सिर्जना राष्ट्रिय स्वतन्त्र पार्टीले गर्यो। उनले के गरे त भन्दाखेरि 19 चाहिँ पास्टरहरूलाई चाहिँ हामीले संसद बनाउँदैछौ भनेर एउटा चाहिँ ट्रोल चाहिँ बजारमा ल्याइयो, जसले गर्दाखेरि भ्रम सिर्जना भयो। कुनै पनि इसाईहरू प्रतिनिधित्व थिएनन् र चाहिँ यहाँ चाहिँ इसाईहरूको चाहिँ हक अधिकार सुनिश्चित गर्ने छ, हामीले 18-19 चाहिँ इसाईहरू चाहिँ हामीले चाहिँ संसदमा उठाएका छौं भनेर चर्चमा गएर यतिसम्म कि अहिलेका प्रधानमन्त्री बालेन्द्र शाहका श्रीमती चर्चमा गएर एकजना आमाले चाहिँ मजाले प्रार्थना गरिदिनु भयो। कस्तो भाष्य सिर्जना भयो होइन, तर वास्तवमा त
2: वास्तविकतामा त्यो थियो,
3: त्यो रहेन रहेछ नि त। अनि भनेपछि जहिले पनि चाहिँ हामीलाई चाहिँ भ्रम सिर्जना गरिदिने र हाम्रो समुदायका दाजुभाइ तथा दिदी बहिनीहरू पनि यसमाथि गम्भीर नहुनु भएको हो कि भन्ने पनि चिन्ताको विषय हो होइन। जसले जे भनौ त्यतैपट्टि लाग्दिने र चाहिँ आफ्नो जसले चाहिँ प्रतिनिधित्व गर्दै आएको छ त्यतापट्टि ख्याल नगर्ने, अनि एउटा चाहिँ ट्रोलमा एउटा चाहिँ गफको भरमा त्यहीपट्टि हो अरेको भरमा कुद्दिँदाखेरि कहिलेकाहीँ हामीले गलत ठाउँमा पनि हात हाल्दो रहेछौ, गलत ठाउँमा पनि पुग्दो रहेछ भन्ने
2: होइन। अब एउटा कुरा आयो, प्रिय श्रोता बिनाहरू हामी कार्यक्रम शुरूआत कथा संघर्ष र सफलताको मा छौं र आज हाम्रो बीचमा हुनुहुन्छ राजनीतिज्ञ तथा अधिकार कर्मी धर्मगदनज्यू, जसलाई जसका अनुभव अनि योजनाका कुराहरू र प्रेरणाका कुराहरू हामी सुनि नै रहेका छौं। वर्तमान नेपालको राजनीति अवस्थालाई तपाईँले चाहिँ कसरी विश्लेषण गर्नुभएको छ, अथवा होइन अब कुन दिशातिर जान्छ होला भन्ने एउटा राजनीतिको हिसाबले?
3: अब नेपालको राजनीति इष्टनबाजीको रूपमा अगाडि बढ़िरहेको छ। हिजो संसदको निर्वाचन हुँदै गर्दा, प्रतिनिधि सभाको निर्वाचन हुँदै गर्दा पनि इष्टनबाजी रूपमा अघि मैले जे भने सुकुम्बासीहरूकोमा गएर तपाईँको अगाडि डोजर आयो भने म छाती थाप्न आउँछु भनेर राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले बोल्नुभयो। अहिलेकै प्रधानमन्त्री बालेन्द्र शाहले पनि कुनै पनि सुकुम्बासी बस्तीमा हाम्रो हटाइने छैन, कुनै पनि सुकुम्बासी बस्ती हटाइने छैन, यदि हटाउँछ भने त्यो गर्दन थाम्न म आउँछु भनेर प्रधानमन्त्री बालेन्द्र शाहले नै भन्नुभयो। होइन, मैले अघि नै उदाहरण भने चाहिँ त्यस पछाडि इसाई समुदायका हरेक चर्चमा पुगेर इसाईहरूको हक अधिकारको निम्ति हामी बोल्छौं भन्ने चाहिँ र त्यहाँ प्रार्थना गरी माग्ने प्रधानमन्त्रीका श्रीमतीहरू सुद्ध त्यहाँ पुग्नुभयो। होइन, सबै ट्रोल गरेर मान्छेको समुदायको चाहिँ ध्यानाकर्षण चाहिँ आफूतिर केन्द्रित गर्ने र सत्तामा पुगेपछि दुई महिना भएको छैन तिनै सुकुम्बासीहरूको घर टहरामाथि चाहिँ सेना प्रहरी लगाएर घर भत्काइन्छ अनि तिनै चाहिँ इसाईहरूको धर्ममा आस्था राख्ने चाहिँ समुदायलाई, धार्मिक समुदाय, इसाई धार्मिक समुदायलाई चाहिँ उनीहरूलाई चाहिँ सदनबाटै के बोलिन्छ त भन्दाखेरि क्रिश्चियन समुदायले चाहिँ गरीबहरूलाई, दुखीहरूलाई चाहिँ केही रुपियाँ पैसा लोभमा पारेर, प्रलोभनमा पारेर धर्मान्तरण गराइरहेका छन्, यसलाई तत्काल कारवाही गर्नुपर्छ भनेर फेरि तिनै चाहिँ संसदहरूले चाहिँ संसदमा गएर चाहिँ प्रतिनिधि सभामा चाहिँ त्यो खालको चाहिँ अब उल्टो गतिमा चाहिँ गएको देखिन्छ। त्यसो भएकाले अहिलेको राजनीति समसामयिक देशको अवस्था चाहिँ अब मीडियामा ट्रोल बनाएर आफ्ना कुरालाई चाहिँ जबरजस्त चाहिँ लाद्ने र उनीहरूबाट शक्ति आर्जन गरेर फेरि उनीहरू नै माथि चाहिँ जुन खालको चाहिँ अपमान अन्याय गर्ने प्रविधि बढेर गइरहेछ। यसले के गर्छ त भन्दाखेरि चाहिँ फेरि पनि देशलाई चाहिँ कता द्वन्द्वतिर लैजाने हो कि अराजकतातिर लैजाने हो कि, होइन, हिजकै चाहिँ राणा शासन होइन चाहिँ तिर चाहिँ कुनै व्यक्तिहरू चाहिँ फेरि पनि त्यसरी उदय हुने हुन् कि भन्ने खतरा चाहिँ त्यता, र लोकतन्त्र नै मासिने हो कि गणतन्त्र नै मासिने हो कि भन्ने त्यतापट्टि पनि हामी नजर किन नलगाउने, होइन, त्यतापट्टि गएको हो कि भनेर प्रश्न किन नगर्ने, होइन, त्यसो भएकाले हामी सचेत हुनुपर्ने अवस्था यहाँनिर छ।
2: अवस्था सही, सामाजिक न्यायको लागि अहिलेको राजनीतिक नेतृत्व चाहिँ कतिको जिम्मेवारी पाउनु भएको छ? होइन, अहिले त दुई तिहाईको सरकार छ, सामाजिक उहाँहरूले अब न्यायको लागि त निरन्तर हामी न्यायको पक्षमा उभिन्छौँ भन्नुभएको छ,
3: देखिहाल्यो नि त। सामाजिक न्यायका कुरा गर्दाखेरि जातीय विभेदबाट एउटा प्रहरी हिरासतमा दलित मारिन्छन् अनि उनकी आमा माइतीघर मण्डलामा एक महिनादेखि धरना बस्छन्, न सरकारका कुनै मानिसहरू जान्छन्, कुनै निकायका मान्छेहरू जान्छन्, त्यहाँ कोही पनि जाँदैन, उपस्थित शून्य छ। त्यहाँ दलितमाथि अपमान भएको कुरा भएर काठमाडौँ जस्तो, राजधानी जस्तो ठाउँमा चाहिँ दलितलाई कोठा दिँदैन भनेर, सरकार कोठा खाली छ भनेर दुई महिनादेखि निरन्तर संघर्षमा गरिरहेछन्, त्यसको कुनै सुनवाई छैन। अनि त्यहाँ चाहिँ बलात्कारकृत भएर महिलाहरू न्याय मागेर चाहिँ माइती घर मण्डलामा चाहिँ तिरपाल टाँगेर महिनौदेखि बस्नु भएको छ, त्यहाँ कुनै सुनवाई भएको छैन। अनि यसलाई हामीले कसरी उत्तर दिने? सरकार त तपाईँको एकदमै चाहिँ निर्मम भएर आएको देखिन्छ कि।
2: एउटा यस्तो हुन्छ, अब राजनीतिमा मतलब तपाईँ एउटा अधिकारसँग लड्दै हुनुहुन्छ, होइन, हामी बिब्लिकले बाइबलले हेर्छौँ भने होइन न्यायको लागि शासक पनि जिम्मेवार हुन्छ भनेर भनेको छ, होइन, जस्तै सोलोमन राजाले न्याय गर्दाखेरि निष्पक्ष न्याय गरेको हामी बाइबलमा देख्न सक्छौँ। हामी त आस्थाका मान्छेहरू, आन्दोलनै त्यस्तो विकल्प हो र जसले न्यायको लागि लड्न सकिन्छ भन्ने कुरा, बाहेक अर्को पनि त विकल्प केही होला, होइन,
3: आन्दोलन भनेको के हो भने ढुङ्गा मुढा मात्रै आन्दोलन होइन,
2: वैचारिक
3: आफ्नो कुरा चितकारका रूपमा चाहिँ सड़कमा बस्नु त्यसलाई आन्दोलन भन्ने या माग भन्ने, शान्तिपूर्ण रूपमा सरकारको एउटा देशको चाहिँ प्रमुख निकायको आधा किलोमिटर भित्र तम्बू टाँगेर मलाई न्याय दिनुहोस् भनेर उसले न्याय मागिरहेछ अनि यसलाई आन्दोलन भन्ने, उसले न्यायको न्यायको महसुस मैले पाइन मलाई न्याय दिनु पर्यो भनेर चाहिँ जनता सड़कमा आउँदाखेरि त्यसलाई चाहिँ के भन्ने,
2: न्यायको लागि चाहिँ उसले आफूलाई त्यहाँ लिएर आएको
3: त्यहाँ आएको अवश्य त्यसो भएकाले अब यसलाई सङ्घर्ष भनिँदैन कि एउटा बच्चाले त तपाईँको नरोइकन आमाले हतपती दुध खुवाउनुहुन्न भने जो पीड़ितहरू छन् त्यो पीड़ित आफ्नो पीड़ा चाहिँ राज्य सरकारलाई सम्बन्धित निकायलाई जानकारी त गराउनु पर्यो नि त, त्यो जानकारी त सड़कमै होला नि त, सड़कमा मेरो न्याय भएन हाम्रो न्याय भएन यो अन्याय भएको हुनाले हाम्रो न्याय दियोस् भनेर सरकारलाई सचेत गराउनु त्यो त राम्रो,
2: सचेत गराउनको लागि चाहिँ त्यहाँनिर उभिरहनु भएको छ है, अधिकारको लागि हामी चाहिँ आवाज उठाउनुपर्छ भन्ने कुरा है।
3: अनि अर्को कुरा बाइबल नै हामी पनि त पाउँछौ नि त, छडी नलाएको छोरा चाहिँ होइन त्यो
2: सही बाटोमा लगाउनको लागि छडी बालकले हिँड्ने बाटोमा छडी लगाऊ ताकि ऊ हिँड्ने बाटो ले बालकैदेखि पक्रिराखोस् होइन यो कुरा तपाईँसँग र साँच्चै यो अधिकारका अनि न्यायका कुरा भइराख्दाखेरि हामी समयको पाबन्दीमा छौं र श्रोताबिनहरू हामी कार्यक्रम शुरूआत कथा संघर्ष र सफलताकोमा छौं र हामी साँच्चै हामीले सामाजिक न्यायको लागि पनि हामी आफ्नो लागि आफैले होइन न्यायको पक्षमा उभिनुपर्छ भन्ने जुन अधिकार कर्मी दलमर्ग ज्यूबाट हामीले सुनिरहेका छौं, नेपालमा विशेष गरी युवाहरूलाई कस्तो के युवाहरू चाहिँ राजनीतिमा वितृष्णा नै छ एक प्रकारले होइन, एउटा पुस्ता छ जुन पुस्ताले राजनीति गरेको छ हुन त अहिले नयाँ नयाँ आएको छन् तर हाम्रो जुन विश्वासका आस्थाका परिवारमा र जातित्वको सवालमा चाहिँ त्यो युवा पुस्तामा चाहिँ वितृष्णा छ
3: यसैले गर्दा हामी पछाडि परिरहेछौँ। यहाँ सुन्नुहोस् है, हामी इसाईहरूले पनि के भनिरहेछौ भने राजनीति गर्नुहुन्न राजनीति फोरी खेल भनिन्छौ, अनि हामी नै इसाईहरूले नै के हो त भन्दाखेरि सामदानमाथि बालिएको बत्ती, अनि सामदानमाथि बालिएको बत्ती हुन अर्थात देशमा असल शासन चाहिँ सञ्चालन गर्नका लागि त तिनै जसले चाहिँ परमेश्वरलाई शिरोपण गरेछ नि तिनी जनहरू त्यही राज्य सत्तामा नपुगेसम्म कसरी चाहिँ त्यो चाहिँ अन्धकार हटाउने के, समाजमा भएका कुरीतिहरू समाजमा भएका अन्याय अत्याचारहरू कसले चाहिँ हटाउने, अनि त्यो सत्तामा पुग्ने त फेरि राजनीति नै हो होइन, त्यसो भएकाले हामी अन्यलमा पर्नु हुँदैन, युवाहरू अन्यलमा पर्नु हुँदैन, राजनीति राज्य सत्तामा पुग्ने प्रमुख चाबी हो, यसलाई चाहिँ यसरी नै बुझेर तपाईँ हामी एकताबद्ध भएर अगाडि बढ्नुपर्छ भन्ने कुरा हो।
2: कार्यक्रममा आउनुभयो त्यसको लागि धन्यवाद र आउँदा प्रिय श्रोताबिनहरू हामी कार्यक्रम शुरूआत कथा संघर्ष र सफलताकोमा छौं र आजलाई कार्यक्रम शुरूआत कथा संघर्ष र सफलताकोमा हुनुहुन्थ्यो अधिकार कर्मी राजनीतिज्ञ दलमर्दन कामीज्यू र समयको पाबन्दीले हामीले आजको संवादलाई हामी यहीँ राखेर अर्को हप्ता पुनः तपाईँहरूको बीचमा अझै अधिकारका कुराहरू न्यायका कुराहरू लिएर हामी आउनेछौं, हामी स्वयं अतिथिलाई अर्को हप्ता पनि हामी यस स्टेजमा यही स्टुडियोमै ल्याएर उहाँसँग प्रत्यक्ष रूपमा कुराकानी गर्नेछौं, अहिलेलाई पनि कार्यक्रम शुरूआत कथा संघर्ष र सफलताकोमा समयको पाबन्दीद्वारा हामी प्रस्तुता म श्यामकाजी र प्राविधिक मित्र विजय समय हामी सम्पूर्णलाई बिदा दिनुहोस्, हामी अर्को हप्ता फेरि पूर्ण यही कार्यक्रम र वहीँ अतिथिको रूपमा हामी लिएर आउनेछौं, अहिलेलाई पनि कार्यक्रम शुरूआत सुन्दै गर्नुहोला, आउँदो हप्ता हामी भेट्नेछौं। जय मसी, यहाँको दिन शुभ रहोस्।
3: हस्, यहाँले जुन अवसर दिनुभयो म गुड न्यूज एफएमलाई एफएमलाई म धन्यवाद दिँदै सकेसम्म म अर्को हप्ता पनि यहाँहरूको बुझमा आउनेछु र जति भन्नु पर्ने कुरा हो त्यो चाहिँ आउन सकेन, क्रमशः हामी यसरी नै आउनेछौ। धन्यवाद।
2: जय मसी।

0: जय मसी, म गायिका मेरिना तामाङ। अहिले तपाईँ सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 मेगाहर्ज काठमाडौँबाट र 105.6 मेगाहर्ज पोखराबाट। म त सुन्दैछु, हजुरहरू पनि सुन्नुहोस् है।
1: अब प्रस्तुत छ कार्यक्रम ज्योतिमा पाइला।

जय मसीह साथी नमस्कार, हार्दिक स्वागत गर्न चाहन्छु होली ट्रिनिटी ब्रिभस इस्टर्न चर्च बुढानील कण्ठको प्रस्तुति कार्यक्रम ज्योतिमा पाइलामा। म कार्यक्रम प्रस्तोता सुशी थिङको। यो कार्यक्रम प्रत्येक हप्ताको आइतबार 4:30 देखि पाइला

0: श्री वस्तुमा रहेर भलाकुसारी परमेश्वरको वचनबाट उत्साह नाटक र जीवन गवाई सुन्न सक्नुहुनेछ। आजको यस कार्यक्रमबाट भने वचनबाट उत्साह दिनेछौ। त्यसका लागि उपस्थित भइसक्नु भएको छ होली ट्रिनिटी बिलिभर्स इस्टर्न चर्च बुढा निलकण्ठका आदरणीय चर्च फादर दिपेश नुवाज्यू। अब हामी उहाँबाट वचन सुन्नेछौ।
1: पिता पुत्र पवित्र आत्मा एक साँचो परमेश्वरको नाउँमा आमेन। यहाँहरू सबैजनालाई आज फेरि पनि परमेश्वरको वचनको समयमा म हार्दिक स्वागत गर्न चाहन्छु। प्रिय श्रोताहरू, आज यहाँहरूको बीचमा चर्चप्रति गरिएको खेदो निन्दा सतावटको विषयमा केही कुराकानीहरू गर्न चाहन्छु। प्रिय श्रोताहरू, चर्च इतिहासलाई फर्केर हेर्ने हो भने पवित्र धर्मशास्त्र पुरानो करारको 39 र नयाँ करारको 27 वटाको एउटा धर्मशास्त्रलाई पल्टाएर हेर्ने हो भने पुरानो करारभित्र परमेश्वरका मानिसहरूलाई कति धेरै खेदो निन्दा सतावट थिचो मिचोमा पारिएको भन्ने घटनाहरू हामीले त्यहाँनिर देख्न सक्छौ। चाहे त्यो इजरायलीहरूलाई 400 वर्षसम्मको यो मिश्रको दासत्वमा राखेको घटनालाई होस् या अन्य थुप्रै घटनाहरू जो परमेश्वरको जनहरूमाथि हमला गर्नका परमेश्वरको जनहरूलाई समाप्त पार्नको निम्ति अनेकौं कोशिश र प्रयासहरू भएका छन्। यो कस्तो अचम्मको र आश्चर्य लाग्दो र हामीलाई कोही बेला निराशा ल्याउने घटनाहरू होइन त? नयाँ करारमा तपाईँ र मैले हेर्यौं भनेदेखिलाई 27 वटा मानव धर्मशास्त्रमा मत्ती मर्कुश लुका यहुन्ना जो 4 वटा सुसमाचारको पत्र भन्छ त्यहाँनेरि येशु प्रभुले कुन प्रकारको एउटा सतावट खेदो निन्दा उहाँले सहनु पर्यो भन्ने कुराको विवरण हामीले त्यहाँनेरि एउटा पाटोबाट हेर्दाखेरि त्यहाँनिर पाउँछौ। येशूको हरेक पाइलामा उहाँलाई दोस्याउनको निम्ति, येशूको हरेक कार्यहरूमा उहाँलाई गलत साबित गर्नको लागि, येशूले दिनुभएको प्रेमको बदलामा, येशूले दिनुहुने अनन्त जीवनको बदलामा, येशूले दिनुहुने सेवाको बदलामा र येशूले गर्नुहुने प्रेमको बदलामा त्यो समयका मानिसहरूले उहाँलाई केवल घृणा खेदो निन्दा र सतावट दिने कुराहरू मात्रै गरे। कसरी येशूलाई होच्याउन सकिन्छ? कसरी येशूलाई समाप्त पार्न सकिन्छ? कसरी येशूलाई पक्राउ गराउन सकिन्छ वा कसरी येशूलाई दोष देखाउन सकिन्छ र कसरी येशूलाई अपमानित गर्न सकिन्छ भन्ने कुराको पछाडि एउटा समुदाय नै त्यहाँनिर लागेर उहाँलाई खेदो निन्दा गरेको घटना हामी त्यहाँनिर पाउँछौ। प्रभु येशू ख्रीष्टले आफ्ना 12 जना चेला, त्यसपछि नियुक्ति गरेका 70 जना चेला र त्यसपछि फेरि नियुक्त भएका 120 जना चेला जसले प्रभुको सेवा, प्रभुलाई पछ्याएको, प्रभुको एउटा यात्रामा प्रभु सँगसँगै हिँडेको, प्रभुलाई विश्वास गरेर उहाँको राज्यको काममा लागेका चेलाहरू जसले खेदो निन्दा सतावट सहनु परेको थियो। पवित्र धर्मशास्त्र बाइबल, चर्च इतिहास र त्यतिखेरका घटनाक्रमलाई हामीले निहाल्ने हो भने प्रभुलाई पछ्याएको कारणले गर्दाखेरि स्टेफनस भन्ने व्यक्ति जो बाइबलमा पहिलो शहीद भनेर चिनिन्छ उनलाई ढुङ्गाले हानेर मारिएको छ। प्रभु येशूका 12 प्रेरितहरू एकजना बाहेक, एकजनाले त धोका दियो येशूलाई पक्राउने र येशूलाई नै उसले अपमानित गर्ने काम गर्यो, त्यो बाहेकका अन्य चेलाहरूले पनि खेदो निन्दा सतावटद्वारा मारिनु परेको थियो। यहोन्ना जसले प्रभु येशू ख्रीष्टको मार्ग तयार गर्नको लागि स्वर्गबाट वा स्वर्गीय एउटा परमेश्वरको योजनाबाट उनी मार्ग तयार गर्ने व्यक्तिको रूपमा यो संसारमा प्रभुको सेवा गर्नको लागि अगाडि बढेका व्यक्ति जसलाई शिर काटेर मारिएको छ, अनि कतिजनालाई क्रुसमा झुन्डाएर मारिएको छ, कतिजनालाई बलि राखेको उम्ली राखेको तेलमा डुबाएर मारिएको छ र कतिजनालाई चाहिँ एउटा यस्तो घनाघोर जंगल जो पद्मोस भन्ने टापु जहाँ चाहिँ यहोन्नालाई त्यहाँ पठाइएको छ, यस्ता अनेकौं कष्ट अनि दिएर चाहिँ विश्वासमा जिउने मानिसहरूलाई, विश्वासको यात्रामा हिँड्ने मानिसहरूलाई सतावट गरेको घटनाहरू हामी पढ्न पाउँछौ पवित्र धर्मशास्त्र बाइबलमा। 12 प्रेरित पछाडि जो अन्य अगुवाहरू नियुक्त भए, पवित्र धर्मशास्त्र बाइबल अन्य पावलको पत्रहरू भनेर हामीले 13 वटा पावलको पत्र पढ्न पाउँदछौ र प्रेरितको पुस्तक डाक्टर लुकाले लेख्नुभयो, रोमका मण्डलीले लेखेको पत्र वा हरेक ती खण्डमा मण्डलीलाई कसरी दुःख दिइएको छ, मण्डली विश्वास सुसमाचार प्रचार प्रभुको राज्य विस्तार गर्दाखेरि पावलले जब उनी आफ्नो जीवन परिवर्तन गरेर प्रभुको सेवामा आए उनले आफ्नो जीवनको अधिकांश समय झ्यालखानाको जीवनमा बिताउनु परेको छ, आरोपमा बिताउनु परेको छ, भागेर बिताउनु परेको छ, अनेकौं हन्डर खाएर उनले आफ्नो जीवन

0: सुन्न पाएको घटना पवित्र धर्मशास्त्र बाइबलमा हेर्छौँ। साँच्चै इतिहासलाई फर्केर हेर्दा विभिन्न देशहरूको घटनाहरू तपाईँले विचार गर्नुभयो भने कोरिया आज समृद्ध एउटा देशहरूको मध्ये एक हो र त्यो देशमा आज जानको लागि मानिसहरूले थुप्रै सङ्घर्ष गरिराखेको हुन्छ र त्यो ठाउँको इतिहासलाई हेर्दाखेरि कुनै समयमा प्रभुको सुसमाचार लिएर जाँदा प्रभुको राज्य त्यहाँनिर लिएर जाँदा असल कुरा लिएर जाँदा थुप्रै मिसिनेरीहरू प्रभुको दासहरू मारिएको घटना हामी पाउँदछौँ। र हाम्रै देशमा पनि कुनै समय एउटा यस्तो समय थियो जुन समयमा विश्वासमा हिँडेको र विश्वासलाई अर्थात ख्रिस्ट येशूलाई पछ्याएको कारणले गर्दाखेरि आज हाम्रा ती बेलाका पूर्वजहरूले देश निकालाको एउटा सतावटा सामना गर्न परेको थियो। कतिवटा ठाउँमा मारिएको छ अहिले भर्खरकै केही घटनाहरूलाई हामीले विचार गर्ने हो भने भारतको कुनै राज्यमा त्यहाँका पास्टरहरूलाई मारिएको छ अनि सुसमाचार प्रचारको नाउँमा कतिजना मानिसहरूलाई लगेर झ्यालखानामा थुनिएको छ, कतिजना मानिसहरूलाई सामाजिक बहिष्कार गरिएको छ, कतिवटा ठाउँमा जिउनलाई कति धेरै गाह्रो परेको छ। मिसनरीहरूको जीवनलाई हामीले फर्केर हेर्नु भने धेरैवटा ठाउँमा मिसनरीहरूले आफ्नो जीवन बलिदानी पूर्वक उनीहरूले गुमाउनु परेको छ। उनी कतिवटा मिसनरी यात्रामा जाँदै गर्दा ती मिसनरीहरूलाई कति ठाउँमा मारिएको छ आगो लगाएर, कतिवटा ठाउँमा अपमानित गरिएको छ, कतिवटा ठाउँमा झ्यालखानामा हालिएको छ। अनि प्रभुमा जिउँदै गर्दाखेरि प्रभुमा हिँड्दै गर्दाखेरि मण्डलीका आम साधारण विश्वासी जनहरूलाई पनि सतावत खेदो निन्दा गरिएको छ। कैयौं ठाउँमा धर्म परिवर्तनको आरोप लागेको छ, कैयौं ठाउँमा छुवाछुत गरिएको छ, पानी नदिने जस्ता, मलामी नआउने जस्ता लगायतका थुप्रै कुराहरूद्वारा विश्वासीहरूलाई सारा संसारमा सतावट गरिएको छ। प्रियजनहरू, यो तपाईँ र मेरो आँखाले देखेका, कानले सुनेका र इतिहासमा पढेका र पवित्र धर्मशास्त्र बाइबलको पुरानो करार र नयाँ करारमा पनि उल्लेख भएका घटनाहरू हामी त्यहाँनिर देख्दछौँ। इजरायल जातिहरू मिश्र देशमा प्रवासी जीवन बिताइराख्दाखेरि उनीहरूले 400 वर्षसम्म त्यहाँको एकदम सतावटलाई खेप्न पर्यो, उनीहरूले त्यहाँको सतावटले उनीहरूले सहनु पर्यो र त्यहाँको सतावटले उनीहरूले सामना गर्नु पर्यो। यो कति डरलाग्दो कुरा हो। आज संसारमा अधिकांश ठाउँहरूमा चर्च अर्थात् विश्वासको जीवन जिउने, प्रभुमा अगाडि बढ्ने, प्रभुको सेवा गर्ने र प्रभुको अनुयायीहरूलाई कुनै न कुनै रूपमा खेदो निन्दा र सतावट दिइएको छ। आज यी सबै कुराहरू यहाँहरूको बीचमा मैले प्रस्तुत गर्दै गर्दाखेरि यी कुराहरू सबै तपाईँको अगाडि राख्दै गर्दाखेरि हामीसँग यो सुनिसके पछाडि केवल निराशा मात्रै हुनु हुँदैन, हामीमा आशा हुनुपर्दछ। हामीमा आशा हुनुपर्दछ। अब म तपाईँलाई यो कुरा बताउन चाहन्छु, चर्च इतिहासमा सुरुदेखि सृष्टिको सुरुवातदेखि परमेश्वरको कामलाई नष्ट पार्न, परमेश्वरको प्रेमलाई फैलिन नदिन, परमेश्वरको एउटा जागृत हृदयलाई काम गर्न नदिन थुप्रै प्रकारका शक्तिले अनेकौं प्रकारबाट दबाउन खोजेका छन्। तर पनि इतिहास साक्षी छ, जति धेरै सतावट भएको छ, जति धेरै खेदो निन्दा भएको छ, जति धेरै अनि विश्वासीहरूलाई सकाउन खोजिएको छ, अनि त्यति धेरै प्रभुको राज्य चाहिँ सारा संसारमा फैलिँदै फैलिँदै फैलिँदै गएको छ। विश्व इतिहासलाई हेरौँ, अधिकांश सतावट भएको ठाउँ, सतावट भएको अवस्थाहरूमा मानिसहरूले परमेश्वरलाई झन गहिरो गरेर पछ्याएको छ, झन गहिरो गरेर पछ्याएको छ। एउटै कुरा परमेश्वरले, एउटै कुरा प्रभु येशु ख्रीष्टले, एउटै कुरा पवित्र आत्माले हामीलाई सिकाउनुहुन्छ कि हामीमाथि अपमानित गर्न खोज्ने, हामीमाथि हमला गर्न खोज्ने र हामीलाई सकाउन खोज्ने मानिसहरूको विरुद्धमा हामीहरू उठ्नु हुँदैन। किनभने परमेश्वरले आफ्नो वचनमा भन्नुभएको छ, लडाई चाहिँ मेरो हो, तिमीहरू लड्न पर्ने छैन, तिमीहरूको पक्षबाट म लडिदिनेछु भनेर पवित्र धर्मशास्त्र बाइबलले बताएको छ। र प्रभु येशु ख्रीष्टले क्रुसको त्यो अन्तिम घडीमा उहाँले भनेको वाक्यांशलाई हामी सबै मानव अर्थात् हामी सबै विश्वासको पाइलामा संघर्ष गरेर सतावटको बीचमा अगाडि बढिराखेकाहरूले यो बुझ्नु पर्दछ कि प्रभु येशुले क्रुसको अन्तिम घडीमा उहाँले भन्नुभयो, हे पिता यिनीहरूलाई क्षमा गर्नुहोस् किनकि यिनीहरूले के गरिरहेका छन् सो जान्दैनन्। यो यो वाक्यांश एउटा शक्तिशाली वाक्यांश हो, यो क्षमा दिनु भन्ने कुरासँग जोडिएको वाक्यांश हो, र क्षमा दिनु चाहिँ परमेश्वरबाट दिइएको एउटा यस्तो ठूलो हतियार हो जसले शत्रुको सबै शक्तिलाई नाश गरिदिँदछ। अनि यो एकदम अनौठो र यो हामीले प्रयोग गर्न पनि मन नलाग्ने किसिमको हतियार हो, तर पनि येशूले यो हतियार प्रयोग गर्नको लागि हामीलाई भन्नुभयो, तिमीहरूले क्षमा देऊ, तिमीहरूको विरुद्धमा खडा हुनेहरूको विरुद्धमा तिमीहरू नउठ, तिमीहरूले क्षमा देऊ, तर तिनीहरूको निम्ति निरन्तर प्रार्थना गर। प्रियहरू, सतावट, खेदो, निन्दाबाट बाँच्ने त्यहाँ एउटा महत्वपूर्ण उपाय प्रभु येशूले दिनुभएको कुरा चाहिँ के हो भन्दाखेरि क्षमा दिनु, उनीहरूलाई क्षमा दिनु हो। हाम्रा वरपर अनि तपाईँ हाम्रा विरुद्धमा मानिसहरूले अनेकौं प्रकारका कुराहरू बोलिरहेका हुन्छन्, तर हामीले उनीहरूलाई क्षमा दिन सक्नु पर्दछ। सतावटबाट बाँच्नुको महत्वपूर्ण अर्को कुरा चाहिँ म तपाईँलाई बताउन चाहन्छु कि जसरी उनीहरूले हामीलाई अपमानित गरे अनि उनीहरूलाई हामीले पनि अपमानित नगर्नु, उनीहरूलाई सम्मान गर्नु, उनीहरूको लागि प्रार्थना गर्नु, उनीहरूलाई प्रार्थना गर्नु। म तपाईँलाई याद दिन चाहन्छु, नेपालको चर्च इतिहास जब देशबाट हाम्रा मानिसहरूलाई सतावट गरेर निकालिएको थियो, देश निकाल गरिएको थियो, अनि हाम्रा पूर्वजहरूले जब सतावट भएर देश निकाल गरेर उनीहरूले त्यसको साटोमा कहिले पनि विद्रोह गरेनन्, बरु उनीहरूले के गरे त भन्दाखेरि उनीहरूले निरन्तर प्रार्थनामा लागिरहे। पवित्र धर्मशास्त्र बाइबलमा सतावटबाट उम्कनको निम्ति अर्को दोस्रो महत्वपूर्ण पाटो भनेको प्रार्थना गर्नु, प्रार्थना गर्नु। इजरायलीहरूले 400 वर्षसम्मको दासत्वको एउटा डरलाग्दो जन्जालमा फस्दा उनीहरूले आफ्नो परम प्रभु परमेश्वरसँग पुकारा गरे र परमेश्वरले उनीहरूलाई त्यो सतावटबाट बचाउनु भयो। यसै गरिकन अरू धेरै धर्मशास्त्र गर्ने खण्डमा जब शत्रुहरूले आक्रमण गर्न आफ्नो देशमाथि आक्रमण गर्न आउँदाखेरि चाहिँ पहिलो चाहिँ उनीहरूसँग लडाईमा जानुभन्दा अगाडि चाहिँ प्रार्थना गर्नुपर्छ भन्ने कुराको बारेमा धर्मशास्त्रले सिकाएको छ। प्रभुले भन्नुभयो, तिनीहरूको लागि प्रार्थना गर, शत्रुहरूको लागि प्रार्थना गर। जब हामी प्रार्थना गर्छौं अनि प्रार्थनाको शक्तिले चाहिँ यति धेरै महत्वपूर्ण काम गर्दछ प्रियो, हामीले आफैलाई सहन सक्ने शक्ति दिनेछ, हामी आफैले त्यो एउटा जोशमा बढ्नको निम्ति साहस दिनेछ। पवित्र धर्मशास्त्र बाइबल प्रेरित 1 अध्यायमा तपाईँले पढ्नुभयो भने प्रभु येशू ख्रीष्ट मृत्यु भएर पुनरुत्थान भएर 40 दिन यो संसारमा बसेर जब उहाँ स्वर्ग हुनुभयो त्यस पछाडि चेलाहरूले अत्यन्तै रित्तोपन, एक्लोपन अनि उनीहरू निराशामा जिने अवस्थामा पुगेका थिए, उनीहरूसँग आशा थिएन, उनीहरू एकदम अब के गर्ने भन्ने कुराको एउटा अन्यूलताभित्र उनीहरू बसिरहेका थिए। जब उनीहरू एक ठाउँमा भेला भएर प्रेरित 1 अध्यायको 15 पदमा 13, 14 र 15 पदमा हेर्नुभयो भने त्यहाँ उनीहरू सबैजना एकै ठाउँमा भेला भएर, त्यहाँ संख्या चाहिँ 120 थियो भनेर भनिन्छ, एकै ठाउँमा भेला भएर अनि उनीहरू चाहिँ निरन्तर प्रार्थना गरिरहेका थिए। उनीहरूले उनीहरूमाथि भएको अपमानित व्यवहारको बदलामा उनीहरूले त्यहाँ कुनै त्यस्ता योजनाहरू बनाइराखेका थिएनन्, कुनै त्यस्ता रणनीतिहरू बनाइराखेका थिएनन्। यिनीहरूले हामीले यसो गर्यो अब हामीले त्यसो गर्नुपर्छ, हाम्रो चाहिँ काम चाहिँ यसरी अगाडि बढाउनुपर्छ भनेर उनीहरूले कूटनीतिक योजनाहरू उनीहरूले बनाएका थिएनन्। तर उनीहरूले चाहिँ ती कूटनीतिक योजना बनाउनेहरूका पनि परमेश्वरलाई उनीहरूले एक ठाउँमा बसेर निरन्तर प्रार्थना गरिरहेका थिए, अनि जब त्यो प्रार्थना स्वर्गमा पुग्यो अनि परमेश्वरले त्यो स्वर्गमा पुगेको प्रार्थनाको उत्तर स्वरूप पेन्टिकोसको दिन अर्थात 50औं दिनको दिन भनिन्छलाई अनि पवित्र आत्माले यो संसारमा पठाउनु भयो। जब पवित्र आत्मा आउनुभयो अनि त्यहाँ चाहिँ सबैजना पवित्र आत्माले भरिए र पवित्र आत्माले भरिएर त्यहाँबाट अब ती डरले अनि सतावटको एउटा चपेटामा परेका चेलाहरू अब उनीहरू उठ्न लागेर प्रचार गर्न थाले। त्यहाँ पत्रुसले त्यहाँ प्रचार गर्न थाले, प्रभुको घोषणा गर्न थाले, उन त्यो सतावटको बीचमा पनि प्रभुको काम उनीहरूले निरन्तर गर्न थाले, जसको कारणले गर्दा परमेश्वरले उनीहरूको संख्यामा अर्को 3,000 जना थपिदिनु भएको छ। प्रियहरू, म तपाईँलाई उत्साह दिन चाहन्छु, सतावटले इतिहासमा जहिले पनि चर्चको वृद्धि भएको छ। सतावट जब आउँछ अनि चर्चको वृद्धि भएको छ, सतावट भएन, सबै कुरा ठिकठाक भयो भने मानिसहरूको एउटा आत्मिकी जीवन पनि एकदम गिरावट हुँदै जानेछ, झर्दै जानेछ, प्रार्थना गर्न छोड्नेछन्, उनीहरू खुसियाली गर्न, रमाउन, मनोरञ्जन गर्न र आनन्दित हुनतिर बढी रमाउनेछन्। तर जब सतावट आउँछ अनि विश्वासीहरूले घुँडा टेकेर प्रार्थना गर्छ, पावल झ्यालखानामा पर्दा विश्वासीले निरन्तर प्रार्थना गरिराखेका थिए, स्वर्गदूत परमेश्वरको स्वर्गदूत गरे त्यो झ्यालखानाका सबै त्यो बन्धनहरूलाई खोलिदिनु भयो र उनी चाहिँ त्यहाँ जेलबाट मुक्त भएर आए। यो कस्तो अचम्मको कुरा हो। अनि प्रार्थनाको शक्ति चाहिँ त्यस्तो हो, प्रार्थनाको शक्ति चाहिँ त्यस्तो हो। जब हामी प्रार्थना गर्छौ अनि यो शताब्दको बेलामा अनि त्यो चाहिँ हामी बाँच्ने दोस्रो उपाय हो, क्षमा दिनु र दोस्रो चाहिँ प्रार्थना गर्नु। प्रार्थना गर्नु यो समयमा सारा मण्डली परिवार हामी विश्वासी जनहरू सबैजना प्रार्थनामा जुट्न जरुरी छ। उपवास बसेर प्रार्थना गर्ने, डाँडाको प्रार्थना जाने, साङ्ले प्रार्थना गर्ने, दैनिक जीवनमा प्रार्थना गर्ने, प्रार्थनाको जीवनद्वारा मात्रै सबै असम्भव कुराहरू सम्भव हुनको निम्ति परमेश्वरले काम गर्नुहुन्छ। अनि यो चाहिँ पवित्र धर्म शास्त्र बाइबलले बताउँदछ, किनभने त्यो परमेश्वरको वचन हो, त्यो वचन साँचो हो, त्यो वचन सत्य हो। यस्ता धेरै उदाहरणहरू छन् जो प्रार्थनाद्वारा बचाइएका। पवित्र धर्म शास्त्र बाइबल एस्तरको पुस्तकमा गएर तपाईँ र मैले पढ्यौँ भनेदेखिलाई त्यहाँनेरि गएर चाहिँ हामान भन्ने एकजना व्यक्तिको एउटा दुष्ट योजना चाहिँ परमेश्वरको जनहरूमाथि पर्छ। अनि त्यो बेलामा एस्तर रानी चाहिँ उनी विवाह गरेर राजघरानाको रानी भएकी थिइन् र उनको आफन्त एकजना मर्दकाई हुनुहुन्थ्यो र त्यो मर्दकाईले जब त्यो हामान भन्ने व्यक्तिले चाहिँ अब यो हाम्रो देशका मानिसहरूलाई अर्थात् हाम्रो जातिहरूलाई चाहिँ अनि यो देशका शासकलाई भनेर यिनीहरूले समाप्त गर्न खोज्दैछ भन्ने कुराको षड्यन्त्र हामानले गरेको षड्यन्त्र चाहिँ मर्दकाई भन्ने व्यक्तिले थाहा पायो। म यहाँ तपाईँलाई बाइबलको कथा बताउँदैछु, तपाईँले एस्तरको पुस्तक पढ्नुभयो भने यो कथाको सबै विवरण तपाईँले त्यहाँ पाउनुहुन्छ। एस्तर विवाह गरेर एउटा साधारण घरानाका परमेश्वरको जन परमेश्वरको छोरी थिइन् र साधारण घरानाका थिइन्, तर राजाले मन पराएको कारणले गर्दा उनलाई विवाह गरेर रानी बनाएर राज दरबारमा लगिएको थियो। तर त्यहाँभित्र हामान भन्ने एकजना यस्तो व्यक्ति थियो जसले चाहिँ एस्तर उनका जातिहरू अर्थात् परमेश्वरका मानिसहरू थिए उनीहरू चाहिँ र उनीहरूलाई चाहिँ समाप्त पार्नको लागि एउटा गम्भीर प्रकारको षड्यन्त्र रचेर चाहिँ अनि उनीहरू परमेश्वरको जनहरूलाई नष्ट गर्न खोजिराखेको थियो। यो कुरा मर्दकाई भन्ने व्यक्तिले थाहा पायो जो रानी एस्तरको आफन्त थियो। जब यो कुरा थाहा पाइसके पछाडि अनि मर्दकाईले चाहिँ रानी एस्तरलाई गएर सबै कुराको विवरण बताउँछ, हेर हामी परमेश्वरका जनहरूलाई समाप्त पार्नको लागि यस्तो प्रकारको एउटा गम्भीर षड्यन्त्र रचिँदैछ, सायद परमेश्वरले तिमीलाई यही दिनको लागि त्यहाँ पठाउनु भएको, अब तिमीले कसरी गर्नुपर्ने हो, कसरी हामीलाई बचाउनु पर्ने हो भन्ने बारेमा तिमीले सोच भन्दाखेरि एस्तर रानीले एउटा त्यहाँ उर्दी जारी गर्छिन्, तीन दिनसम्म हाम्रा जातिले, हाम्रा बालकले, हाम्रा वृद्धले, हाम्रा गाई पशु प्राणी सबैले उपवास बसेर मेरो निम्ति प्रार्थना गरिदिनु, मेरो निम्ति प्रार्थना गरिदिनु, ताकि म त्यो प्रकारको एउटा षड्यन्त्रको अस्त्र शस्त्रले निषेध पार्नको लागि म राजा कहाँ यी कुरा लिएर जान सकौं भनेर जब यस्तो रानीले आफ्नो समूहलाई भनिन् र उनीहरू सबैजना तीन दिनसम्म रहर उपवास बसेर उनीहरू प्रार्थना गर्न लागे। अन्तत रानीले राजासँग समय लिनुभयो र त्यहाँ कुराकानी गर्नुभयो र बचाउनु भयो र जब हामानको दुष्ट षड्यन्त्र थाहा पायो, हामानको दुष्ट षड्यन्त्र राजाले थाहा पायो, इजरायलीहरूले दिन लागेको दण्ड ऊ माथि नै फर्काइएको थियो। प्रार्थनाको शक्तिले यसो भएको प्रियो, त्यस कारणले गर्दा जब सतावट हुन्छ अनि मण्डली चाहिँ घुँडा टेकेर प्रार्थना गर्नु पर्दछ अनि प्रार्थनामा जागौ, यी दिनहरूमा प्रार्थनामा जाग्ने दिन हो। यी दिनहरूमा हामीले पनि विभिन्न प्रकारका निन्दाहरू, खेदोहरू अनि एउटा विशिष्ट व्यक्तिहरूले, एउटा राज्यका सार्वजनिक व्यक्तिहरूले वा विभिन्न ठाउँहरूबाट अपमानित हुने गरी यी कुराहरू सुन्दै गर्दा मण्डलीहरू निराश नहुनुहोस्। त्यो व्यक्तिलाई हामीले तथा नाम गाली गर्ने कुरा पनि नगरौं, उहाँहरूको विरुद्धमा पनि नउठौं, केवल उहाँहरूलाई क्षमा दिउँ हामी र निरन्तर प्रार्थना गरौं, परमेश्वर तपाईँ जीवित हुनुहुन्छ, तपाईँले हामीलाई बचाउनु पर्छ भनेर हामी प्रार्थना गरौं। अनि प्रार्थनाको शक्तिले चाहिँ हाम्रो जीवनमा उहाँको सुरक्षा आउनेछ र उहाँको सहायता आउनेछ अनि हामी बाँच्नेछौ सतावटहरू बाँच्नको लागि। दोस्रो कुरा, तेस्रो कुरा, सतावटको बिचमा, खेदो निन्दाको बिचमा र मानिसहरूले अपमान गरिराखेको बिचमा पनि प्रभु येशूले निरन्तर रूपमा सेवा गर्ने काम चाहिँ छोड्नु भएन, निरन्तर रूपमा सेवा गरि नै रह्यो। शत्रुलाई प्रेम गर भन्नुभयो, शत्रुलाई प्रेम गर्ने कुराहरू। अनि तेस्रो कुरा चाहिँ प्रेम र सेवा, यो कुरा म तपाईँलाई बताउन चाहन्छु। यहुदा इस्करियोत भन्ने व्यक्ति जसले येशूलाई समाप्ति पार्नको लागि उसले सुरुदेखि नै भूमिका खेलेको थियो, तर पनि उहाँले प्रेम गर्नुभयो। अर्को अचम्मको कुरा यस्तो लाग्छ कि यदि प्रभु येशु ख्रिस्ट पुनरुत्थान हुनु भएर आउँदाखेरि एउटा इस्कुरे चाहिँ ढुँडी फुटेर उँधो मुन्डो लाएर झुन्डेर नमरेको थियो भने प्रभुले पुनरुत्थान भएपछि उसलाई क्षमा गर्नुहुने थियो, तर त्यो अवसर चाहिँ एउटा इस्कुरेतले पाएन वा लिएन उसले प्रभुको विरुद्धमा निरन्तर हिँडिने र पनि उसलाई यति धेरै प्रेम गर्नुभयो, एकै ठाउँमा राख्नुभयो, उसँग हिँड्नुभयो, उसँग खानुभयो, उसका सबै आवश्यकताहरूलाई पूरा गर्नुभयो, अझ जिम्मेवारी पनि दिनुभयो उसलाई। त्यो सँगसँगै उहाँले बिरामीहरूलाई निको पार्नुभयो, एक्लै निराशामा भएकाहरूलाई सान्त्वना दिनुभयो, कतिको घरमा भेट्न जानुभयो, सेवा गर्ने काम र प्रेम गर्ने कुराहरू उहाँले निरन्तर गरिरहनु भयो। अनि उहाँले यही कुरा सारा मण्डलीलाई पनि सिकाउनु भयो भने प्रियो, म तपाईँलाई बताउन चाहन्छु, हामीले निरन्तर रूपमा सेवा र प्रेम गर्नुपर्छ। तेस्रो कुरा मैले त पहिलो क्षमा गर्नु भन्ने कुरा, दोस्रो प्रार्थनाको कुरा गरेँ, र तेस्रो चाहिँ सेवा र प्रेम हामीले निरन्तर गरिराख्नु पर्दछ, गरिराख्नु पर्दछ। कसले हामीले के भन्छन् त्यो उसको विषय हो, उसले आफ्नो कर्मको त्यो एउटा आफूले गरेको कुराको प्रति उत्तरमा त्यही पाउनेछ। उसले मकै रोप्छ त मकै पाउनेछ, यदि हामीले घृणा रोप्छौँ भने घृणा नै पाउनेछौँ, प्रेम रोप्छौँ भने प्रेम पाउनेछौँ। अनि संसारले घृणा रोपिराखेको छ, दिनदिन उसले घृणा पाइराखेको छ, हामी प्रेम रोपौँ, सेवा रोपौँ, अनि हामीले निरन्तर रूपमा प्रेम र सेवा नै हामीले पाइराखेका हुनेछौँ। त्यस कारणले गर्दा तेस्रो कुरा चाहिँ हामीले प्रेम र सेवामा निरन्तर लाग्नु, प्रेम र सेवामा निरन्तर लाग्न जरुरी छ। चौथो कुरा, आफू दोषाएर दोष देखाएर जिउने प्रवृत्तिबाट मण्डलीहरू बाँच्न पर्छ। आज मण्डलीमा धेरैवटा चुनौतीहरू आउनुको पछाडिको कारण म भन्ने एउटा घमण्ड सहितको भावना, दोष देखाउने चरित्र, दोष देखाउने अथवा अरूलाई होच्याउने चरित्र, दोष देखाउने चरित्र चाहिँ शैतानको। शैतानले दोष देखाउँदछ। अदनको बगैँचामा उसले दोष देखाएर, परमेश्वरलाई दोष देखाएर, अनि आदम र हब्बालाई फसाएर पापको जालमा ल्यायो। त्यसरी नै आज हामीलाई मण्डलीहरूले एउटा मण्डलीले अर्को मण्डलीले दोषाएर, होच्याएर, सकाएर जिउने प्रवृत्तिको कारणले गर्दाखेरि हाम्रो बीचबाट आशिषहरू घुमिराखेको छ। म तपाईँलाई उत्साह गर्न चाहन्छु, हामी चर्चलाई हानि गर्नु भनेको यीशुलाई हानि गर्नु, चर्चलाई गाली गर्नु भनेको यीशुलाई गाली गर्नु, चर्चलाई नराम्रो भन्नु भनेको यीशुलाई नराम्रो भन्नु। त्यो कारणले गर्दा हामी एक अर्कामा आफूलाई दोष्याउने प्रवृत्तिबाट, घमण्ड बोकेर, दोष्याएर, म भन्ने भावना बोकेर हिँड्ने प्रवृत्तिले पनि आज शैतानले हाम्रो जीवनमा, हाम्रो चर्चहरूमा मौका पाइराखेको हुँदछ। अनि हामी यो अवस्थाबाट जोगिनु पर्दछ। म तपाईँलाई उत्साह गर्न चाहन्छु, यदि हामीले यी कुराहरूलाई क्षमा दिने कुराहरू, प्रार्थना, उपवास बस्ने कुराहरू, प्रेम र दया देखाउने कुरा र घमण्ड र दोष देखाउने कुराबाट हामी बाँच्यौं भने हाम्रो बीचमा जस्तैसुकै ठूलो सतावट आए तापनि हामी विजयी हुनेछौं, किनभने परमेश्वरले भन्नुहुन्छ लडाई मेरो हो, म लड्नेछु भनेर उहाँले भन्नुभएको छ। त्यस कारणले गर्दा सतावटको बीचमा मण्डली कहिले पनि नोक्सानी हुँदैन, मण्डली चाहिँ वृद्धि भएर नै जानेछ, यो इतिहासले बताउँदछ। परमेश्वरले यहाँहरू सबैजनालाई आजको वचनबाट आशिष दिनुभएको होस्। आमेन।
1: आजको कार्यक्रम कस्तो लाग्यो? आशा गर्छौ परमेश्वरको वचनबाट उत्साह मिलेको छ। कार्यक्रम सुनेर साथ दिनुहुने सम्पूर्ण श्रोतालाई धेरै धेरै धन्यवाद, साथै प्रविधिमा रहेर साथ दिनुहुने प्राविधिक मित्रलाई पनि धेरै धेरै धन्यवाद, र फादर दिपेश सुनवारज्यूलाई पनि धन्यवाद। आजको कार्यक्रम प्रति कुनै सल्लाह, सुझाव, प्रतिक्रिया भएमा यहाँले हामीलाई स्टुडियोको नम्बरमा कल गर्न सक्नुहुनेछ। हाम्रो नम्बर रहेको छ 4770754770754 मा फोन गरेर आफ्नो प्रतिक्रियाहरू दिन सक्नुहुनेछ भन्दै अर्को हप्ता पनि यही समय उपस्थित हुने नै छौ। आजको यस कार्यक्रमबाट म कार्यक्रम प्रस्तुता सुशी सिंह पनि बिदा हुन चाहन्छु। जय मसीह।

0: Time check. यति बेला अपराह्नको 5 बज्यो.
1: Good News FM 105.1.
0: अब प्रस्तुत छ कार्यक्रम ज्ञानमाला.

प्रिय श्रोता मित्र, गुड न्यूज एफएमको यो नयाँ कार्यक्रम ज्ञानमालामा हार्दिक स्वागत अनि जयमसीह। यस कार्यक्रमलाई तपाईँले म आइजेक राईको साथमा हरेक आइतबार साँझ 5 बजेदेखि 5:30 बजेसम्म गुड न्यूज एफएम 105.1 MHz काठमाडौँबाट र गुड न्यूज एफएम 105.6 MHz पोखराबाट सुन्न सक्नुहुन्छ। मित्र, कार्यक्रम ज्ञानमालाको श्रृंखलामा हामी तपाईँलाई विशेष गरेर बालबालिका, किशोर किशोरी र युवाहरूलाई लक्षित विषयवस्तु सुनाउने गर्छौं, जसले हामी सबैलाई भौतिक र आत्मिक ज्ञान बढ़ाउने काम गर्दछ। हामी तपाईंलाई जीवन उपयोगी प्रेरक प्रसंगहरू, रोचक जानकारीहरू र यसको साथमा हामी तपाईंलाई नियमित रूपमा पवित्र बाइबलबाट येशु ख्रिष्टको जीवित वचनबाट ज्ञान दिने उद्देश्यमा, आत्मिक लाभ प्रदान गर्ने उद्देश्यमा यी दिनहरूमा बाइबलका घटनाहरूलाई प्रस्तुत गर्दै आएका छौं र हामी तपाईंलाई बाइबलको पुरानो करार र नयाँ करारका घटनाहरूलाई सुनाउँदै जानेछौ, जसै हामी कार्यक्रमलाई प्रस्तुत गर्दै जानेछौ नयाँ नयाँ श्रृंखलामा। र यसलाई भने हामी एउटा गीत सुनौं।

श्रोता मित्र, अहिले तपाईँ कार्यक्रम ज्ञानमालामा हुनुहुन्छ र हामीले तपाईँलाई गएका श्रृंखलाहरूमा सानोतिनो कुरा जसले ठूलो फरक पार्दछ भन्ने शीर्षक अन्तर्गत रहेर केही प्रेरणा दिने खालका वाक्यांशहरू, वाक्यहरू वा कथनहरूलाई प्रस्तुत गरेका थियौं, जसमा हामीले तपाईँलाई एकदेखि लिएर 140 सम्मका केही बुदाहरू प्रस्तुत गरेका थियौं। आज भने हामी तपाईँलाई बुदा नम्बर 141-60 सुनाउनेछौ। आउनुहोस् हामी सानोतिनो कुरा जसले ठूलो फरक पार्दछ भन्ने कुरालाई हेर्नतर्फ लागौ। 141 असल परम्पराको आदर गर। 142 10 मिनट अगाडि काममा लाग अनि काम सकेर पनि केही बेर बस। 143 तिमीले पाएका सबै कुरालाई अझ राम्रो बनाएर मात्रै छाड। 144 मानिसको अगाडि दाँत नकोट्याउनु। 145 रहेको छ व्यायाम गर। 146 रहेको छ पीड़ा र हताश जीवनका अभिन्न अङ्ग हुन्। 147 रहेको छ अर्को व्यक्तिलाई आधा बाटोमै भेट। 148 रहेको छ सफलताको निम्ति दृढ निश्चयता प्रतिभाभन्दा धेरै महत्वपूर्ण हुन्छ। 149 रहेको छ समयको राम्ररी उपयोग गर, एउटा डायरी साथैमा राख्ने गर। 150 रहेको छ साँचो क्षमाको शक्तिलाई कम आक्नु हुँदैन। 151 रहेको छ दुवै पक्षको कुरा निष्पक्ष भएर सुन। 152 रहेको छ अरूको इच्छा नगर, यदि तिमीले तिनीहरूको समस्यालाई बुझेको भए कहिल्यै पनि तिनीहरूको ठाउँमा उभिने प्रयास तिमीले गर्ने थिएनौ। 153 रहेको छ म अत्यन्तै व्यस्त छु भनेर कहिल्यै नभन। माइकल एन्जिलो, मदर टेरेसा, महात्मा गान्धी, अल्बर्ट आइन्स्टाइन तिमीहरूले दिनको जति समय पाएका थिए त्यति नै समय तिमीले पाएका छौ। 154 रहेको छ सुखा घाटमा राखिएको ढुङ्गा झैं नबन, जोखिम उठाऊ, जिन्दगीको समुद्रले तिमीलाई पर्खिरहेछ। 155 रहेको छ पुराना मित्रलाई नबिर्छ, विशेष गरेर ती मित्रहरूलाई जसले तिमीलाई कुनै किसिमले सहयोग गरेका थिए। 156 रहेको छ जब तिमी घरदेखि बाहिर जान्छौ, आफ्नो नाउँ, ठेगाना अनि फोन नम्बर भएको एउटा कार्ड आफूसँग बोक। 157 रहेको छ दृढ संकल्पित बन। 158 रहेको छ प्रत्येक शब्द प्रेमपूर्वक बोल। 159 रहेको छ तिम्रो सफलतालाई आकर्षित पार्ने ढंगले नदेखाऊ। 160 रहेको छ निर्देशन ठिकसँग लेखियो कि लेखिएन भनेर राम्ररी जाँच। मित्र, हामी आशा गर्छौ आज प्रस्तुत गरिएको सानोतिनो कुरा जसले ठूलो फरक पार्दछ भन्ने शीर्षक अन्तर्गत रहेर भनिएका केही प्रेरक भनाई वा वाक्यहरूले तपाईँलाई अवश्य पनि केही उत्साह पुर्याएको छ। यी ज्ञान गुणका कुराले तपाईँलाई अवश्य पनि केही ज्ञान र उत्साह जीवनमा थपिदिएको छ भन्ने हामी आशा गर्छौ। मित्र, हामी तपाईँलाई यस्तै ज्ञान गुणका कुराहरू आगामी श्रृंखलामा पनि अवश्य प्रस्तुत गर्दै जानेछौ कार्यक्रम ज्ञानमालामा। अब आउनुहोस् कार्यक्रमको अर्को भागतर्फ लागौं। मित्र, प्राय कुनै पनि व्यक्ति दाम्पत्य जीवनको महत्वलाई पूरै नकारेर अलग हुन सक्दैन अनि मानिस पूर्ण तब मात्र हुन्छ जब दाम्पत्य जीवनको बन्धनमा बाँधिएर सुखमय जीवन बिताउन सुरु गर्छ। जिउन जान्नेहरूका लागि दाम्पत्य जीवन स्वर्गीय आनन्द दिने सम्बन्ध हो, तर जिउन नजान्नेहरूका लागि यो एउटा नारकीय अनुभूति अर्थात अभिशाप पनि हो। त्यसैले दाम्पत्य जीवनमा भइरहने सनातिना घटनाबाट उत्पन्न हुने द्वन्द, प्रतिद्वन्द, तनाव र झगडाको परिणाम स्वरूप सुन्दर घरबार खण्डहर भएका छन् भने कतिपयले प्राणोत्सर्ग समेत गरेको घटनाहरू हाम्रा लागि नौलो छैनन्। मित्र, त्यसैले ती विषाक्त तत्वबाट माथि उठी जीवनलाई सुखमय र शान्तिमय बनाउन हामीले यी विभिन्न कुराहरूलाई ध्यान दिनु एकदमै सहयोगी हुन्छ। मित्र, अहिले तपाईँ कार्यक्रम ज्ञानमालामा हुनुहुन्छ र हामीले तपाईँलाई गएको श्रृंखलामा
दम्पत्य जीवन कसरी सफल हुन्छ भन्ने विषयमा पाँच कुरा बताएका थियौं। जसमा पहिलोमा समयमित हुनुहोस्, दोस्रोमा तपाईँको रिस तपाईँकै खल्तीमा राख्नुहोस्, तेस्रोमा खुलस्त रूपमा स्वीकार्नुहोस्, चौथोमा इमान्दार हुनुहोस् र पाँचौंमा घनिष्ठता नहटाउनुहोस् भन्ने विषयमा हामीले तपाईँलाई बताएका थियौं र आज भने हामी तपाईँलाई त्यसपछिका केही कुराहरू बताउनेछौ। दाम्पत्य जीवन सफल राख्नको लागि हामीले ध्यान दिनुपर्ने छैटौं कुरा रहेको छ, साथीको दृष्टिकोणको ख्याल गर्नुहोस्। कुनै पनि समस्यालाई हेर्ने आ आफ्नो दृष्टिकोण हुन्छ। जुन दृष्टिले समस्यालाई तपाईँले हेरिरहनु भएको छ त्यही नै सत्य हो भन्न सकिँदैन र हुँदैन पनि। त्यसैले साथीको दृष्टिकोण फरक हुँदैमा समस्या उत्पन्न भएको नठानी त्यसलाई पनि सम्मान गरेका खण्डमा मात्र सहमति र समझदारीको वातावरण तयार हुन्छ। सातौं कुरा, ध्यान दिएर सुन्नुहोस्। तपाईँका साथीले कुनै पनि कुरा भन्न खोज्दा तपाईँ उत्सुक भएर सुन्ने गर्नुहोस्, व्यवस्था नगर्नुहोस्। यदि व्यवस्था गर्नुभएको खण्डमा त्यही नै अन्तर्द्वन्द्वको कारण बन्न सक्छ र शैतानले हाम्रो बीचमा काम गर्न सक्छ। आठौं कुरा, गफ गर्न तत्पर हुनुहोस्। एक आपसमा रमाइला रमाइला कुरा र मान मर्यादामा रहेर ठट्टा र हँसुली गर्नु

अनिले तपाईं र साथीको बीचको सम्बन्धमा चिसोपन, उदासीनता जस्ता अवांछित मनोविकारको वृद्धि हुन्छ। नौ कुरा, साँचो बोल्नुहोस्। वास्तविक प्रेममा साँचो बोलिन्छ भन्ने उखानलाई आत्मसात गर्नुहोस्। वास्तविक कुरा गर्ने व्यक्तिले कहिल्यै धोका पाउँदैन। तर याद राख्नुहोस् मित्र, साँचो कुरा बोल्नुपर्छ भन्दैमा समय परिस्थितिको ख्यालै नराखी, ख्यालै नगरी बोल्दा परिणाम उल्टै भयानक हुन सक्छ। त्यसैले मित्र, तपाईँ चतुर र विवेकशील भएर व्यवहार गर्नुहोस्, अनि मात्र तपाईँ साथीको प्रशंसाको पात्र बन्न सक्नुहुनेछ। अनि दशौं कुरा, भावनात्मक रूपमा र व्यवहारमा लचिलो हुनुहोस्। मित्र, तपाईँ आफ्नो भावना, व्यवहार र स्थितिलाई जहिले पनि दृढ राख्नुहुन्छ भने साथीले तपाईँप्रति गर्ने व्यवहारमा पनि परिवर्तन हुन सक्छ। यदि तपाईँ आफ्ना साथीको भावना, चाहना र आवश्यकता अनुरूप व्यवहार गर्नुहुन्छ भने अनावश्यक वादविवाद र झगडाबाट बच्न सकिन्छ। सोच्नुहोस् कि दाम्पत्य जीवन तपाईँको एक्लो जीवन मात्र होइन, साथी पनि तपाईँकै जीवन हो। त्यसैले साथीको भावना अनुरूप बाँच्न सक्नुपर्छ। मित्र, हामी आशा गर्छौ दाम्पत्य जीवन सफल कसरी हुन्छ भन्ने विषयमा भनिएका यी कुराहरूद्वारा तपाईँले अवश्य पनि आफ्नो जीवन सफल पार्नको लागि के उत्साह र ज्ञान प्राप्त गर्नुभएको छ। र साथमा यो कुरा पनि नबिर्सिनुहोस् कि परमप्रभु परमेश्वर येशु ख्रिस्ट सदैव हामीलाई साथ दिनको लागि र हामीलाई मदद गर्नको लागि कुनै पनि समस्यामा, कुनै पनि असफलताको परिस्थितिमा सफलता दिनको लागि सधैँ उपस्थित हुनुहुन्छ र हाम्रो सम्बन्धको विषयमा बलियो बनाउनको लागि पनि, सम्बन्धलाई स्थिर गर्नको लागि, सम्बन्धमा रहेका समस्यालाई समाधान गर्नको लागि पनि प्रवेशु तत्पर, सधैँ तत्पर हुनुहुन्छ, उपस्थित हुनुहुन्छ। त्यही कारणले गर्दाखेरि पवित्र आत्मा परमेश्वरलाई आफ्नो जीवन साथीको विषयमा, आफ्नो साथीको विषयमा प्रार्थना गर्दै अगाडि बढ्नुहोस् भन्ने हाम्रो विनम्र अनुरोध छ, ताकि तपाईँको जीवन सफल हुन सकोस्, तपाईँको दाम्पत्य जीवन सफल हुँदै अगाडि बढ्न सकेकोस्। हामी तपाईँलाई कार्यक्रम ज्ञानमालामा यस्तै उपयोगी कुराहरू बताउँदै जानेछौ र जीवनमा ज्ञान प्रदान गर्दै जानेछौ। हाम्रो यस कार्यक्रमलाई नियमित रूपमा सुन्दै गर्नुहोला। धन्यवाद मित्र। अब भने कार्यक्रम ज्ञानमालामा तपाईँलाई कसरी हुर्किएका शिशुले के शिक्षण भन्ने कुरा बताउन लागिरहेका छौ। आलोचनाका बीचमा हुर्किएको शिशुले दोष लगाउन सिक्दछ। दुश्मनी र लडाईको बीचमा हुर्किएको शिशुले लड्न सिक्दछ। गिल्ला र अवहेलना बीच हुर्किएका शिशुले संकोच र लजालु हुन सिक्दछ। प्रोत्साहन र साहस बीच हुर्किएका शिशुले आत्मविश्वास हुन सिक्छन्। लज्जा र तिरस्कार बीच हुर्किएका शिशुले म दोषी हुँ भन्ने अनुभव गर्दछ र यही सोच चाहिँ हुर्किरहेको हुन्छ। धैर्यवान बीच हुर्किएका शिशुले सहनशील र धैर्य हुन सिक्दछ। प्रशंसा बीच हुर्किएका शिशुले प्रशंसा गर्न सिक्दछ। निष्पक्षता बीच हुर्किएको शिशुले इन्साफ गर्न सिक्दछ। सुरक्षा र ममता बीच हुर्किएका शिशुले विश्वास र श्रद्धा गर्न सिक्दछन्। सहमति र स्वीकृति बीच हुर्किएका शिशुले आफू र अरूलाई मन पराउन सिक्दछ। सहमति र मित्रता बीच हुर्किएका शिशुले माया र प्रेम पाउने बाटो खोज्न सक्छ। मित्र, हामी आशा गर्छौ अहिले भर्खरै भनिएका कुराहरूद्वारा तपाईँले कुन बालक कस्तो प्रकारले हुर्किरहेको छ भन्ने कुराको विषयमा केही ज्ञान प्राप्त गर्नुभएको छ र तपाईँ आफू पनि कस्तो अवस्थामा हुर्किनु भएको छ भन्ने कुरालाई केही हदसम्म सम्झना गर्नको लागि तपाईँलाई मदत पुर्याएको छ। अब कसरी तपाईँ हुर्किँदै हुनुहुन्छ, कसरी तपाईँ आफ्नो जीवन अगाडि बढाउँदै हुनुहुन्छ भन्ने विषयमा उत्साह र प्रेरणा पाउनुभएको छ। अहिलेसम्म कार्यक्रम ज्ञानमालामा साथ दिइरहनु भएको लागि तपाईँलाई धेरै धेरै धन्यवाद। भने हामी तपाईँलाई केही उपयोगी उपाख्यानहरू अथवा केही उपयोगी घटनाहरूलाई प्रस्तुत गर्नेछौ जसले तपाईँलाई आफ्नो जीवन जिउनको लागि केही प्रेरणा दिनेछ। भ्यागुताबारे चिनिया भनाई।

0: एउटा भ्यागुतालाई कराएको मनतातो पानीमा छोडिदिनुहोस्। त्यो फुत्त फुत्त उभिएर भाग्छ। सोही कराईमा चिसो पानी राख्नुहोस् र भ्यागुतालाई छोडिदिनुहोस्। भ्यागुताले आनन्द लिन्छ। तलबाट बिस्तारै आगो थप्नुहोस्। त्यसलाई झन आनन्द लाग्छ। केही बेर पछि त्यो भ्यागुतो चाल्न पाई मर्छ। प्रिय श्रोता मित्र, पापले वा कुनै पनि लतले हामीलाई यस्तै गराउँछ। सुरुमा हामीलाई केही पनि थाहा हुँदैन। बिस्तारै बिस्तारै जब हामी त्यो लतमा फस्छौं वा त्यो पापमा फस्दै जान्छौं, हाम्रो आत्मिक वा हुन सक्छ शारीरिक मृत्यु पनि हुन सक्छ। भने आजको लागि अन्तिम प्रसंग वा उपयोगी घटना, परमेश्वरको प्रेमको चित्र। चित्र संग्रह गर्ने व्यक्तिको छोरो लडाईँमा मर्यो। एक दिन एकजना ठिटो यो चित्र संग्रहकर्ता कहाँ आउँछ र एउटा चित्र दिँदै भन्छ, म लडाईँमा मर्ने तपाईँको छोराको साथी हुँ। यो चित्र चाहिँ तपाईँको छोराको चित्र हो। मरेको छोरोको चित्र सो बाबुको लागि अति नै मूल्यवान भयो। चित्र संग्रहकर्ता मर्न लागेको थियो र उसले आफ्ना चित्रहरू आफू मर्नभन्दा अघि बिक्री गर्ने दिन ठहर गर्यो। सो दिन सबभन्दा पहिले उसले आफ्नो मृतक छोरोको चित्र निकालेर बिक्री गर्न थाल्यो। उसँग बहुमूल्य चित्रहरू नराखेर उसको छोरोको चित्र देख्दा किन्ने मानिसहरू रिसाए। अन्तमा एकजना गरीब व्यक्ति आयो र छोरोको चित्र किन्यो। बिक्री गर्ने व्यक्तिले भन्यो, यो चित्र किनेको कारणले यहाँ भएका सबै बहुमूल्य चित्रहरू पनि अब तपाईँको भयो। यो इच्छा मेरो मर्ने छोरोको हो। प्रिय मित्र, यो परमेश्वरको चित्रको कथा हो। ख्रीष्ट येशूलाई ग्रहण गर्ने हरेकले सबै कुरा पाउँछन् भन्ने कुराको एउटा चित्र हो। आशा छ यो जीवन उपयोगी घटनाहरूद्वारा तपाईँले ज्ञान प्राप्त गर्नुभएको छ र आशिषित हुनुभएको छ। श्रोता मित्र, कार्यक्रम ज्ञानमालामा स्वागत गर्न चाहन्छौ यो समयमा। अब नै हामी तपाईँलाई केही वैज्ञानिक तथ्यहरू सुनाउनतर्फ लानेछौ, जसमा हामी तपाईँलाई प्रश्न र उत्तर सुनाउनेछौ। विज्ञान सम्बन्धित प्रश्न उत्तर। प्राय जाडो महिनामा कालो रंगको र गर्मीको बेलामा सेतो रंगको कपडा लगाइन्छ किन? प्रिय मित्र, कालो वस्तुले तापको छिटो शोषण गर्ने भएकाले जाडो महिनामा कालो लुगा लगाउँदा बढी न्यानो हुन्छ। त्यसकारण प्राय जाडो महिनामा कालो रंगको कपडा लगाइन्छ। सेतो वस्तुले ताप ढिलो शोषण गर्ने र परावर्तन गर्ने भएकाले गर्मी महिनामा सेतो लुगा लगाउँदा बढी गर्मी हुँदैन। त्यसकारण गर्मी महिनामा प्राय सेतो कपडा लगाइन्छ। मित्र, हामी तपाईँलाई कार्यक्रम ज्ञानमालामा नियमित रूपमा यस्तै केही रोचक वैज्ञानिक तथ्यहरू प्रश्न उत्तरका साथ सुनाउँदै जानेछौ। प्रिय मित्र, भर्खरै तपाईँले रेडियोलाई ट्युन गर्नुभएको छ भने म भन्न चाहन्छु कि अहिले तपाईँ सुनिरहनु भएको छ कार्यक्रम ज्ञानमाला, गुड न्युज एफएम 105.1 मेगाहर्ज काठमाडौँबाट र गुड न्युज एफएम 105.6 मेगाहर्ज पोखराबाट तपाईँले हामीलाई सुनिरहनु भएको छ र अहिलेसम्म साथ दिइरहनु भएकोलाई तपाईँलाई धेरै धेरै धन्यवाद। श्रोता मित्र, हामी तपाईँलाई यस कार्यक्रममा विभिन्न विषयबाट सामान्य ज्ञानहरू प्रस्तुत गर्दछौ, जुन चाहिँ विद्यार्थीहरूका लागि उपयोगी, बालबालिकाहरूका लागि उपयोगी, किशोर किशोरीहरूका लागि उपयोगी र हामी सबैका लागि पनि उपयोगी छन्। त्यसै क्रममा हामी तपाईँलाई बाइबलबाट पनि केही जानकारीहरू दिनको लागि कोशिश गर्दछौ र त्यसमध्येमा हामी तपाईँलाई बाइबलको पुरानो करार या बाइबलको पुरानो नियम खण्डबाट बाइबलका घटनाहरूलाई प्रस्तुत गर्दै साथ दिन चाहन्छौ यो समयमा। प्रिय श्रोता मित्र, कार्यक्रम ज्ञानमालामा हामीहरू फेरि पनि यस समयमा पवित्र बाइबलको पुरानो करारको खण्डबाट बाइबलको घटनालाई हेर्ने समयमा आइपुगेका छौं। हामीले तपाईँलाई यी दिनहरूमा न्यायकर्ताको पुस्तकबाट केही कुरा बताइरहेका छौं तपाईँलाई उत्साह र ज्ञान दिनको लागि बाइबलबाट। मित्र, हामीले तपाईँलाई नयाँ देशमा दुःख र आपद शीर्षक अन्तर्गत रहेर गएका श्रृङ्खलाहरूमा चाहिँ पहिलोमा परमेश्वरलाई भुल्छन् दुःख पाउँछन् न्यायकर्ता अध्याय 6 घटनालाई सुनाएका थियौं। त्यसपछि हामीले तपाईँलाई दोस्रोमा मिद्यानीहरूसित लडाई र जीत न्यायकर्ता अध्याय 6 र 7 घटनालाई सुनाएका थियौं। अनि त्यसपछि तेस्रोमा हामीले तपाईँलाई सिम्सनको जन्मको बारेमा बताएका थियौं न्यायकर्ता अध्याय 13 र आज चाहिँ हामी तपाईँलाई चौथो भागमा बलियो सिम्सन न्यायकर्ता अध्याय 14-16 घटना न्यायकर्ता अध्याय 14-16 3 घटनालाई बताउनेछौ। आउनुहोस् हामी आजको बाइबल घटनालाई हेर्नतर्फ लागौं। बलियो सिम्सन न्यायकर्ता अध्याय 14 अध्याय 16:3 रहेको बाइबल घटना। सिम्सन जवान भयो, उसको घुंगुरिएको लामो केश राशि थियो, सुन्दर अनुहार र खुबै खडिलो शरीर थियो। परमेश्वरले सिम्सनमा अद्भुत शक्ति हालिदिनुभयो। एक दिन सिम्सन आफ्नो घर गइरहेको थियो, एउटा जवान सिंह गर्जदै सिम्सनलाई खान आयो। सिम्सनले त्यस डरलाग्दो जवान सिंहलाई आफ्नो फलाम जस्तो कडा हातले अठ्यायो र त्यसको मुख लुगा च्यातेझै च्यातिदियो। एकैछिनमा सिंह मर्यो। त्यसपछि ऊ सरासर आफ्नो घरको बाटो लाग्यो। मित्र, त्यस समयमा पलिस्थीहरूले इसरायलीहरूलाई साह्रै दुःख दिन्थे। लुटपिट बाहेक मनमा जे गर्न मन पर्थ्यो त्यही खुशी खुशी इसरायलीहरूमाथि तिनीहरूले गर्थे। सिम्सनलाई यो कुरा मन परेन, उसलाई रिस उठ्यो। एक बेलुकी उसले साटो फेर्नलाई 300 स्यालहरू पक्री ल्याए। प्रत्येक स्यालको पुछरमा जलेको राँको बाँधी छोडिदियो। स्यालहरू अतालिएर पलिस्थीहरूका पाकेर सुक्न लागेका अन्न बालीतिर दौड्न लागे। सारा अन्न बाली जल्न लागे। कति घरहरू पनि जलेर भस्म भए। सिम्सन अटनम पर्वतबाट त्यो तमासा हेरिरहेको थियो। यो खेल सिम्सनले गरेको हो भनेर पलिस्थीहरूले चाल पाए। तिनीहरू हजार हजार संख्यामा सिम्सनलाई खोजी पक्रन गए। अटनम पर्वतमा सिम्सनलाई भेटाए। पक्र, मार, पिट भन्दै पलिस्थीहरू उमाथि जाइ लागे। सिम्सनसित हतियार थिएन। छेउमा उसले गधाको एउटा जबडा पायो, बंगारा पायो। त्यही टिपेर तिनीहरूसित ऊ एक्लै लड्न लाग्यो। हजार भन्दा बेसी पलिस्थीहरूको त्यस दिन नाश भयो र रहेका पलिस्थीहरू हत्केलामा प्राण लिएर भागे। तर एक दिन पलिस्थीहरूले सिम्सनलाई पक्रे। तिनीहरूले उसलाई बलियो डोरीले टन्टनी कसे, तर सिम्सनले त्यस डोरीलाई धागो झै चुडाइदियो। अर्कोपल्ट पक्रेर फलामको साङ्लोले हातपाउ कसे, तर यसपल्ट पनि सिम्सनले फलामको साङ्लो सहजै छिनालिदियो। त्यस्तै एकपल्ट सिम्सन पलिस्थीहरूको सहरमा गयो। पलिस्थीहरूले यही अवसरमा सहरको फाटक बन्द गरी सिम्सनलाई पक्रने फेरि मथो गरे। फलामको फाटक बन्द गरे, तर राति सिम्सनले चलाइ नसक्ने त्यो फलामको फाटक सहजै उखेलेर सहर बाहिर लग्यो र भीरबाट फ्याँकिदियो। पलिस्थीहरू सिम्सनको औठो बलदेखि साह्रै डराए। तिनीहरू सिम्सनको बल कहाँ कुन कुरोमा छ भन्ने विषयमा दिन प्रतिदिन खोज गर्न लागे। मित्र, बलियो सिम्सन न्यायकर्ता अध्याय 14 अध्याय 16:3 रहेको बाइबल घटना यतिमै टुङ्गिएको छ। मित्र, हामी तपाईँलाई सिम्सनले परमेश्वरको शक्ति हराउँछन् न्यायकर्ता अध्याय 16:4-21 रहेको खण्डलाई आगामी श्रृंखलामा अर्थात आगामी दिनमा अवश्य बताउनेछौ। कृपया प्रतीक्षा गर्नुहोला। मित्र, आशा छ तपाईँले आजको यस बाइबल घटनाबाट अवश्य पनि आफ्नो जीवनमा केही उत्साह र प्रेरणा प्राप्त गर्नुभएको छ र बाइबलबाट आफ्नो ज्ञान पनि बढाउनु भएको छ कि कसरी परमेश्वरले आफ्नो जनहरूलाई आपद विपदको समयमा सुरक्षा गर्नुहुन्छ भन्ने कुराको बारेमा। अब आउनुहोस् कार्यक्रमको अर्को भागतर्फ लागौं। अहिलेसम्म हामीलाई सुनेर साथ दिइरहनु भएको लागि तपाईँलाई धेरै धेरै धन्यवाद। प्रिय श्रोता मित्र, अहिले तपाईँ कार्यक्रम ज्ञानमालामा हुनुहुन्छ। हामी आशा गर्छौ आज प्रस्तुत गरिएका कुनै न कुनै विषयद्वारा अवश्य पनि तपाईँले ज्ञान र आत्मिक आशिष प्राप्त गर्नुभएको छ। र मित्र, अन्त्यमा म तपाईँलाई कार्यक्रम ज्ञानमाला मार्फत प्रश्न सोध्न चाहन्छु। मित्र, लागू औषध, मादक पदार्थ र अनैतिकताका सम्बन्धमा आज तपाईँको जीवनले तपाईँको परिवार, समाज र देशमा कस्तो साक्षी दिइरहेको छ? कतै तपाईँ मादक पदार्थ, लागू औषध र कुनै प्रकारको खराब बानी व्यवहार र लतमा त फस्नु भएको छैन? कतै तपाईँ कुनै प्रकारको अभिलाषा, स्वार्थी अभिलाषा, अपराध वा निराशा वा मृत्युलाई निम्त्याउने भयहरू वा डरमा जिइरहनु भएको त छैन? मित्र, यदि तपाईँ मैले अहिले भर्खर भनिएका कुराहरूमा डुब्दै गइरहनु भएको छ भने त्यस दलदलबाट बाहिर निस्कने सबैभन्दा उचित समय अहिले नै हो। आफ्नो समस्त जीवनलाई स्वेच्छाले मुक्तिदाता प्रभु येशू ख्रीष्टको चरणमा अहिले नै सुम्पनुहोस् र ख्रीष्ट येशूको जीवित वचन पवित्र बाइबललाई र पवित्र आत्मालाई साँचो आज्ञाकारितामा यही क्षणदेखि अनुसरण गर्नुहोस्। प्रिय मित्र, परिवर्तन वा बदलिएको जीवनका आशिषहरू भनेकै शुद्ध विचारहरू हुन्। यिनै सोच विचारहरूले हामीले गर्ने कार्यहरू र सहभागी हुने क्रियाकलापहरूमा असल अनि गजबको परिवर्तन ल्याउँदछन्। जीवनका समस्याहरूसँग सामना गर्न चाहिने साहस र दुष्ट शैतानले तपाईँलाई प्रहार गर्न सक्ने परीक्षाहरूमाथि विजय हुन चाहिने शक्ति ख्रीष्ट येशूले तपाईँलाई दिनुहुनेछ। मित्र, मुक्तिदाता प्रभु येशू ख्रीष्टले बोलाउँदै गर्नुहुँदाको तपाईँको जीवनको यही क्षणमा नै उहाँ कहाँ आउनुहोस्। यस संसारमा अहिले जिइरहेका कुनै पनि मानिसले आफ्नो मृत्युपछि यो अवसर पाउँदैन, किनभने परमेश्वरको जीवित वचन पवित्र बाइबलले यसाया 26:6 स्पष्ट रूपमा हामी जीवित मानिसहरूलाई यसो भन्दछ, जबसम्म परमप्रभुलाई पाउन सक्छौ उहाँलाई खोज, उहाँ नजिक हुनुहुँदा नै उहाँलाई भेट। यसाया 55:6। प्रिय मित्र, यही अनुरोध र चुनौती तपाईँका लागि छोड्दै अहिलेसम्म मलाई प्रविधिमा साथ दिनुहुने मित्र लगायत तपाईँ सम्पूर्ण श्रोतालाई पनि धन्यवाद दिन चाहन्छौ। हामी आशा गर्छौं कि तपाईँले हामीलाई फेरि पनि कार्यक्रम ज्ञानमालाको अर्को श्रृंखलामा अवश्य पनि साथ दिनुहुनेछ। तबसम्मलाई म आजकालाई बिदा दिनुहोस्। जय मसीह।
1: गुड न्यूज एफएम सुन्दै गर्नुहोला।

0: नमस्ते नमस्ते, म नारायण शर्मा, तपाईँ अहिले सुन्दै हुनुहुन्छ 105.1 मेगाहर्जमा गुड न्यूज एफएम रेडियोको प्रसारण।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम गोस्पल फर अल।
2: आज 60 वर्षको हुँदासम्म पनि मरी मरी काम गरिएकै छ र पनि हुँदा सक्दासम्म धर्म कर्म पनि गरिएकै छ, तर पनि न त घरमा शान्ति छ न त आशिष छ, जस्ताको त्यस्तै।
3: होइन आमै, के एक्लै गुनगुनाइरहनु भएको छ? तपाईँको नाति स्कुल गएनन् क्या र? मैले त देखिनँ त।
2: मास्टर बाबु कताबाट आउनुहोस्? आउनुहोस् बाबु।
3: होइन आमै, तपाईँको मनमा के रहेछ मैले बुझे, यसको समाधान मैले जानेको छु, तपाईँ सुन्नुहुन्छ?
2: ए बाबु ल भन्नुहोस् त, त्यो के रहेछ?
3: हाम्रा साँचो ईश्वरले उहाँको जीवित वचनमा यसरी भन्नुभएको छ, हे सबै थाकेका र बोझले दाबिएका हो, म कहाँ आऊ, म तिमीहरूलाई विश्राम दिनेछु। त्यसैले आमा, साँचो ईश्वरलाई माग्न जानेनौ भने दिनभरि करायो दक्षिणा हरायो हुन्छ। त्यसैले एकमात्र मुक्तिदाता येशूको नाउँमा एकमात्र सत्य ईश्वर परमेश्वरलाई पुकार्न सिकौं, तब जीवनमा मुक्ति सहितको शान्ति र आशिष हुन्छ, तब तपाईँको यो बोझ हट्नेछ आमा। त्यसैले पहिला साइनो चिनौ, तब मात्रै सम्बोधन गरौं। सुसमाचार सबैका लागि।

0: आदरणीय श्रोताबिन म किरण कार्यक्रम सुसमाचार सबैका लागि लिएर आइसकेकी छु। यो रेडियोको तरंगबाट यसै समयमा हामी यो कार्यक्रम प्रसारण गर्ने गर्दछौ। श्रोता, आज संसारमा मानिस विभिन्न स्वार्थ, इच्छा, अभिलाषामा भौतारिरहेका छन्। यसरी भौतारिरहेका या हराइराखेको छोरालाई आफ्नो बाबुले के चाहनुहुन्छ त? यस विषयमा सृष्टिकर्ता ईश्वरले उहाँको वचनमा कसरी भन्नुभएको छ त? यस विषयमा अझै प्रश्न पार्नको निम्ति हाम्रो आदरणीय पास्टर बुवा प्रवचन साईज्यूलाई स्वागत गर्दछौ।
1: आदरणीय श्रोता, यो सुसमाचार सबैका लागि कार्यक्रममा यस रेडियोको तरंगमा यहाँहरूलाई हार्दिक स्वागत गर्दै नमस्कार तथा जय मसीह टक्र्याउँदछु। आदरणीय श्रोता, यहाँहरूका बीचमा उपस्थित भएको छु सुसमाचार बाँड्नलाई, जसले यहाँहरूलाई जीवन दिन्छ। श्रोता, हामी सबैसँग जीवन छ र कसरी यो नयाँ जीवन म एक व्यक्तिले दिन सक्छु त? कदाचित होइन। र जीवन यो सुसमाचारीय कार्यक्रम सुनेर यो कार्यक्रमले भनेको कुरामा हामीले विश्वास गर्यौं भने संसार सबै थोक विश्वासमा अडिए झैं हामीहरूको उद्धार र मुक्ति भएर हामी पनि विश्वासद्वारा मुक्ति पाई अनन्तको जीवन अथवा इटर्नल लाइफ हामीले प्राप्त गर्दछौ। आदरणीय श्रोता, हामीहरू यो धरतीमा जन्मिन्छौ, मर्छौं र यतिमै हामीहरू सम्पूर्ण रूपले सिद्धिदैनौ, नाश हुँदैनौ। र हामीहरू यो शरीर यो धरतीमा जन्मनु भन्दा पहिला हाम्रो आत्मा थियो र यो शरीर माटोमा गइसकेपछि पनि

यस्ता कुरा सुन्न मन पराउँदैन। सृष्टिकर्ता यस्ता मान्छेलाई देखेर एकदमै अफसोस हुनुहुन्छ, किनभने उहाँले भन्नुहुन्छ, मैले बनाएका संसारका यी सबै प्राकृतिक थोकहरूलाई देखी देखी कमाएर पनि, यिनीहरूलाई युटिलाइज गरेर पनि र सृष्टि गर्नु हुनेको निम्ति कल्पना नगर्नु मानिसहरूको सबभन्दा ठूलो कमजोरीपन र अन्धोपन हो भनेर परमप्रभुको भनाइको सार छ। आदरणीय श्रोता, सृष्टिकर्ता महान हुनुहुन्छ जसले यो महान संसार बनाउनु भयो र संसारलाई व्यवस्थित प्रकारले सञ्चालन गरिरहनु भएको छ। जुन संसारलाई कोही पनि साइन्टिस्ट, कोही पनि राजा, कोही पनि मन्त्रीमण्डलले सञ्चालन गर्न सक्दैन। उदाहरण स्वरूप, बिहान सूर्य उदाउनु पर्छ, बेलुका अस्ताउनु पर्छ, यो सृष्टिकर्ता ईश्वरले गर्नुभएको व्यवस्था हो। यसलाई उल्ट्याउन कोही पनि सरकार र विश्व एक भए पनि अथवा कुनै पनि साइन्टिस्टले यसलाई रद्द गर्न सक्दैन। हमेशा यो धरतीमा हावा हुनुपर्छ, पानी उकालोबाट ओह्रालोतिर बहनु पर्दछ, विभिन्न रूखहरू कालो माटोबाट हरिया पत्ता भएका बोट बिरुवाहरू उम्रिनु पर्छ भन्ने कुरा यो सृष्टिकर्ता तपाईँ र मलाई जन्म दिनुहुने परम धन्यका सनातनका परमेश्वर बुवाले सृष्टि गर्नुभएको हो। यस्ता कुराहरू हेर्दा हेर्दै पनि देख्न नसक्नु र यिनीहरूको बारे कल्पना गर्न नसक्नु र यो सृष्टि गर्नुहुने यस्ता अचम्मका चीजहरू रच्नुहुने सृष्टिकर्ताको बारेमा सोच्न नसक्नु नै विश्वमा विद्वान र साइन्टिस्ट भए तापनि, डिग्री हासिल गरेका भए तापनि यो कुरालाई देख्न नसक्ने व्यक्तिहरूलाई पवित्र धर्मशास्त्र बाइबलले भन्दछ, अन्धकारमा भएकाहरू, अन्धोपनमा जीरहेकाहरू। आदरणीय श्रोता, यसलाई हामी सिरियसली हेरौं, पवित्र धर्मग्रन्थ बाइबल जो विश्वका प्राय जसो महान विद्वानहरूले घुँडा टेकेको धर्मशास्त्र बाइबलले यही बताउँछ कि संसार कसैको हातको रचना हो, जो परमपिता परमेश्वर बुवाको हातको रचना हो, जसद्वारा हामीहरू पनि यो धरतीमा आउने, देख्ने र जिने अधिकार पायौं। एक दिन उहाँका सामुन्ने हामी सबै जानुपर्छ र उहाँले उहाँको एक मात्र विघटन पुत्र अथवा तपाईँ र मेरा पापलाई पूर्ण रूपले धोएर हामीले पूर्ण रूपले धर्मी बनाउनु हुने र हाम्रा हृदयका सम्पूर्ण अशान्तिहरू, होपलेसपनहरू, आशाहीनताको हृदय, बोझले दाबिएको जीवनलाई लिने र हामीहरूका पाप सबैलाई हरण गरेर मुक्ति दिनुहुने एकमात्र शारीरिक रूप धारण भएर यो धरतीमा मुक्तिदाता भई आउनुहुने प्रभु येशु ख्रिस्टलाई यो धरतीमा पठाउनुभयो र उहाँ आउनुभयो र उहाँमाथि विश्वास गरेर आफू पापी भनेर स्वीकारेर पश्चातापी गरेर परिवर्तन हुने अथवा नयाँ जीवन पाउने हरेक व्यक्तिलाई उहाँले अनन्तको जीवन दिनुहुन्छ। आदरणीय श्रोता, मानिसको मनभित्रबाट निस्कने खराब विचारहरू, व्यभिचार, चोरी, हत्या, वेश्यागमन, लोभ, दुष्टपना, ठगीपन, लुच्याइपन, कुदृष्टि, निन्दा, घमण्ड, मूर्खता, यी सबै कुराहरूले मानिसलाई अशुद्ध पार्दछ। यी कुराहरू जुन ठाउँबाट आउँछ त्यो स्रोतलाई हामी येशूलाई पछ्याउनेहरू सिधै भन्छौ शैतान, दुष्ट आत्मा, जसलाई भूतात्मा डेबल्स भन्छ। यो धरतीमा रहेका विभिन्न प्रकारका आत्मा जो तपाईँ र मेरा सृष्टिकर्ता ईश्वर होइनन्, जसले तपाईँ र म माथि व्यापार गरिरहेका छन् र तिनीहरूले ह्यान्डल गरेका हुन्छन्, तिनीहरूले लागू गरेका हुन्छन्। आदरणीय श्रोता, यो रेडियोको तरंगबाट जुन यो सुसमाचारीय कार्यक्रम एकमात्र कार्यक्रम छ जसले साँचो सत्य उद्धार र मुक्ति कसरी पाउँछौं, या विश्वास गर्नुहोस् या विश्वास नगर्नुहोस्, सत्य कुरा प्रसारण गरिरहेको यो सुसमाचारीय कार्यक्रम सुनेर यहाँहरूले बुझ्दिन हुन हाम्रो तर्फबाट हामी अनुरोध गर्दछौ। संसारलाई समस्यामा फसाउने यी कुराहरू नभए हाम्रा वरिपरि यति धेरै समस्याहरू हुने नै थिएनन्। श्रोता, अब यी समस्याहरूलाई छुटकारा कसरी पाउन सकिन्छ त? सबैको मनमा यही प्रश्न घुमिरहेको छ। यसै कारण हाम्रो यो देशमा जन्म लिनुहुने भगवान गौतम बुद्धले त्यो राजदरबारको ऐश आरामलाई छोडेर रा, आफ्नो एक छोरा र श्रीमतीलाई रातको समयमा सुतेकै छोडेर रा, जानु परेको थियो। यी समस्याहरूको उपाय थाहा नपाएर यी समस्याहरू कसरी समाधान गर्न सकिन्छ भन्ने कुराले पिरोलेर यसको जवाब नपाएर घर छोड्नु परेका भगवान गौतम बुद्धले पनि अन्तिम यसको परिणाम भेटाउनु भयो, नचोर्नु, न ढाड्नु, न ठग्नु। उहाँले अष्ट सिद्धान्त, आठवटा सिद्धान्त दिनुभयो। यो सिद्धान्त गर्न सक्यौं भने श्रोता, हामीले कुनै धर्म कर्म गर्नु पर्दैन।
तर दुःखको कुरा छ, यो कुरा असम्भव छ तपाईँ र मैले।

परफेक्ट जीवन, ईश्वरीय जीवन जिउनलाई असम्भव छ। त्यसैले प्रभु येशू ख्रीष्टले भन्नुभयो, धर्म कर्म गरेर तिमी स्वर्गैसम्म पुग्न सक्दैनौ। त्यसैले म मसीह यो धरतीमा आई तिमीहरूका पापका निम्ति मर्नु पर्यो। म मसीह हुँ, साँच्ची श्रोता, जीसस इज द क्राइस्ट, अथवा येशु मात्रै मसीह हुनुहुन्छ, अथवा पापलाई क्षमा गर्ने व्यक्ति भनिन्छ मसीह भनेर उहाँ हुनुहुन्छ। आदरणीय श्रोता, म प्रेमपूर्वक भन्दछु, येशूलाई जीवनमा निम्त्याउनुहोस् र म पनि एक पापी हुँ भनेर स्वीकार्नुहोस् र पश्चाताप गरेर येशू मसीहको नाउँमा क्षमा माग्नुहोस्। तब ईश्वरलाई मात्र ईश्वर भन्नुहोस्, ढुङ्गालाई होइन, जन्मदातालाई मात्र जन्म दिनुहुने सृष्टिकर्ता भन्नुहोस्, कुकुर बिरालोलाई होइन। ईश्वर एक हुनुहुन्छ र एक ईश्वरलाई आत्माले आराधना गरौं। श्रोता, 21औं शताब्दीमा मानिसहरूलाई आफू बस्ने पृथ्वी साँगुरो लागेर ग्रह उपग्रहमा बस्ती बसाउन सकिन्छ कि भन्ने विचार उठ्न थालेको छ र मंगल ग्रह, चन्द्रमा जस्ता ठाउँहरूमा मान्छेहरूले अब्जर्भेसन गरिरहेका छन्, अवलोकन गरिरहेका छन्। संसारमा दिनदिनै नयाँ खोज, अनुसन्धान, विकास तथा निर्माणका कामहरू भइरहेका छन्। श्रोता, यसरी मानिस हरेक दिन उन्नतिको शिखरमा चढ्दैछ। यसको दाँजोमा उसको आफ्नै चरित्र नाश भएर जिउँदो प्रेतको नमुना बन्न पुगेको छ। किन हामी मानिसहरू परमेश्वरकै स्वरूप र उहाँकै प्रतिरूपमा बनेकाहरू आज जिउँदो प्रेत किन भएका छौं त? शैतानको रूप किन लिँदैछौ? श्रोता, हाम्रा बाबु बाजेले भन्ने गर्थे, वनको बाटो नजाऊ, बाघ भालुको फेला परौला। तर आज ती हिंस्रक जनावरहरू भन्दा त घातक प्रेत, भूत, डरले भाग्नु पर्ने त्यो बाघ भालु को भएको छ? मानिस नै भएको छ। किन? आज सबैभन्दा धेरै डर मानिसले मानिसबाटै मान्नु परेको छ। यो दुष्ट आत्मा शैतानलाई नाश गर्नलाई तपाईँ मैले पवित्र आत्माको तरबार, ईश्वरको वचनको तरबार के नलिने त? तर आज ती हिंस्रक जनावर भन्दा घातक प्रेत मानिस भयो। आज एकान्त ठाउँमा जंगली हिंस्रक जनावरलाई देखेर होइन, मानिसले मानिसलाई देखेर डराउनु पर्ने भएको छ। श्रोता, यसको अर्थ मानिसको अन्तरआत्मा साह्रै भ्रष्ट भएर गएको छ। उसको विचार, भावना तथा व्यवहार पशुको भन्दा पनि अति नै निज बन्दै गएको छ। बथानमा एउटा बाँदर बिमारी भई खाना नखाएमा सबै बाँदरहरू चिन्तित भई भोकै बस्छन्, तर मानिसले मानिसकै मुखमा लागिसकेको घाँस पनि खोसेर खाइदिन्छ। के हामी त्यो पशु पन्छी भन्दा निज भएनौ र? बिरामी भई उपचार गर्न केही पैसा, सरसापट वा घर घडेरी बन्दकी राखी उपचार गराउन अस्पताल गएको बिमारीको सबै पैसा अर्कोले चोरिदिन्छ, लुटिदिन्छ। आदरणीय श्रोता, कति दुःख लाग्दो कुरा छ। आज तपाईँ म हर्षले रमाउने दिनहरू छैनन्। त्यसैले आज सृष्टिकर्ता परमेश्वरले येशू प्रभुको नाउँमा दुष्ट आत्मालाई हटाउन र तपाईँ र मेरो गाउँघरमा, तपाईँ र मेरो देशमा, महादेशमा र यो विश्वमा एउटा शान्तिको वातावरण, उद्धार र मुक्तिका साथमा दिलाउन चाहनुहुन्छ। घुँडा टेकेर स्वीकारौं, उपर खुट्टी हालेर हामी घमण्ड गर्न योग्यका छैनौ। आदरणीय श्रोता, हामी झुक्नु पर्ने बाध्यता छ। हामी सारै ईश्वरको अगाडि निज भइसकेका छौं। संसारिक धन सम्पत्ति, मान र इज्जतको कारण मानिसले मानिसलाई नै हत्या गर्ने दाउ खोजिरहेको हुन्छ। आज आफ्नै आमालाई धन पैसाको लोभमा नदीमा बगाइदिने घटनाहरू भएका छन्। धन पैसाको लोभमा आफ्नै श्रीमतीलाई, आफ्नै साथीलाई वेश्यागमनमा बेचिदिने हामी देख्दछौ। के आज संसार साँच्ची ईश्वरका अगाडि सही छ त? एकले अर्कालाई घात गर्न घातक हतियार लिएर एकान्त ठाउँमा ढुकिरहेको हुन्छ। फेला परेमा भए भरको सामान लुटेर पनि उल्टै मारिदिन्छ। श्रोता, आज तपाईँ र मेरो चाल चलन हेरौं। हो, बाहिर हामी कोट प्यान्ट लगाएर, ढाका टोपी लगाएर भाषण छाँटेका हुन्छौ, ढल्केका हुन्छौ। आदरणीय श्रोता, ज्ञानले खराबी पनि ल्याउँछ। म मेरो घर अगाडि सधैँ यताउता गरिरहेको एकजना बेलासे भन्ने भाइलाई म देख्दछु। उहाँ यति इमान्दार व्यक्ति हुनुहुन्छ, तर धेरै म पढ लेखेका व्यक्तिहरूलाई पनि देख्दछु, उनीहरूको चाल पनि बुझ्दछु।
आज जति हामी पढी लेखी भयौं, जति हामी अगाडि बढ़्यौं, आज दुष्टताले भरिँदै गएका छौं र सामान्य व्यक्ति जसलाई ईश्वरले प्रेम गर्नुहुन्छ ती व्यक्तिहरूलाई हामीले निज ठानेका छौं। यसको मतलब हो ईश्वरलाई निज ठानेका छौं। बौला कुकुरलाई सुन्दर बाल बालिकाको के मतलब? झम्ठेर टोकिदिन्छ श्रोता। यसै गरी निष्ठुर कठोर तथा पतित मानिसलाई दिन दुखीको के वास्ता? उसले त मानवताको मूल्य र मान्यतालाई सड़कको धुलो बराबर ठानेको हुन्छ। कमिलालाई एक थोपा मह वा चिनी खसाली दिएमा अरू धेरैलाई बोलाएर जम्मा गरेर खान थाल्छन् श्रोता। तर मानिसले भने आफ्नो परिवारको पनि वास्ता नगरी होटलमा बसेर फजुल खर्च गरिरहेको हुन्छ। संसार यति डरलाग्दो बनेको छ कि कतै आफ्नै घरभित्र कसैले बम पड्काइदिने त होइन? आदरणीय श्रोता, हाम्रा देशका इतिहासका पानाहरू पल्टाएर हेर्न सक्छौ, आज यो देशको राजनैतिक चालचलन हेर्न सक्छौ। बिहान खेतमा काम गर्न गएको मान्छे घुम्ती खोल्सातिर चोरको फेला पर्ने त होइन? यस्तै अनेकौं डर र त्रासले पिरोलिएको छ। श्रोता, सफलतामा कोही व्यक्ति पुग्न पाएको हुँदैन, त्यसको विफल गर्ने योजना अर्कोले रच्न शुरू गरिसकेको हुन्छ। यो दुष्टात्मा शैतानलाई कसरी हटाउने? आज यो कार्यक्रमले पढलेखलाई भन्दैन, ठूला सानालाई भन्दैन, राजा मन्त्रीलाई कुनै फरक छुट्याउँदैन। यो कार्यक्रमको सन्देशले हरेक व्यक्तिले येशु मसीहको नाउँमा एक ईश्वरको चरणमा घुँडा टेक्नै पर्छ। हि मस्ट बी बो डाउन इन फ्रन्ट वान क्रिएटर गॉड। आदरणीय श्रोता, बिना ईश्वरीय शक्ति हामी केही पनि गर्न सक्दैनौ, त्यसलाई असम्भव हुने निश्चयताका साथ पनि हामी प्रयास गरिरहेका मूर्खहरू भनिन्छ। आत्मीय श्रोता, आज तपाईँ र म बीच प्रभु येशु ख्रिस्टको शिक्षा यति खाँचो छ, प्रभु येशु ख्रिस्ट हाम्रो हृदयमा बसाल्न यति खाँचो छ कि हाम्रा मालिक एक हुनुहुन्छ, सृष्टिकर्ता परम धन्यका परमेश्वर, र उहाँलाई येशूका नाउँले मात्र हामी पाउन सक्छौ। किनभने हाम्रा अगाडिको त्यो बाक्लो पापको पर्खाललाई टुप्पादेखि फेदसम्म तोडेर पवित्र परमेश्वरसँग हाम्रो पुनर्मिलाप गर्नुहुने मसीह येशु नै हुनुहुन्छ। राम्रो सिकाएर मात्र हामीले कोही मान्छेलाई स्वर्गसम्म पुर्याउन सक्दैनौ, या त म आफैले अति राम्रो गरेर स्वर्ग पुग्न सक्छौ। त्यसैले मसीह येशुको हरेक व्यक्तिको जीवनमा खाँचो छ। कुनै पास्टर होस्, कुनै पुजारी होस्, कुनै झाङ्री होस्, कुनै मन्त्री होस्, कुनै वैज्ञानिक होस्, हरेक व्यक्तिले जान अनजान रूपले पाप गर्छ, र त्यो क्षमा गर्न यो धरतीमा एकजना मात्रै व्यक्ति आए, उनको नाउँ हो येशु। त्यसैले उहाँको नामको पछाडि लाग्छ ख्रिस्ट अथवा मसीह। यसको अर्थ हुन्छ सारा धरतीका मानिसहरूका पापलाई छुटकारा गर्नलाई यो धरतीमा आउने स्पेसियल ईश्वरी योजनामा आउने मसीह प्रभु येशु ख्रिस्ट। त्यसैले श्रोता, परमेश्वरको जीवित वचनले कसैलाई मन पर्छ कि पर्दैन भनेर होइन, कसैले स्वीकार्छ कि स्वीकार्दैन भनेर होइन, उहाँले आज्ञा गरेर भन्नुभएको छ, मानोस् या नमानोस्, विश्वास गरोस् या नगरोस्, ईश्वरले आफ्नो व्यवस्था हाम्रो हातमा दिनुभएको छ। उहाँले यसरी भन्नुभएको छ, किनभने परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो कि उहाँले आफ्नो एक मात्र जन्माएको पुत्रलाई दिनुभयो, उहाँमाथि विश्वास गर्ने कोही पनि नष्ट नहोस् तर उसले अनन्त जीवन पाओस्। श्रोता, यसको मतलब म पापी पक्कै छु, काहीँ न काहीँ भूलगल्ती भइहाल्छ, हे येशु मेरा पाप क्षमा गर्नुहोस्, किनभने तपाईँ मात्रै क्रुसमा मरेर तेस्रो दिनमा बौरी उठेर मृत्यु पछिको जीवन बताउने एक ईश्वर हुनुहुन्छ भनेर हामी स्वीकार्नै पर्छ। श्रोता, यो कुरा निस्वार्थ यो कार्यक्रमले प्रसारण गर्छ। हुन्छ आदरणीय श्रोता, यहाँहरूका बीचमा हामी एउटा उहाँको महिमाको भजन राख्नेछौ र त्यहाँपछि फेरि यहाँहरूका बीचमा उपस्थित हुनेछौँ।

प्यारी श्रोता, आज मुखमा राम्रो बोली नगर्ने हामी कोही पनि छैनौं, पेटभित्र छुरी नलुकाउने कोही पनि छैनौं। यसो कल्पना गरौं त, तपाईँ र म सयको सय प्रतिशत सबैलाई हृदयबाट भलाइ गर्दछौ त। हो, हामीलाई सधैँ भलाइ गर्नेलाई त भलाइ नै गर्छौं होला, हामीलाई बुराइ गर्नेलाई हामी के गर्छौं त? प्रभु येशूले अचम्मको कुरा सिकाउनुभयो, एक गालामा हाने अर्को गाला थाप, खास्टो लिनेलाई दौरा पनि दिइहाल, एक कोष लिन चाहनेलाई दुई कोष गइदेऊ, तिमीहरूलाई श्राप्नेको निम्ति प्रार्थना गर, तिमी आफैले बदला नदेऊ, बदला लिने काम मेरो हो। तपाईँ र मेरा परमेश्वर हाम्रो साथ साथमा हिँडिरहनु भएको छ, तर हामीले हाम्रो जीवनको मालिक म आफैलाई बनाएका हुन्छौं। मेरो जीवनको मालिक म मैले नगरे केही पनि हुँदैन। श्रोता, आज विश्वमा यो प्रमाणित भएको छ, म भनेर घमण्ड गर्ने व्यक्ति, म भनेर घमण्ड गर्ने देश आज भ्रष्ट हुनु परेको छ। हिटलरको कहानी हेरौं, जसको घमण्ड विश्वमा ईश्वरीय विरूद्धमा थियो र ईश्वरको अगाडि नराम्रोसँग घुँडा टेक्नु पर्यो भने, प्रभुका अगाडि ठूला ठूला उदाहरण छन्। त्यो छोडौं र संसारलाई बिर्सौं र आफ्नो बारे सोचौं। आदरणीय श्रोता, प्रभु येशू ख्रीष्टको प्रेम तपाईँ र मेरो बीचमा अचम्मको छ र हामीहरू उहाँलाई हाम्रो जीवनमा निम्त्याउ, संकोच नमानौ। उहाँले तपाईँ र मलाई परिवर्तन गर्न चाहनुहुन्छ, हाम्रो देश परिवर्तन, र हामीहरूको जो अशान्ति हामीहरूमा भएको यो कहिल्यै माथि उक्सिन नदिने भारी, यो दुष्ट शैतानको भारीलाई येशूले दूर भगाएर हामीलाई केही गर्न चाहनुहुन्छ। श्रोता, हामीले यो स्वीकारौं। फेरि पनि हामी एउटा भजन सुनेर हामी प्रभुको आनन्द लिनेछौं र उहाँलाई महिमा गर्नेछौं।

0: आदरणीय श्रोता, प्रभु येशु ख्रीष्टको प्रेम आज संसारले व्याख्या गरेर सिद्ध्याउन सकेको छैन। यदि त्यो प्रेमलाई तपाईँले आफ्नो जीवनमा निम्त्याएर आफ्नो गरुङ्गो भारी उहाँका शिरमा हालेर आफ्नो तनावपूर्ण जीवन उहाँमा दिएर आफ्नो हल्का र आशिषमय जीवन जिउन चाहनुहुन्छ भने प्रभु येशूलाई आजै मुक्तिदाता र उद्धारकर्ता भनेर जीवनमा निम्त्याउनुहोस्। यो गर्नलाई तपाईँले कुनै खसी काट्नु पर्दैन। यो येशूलाई निम्त्याउनलाई तपाईँले कुनै पनि मूल्य चुकाउनु पर्दैन। एउटा मूल्य चुकाउनु पर्छ, त्यो के हो? म पापी हुँ भनेर स्वीकार्नुहोस् र जानी नजानी मैले कहीँ न कहीँ भूल गल्ती गरे हुँला भनेर स्वीकार्नुहोस्। तब भन्नुहोस्, हे प्रभु येशु, मैले मन, वचन, कर्म र सोच विचारले पाप गरेको छु, मेरो सबै पापहरू क्षमा गरिदिनुहोस्। मेरा हृदयमा तपाईँ स्वयं बास गर्नुहोस्। जसै तपाईँ यस रीतिले आफैलाई समर्पण गर्नुहुन्छ, तब पट्यार लाग्दो लामो रात पछि आएको सुनौलो बिहानी झै तपाईँको जीवन पनि अन्धकारबाट उज्यालो तर्फ लाग्नेछ। त्यति मात्र होइन, तपाईँको जीवन शान्ति, आनन्द र तृप्तले भरपूर हुनेछ। हाम्रो आँखामा बालुवाको सानो कण पर्यो भने आँखाबाट आँसु बगिरहन्छ। यसै गरी हामी भित्र हुने पाप चाहे धेरै होस् या थोरै हिन नहोस्, हामीलाई छटपट्याएर पीड़ामा पार्छ। जब त्यो बालुवाको कण झिक्ने बित्तिकै तुरन्तै आराम भइजै। तपाईँको जीवनमा यदि यसरी छटपटी भएको छ भने येशु प्रभुलाई निम्त्याउनुहोस् र शनिबार तपाईँ छुट्टीको दिन मण्डली चर्चमा गएर प्रभु येशुको बारेमा बुझ्नुहोस् र त्यो तपाईँको जीवनको बालुवाको कण झिकेर शान्ति, आनन्द र उद्धार लिनुहोस्। हुन्छ आदरणीय श्रोता, समय बितिसकेको छ र यसै समय यहाँहरूका बीचमा आउने बाचाका साथ छुट्टिने अनुमति चाहदछु। हस्त, प्रभु येशू ख्रीष्ट तपाईँको जीवनमा आएर तपाईँको जीवनले शान्ति पाओस् र पहिलो कुरा उद्धार र मुक्ति पाओस् भन्ने कामनाका साथ बिदा हुन्छु। हस्त, नमस्कार, जय मसीह।
1: धन्यवाद पास्टर बुवालाई। आशा छ श्रोताबिन तपाईँले आजको कार्यक्रम सुनेर धेरै कुराहरू सिक्नुभयो। अझ तपाईँले यस कार्यक्रम सम्बन्धी थप जानकारी लिन चाहनुहुन्छ भने त्यसको लागि हाम्रो कार्यक्रमको ठेगाना रहेको छ कार्यक्रम सुसमाचार सबैका लागि, र इमेल एड्रेस रहेको छ susilaprabhajan1212@yahoo.com र सम्पर्कको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 9860-23-74-54 9860-23-74-54। हस्त श्रोताबिन, यतिन्जेल कार्यक्रम सुनेर साथ दिनुभयो त्यसको लागि तपाईँलाई धेरै धेरै धन्यवाद दिँदै म कार्यक्रम प्रस्तुता आजको कार्यक्रमबाट बिदा चाहन्छु। हस्त, नमस्कार तथा जय मसीह। प्रभु येशूले तपाईँलाई सधैँ खुसी राखुन्।

0: यीशुले भन्नुभयो, संसारको ज्योति म नै हुँ।
1: टाइम चेक। यति बेला साँझको 6 बज्यो।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम विश्वासको वचन।
2: तिम्रो आस्थामा आनन्द गर, संकटमा धैर्य धारण गर र निरन्तर प्रार्थनामा लागिरह। रोमी 12:12। आदरणीय श्रोता, विभिन्न कारणले गर्दा तपाईँ निराश हुनुहुन्छ होला, चिन्तामा हुनुहुन्छ होला, हजुरलाई छटपटी भइरहेको होला, आर्थिक समस्या होला, पारिवारिक समस्या होला, रोग बिरामले गर्दा चिन्तामा हुनुहुन्छ होला, भने जस्तो केही भएको छैन होला। अब चिन्ता नगर्नुहोस्, परमेश्वर भन्नुहुन्छ, तिम्रो सारा फिक्री मलाई सुम्पिदेऊ, म तिम्रो वास्ता गर्नेछु। त्यति मात्र होइन, यस सारा बोझले दबिएका हो म काउ, म तिमीलाई विश्राम दिनेछु। बारम्बार परमेश्वर यो कुरा तपाईँ र मलाई भन्दै हुनुहुन्छ र बोलाउँदै पनि हुनुहुन्छ। के तपाईँ यस्तै अवस्थामा हुनुहुन्छ? छटपटी, एकान्त, निराश, अशान्ति, यी सबै कुराका आवाज सुन्ने प्रभु येशू ख्रीष्ट मात्र हुनुहुन्छ। त्यसैले त उहाँ भन्नुहुन्छ, तिमीहरूले गरेको प्रार्थना सुन्न, मेरो कान र आँखा सदा खुल्ला रहनेछ। र तपाईँको खुसी नै हाम्रो खुसी, अनि हाम्रो खुसी नै परमेश्वरको खुसी। श्रोता, तपाईँको लागि जीवन परिवर्तन गर्ने, तपाईँलाई दिनदिनै शक्तिशाली बनाउने, तपाईँको बाटो निर्देशन गर्ने कार्यक्रम विश्वासको वचन लिएर आउँदै हुनुहुन्छ आदरणीय पास्टर अनिल सुनाम।
3: सबैभन्दा उच्च अनि सबैभन्दा माथि हुनुहुने यीशु प्रभुको नाममा तपाईँहरू सबैजनालाई जय मसीह। म अनिल सुनामको तर्फबाट आज हामी यस्तो विषयमा चर्चा गर्नेछौँ, यो विषयले तपाईँ र मलाई चुनौती दिदछ र यो विषयले तपाईँ र मलाई व्यावहारिक रूपमा परमेश्वरको उपस्थितिमा जानलाई सहायता गर्दछ। प्रियहरू, यो संसारमा हेर्यौँ भने नि प्रियहरू, यो हल्लै हल्लाको संसारमा हामीले परमेश्वरको आवाजलाई सुन्न सकिराखेको छैन। प्रियहरू, यो आधुनिक संसारमा हामी परमेश्वरको उपस्थितिमा जान सकेको छैन। प्रियहरू, अनि प्रियहरू, हामीले परमेश्वरलाई अनुभव गर्न सकेका छैनौ र परमेश्वर को सत्यतालाई हाम्रो जीवनमा हामीले लिन सकेका छैनौ। किन भन्दै गर्दा नि प्रियहरू, यो डिजिटल एजले तपाईँ र मलाई परमेश्वरबाट धेरै टाढा बनाइसकेको छ भनेर म तपाईँलाई बताउन चाहन्छु। प्रियहरू, अहिले मैले तपाईँसँग चर्चा गर्न गइराखेको विषय चाहिँ डिजिटल उपवास भनेको के हो भन्ने विषयमा म चर्चा गर्न चाहन्छु। जब तपाईँले यो बाइबलमा हेर्नुहुन्छ नि प्रियहरू, तपाईँ र मैले यो बाइबलमा डिजिटल उपवास भनेर पाउँदैनौ, तर हामीले के चाहिँ पाउँछौ भन्दा चाहिँ प्रियहरू, बाइबलीय अवधारणा चाहिँ उपवास हो भन्ने कुरा हामी पाउन सक्छौ। अनि तपाईँलाई म डिजिटल उपवासको बारेमा चर्चा गर्नुभन्दा अगाडि उपवास के हो भन्ने कुरा बताउन चाहन्छु। प्रियहरू, उपवास अथवा फास्टिङ भनेको निश्चित समयको लागि केही कुरा नखाइकन परमेश्वरको नजिकतामा हुनु, परमेश्वरसँग प्रार्थना गर्नु, परमेश्वरको वचनलाई अध्ययन गर्नु र परमेश्वरको आवाज सुन्नु नै प्रियहरू उपवास हो भनेर म तपाईँलाई बताउन चाहन्छु। प्रियहरू, उपवास नै तपाईँ र मैले आफ्नो शरीरलाई दुःख दिनको लागि होइन, आत्मिक जीवन गहिरो बनाउन र परमेश्वरको नजिकतामा जान गरिन्छ भन्ने कुरा म तपाईँलाई बताउन चाहन्छु। प्रियहरू, उपवास किन बस्ने भन्दै गर्दा प्रियहरू, परमेश्वरको नजिकतामा जानलाई हामीले उपवास बस्नु आवश्यक छ। किन भन्दै गर्दा चाहिँ प्रियहरू, उपवास बस्दै गर्दा हामी परमेश्वरमा लीन हुन सक्छौ भन्ने कुरा म तपाईँलाई बताउन चाहन्छु। हामीले वचन अध्ययन गर्न सक्छौ, प्रार्थना गर्न सक्छौ, उहाँलाई उच्चार्न सक्छौ, हाम्रो शरीरका अभिलाषालाई घटाएर आत्मा कुरालाई माथि बढाउन सक्छौ भनेर म तपाईँलाई बताउन चाहन्छु। प्रियहरू, तपाईँ मैले मत्ती 6 अध्यायको 16 18 हेर्यो भने त्यहाँनिर देखावटी होइन, परमेश्वरलाई मन पर्ने उपवास बस्ने कुरा गरिएको छ। प्रियहरू, उपवासले तपाईँ र मलाई परमेश्वरको नजिकतामा लाने
4: कार्य गर्दछ। अनि अर्को कुरा चाहिँ नि प्रियहरू, तपाईँ र मलाई आत्मा स्वयं बनाउँछ भन्ने कुरा म तपाईँलाई बताउन चाहन्छु। प्रियहरू, हाम्रो शरीरको इच्छालाई दबाएर आत्माको कुरालाई माथि बढाउनलाई पनि उपवासले हामीलाई सहायता गर्न सक्छ। प्रियहरू, अनि हाम्रो गलत स्रोतलाई पनि उपवासले चाहिँ नियन्त्रण गर्छ भन्ने कुरा चाहिँ तपाईँ र मैले थाहा गर्न आवश्यक छ। प्रियहरू, उपवासले आत्मिक जागृति हाम्रो जीवनमा लिएर आउँछ भन्ने कुरा पनि म तपाईँलाई बताउन चाहन्छु। जब तपाईँ र मैले फेरि 13 अध्यायमा हेऱ्यौँ भने त्यहाँनिर मार्गदर्शनको कुरा पाउन सक्छ। अनि अर्को कुरा चाहिँ प्रियहरू, उपवासले चाहिँ नि तपाईँ र मलाई पापको निम्ति पश्चाताप गर्नलाई सहायता गर्दछ। प्रियहरू, हामीले धेरैचोटि जानी नजानी गरेका पापको निम्ति हामीलाई पश्चातापी हृदय चाहिँ उपवासले दिदछ। उपवासले यीशुले हामीलाई बस्नलाई सहायता गर्नुहुन्छ भन्ने कुरा म तपाईँलाई बताउन चाहन्छु। प्रियहरू, पापबाट फर्किएर परमेश्वरतिर जानलाई उपवासले सहायता गर्छ। अनि अर्को कुरा चाहिँ आत्मिक बल र हाम्रो जीवनमा विजय यीशुले दिनुहुन्छ भन्ने कुरा चाहिँ म तपाईँलाई बताउन चाहन्छु। प्रियहरू, जब हामी आत्मामा भोकाउँछौ परमेश्वरले तृप्त बनाउनुहुन्छ। जब हामी आत्मामा तृषित गर्छौ नि उहाँले हामीलाई सहायता गर्नुहुन्छ भन्ने कुरा म तपाईँलाई बताउन चाहन्छु। तपाईँ र मैले जब उपवास बस्छौ नि आत्मामा हामी अझ धेरै बढ्नलाई शक्तिशाली हुनलाई हामीलाई परमेश्वरले सामर्थ्य दिनुहुन्छ भन्ने कुरा म तपाईँलाई बताउन चाहन्छु। आत्मिक तयारी गर्नलाई हामीलाई सहायता मिल्छ, शक्ति र साहस पाउनलाई सहायता मिल्छ, र उपवासले हामीलाई परमेश्वरको नजिकतामा लाने कार्य गर्दछ। प्रियहरू, बाइबलमा हेर्यो भने धेरै उपवासको उदाहरणहरू देख्छौ। प्रत्येक उपवासले चाहिँ विजयलाई लिएर आएको छ भन्ने कुरा म तपाईँलाई बताउन चाहन्छु। प्रियहरू, म यो समय चर्चा गर्न गइराखेको कुरा अघि नै मैले भनिसकेको छु, डिजिटल उपवासको म कुरा गर्न चाहन्छु। हामी चाहिँ अहिले डिजिटल युगमा बाँचिरहेको छौँ। प्रियहरू, बिहानै उठ्ने बित्तिकै हामी मोबाइल हेरेर हाम्रो दिनलाई सुरु गर्छौँ। दिनभरि हामी सामाजिक सञ्जालमा स्क्रोल गर्दै बस्छौँ। अनि सुत्नुभन्दा अगाडि पनि नि प्रियहरू, हामी भिडियोहरू, टिकटकहरू, फेसबुकहरू, इन्स्टाग्रामहरू हेरेर सुत्छौँ। प्रियहरू, अनि यो कुरा चाहिँ नि प्रियहरू हाम्रो बानी भइसकेको छ। यसले चाहिँ हाम्रो सोचलाई पनि प्रभाव पारिसकेको छ। प्रियहरू, धेरैचोटि यी कुरामा टाइमहरू हामीले दिँदै गर्दा परमेश्वरसँग हामीले समय बिताउन छोडिसकेको छ। प्रियहरू, डिजिटल कुराले परमेश्वरको ठामलाई ओगटिसकेको छ। तपाईँलाई म बताउन चाहन्छु प्रियहरू, डिजिटल उपवास भनेको चाहिँ नि निश्चित समयको लागि मोबाइल, सामाजिक सञ्जाल, इन्टरनेट, गेम, टिभी वा अन्य डिजिटल उपकरणहरू प्रयोग नगरेर आत्मिक र अनुशासनको अभ्यास गर्नु नै डिजिटल उपवास हो। प्रियहरू, अनि यो डिजिटल उपवास भनेको चाहिँ खानाको उपवास जस्तै हो। त्यो समयमा हामीले भोजन खाँदैनौ। यो समयमा चाहिँ हामी डिजिटल कुराहरू, ग्याजेटहरूबाट टाढा भइकन हामी परमेश्वरको नजिकतामा जानु नै प्रियहरू डिजिटल उपवास हो भन्ने कुरा म तपाईँलाई बताउन चाहन्छु। किन चाहिँ हामीले डिजिटल उपवास बस्न आवश्यक छ भन्दा नि प्रियहरू, परमेश्वरतिर ध्यान केन्द्रित गर्नको लागि हामीले डिजिटल उपवास बस्न आवश्यक छ। किन भन्दा भजन संग्रह 46:10 भन्छ, शान्त हो र परम प्रभु म हो भनी जान भनेर यहाँनिर बताएको छ। धेरैचोटि फेसबुकले, टिकटकले, मेसेन्जरले, युट्युबले, इन्स्टाग्रामले प्रियहरू हाम्रो ध्यानलाई चाहिँ परमेश्वरबाट विकेन्द्रित गरिराखेको छ। त्यही भएर हामीले डिजिटल उपवास बस्न आवश्यक छ। किन भन्दै गर्दा हामी धेरै व्यस्त भइराखेको छ। प्रियहरू, यो व्यस्त भइरहेको समयमा हाम्रो ध्यान चाहिँ हामीले परमेश्वरतिर फर्काउन आवश्यक छ। प्रियहरू, यो डिजिटल कुरालाई एकैछिनको लागि साइड राखेर परमेश्वर परमेश्वरतिर फर्किन आवश्यक छ प्रियहरू। अनि डिजिटल उपवासले चाहिँ हामीलाई परमेश्वरको आवाज सुन्न, उहाँको नजिक जान, उहाँको मुहारलाई हेर्नलाई सहायता गर्छ भन्ने कुरा म तपाईँलाई बताउन चाहन्छु। त्यति मात्र होइन प्रियहरू, दोस्रो कुरा चाहिँ संसारको प्रभावबाट जोगिन पनि हामीले डिजिटल उपवास बस्नु आवश्यक छ प्रियहरू। किन भन्दै गर्दा नि पौलले मिठो कुरा भनेका छन् रोमी 12 अध्यायको 2 पदमा, यस संसारको ढाँचामा नचल तर आफ्नो मनमा नयाँ भई पूर्ण रूपले परिवर्तित हौ भन्ने कुरा यहाँनिर हामीलाई पौलले सिकाउँछ। सामाजिक सञ्जालले चाहिँ नि प्रियहरू हामीलाई अश्लीलताको कुरा देखाइराखेको छ। यो संसार चाहिँ व्यभिचारमा भरिँदै गर्दा नि प्रियहरू हामी कसरी यो प्रभावबाट जोगिन सक्छौ भन्ने कुरा चाहिँ हामीलाई डिजिटल उपवासले सिकाउँछ प्रियहरू। त्यहाँनिर अशुद्धताको सामग्रीहरू देखाइराखेको छ, तुलना र ईर्ष्याको कुरा देखाइरहेको छ, गलत सम्बन्धको कुराहरू देखाइरहेको छ, झुट पहिचानहरू देखाइराखेको छ प्रियहरू। त्यति मात्र होइन प्रियहरू, यो विभिन्न घटनाले हाम्रो मनस्थितिलाई चाहिँ प्रभाव पारिराखेको छ अनि हाम्रो मनलाई बिगारेको छ, हाम्रो मनलाई असर गरेको छ प्रियहरू। त्यही भएर तपाईँ र मैले डिजिटल उपवास बस्न पर्छ, संसारको प्रभावलाई त्यागिकन परमेश्वरतिर फर्किन आवश्यक छ भनेर म तपाईँलाई बताउन चाहन्छु। अनि अर्को कुरा चाहिँ नि प्रियहरू, डिजिटल उपवासले चाहिँ तपाईँ र मलाई आत्मा स्वयं हुने कुरामा विकास गर्दछ प्रियहरू। धेरै चोटि हामीलाई डिजिटल कुराले नियन्त्रण गरिराखेको छ अनि तपाईँ र मलाई आत्मा स्वयं विकास गर्नलाई सहायता गर्दछ प्रियहरू। जब तपाईँ र मैले गलाती 5:22-23 हेऱ्यौँ भने त्यहाँनिर एउटा फल हामीले देख्न सक्छौँ जसलाई चाहिँ आत्मा स्वयं भनिन्छ प्रियहरू। अनि डिजिटल उपवासले तपाईँ र मलाई आत्मा स्वयं हुनको लागि सहायता गर्दछ प्रियहरू। कतिचोटि चाहिँ नि प्रियहरू यो ग्याजेटहरूले हामीलाई नियन्त्रण गरिराखेको हुन्छ, हामीले उनीहरूलाई नियन्त्रण गर्न सकिराखेको हुँदैन प्रियहरू। अनि म तपाईँलाई यो पनि बताउन चाहन्छु प्रियहरू, तपाईँ र म यदि आत्मा स्वयं छौँ भने हामीले हाम्रो फोनलाई, ल्यापटपलाई, अरू ग्याजेटहरूलाई हामीले नियन्त्रण गर्न सक्छौँ, नत्र भए ती कुराहरूले हामीलाई नियन्त्रण गर्छ भन्ने कुरा म तपाईँलाई बताउन चाहन्छु प्रियहरू। अर्को कुरा चाहिँ के भन्दा बाइबलमा अलग्गै बस्ने उदाहरण तपाईँ र मलाई दिएको छ प्रियहरू। सबै कुरालाई छोडिकन एक्लै परमेश्वरको उपस्थितिमा गएर प्रार्थना गर्ने, परमेश्वरको नजिक जाने कुरा बाइबलले हामीलाई सिकाउँछ। जब तपाईँ र मैले लुका 5:16 पदमा हेऱ्यौँ भने तर उहाँ सुनसान ठाउँमा गएर प्रार्थना गर्नुहुन्छ भन्ने कुरा त्यहाँ हामी पाउन सक्छौँ। हाम्रो उद्धारकर्ता, हाम्रो मुक्तिदाता, हाम्रो राजा, हाम्रो मालिक, हाम्रो रबीले त आफूलाई एक्लै बनाएर परमेश्वरसँग प्रार्थना गर्नुभयो भने के प्रेहरू तपाईँ र मैले चाहिँ प्रार्थना गर्ने कि नगर्ने भन्ने कुरा म तपाईँलाई बताउन चाहन्छु। जब डिजिटल आवाज बन्द हुन्छ नि प्रियहरू, परमेश्वर बोल्न थाल्नुहुन्छ प्रियहरू। तपाईँ र मैले यो कुरा थाहा गर्न आवश्यक छ। नि अर्को कुरा चाहिँ नि प्रियहरू, समयको सदुपयोग गर्ने कुरा तपाईँ र मैले थाहा गर्नुपर्छ। जब तपाईँ र मैले एपिसी 5:15-16 पदमा हेऱ्यौँ भने यहाँनिर यसरी लेखेको छ, होसियार साथी र मूर्ख झै होइन तर बुद्धिमान झै समयको सदुपयोग गर, किनकि दिनहरू खराब छन् भन्ने कुरा चाहिँ पावलले एपिसीको मण्डलीलाई सिकाइराखेको छ प्रियहरू। समय परमेश्वरले हामीलाई दिनुभएको बहुमूल्य वरदान हो प्रियहरू। पैसा हरायो भने फेरि पनि हामीले कमाउन सक्छौँ, तर एकचोटि गएको समय फेरि फर्काएर हामीले हाम्रो जीवनमा ल्याउन सक्दैनौँ प्रियहरू। म किन यो भन्दैछु भन्दा नि तपाईँले मेरो समय चाहिँ नि डिजिटल एजले खाइसकेको छ प्रियहरू। धेरै ग्याजेटहरूले हाम्रो समयलाई कलप्पै खाइसकेको छ। परमेश्वरलाई दिने समय उसले खाएको छ, परमेश्वरलाई दिने महिमा उसले लिइराखेको छ। हामीलाई बाइबल भन्दा पनि अहिले त हामीलाई फोन मनपर्छ, टिभी मनपर्छ, ल्यापटप मनपर्छ प्रियहरू, तर म तपाईँलाई बताउन चाहन्छु ती कुराले हामीलाई शान्ति दिँदैनन्। शान्ति दिनुहुने चाहिँ प्रभु येशु ख्रिस्ट हुनुहुन्छ। त्यही भएर हामीले समयको सदुपयोग चाहिँ उहाँको महिमाको लागि गर्ने हो, आफ्नो प्लेजरको लागि होइन भन्ने कुरा म तपाईँलाई बताउन चाहन्छु प्रियहरू। अनि म तपाईँलाई बताउन चाहन्छु अब डिजिटल उपवास चाहिँ कसरी बस्ने त प्रियहरू। उपवास भनेको अलग गर्नु भन्ने कुरा तपाईँ र मलाई थाहा छ। पहिलो कुरा चाहिँ स्पष्ट निर्णय तपाईँसँग हुन आवश्यक छ प्रियहरू। तपाईँले हप्तामा एक दिन चाहिँ नि तपाईँका प्रत्येक कुराहरू, मोबाइल, टिभी, ल्यापटप, अरू कुराहरू के छन्, तीबाट तपाईँले विश्राम लिनु भनेर म तपाईँलाई बताउन चाहन्छु। सामाजिक सञ्जालको प्रयोगबाट अलग बस्नुहोस् र परमेश्वरसँग समय बिताउनुहोस् भनेर म तपाईँलाई बताउन चाहन्छु प्रियहरू। हप्तामा एक दिन चाहिँ नि तपाईँले डिजिटल उपवास बस्नुहोस्। तपाईँको जीवनमा परमेश्वरले परिवर्तन ल्याउनुहुन्छ प्रियहरू। मैले यो त्यस्तै भनेको छैन, मैले पनि मेरो जीवनमा लागू गरेको कारण म तपाईँलाई बताइराखेको छु प्रियहरू। अनि अर्को कुरा चाहिँ उद्देश्य निर्धारण गर्नुहोस्। जब तपाईँ चाहिँ डिजिटल उपवासमा बस्दै गर्दा तपाईँले चाहिँ मोबाइल नचलाउने भने मात्र होइन प्रियहरू, त्यो समयमा तपाईँले प्रार्थना गर्नु पर्यो, प्रभुलाई प्रशंसा गर्नु पर्यो, बाइबल पढ्नु पर्यो प्रियहरू, संगति गर्नु पर्यो भनेर म तपाईँलाई बताउन चाहन्छु प्रियहरू। तपाईँले जब उद्देश्य निर्धारण गर्नुहुन्छ, म चाहिँ यो दिन परमेश्वरलाई दिन्छु भन्नुहुन्छ नि, परमेश्वरलाई नै दिनुहोस्, अरू कुरालाई नदिनुहोस् भनेर म तपाईँलाई बताउन चाहन्छु। अनि अर्को कुरा चाहिँ सूचनाहरू बन्द गर्नुहोस्। यदि तपाईँ सक्नुहुन्छ भने चाहिँ तपाईँको फोनलाई अफ गरिदिनुहोस्। धेरैचोटि प्रियहरू अनावश्यक नोटिफिकेसनहरू आउँदै गर्दा तपाईँको ध्यानलाई विकेन्द्रित बनाउनु सक्छ। तपाईँले यदि साँच्चै नै परमेश्वरलाई प्रेम गर्नुहुन्छ भने परमेश्वरको समय परमेश्वरलाई नै दिनु भनेर म बताउन चाहन्छु। अनि तपाईँले योजनाहरू बनाउनुहोस् प्रियहरू। जब डिजिटल उपवास बस्नुहुन्छ नि, म मोबाइल हेर्दिनँ भन्ने मात्र होइन, तर तपाईँले के गर्ने भन्दा भजन गाउने, बाइबल पढ्ने प्रियहरू, प्रार्थना गर्ने, जर्नल लेख्ने र परिवारसँग राम्रो समय तपाईँले स्पेन्ड गर्न सक्नुहुन्छ प्रियहरू। जब तपाईँले यी कुरा गर्नुहुन्छ नि, तपाईँको जीवनबाट परमेश्वरको महिमा हुँदछ, परमेश्वर तपाईँको जीवनबाट प्रकटीकरण हुनुहुन्छ भन्ने कुरा म बताउन चाहन्छु नि। डिजिटल उपवास बस्दै गर्दा ध्यान दिनुपर्ने कुरा चाहिँ के हो भन्दा नि, यो चाहिँ आत्मिक वृद्धिको लागि हो भनेर तपाईँले थाहा गर्नुपर्छ प्रियहरू। परमेश्वरलाई चाहिँ समय दिनुहोस् भनेर म बताइराखेको छु प्रियहरू। जब तपाईँ डिजिटल उपवास बस्नुहुन्छ नि प्रियहरू, फोन नचलाउनुहोस्। अनि अर्को कुरा चाहिँ नि प्रियहरू, तपाईँको ध्यान परमेश्वरलाई दिनुहोस् भनेर म बताउन चाहन्छु प्रियहरू। जब तपाईँ डिजिटल उपवास बस्नुहुन्छ नि, तपाईँले पहिलो कुरा चाहिँ तपाईँको मनको शान्ति पाउनुहुन्छ प्रियहरू। अनि यो शान्ति चाहिँ परमेश्वरले दिनुहुने शान्ति, जसलाई चाहिँ एरेने भनेर भन्दछ, यो शान्तिले चाहिँ तपाईँलाई आनन्द दिने गर्दछ प्रियहरू। अर्को कुरा चाहिँ तपाईँलाई मिठो निन्द्रा लाग्छ, किन भन्दै गर्दा तपाईँको आँखा र तपाईँको स्क्रिन यति धेरै त्यहाँनिर टक्रार भइराखेको हुन्छ, त्यसले गर्दा धेरैचोटि हामी सही तरिकाले सुत्न सकेका हुँदैनौँ प्रियहरू। जब तपाईँले डिजिटल उपवास बस्नुहुन्छ, तपाईँले राम्रो निन्द्रा पाउनुहुन्छ भन्ने कुरा म तपाईँलाई बताउन चाहन्छु। नि तपाईँको गहिरो प्रार्थनाको जीवन हुन्छ, तपाईँ हेर्दा हेर्दै तपाईँ प्रार्थनाको योद्धा भएर खडा हुनुहुन्छ र तपाईँको परमेश्वरसँग सम्बन्ध एकदमै शक्तिशाली हुन्छ, परिवारसँग पनि शक्तिशाली हुन्छ र तपाईँको जीवनमा आत्मिक वृद्धि हुन्छ भन्ने कुरा म तपाईँलाई बताउन चाहन्छु प्रियहरू। अनि म तपाईँलाई यो बताउन चाहन्छु प्रियहरू, हामीलाई चाहिँ संसारले नियन्त्रण गर्ने होइन, हामीलाई चाहिँ परमेश्वरले नियन्त्रण गर्नु पर्छ भन्ने कुरा म तपाईँलाई बताउन चाहन्छु प्रियहरू। हामीलाई हाम्रा मोबाइलहरूले, ल्यापटपहरूले, टिभीहरूले, टिकटकहरूले, युट्युबहरूले होइन, परमेश्वरले हामीलाई नियन्त्रण गर्नुहुन्छ भन्ने कुरा म तपाईँलाई बताउन चाहन्छु। नि म तपाईँलाई चुनौती दिन चाहन्छु, के तपाईँ आफ्नो फोनलाई नियन्त्रण गरिकन परमेश्वरसँग समय बिताउनलाई तयार हुनुहुन्छ? प्रियहरू, के तपाईँ परमेश्वरको आवाज सुन्नलाई तयार हुनुहुन्छ? तपाईँले फोनको आवाज धेरै सुनिसक्नुभयो, टिकटकको आवाज धेरै सुनिसक्नुभयो, फेसबुकको आवाज धेरै सुनिसक्नुभयो, अब पालो चाहिँ परमेश्वरको आवाज सुन्ने हो भनेर म तपाईँलाई बताउन चाहन्छु। प्रियहरू, जब तपाईँ डिजिटल उपवासमा बस्नुहुन्छ नि, तपाईँको प्राण आत्मा शरीरले चाहिँ नि विश्राम पाउँदछ, अनि त्यो विश्राम चाहिँ येशू ख्रीष्ट हुनुहुन्छ। आमेन। अनि म तपाईँलाई यही उत्साह दिन चाहन्छु प्रियहरू, तपाईँको फोनलाई तपाईँले नियन्त्रण गर्नुहोस्। फोन चाहिँ नि परमेश्वरको राज्यको बाधा नहोस् तपाईँको जीवनमा। म तपाईँलाई यही उत्साह दिन चाहन्छु, एकचोटि तपाईँले डिजिटल उपवास बसेर हेर्नुहोस्, परमेश्वरले तपाईँको जीवनमा अद्भुत र आश्चर्य काम गर्नुहुन्छ, परमेश्वर तपाईँसँग बोल्नुहुन्छ भन्न चाहन्छु प्रियहरू। र तपाईँहरू सबैजनालाई परमेश्वरले आशिष दिनुभएको होस्। जय मसीह।

आदरणीय श्रोता, कार्यक्रम विश्वासको वचन तपाईलाई कस्तो लाग्यो? मलाई लाग्छ तपाईँ कार्यक्रम सुनेर आशिषित हुनुभएको छ। यो कार्यक्रमलाई अझै धेरै आशिषमय र अर्थपूर्ण बनाउन चाहनुहुन्छ भने तपाईँले हामीलाई प्रार्थना सहित सल्लाह, सुझाव र प्रतिक्रिया दिनको लागि हार्दिक अनुरोध गर्दछौ। प्रतिक्रियाको लागि फोन नम्बर 98 18 91 85 47 र 98 13 58 65 47 98 13 58 65 47। हस्त श्रोता, अर्को हप्ता भेट्ने बाचा गर्दै कार्यक्रमबाट विश्वासको वचन टिम बिदा हुन्छ। धन्यवाद। जय मसीह। नमस्कार। गॉड ब्लेस यू ऑल।

0: जय मसी म कलाकार आशा खड्का तपाईँ अहिले सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 मेगा। म पनि सुन्दैछु, तपाईँहरू पनि सुन्नुहोस् है।
1: अब प्रस्तुत छ कार्यक्रम नारी आशा।
2: प्रिय श्रोता, अब प्रसारण हुँदैछ TWR नेपालको प्रस्तुति कार्यक्रम नारी आशा। कार्यक्रम सुनेर आशीषित हुनुहोस्।
3: निराशमा आशा, निरुत्साहमा उत्साह, असहायमा सहारा, अशान्तिमा शान्ति, यो हो तपाईहरूको आफ्नै कार्यक्रम नारी आशा।
4: प्रिय दिदी बहिनीहरू, अज्ञानता, असमानता, विपन्नता, अशिक्षा र व्यवस्थाका कारण नारीहरू हरेक क्षेत्रमा शोषित र पीड़ित छन्। यो कुरा हाम्रो समाजमा कुनै नौलो विषय होइन। नारीहरूले दैनिक जीवनमा झेल्दै आएका विभिन्न मुद्दाहरूलाई यो कार्यक्रम नारी आशामा समेट्ने कोशिश गरेका छौ। आशा छ यस कार्यक्रमले दिदी बहिनीहरूलाई वास्तविक आशा र जीवनको साँचो अर्थ थाहा पाउन सहायता गर्नेछ।

हामीलाई डिस्ट्र्याक्ट गर्ने धेरै कुराहरू मध्ये डर सबैभन्दा अगाडि आउँछ जस्तो लाग्छ। डरको कारणले गर्दा हामी कुनै कुरामा एकाग्र हुन सक्दैनौं, हाम्रो गन्तव्यमा अगाडि बढ्न सक्दैनौं, किनकि अगाडि बढ्दाखेरि सफल हुन्छु कि हुँदिन भन्ने डर हामीमा हुन्छ। असफल भइहाले भने त्यस पश्चात के गर्ने भन्ने कुराको डर हामीलाई हुन्छ, अथवा असफलताको दोष कसलाई दिन सकिन्छ या त्यसपछिको जीवन कस्तो होला भन्ने कुराको डरमा हामी हुन्छौं। मानिसको कुरा सुन्छौं, अरूका अनुभवहरू सुन्छौं र त्यस्तै परिस्थिति मेरो पनि हुन्छ कि भन्ने हामी सोच्छौं। हाम्रो जीवनमा हामी कुनै कुरालाई हेरेर अगाडि बढिरहँदा डरले सदैव हाम्रो पाइलालाई रोक्ने काम गर्छ। हामी डरको कारणले गर्दा अगाडि बढ्न सक्दैनौ अनि एउटा ठाउँमा रुमलिन्छौं, त्यो ठाउँबाट बाहिर निक्लने हिम्मत हामीमा हुँदैन। जय मसीह अनि नमस्कार प्रिय श्रोता मित्र, स्वागत छ कार्यक्रम नारी आशामा। म ममता हुँ र म हरेक हप्ता यहाँहरूको बीचमा कार्यक्रम नारी आशा लिएर उपस्थित हुने गर्छु, जहाँ हामी परमेश्वरमा निहित हाम्रो आशाको बारेमा कुराकानी गर्ने गर्छौ। यो कार्यक्रम टीडब्ल्यूआर नेपालद्वारा निर्मित र प्रसारित एक विशेष रेडियो कार्यक्रम हो, जुन विशेष रूपमा प्रार्थना सहित हामी दिदी बहिनीहरूको लागि हामीले तयार गरेका छौं। हामी विभिन्न विषयवस्तुमा रहेर कुराकानी गर्छौं अनि परमेश्वरको वचनबाट हामी हाम्रो लागि दिइएको आशाको हामी घोषणा गर्छौं। यो हप्ताको कार्यक्रममा हामी डरको विषयमा कुराकानी गरौं। हामी यो महिनाभरि नै हाम्रो जीवनमा हामीलाई हाम्रो ध्यान भंग गर्न आउने विभिन्न खालका डिस्ट्राक्सनहरूको बारेमा कुरा गर्दैछौं र त्यो मध्ये डर एउटा महत्वपूर्ण फ्याक्टर हो, जसले चाहिँ हामीलाई हाम्रो ध्यान केवल परमेश्वरतिर या हाम्रो जीवनको वास्तविक उद्देश्यतिर मात्र केन्द्रित गर्नबाट हामीलाई रोक्छ। हामी केही कुरामा आफ्नो ध्यान लगाउन खोजिराखेका हुन्छौं तर विभिन्न खालका डरहरूले चाहिँ हामीलाई आक्रमण गर्छ, हामीलाई त्यो डरको एउटा घुमरीमा फसाइदिन्छ, जसको कारणले गर्दा हामी हाम्रो गन्तव्यतर्फ अगाडि बढ्न सक्दैनौं। र यो एउटा अति नै एकदमै धेरै प्रभाव पार्ने खालको डिस्ट्र्याक्सन हो, हामी यसलाई भन्न सक्छौ। कतिपयले चाहिँ हामीलाई हाम्रो ध्यान केवल परमेश्वरतिर या हाम्रो जीवनको वास्तविक उद्देश्यतिर मात्र केन्द्रित गर्नबाट हामीलाई रोक्छ। हामी केही कुरामा आफ्नो ध्यान लगाउन खोजिराखेका हुन्छौं तर विभिन्न खालको

वातावरण हाम्रो हाम्रो जीवनमा बनाइदिन्छ कि धेरैचोटि हामी त्योसँग हरेस खान्छौँ, धेरैचोटि हामी डरलाई जित्न चाहिँ चुकिराखेका हुन्छौँ। अनि आजको कार्यक्रममा चाहिँ हामी यो कुरा यहाँलाई स्मरण गराउन सक्छौँ कि हामीसँग एउटा अप्सन छ, जब जब हामी डराउँछौँ, जब जब डरले चाहिँ हाम्रो ध्यानलाई भङ्ग गर्न खोज्छ, हामी जे कुरामा केन्द्रित हुनुपर्ने हो त्यो कुरालाई हरेक कुराको डर देखाएर हाम्रो समझलाई हाम्रो ध्यानलाई भङ्ग गर्न खोज्छ भने हामीसँग जहिले पनि डरको सट्टा चाहिँ विश्वासलाई छान्ने या परमेश्वरप्रति भरोसा गर्ने एउटा अप्सन हामीसँग हुन्छ। त्यो चाहिँ एउटा हामीसँग त्यो एउटा बाटो हुन्छ भन्ने बारेमा चाहिँ आज हामी कुराकानी गर्नेछौँ। आजको कार्यक्रमको उद्देश्य तपाईँलाई परमेश्वरतिर तपाईँको ध्यान केन्द्रित गर्नुहोस् भन्ने हो, डरतिर होइन तर परमेश्वरलाई हेर्नुहोस्, डरलाई चाहिँ जित्न नदिनुहोस् तर विश्वासलाई रोज्नुहोस्, परमेश्वरसँगको भरोसालाई रोज्नुहोस्, ताकि तपाईँ फेरि के हो त एकाग्र भएर आफ्नो गन्तव्यमा आफ्नो जीवनमा अगाडि बढ्न सक्नु भएको होस्। आजको कार्यक्रम पनि हाम्रो लागि आशिषित हुनेछ भन्ने मैले विश्वास लिएको छु। आउनुहोस् ढिला नगरी आजको कार्यक्रमलाई शुरू गरौं।

प्रिय मित्र, मसँगै तपाईँले हिब्रूको पुस्तक यसको 10 अध्यायको 39 पदलाई हेर्न सक्नुहुन्छ। यदि नसिके बाइबल छैन भने मलाई सुन्न पनि सक्नुहुन्छ। यहाँ यसरी लेखिएको छ, तर हामी पछि हट्ने र विनाश पारिनेहरू मध्येका होइनौ, तर विश्वास गरी बचाइएकाहरू मध्येका हौ। यो खण्ड तपाईँले पक्कै पनि यस अगाडि पढ्नु भएको छ होला, यस अगाडि पनि तपाईँले यो पदलाई मनन गर्नु भएको छ होला। यो पदबाट तपाईँ के बुझ्नुहुन्छ? यो पदले तपाईंलाई के कुरा बताउँदैछ? हामी यो पदलाई मात्र हेर्छौ भने पनि यहाँनिर चाहिँ दुई किसिमको जीवनको एउटा झलक हामी देख्न सक्छौ। एक प्रकारको जीवन चाहिँ डरको कारणले गर्दा पछाडि हट्ने जीवन हुन्छ, जुन चाहिँ बिस्तारै विनाशतर्फ अगाडि बढ्छ। र अर्को जीवनको झलक यो पदले हामीलाई दिन्छ, अर्को जीवन हो विश्वास गरेर अगाडि बढ्ने जीवन। परमेश्वरले तपाईँ र मलाई यो दोस्रो समूहमा राख्नु भएको छ। हामी पहिलो समूहको डराएर पछाडि हटेर विनाश पारिनेहरू मध्येका होइनौ, तर हामी चाहिँ दोस्रो समूहका मानिसहरू हौ। दोस्रो समूहको मानिस भन्नाले विश्वास गरेर अगाडि बढ्ने र बचाइने बचाइएका मानिसहरू हामी हौ भन्ने कुरा हामी यो पदबाट बुझ्न सक्छौ। त्यसै गरी हामी हितोपदेशको पुस्तकलाई हेर्छौ भने यसको 29:25 पदमा पनि यसरी लेखिएको छ कि मानिसको डर चाहिँ पासो हो, तर परमप्रभुमा भरोसा राख्ने मानिस चाहिँ सुरक्षित हुन्छ। अब यो पदलाई पनि एकैचोटि हामी विचार गरौं है त। जब हामी धेरै धेरै धेरै डराएका हुन्छौ नि, त्यतिखेर चाहिँ त्यो चाहिँ हाम्रो लागि पासो बन्न जान्छ, हामी त्यसमा फस्न पुग्छौं। डरको विषयमा मैले धेरै कुरा तपाईँलाई भनिरहन आवश्यक छैन होला। कतिचोटि हामी अवास्तविक कुराहरूको लागि पनि डराएर हाम्रो जीवनलाई विनाशतर्फ धकेलिराखेका हुन्छौं। आजको समयमा हामी धेरै जस्तो मानिसहरू मानसिक रूपमा एकदमै एउटा तनावमा छौं, एउटा खालको स्ट्रेसमा हामी छौं, जसको कारणले गर्दा कतिपय समस्याहरू चाहिँ हाम्रो दिमागमा मात्रै हुन्छन्। हामी काल्पनिक रूपमा सोचेर भविष्यको डर भन्ने कुरा जहिले पनि काल्पनिक नै हुन्छ, किनकि भोलिको दिनमा के हुन्छ हामीलाई थाहा छैन। तर पनि हामी भोलिको दिनमा हुन सक्ने हुन्छ या हुँदैन हामीलाई थाहा छैन, तर त्यो सम्भावनालाई बोकेर चाहिँ हामी के हो त डराउन पुग्छौ। कहिले काहीँ भविष्यको डरको कारण आजका कुराहरूलाई सुधार्नु आवश्यक पनि हुन्छ, त्यसलाई हामी सही तरिकाले सही मात्रामा त्यो डरलाई राख्न पनि सक्छौ। तर जब त्यो डर एकदमै बढेर जान्छ, जब तपाईँ कन्ट्रोल गर्न नसकिने प्रकारले त्यो डरमा फस्नुहुन्छ, त्यो तपाईँको जीवनको लागि पासो हुन जान्छ। तर खुसीको कुरा के छ भने हामी प्रभुमा विश्वास गर्ने मानिसहरू चाहिँ उहाँमा नै सुरक्षित अनुभव गर्न सक्छौ। प्रभुमा भरोसा राख्ने मानिसहरू चाहिँ हामी सुरक्षित छौं। जब हामी परिस्थितिहरूसँग हेर्छौ होइन, हामी बोल्न डराउँछौ, हामी अगाडि बढ्न डराउँछौ, जब हामी भविष्यको कुरा सोध्छौ असफलताको कारणले अथवा के पो होला भन्ने कुराले हामीलाई अगाडि बढ्न दिँदैन, त्यो डरले हामीलाई रोक्ने काम गर्छ। तर जब हामी परमेश्वरमा भरोसा गर्छौं, परमेश्वरको शक्तिमा भरोसा गर्छौं, परमेश्वरको चरित्रमा भरोसा गर्छौं, तब हामी स्वतन्त्र हुन सक्छौ, किनकि प्रभुमा भरोसा गर्नु भनेको चाहिँ उहाँमा सरेन्डर गर्नु हो। अनि उहाँ कति शक्तिशाली हुनुहुन्छ, उहाँ कस्तो प्रेमिलो हुनुहुन्छ र उहाँ के गर्न सक्नुहुन्छ भन्ने कुरा जब हामी बुझ्छौं र त्यो कुरामा भरोसा गर्छौं, हामी हाम्रा सबै चिन्ता फिक्री डरलाई चाहिँ समर्पण गर्न सक्छौं र एउटा स्वतन्त्र जीवन हामी जिउन सक्छौं। जब हाम्रो जीवनमा डर हुँदैन, प्रभुको डर बाहेक, प्रभुको भय हामीले मान्नुपर्छ, त्यो बाहेक अनावश्यक कुराको डर जुन पासो रूपी एउटा डर हुन्छ त्योबाट जब हामी छुटकारा पाउँछौ, तब हामी स्वतन्त्र र आनन्दित भएर हाम्रो जीवनमा अगाडि बढ्न सक्छौ। डरकै एउटा राम्रो उदाहरण तपाईँले बाइबलमा पटक पटक तपाईँले प्रचार गरेको सुन्नु भएको छ होला, हामी पत्रुसको विषयमा बाइबलमा पाउँछौ। पत्रुस चाहिँ येशूलाई पानीमा हिँडेको देखेर उनी पनि उत्साहित हुन्छन् र भन्छन् कि म पनि तपाईँसँग पानीमा हिँड्न चाहन्छु। अनि येशूले बोलाउनुहुन्छ, आऊ, उहाँले बोलाउनुहुन्छ पत्रुसलाई, तर पत्रुस
पानीमा त जान्छन् तर डरको कारणले गर्दा उनी बिस्तारै डुब्न थाल्छन्, उनी डराउन थाल्छन् र पानी चाहिँ उनको लागि पासो बन्न थाल्छ, त्यो डर उनको लागि पासो बन्न थाल्छ। यसको अर्थ के हो? जब हामी येशूमा हेर्छौ, येशूमा भरोसा गर्छौ, हामी बलियो हुन्छौ, किनकि हाम्रो शक्तिको स्रोत उहाँ हुनुहुन्छ। हाम्रो आफ्नै शक्ति, हाम्रो आफ्नै खुबीले हामी स्ट्रङ हुने होइनौ, तर प्रभुद्वारा ती कुराहरू हामीले पाउँछौ। तर जब हामी डरमा फोकस गर्छौ, जब हामी डरलाई चाहिँ एकदमै ठूलो, प्रभु भन्दा पनि ठूलो हामी देख्न थाल्छौ, तब हामी स्वतः कमजोर हुन्छौ। हामी यसैयाको पुस्तकलाई पनि एकचोटि हेरौं। यसैयाको पुस्तक 41:10 तपाईँलाई कन्ठै छ होला। परमेश्वर भन्नुहुन्छ, न डराउ, म तिमीसित छु। परमेश्वर भन्नुहुन्छ, म तसित छु, न डरा। डराउनु पर्ने आवश्यकता नै छैन, किनकि प्रभु हाम्रो साथमा हुनुहुन्छ। हाम्रो शक्ति, बल, आशा, भरोसा उहाँ नै हुनुहुन्छ, र जब उहाँ हामीसँग हुनुहुन्छ, हामी केही पनि कुराको लागि डराउनु पर्दैन। हाम्रो जीवनमा डरले हामीलाई यस्तोसम्म एउटा भ्रममा पारेको हुन्छ कि हाम्रो प्रेमिलो परमेश्वर कहाँ जान नै त्यो डरले हामीलाई रोकिराख्छ। हामी मानिसौ, हामी पापमय स्वभावमा जन्मिएका छौ, अनि हामीबाट गल्तीहरू हुन्छ। तपाईँ प्रभुमा विश्वास गर्नु भएको छ भने पनि तपाईँको जीवनबाट कहिले काहीँ गल्ती हुन सक्छ, अनि जब त्यो गल्ती हुन्छ, डरले मौका पाउँछ। त्यो डरले तपाईँलाई भन्छ कि तेरो जीवनबाट यस्तो भएको छ, अब त फर्केर परमेश्वर कहाँ जान सक्दैनस्, परमेश्वरले तँलाई कहिले पनि फेरि स्वीकार्नु हुँदैन, तैँले त ठूलो गल्ती गरिस्, अब यो गल्तीको क्षमा नै हुन सक्दैन। त्यो डरले तपाईँलाई रोक्छ। तपाईँ डरको कुरा सुन्नुहुन्छ भने तपाईँलाई लाग्छ, हो नि, मैले त कस्तो ठूलो गल्ती गरेको छु, पाप गरेको छु, म त जान मिल्दैन होला। त्यसपछि हामी परमेश्वरबाट टाढा हुन थाल्छौ। कहिले काहीँ यस्तै कुराहरू सम्बन्धमा पनि देखिन्छ, मानवीय सम्बन्धमा पनि। उदाहरणको लागि, तपाईँको श्रीमान र श्रीमती बीचमा चाहिँ केही कुरामा मनमुटाव भयो, तपाईँ केही समय एकअर्कासँग रिसाउनु भयो, तपाईँको बोलचाल भएन, अनि जब डरले मौका पाउँछ, तपाईँको मनमा एक किसिमको डर हालिदिन्छ कि ओहो, अब श्रीमान श्रीमती बीचमा त यस्तो भयो, अब सायद हाम्रो सम्बन्ध कहिले पनि फेरि ठिक हुँदैन होला, होइन, सायद उहाँले मलाई कहिले पनि माफी गर्नु हुँदैन होला, र म पनि सायद उहाँलाई पहिला जस्तो कहिले पनि त्यस्तो अनुभव या त्यस्तो प्रेम म गर्न नसकौँला। डरले यी कुराहरू तपाईँको मनमा हालिदिन्छ। म माफी माग्न जाउँ भने उहाँले मलाई क्षमा पो गर्नु हुँदैन कि, म कुरा गर्न गएँ भने उहाँले राम्रोसँग सुनि पो दिनुहुँदैन कि भन्ने डर तपाईँको मनमा आउन थाल्छ। त्यसपछि तपाईँहरू दुवैजना यो विषयमा कुरा गर्नु हुँदैन, र यसले झनझन तपाईँको दूरीलाई बढाउँदै लान्छ। साथी सङ्गीको बीचमा, काममा, दैनिक जीवनमा पनि डरले हामीलाई लाग्छ यो डरको काम होइन, तर धेरैचोटि डरले यस्तो खालको भूमिका खेल्छ जसले गर्दा हामीलाई परमेश्वरका नजिक जान, कसैसँग क्षमा माग्न, कसैसँग पुनर्मिलाप गर्नको लागि डरले हामीलाई रोक्ने काम गर्छ, हामीलाई डिस्ट्र्याक्ट गर्ने काम गर्छ। जे कुरा हामीले गर्नुपर्ने हो त्यो नगर्नको लागि डरले हामीलाई भकाउँछ। यसो गर्नु ठिक छैन, अथवा त गएर यसो गरिस् भने पनि केही हुनेवाला छैन भन्ने जस्ता कुराहरू हाम्रो समाजमा आउँछ। हामीलाई लाग्छ कि म गएर क्षमा मागौँला, तर उताबाट क्षमा दिएन भनेदेखि के गर्ने? त्यो खालको डरको कारणले गर्दा हामी कदम नै अगाडि बढाउँदैनौ, र यसले बिस्तारै हाम्रो सम्बन्धलाई, हाम्रो जीवनको मिठासलाई, हाम्रो सम्बन्धको एउटा न्यानोपनलाई चाहिँ बिस्तारै झन्झन टाढा, झन्झन चिसो र झन्झन खल्लो बनाइदिँदै लैजान्छ। यसले हाम्रो जीवनमा हामीलाई अगाडि बढ्न दिँदैन। तर जब जुन दिनमा हामी डरभन्दा माथि परमेश्वरलाई भरोसा गरेर, सबै कुरा परमेश्वरको चरणमा राखेर जब हामी कदम अगाडि बढाउँछौ, पहिलो कदम बढाउन मात्रै हामीलाई गाह्रो हुन्छ, र त्यसपछि प्रभुको अनुग्रहमा ती कुराहरू असल भएर जान्छन्। पहिलो कदम चाल्नु नै हामीलाई के हो त, डरले रोकिराखेको हुन्छ। प्रिय मित्र, यदि तपाईँ अहिलेको समयमा आफ्नो जीवनमा यस्तै परिस्थितिमा हुनुहुन्छ, डरको कारणले गर्दा तपाईँ अगाडि बढ्न सक्नु भएको छैन, डरको कारणले गर्दा तपाईँ प्रभुसँगको सम्बन्धमा अगाडि जान सक्नु भएको छैन, डरको कारण तपाईँ जीवनको कुनै एउटा पाटोमा अड्किनु भएको छ र त्यसबाट अगाडि बढ्ने तपाईँले हिम्मत गर्न सक्नु भएको छैन भनेदेखि, आज नै म तपाईँलाई स्मरण गराउन चाहन्छु, डर होइन तर विश्वासलाई रोज्नुहोस्। डरले तपाईँलाई भन्छ कि तँ यो गर्न सक्दैनस्, तँबाट यो कुरा हुन सक्दैन, तर त्योभन्दा माथि उठेर परमेश्वरलाई हेर्नुहोस्। परमेश्वर तपाईँलाई सहायता गर्नको लागि तयार हुनुहुन्छ। तपाईँ विश्वास गरेर एक कदम चाल्नुहुन्छ भने परमेश्वरले तपाईँको लागि अघिबाटै बाटो तयार गरिसक्नु भएको छ।

0: प्रिय मित्र, हामी कार्यक्रम नारी आशामै छौं र यो महिनाभरि नै हामी हाम्रो जीवनमा हामीलाई बहकाउन, हाम्रो ध्यानलाई भंग गर्न आइपर्ने विभिन्न खालका डिस्ट्राक्सनहरूको बारेमा कुरा गर्दैछौ र ती कुराबाट ती हामीलाई बाधा ल्याउने, हाम्रो ध्यान खलबल गर्ने, हामीलाई बहकाउने यी कुराहरूबाट हामी कसरी अगाडि बढ़न सक्छौ, ती कुरालाई कसरी जित्न सक्छौ भन्ने बारेमा नै यो महिनाभरि हामीले कुराकानी गरिराखेका छौं र आज विशेष गरी डिस्ट्राक्सनहरू मध्येको एउटा डरको विषयमा हामीले कुरा गर्यौं कि कसरी डरले चाहिँ हामीलाई हाम्रो गन्तव्यमा अगाडि बढ्न दिँदैन, डरले चाहिँ कसरी हाम्रो जीवनको गतिलाई चाहिँ बन्द गरिदिन्छ र हामीलाई एउटा एउटा एउटा कोठामा या एउटा अध्ययारो कोठरीमा बन्द गरिदिन्छ जहाँबाट अर्को पाइला चाल्ने हामीले हिम्मत गर्न सक्दैनौ। अनि त्यस्तो अवस्थामा परमेश्वरमाथि भरोसा गर्दा चाहिँ के हुन्छ, परमेश्वरमा भरोसा गर्दा कसरी हामीले हाम्रो शक्ति हाम्रो आशा चाहिँ फिर्ता पाउँछौ र हामी अगाडि बढ्न सक्छौ भन्ने बारेमा हामीले कुराकानी गर्यौं। तपाईँ म जान्दिनँ तपाईँ अहिले कुन अवस्थामा हुनुहुन्छ, तर यदि तपाईँ त्यो अवस्थामा हुनुहुन्छ जहाँ तपाईँलाई अगाडि बढ्नको लागि डर लागिराखेको छ भने विश्वास गर्नुहोस्, विश्वास गरेर कदम चाल्नुहोस् र तपाईँ त्यस ठाउँबाट त्यो डरको एउटा भूमरीबाट तपाईँ निक्लन सक्नुहुनेछ। साथसाथै यदि हामीले त्यो खालको कुरालाई अहिलेसम्म विचार नै गरेका छैनौं भने पनि म यहाँहरूलाई यो कुरा एकचोटि मनन गर्नको लागि अनुरोध गर्छु। हाम्रो जीवनमा हामी के कुरासँग डराइराखेका छौं, हामीले परमेश्वरको भय चाहिँ मान्नुपर्छ। यो कुरा चाहिँ म यहाँहरूलाई स्मरण गराउन चाहन्छु। परमेश्वरको भय चाहिँ ज्ञानको शुरूआत हो भनेर बाइबलले हामीलाई बताएको छ। परमेश्वरको भय राख्नु पर्दछ, तर त्योदेखि बाहेक हामी कतिवटा कुरामा डराइराखेका हुन्छौं। मैले अघि पनि भने हामी कति काल्पनिक कुरा काल्पनिक परिस्थितिहरूसँग पनि हामी डराइराखेका हुन्छौं अनि त्यो डरले चाहिँ जहिले पनि हामीलाई परमेश्वरबाट र उहाँको योजना हाम्रो जीवनमा पूरा हुनबाट टाढा नै धकेल्ने काम गर्छ। आज तपाईँ एकैछिन विचार गर्नुहोस्, तपाईँको जीवनमा त्यो डर के कुराबाट आइराखेको छ, तपाईँ के कुरासँग डराइरहनु भएको छ, के तपाईँ आफ्ना सम्बन्धहरू असफल हुन्छन् भन्ने कुराले डराइरहनु भएको छ, कि तपाईँ आर्थिक रूपमा चाहिँ म एकदमै सबल बन्न सक्दिन भन्ने कुराले डराउनु भएको छ, कि तपाईँ भविष्यमा के होला अथवा भविष्यमा म असफल हुन्छु कि भन्ने डरले पसताइनु भएको छ, कि के कुरा छ त्यो डरलाई तपाईँले चिन्नुहोस् र त्यसपछि आफैलाई सोध्नुहोस्, के म साँच्चै मानिसहरूको डरमा यो डरभित्र गुम्सिएर बाँचिराखेको छु, कि म चाहिँ परमेश्वरमा भरोसा गरेर त्यो डरहरूलाई जित्दै बाँचिराखेको छु। यी कुराहरू पनि तपाईँले मनन गर्नुहोस् र यदि तपाईँ साँच्चै नै त्यो डरको अवस्थामा हुनुहुन्छ भने अब उसो प्रार्थना गर्नुहोस् कि त्योबाट अगाडि बढेर म विश्वासमा कसरी अगाडि बढ्न सक्छु, विश्वासको कदम म कसरी चाल्न सक्छु। यसको बारेमा तपाईँले आफ्नो मण्डलीमा या आफ्नो साथीभाइमा पनि तपाईँले सरसल्लाह लिन सक्नुहुन्छ, प्रार्थनाको निवेदन राख्न सक्नुहुन्छ र उहाँहरूसँग बसेर आफ्नो डरको विषयमा के कुराले तपाईँलाई डर दिइराखेको छ त्यसको विषयमा पनि तपाईँले कुराकानी गर्न सक्नुहुन्छ। मलाई विश्वास छ जब हामी यसको बारेमा खुलेर कुरा गर्छौं, यसको निम्ति प्रार्थना गर्छौं, परमेश्वरसँग सहायता माग्छौं, यी कुराहरू परमेश्वरले हाम्रो जीवनमा पक्कै गर्नुहुन्छ र तपाईँलाई विश्वासमा दरिलो भएर अगाडि बढ्न उहाँले पक्कै सहायता गर्नुहुन्छ। यो सँगसँगै हाम्रो आजको लागि निर्धारित समय पनि सकिनै लागिसकेको छ। कार्यक्रम नारी आशा ममताको साथमा तपाईँ सुनिरहनु भएको छ। कार्यक्रम कस्तो लाग्दैछ, कार्यक्रमबाट तपाईँ कतिको आश्वासित हुनु भएको छ अथवा तपाईँका केही सल्लाह सुझावहरू छन् कि आउँदा दिनमा चाहिँ यस्ता खालका कुराहरू सुन्न पाए हुन्थ्यो अथवा यी विषयहरूलाई चाहिँ तपाईँले समेट्नु भए हुन्थ्यो भन्ने तपाईँको केही सल्लाह सुझावहरू छ भने तपाईँले हामीलाई कार्यक्रमको अन्तिममा दिएको ठेगानामा लेखी पठाउन सक्नुहुन्छ, हाम्रो फोन नम्बर छ, एसएमएस गर्न सक्नुहुन्छ अथवा यदि तपाईँ सोसल मिडियामा हुनुहुन्छ भने तपाईँले हामीलाई फेसबुकमा र टिकटकमा पनि मेसेज गर्न सक्नुहुन्छ र त्यहाँबाट पनि हाम्रा कतिपय कार्यक्रमहरू भिडियोहरू मार्फत तपाईँ आश्वासित हुन सक्नुहुनेछ। हवस् त, आजको लागि मैले विदा लिनुपर्ने बेला भइसकेको छ। अर्को हप्ता हामी यो डिस्ट्राक्सन सम्बन्धी सिरिजलाई अन्त्य गर्नेछौ, अर्को हप्ता हामी यसको बारेमा अन्तिम पटक कुरा गर्नेछौ र अर्को महिनाबाट फेरि अर्कै नयाँ विषयमा हामी प्रवेश गर्नेछौ। त्यसकारण अर्को हप्ताको कार्यक्रम पनि सुन्न नछुटाउनुहोला। हवस् त, परमेश्वरको अनुग्रह यहाँको जीवनमा सदा सर्वदा रहिरहोस्। जय मसीह अनि नमस्कार।
1: प्रिय श्रोताहरू, तपाईँहरूले यो कार्यक्रम TWR360.org मा पनि सुन्न सक्नुहुनेछ।

0: श्रोताहरू, आजको कार्यक्रम सुनि तपाईँलाई कस्तो लाग्यो? आशा गर्छौ निश्चय नै आशिषमय भयो होला। यदि यस कार्यक्रम प्रति तपाईँको कुनै प्रश्न, जिज्ञासा र सुझाव छन् भने, साथै बाइबल सम्बन्धी कुनै पुस्तक पुस्तिका प्राप्त गर्न चाहनुहुन्छ भने निर्धक्क साथ हामीलाई पत्रचार गर्नुहोला। पत्रचारको लागि हाम्रो ठेगाना TWR नेपाल, GPO बक्स नम्बर 8975, EPC 2561, काठमाडौँ नेपाल। SMS को लागि NTC प्रयोगकर्ताको लागि मोबाइल नम्बर 9847036579 भने, एनसेल प्रयोगकर्ताको लागि मोबाइल नम्बर 9813300690, फोन नम्बर 01551100353, र साथै हाम्रो वेबसाइट www.twrnepal.com मा लगइन गरी अनलाइन मार्फत रेडियो पनि सुन्न सक्नुहुनेछ।
1: प्रार्थना यस्तो मार्ग हो जसद्वारा तपाईँले शैतानलाई पराजित गर्नुहुन्छ, हराएकाहरू कहाँ पुग्नुहुन्छ, विश्वास त्याग गरेकोलाई पुनर्स्थापित गर्नुहुन्छ। सन्तहरूलाई मजबुत पार्नुहुन्छ, मिशनरीहरूलाई बाहिर पठाउनुहुन्छ, बिरामीहरूलाई निको पार्नुहुन्छ, असम्भव कुरोलाई पूरा गर्नुहुन्छ र परमेश्वरको इच्छालाई जान्नुहुन्छ। डेभिड जेरेमिया।
2: टाइम चेक। यति बेला साँझको 7 बज्यो।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत छ कार्यक्रम नयाँ आशा।
2: आत्मिक अन्धकार र निराशाको क्षणमा सकारात्मक सन्देशले प्रेरित कार्यक्रम नयाँ

सम्पूर्ण श्रोतामा हार्दिक अभिवादन म मतिनाको कार्यक्रम नयाँ आशामा। यो कार्यक्रम यहाँहरूले प्रत्येक दिन यही समय यही रेडियो स्टेशनमा सुन्न सक्नुहुनेछ। स्वागत छ श्रोता साथीहरू नयाँ आशा रेडियो कार्यक्रमको आजको यो अंशमा। खराबीको अनुकरण नगरी भलाई र भाइचाराको पथमा अघि लम्की परमेश्वरको प्रेमको गवाही दिँदै शान्ति र सद्भावको प्रेमिलो आवाज खन्काउँदै निराशाको क्षणमा आशाको संचार प्रवाहित गर्ने हाम्रो प्रयासलाई अगाडि बढाऊ। सधैँ यो आत्मा

0: श्रोता, भर्खरै यहाँले यो मधुर क्रिस्टीय भजन सुन्नुभयो। यो समय तपाईँ शान्ति, आनन्द, एकता, मिलाप, प्रेम र सद्भावको आशा दिने रेडियो कार्यक्रम नयाँ आशा सुन्दै हुनुहुन्छ।
1: कार्यक्रममा अब बेला भएको छ आजको वचनको। वचन लिएर आउँदै हुनुहुन्छ मदन।
2: आदरणीय श्रोताहरू, ख्रीष्ट प्रभुको नाउँमा यहाँहरूलाई जय मसीह। श्रोताहरू, आजको अध्यायमा हामीले पाँचौं व्यवस्था अन्तर्गत पवित्र धर्मशास्त्रबाट आमा बुबाहरूले किन र कसरी आफ्ना सन्तानहरूलाई परमेश्वरको भय र अनुशासनमा राख्नु पर्दछ भनेर अध्ययन गर्नेछौ। आउनु सदाझै आजको पाठ शुरू गर्नु अघि एउटा प्रार्थना गर्छ। हे हाम्रा पिता जो स्वर्गमा विराजमान हुनुहुन्छ, हामी तपाईँलाई धन्यवाद गर्दछौ। हामी धन्यवाद दिँदछौ कि यो वचन तपाईँले हामीलाई दिनुभएको छ कि प्रभु हामीले एकअर्कालाई प्रेम गरेर परिवारमा अनुशासन कायम गरेर प्रभु तपाईँको महिमा र गवाई गर्न सकौ। जसै प्रभु आजको पाठ हामीले अध्ययन गर्नेछौ, आफ्ना आमा र बुबालाई आदर गर, त्यसै गरी आमा र बुबाले पनि आफ्ना सन्तानलाई अनुशासनमा राख र परमेश्वरको प्रेम र भयमा राख भन्ने जुन महत्वपूर्ण विषयमा हामी चर्चा गर्नेछौ प्रभु, हामी सबैलाई एक असल छोराछोरीहरू, एक असल अभिभावक बन्नको लागि तपाईँले हामीलाई सहायता गर्नुभएको, तपाईँको पवित्र आत्माले हामी सबैलाई अगुवाई गरोस्, येशूको नाममा आमेन। मित्रहरू, आमा बुबाहरूले आफ्ना छोरा छोरीलाई अनुशासनमा राख्नु पर्दछ। उचित अधिकारका साथसाथै तिनीहरूले आफ्ना परिवारका निम्ति धर्मशास्त्रीय मापदण्ड स्थापित गर्नुपर्दछ अनि तिनीहरूले परमेश्वरको वचन बमोजिम आफ्ना छोरा छोरीहरूलाई अनुशासनमा कायम राख्नु पर्दछ। यो महत्वपूर्ण छ। परमेश्वरले आमा बुबाहरूलाई आमा बुबा बन्न चुन्नु भएको छोरा छोरी प्रति ठूलो दाई वा ठूली दिदी बन्नलाई होइन, जबकि तिनीहरूले आफ्ना छोरा छोरीहरू प्रति नजिक र महत्वपूर्ण र घनिष्ठ सम्बन्ध राख्ने प्रयत्न गर्नुपर्दछ। आमा बुबाहरूले कहिले पनि बिर्सन्नु हुँदैन कि परमेश्वरले आफ्ना परिवारमा परमेश्वर र उहाँको व्यवस्थालाई प्रतिनिधित्व गर्नुहुन्छ। परमेश्वरको वचनले माग गरेको सिद्धान्तलाई स्थापित गर्न तिनीहरूसँग आत्मिक बुद्धि र विश्वास हुनुपर्दछ। तिनीहरूले एलीको जस्तो पापलाई त्याग्नु पर्दछ। एली धर्मी मानिस थिए जसले आफ्ना छोराहरूको दुष्ट कामलाई प्रतिबन्ध गरेन। पहिलो समेल 2:27-34 र त्यसै गरी पहिलो समेल 3:12-14 पदहरू तिनी ईश्वर भक्ति र अनुशासनको मापदण्डलाई पालना गर्न विफल भए जुन धर्मशास्त्रले तिनको परिवारको निम्ति माग गरे। साँच्चै तिनले तिनीहरूको सबै खराब र दुष्टता त्याग्नलाई विन्ती गरे, तर यो धेरै ढिलो भइसकेको थियो। जब तिनीहरूले तिनका विन्तीहरूलाई अपेक्षा गरे र प्रभु र उहाँको बलिदानलाई निरन्तर ठट्टा गरे, एलीले तिनीहरूलाई शुरूमा नै व्यवस्थाको कठोरतालाई सिकाउनु पर्थ्यो किनकि तिनी उनीहरूका बुबा र न्यायकर्ता दुवै थिए, तर तिनले केही पनि गरेन। तिनका परिवारका निम्ति ईश्वरीय मापदण्ड स्थापित गर्न असफल भए र तिनी ईश्वरीय अनुशासन सिकाउन पनि विफल भए। यसको परिणामहरू ठूलो विपत्ति र तिनको असफलता थियो र तिनका छोराहरू नष्ट भए। त्यसकारण परिवारमा ईश्वरीय सिद्धान्तलाई इन्कार गर्दा आमा बुबाले ठूलो मूल्य चुकाउनु पर्दछ। धेरै इसाईहरूले एलीको शिशुलाई हुर्काउने विधि प्रयोग गर्दछ। प्राय तिनीहरूले मानवीय विधिलाई प्रयोग गर्दछ, हामीले धर्मशास्त्रीय विधिलाई प्रयोग गर्नुपर्दछ। तिनीहरूले परमेश्वरको वचनमा खड़ा हुनु आवश्यक छ। तिनीहरूले आफ्ना छोरा छोरीहरूलाई व्यवस्था र सुसमाचारको सत्यता दुवै सिकाउनु पर्दछ। अर्को शब्दमा भन्नुपर्दा आमा बुबाहरूले आफ्ना छोरा छोरीहरूलाई सिकाउनु पर्दछ जसले ईश्वरीय र मानवीय अधिकारलाई आदर गर्दछ। तिनीहरूलाई परमेश्वरको वचन, उहाँको नाउँ, उहाँको दिन र उहाँको आराधना सम्मान गर्न सिकाएर तिनीहरूलाई ईश्वरीय अधिकारलाई स्वीकार गर्न सिकाउनु पर्दछ। तिनीहरूलाई छोरा छोरीहरू सम्बन्धी आज्ञा पालना गर्न सिकाएर तिनीहरूले तिनीहरूलाई खर मात्र होइन तर मण्डलीमा र देशमा समेत वैधानिक मानवीय अधिकारलाई आदर गर्न सिकाउनु पर्दछ। श्रोताहरू, हाम्रा स्वर्गीय पिताको प्रेम र दयाको पछाडि नमूना स्थापित गरिनु यो सबै परमेश्वरको वचन मुताबिक हुनुपर्दछ। यसले असललाई अनुसरण गर्दछ, कहिलेकाहीँ दण्ड पनि आवश्यक पर्दछ। हाम्रा स्वर्गीय पिताले प्रेममा ताडना दिनुहुन्छ र विश्वास योग्यतामा दण्ड दिनुहुन्छ। हिब्रू 12:5, भजन संग्रह 119:75, त्यसै गरी हितोपदेश 3:11-12 पदमा यी विषयहरूमा उल्लेख गरिएको छ। जसरी परमेश्वरले हामीलाई व्यवहार गर्नुभएको छ, हामीले पनि हाम्रा छोरा छोरीहरूलाई शक्तिको दुरूपयोग गरेर दबाउने, हेप्ने, गाली गर्ने गर्नुहुँदैन। यस्तो कार्य गर्न हामीसित परमेश्वरबाट अधिकार र बोलावट छैन। छोरा छोरीको विकास र वृद्धिको लागि आमा बुबाले हरेक कुरामा सहयोग गर्नुपर्दछ। तिनीहरूले आफ्ना छोरा छोरीहरूको व्यक्तित्वलाई हानि पुर्याउनु हुँदैन। क्रोधमा बालकलाई रिस उठाउन तिनीहरूलाई निषेध गरिएको छ। FEC 6:4, जसले सारा निज आचरण शब्दहरू र व्यवहारलाई समावेश गर्दछ, जसले दीर्घकालीन रिस र तिक्तता उत्पन्न गर्दछ। आमा बुबाले के गर्न कोसिस गर्नुपर्दछ भन्ने परमेश्वरको वचनबाट तिनीहरूको शिशुको व्यक्तित्वको विकास गर्नुपर्दछ। कसरी अरूहरूको सम्बन्धमा व्यवहार गर्ने जुन त्यसले उसको आफ्नै इच्छा अनुसार गर्न सक्दैन अनि ऊ आफैले आफ्नो अभिलाषामा रमावट गर्न पनि सक्दैन भनेर 5 आज्ञाले बालकलाई सिकाउने कुरालाई सम्बन्ध गर्दछ। वचनको समयमा छोरा छोरीहरूले आफ्ना बुबालाई प्रभु भनेर तिनीहरूका आमा बुबालाई दण्डवत गरे अनि तिनीहरू बुढापाकाहरूको अगाडि खडा भए। रीतिरिवाज परिवर्तन भएको छ तर तिनीहरू पछाडि सिद्धान्त त्यही नै रहन्छ। असल तरिकाहरूलाई भ्रष्ट गर्नुहुँदैन। कोहीले भनेका छन् कि तरिकाहरू ब्रेकहरू हुन् जसले शारीरिक अभिलाषाबाट रोक्न टेवा पुर्याउँछ। तिनीहरूले बालकलाई समय लिएर तिनीहरूको कार्यहरूको प्रभावलाई विचार गर्न सिकाउँछ। त्यसले एकदमै महत्वपूर्ण बुदालाई स्थापित गर्दछ। आमा बुबाहरूले आफ्नो छोरा छोरीलाई असल व्यवहार गर्न सिकाउनु पर्दछ। तिनीहरूलाई दीर्घकालीन वस्तुहरूलाई हेर्न पनि सिकाउनु पर्दछ। छोरा छोरीले छिटो छिटो निर्णय गर्दछन्, तिनीहरू क्षणिक जिउँछन्। बालकहरूले कहिलेकाहीँ आमा बुबाका अनुशासनलाई अस्वीकार गरेर आफ्नो इच्छा पूरा गर्न भरपूर प्रयास गर्दछ। तिनीहरूले उसलाई सिकाउनु पर्दछ भने कहिले उसलाई तत्काल केही कुराहरू आवश्यकता पर्दछ भने कहिले उसले उसको खाँचोलाई पर्खिनु पर्ने हुन्छ। अनुशासनको यस प्रकारको उद्देश्यको मागलाई छोरा छोरीलाई सिकाउनु पर्दछ। पर्खिने, परिश्रम गर्ने र दीर्घकालीन लाभहरू प्राप्त गर्न कष्ट पनि भोग्नु पर्दछ भने सिकाउनु पनि पर्दछ। हरेक बुद्धिमान आमा बुबाहरूले आफ्ना छोरा छोरीलाई पाठ सिकाउन इच्छा गर्दछ। डाक्टर बब जोब्सले उनको विश्वविद्यालयका विद्यार्थीहरूलाई सिकाए, तत्काल वेदीमा स्थायीलाई बलिदान नगर्नुहोस्। बच्चाहरूले सहनशील हुन गाह्रो मान्छन् र अल्छी अथवा मन्द आमा बुबाहरूले तिनीहरूलाई झन धेरै कठिन पार्दछ। आमा बुबा जोहरू परमेश्वरको वचनलाई पालना गर्दैन, आफ्नै शारीरिक इच्छा अनुसार जिउँदछ, तर आफ्ना छोरा छोरीहरूलाई परमेश्वरको वचन पालना गर्न बाध्य गर्दछन् भने छोरा छोरीहरूले आफ्ना बुबाको कुरा सुन्दैन। जे आमा बुबाले पालना गर्दैनन् त्यो कुरा छोरा छोरीले पनि पालना गर्दैनन्। आमा बुबा जसले तिनीहरूको विवाहको शपथलाई तोड्दछन् तर तिनीहरूले आफ्ना छोरा छोरीलाई नैतिक बन्धन सिकाउन कोसिस गर्दछन् भने तिनीहरूले आफ्ना छोरा छोरीलाई नैतिक बन्धनको बारेमा सिकाउन सक्दैन। आमा बुबाहरूले घरमा जे अभ्यास गर्दैनन् छोरा छोरीलाई त्यही कुरा अभ्यास गराउन कठिन हुन्छ। एउटा बुबा भएको नाताले आफ्ना छोरा छोरीको सामु आफू उदाहरण बन्नु पर्दछ। छोरा छोरीले आमा बुबाको व्यवहार, हाउभाउ, आनी बानीलाई नक्कल गरिरहेका हुन्छ। घरमा पति र पत्नी झगडा गर्ने, बहस गर्ने, कुटपिट गर्ने गर्दछन् भने छोरा छोरीले नराम्रो कुरा सिक्न सक्दछ। एउटा इसाई परिवार उदाहरण हुनुपर्दछ। तिनीहरूले निश्चय नै आफ्ना छोरा छोरीहरूका निम्ति नराम्रो व्यवहार प्रस्तुत गर्नुहुँदैन। यसले भन्नुभयो, किनभने मानिसले सारा जगत हात पारेर आफ्नो प्राण गुमायो भने त्यसलाई के फाइदा हुन्छ। मर्कुस 8:36 कुनै मानिस जसले संसारको सानो टुक्राको निम्ति त्यस प्राण बिक्री गर्दछ भने मूर्खसित खेलिरहेको छ। एउटा मूर्खले कसरी त्यसको छोराछोरीलाई बुद्धि सिकाउन सक्छ? स्वाभाविक रूपले छोराछोरीले तिनीहरूको आमा बुबाहरूको पाइलाहरूमा चल्छ। तिनै आमा बुबाहरूको कर्तव्य हो। तिनीहरूले आफ्ना छोराछोरीलाई शिक्षा दिनुपर्छ र अनुशासन दिनुपर्छ। ती कर्तव्यहरू घरायसी व्यवस्थापनका भागहरू हुन्। खुशी र सफल घरको निम्ति परमेश्वरले नियुक्त गर्नुभएको छ। छोराछोरीहरू पृथ्वीमा हाम्रो अति नै बहुमूल्य सम्पत्तिहरू हुन् किनभने तिनीहरू अविनाशी आत्माहरू हुन्। हरेक आमा बुबाको हृदयमा यस विचारलाई गम्भीर रूपले स्मरण गर्नुपर्दछ। सबैभन्दा उत्तम आमा बुबालाई कराउनु बनाउनु नै प्रशस्त छ। यी कुराहरूका निम्ति को प्रशस्त छ? आमा बुबाको जिम्मेवारीहरू ज्यादै विशाल छन् कि धेरै जसो आमा बुबाहरूले असफलताको गम्भीर ज्ञानलाई महसुस गर्दछ। यसैले पाँचौं आज्ञामा तिनीहरूको लागि स्थापना गरेको मापदण्डलाई कसरी पूरा गर्न सक्छ? तिनीहरूको निम्ति पहिलो कुरा चाहिँ निश्चित गराउनु हो कि तिनीहरूले व्यक्तिगत रूपले ख्रीष्टलाई मुक्तिदाताको रूपमा जान्दछ। उत्तम आमा बुबा बन्नको लागि मानिस असल इसाई बन्न आवश्यक छ। दोस्रो कुरा चाहिँ सुसमाचारमा विश्वासबाट प्रभुसँग घनिष्ठ सम्बन्ध कायम राख्नु। इसाई आमा बुबाहरूले अनुग्रहको सुसमाचारलाई जान्न हेरविचार गर्नुपर्दछ र यसको पूर्ण आनन्दमा जिउनु पर्दछ। घरमा असल गर्नको निम्ति यो उत्तम साधन हो। सुसमाचारद्वारा जिउनु भनेको जे हामी प्रभु येशु ख्रीष्टको विषयमा विश्वास गर्दछ उहाँलाई शासन गर्न दिनुपर्दछ, कसरी हामी काम गर्दछ। अर्कोतर्फ अल्छिपनबाट आमा बुबाहरू टाढा बस्नु राम्रो। यदि आमा बुबाले नै परमेश्वरको वचनलाई पालना गर्दैनन् भने छोरा छोरीले गर्दैन। हामीले उहाँको वचन पूरा होस् भनेर प्रभुसँग प्रार्थना गर्नुपर्दछ। जब हामी यसमा आनन्दित हुन्छौ अनि हामी परमेश्वरको अनुग्रहलाई सुन्दरतापूर्वक र प्रभावकारी रूपले उच्चारण गर्न सक्छौ। अर्को शब्दमा भन्ने हो भने यद्यपि हामीले के गर्नुपर्ने हो व्यवस्थाले भन्दछ अनि सुसमाचारले यसलाई काम गर्न सामर्थ्य दिन्छ। आमेन। श्रोताहरू, वचनले भने चाहिँ हामीहरूले आफ्नो जिम्मामा रहेका आफ्ना छोराछोरीहरूलाई ईश्वर भक्ति र अनुशासनको मापदण्डमा रहेर हुर्काउनु पर्छ भन्दै आजको कार्यक्रमबाट मलाई बिदा दिनुहोस्। परमेश्वरले तपाईँ र तपाईँको परिवारलाई भरपूर रूपमा आशिष दिनुभएको होस्। जय मसीह।
0: अन्धकार र निराशाको क्षणमा सकारात्मक सन्देशले प्रेरित कार्यक्रम

0: श्रोता मित्र, भर्खरै मदनबाट आत्मिक वचन सुन्नुभयो।
1: यो समय तपाई शान्ति, आनन्द, एकता, मिलाप, प्रेम र सद्भावको आशा दिने रेडियो कार्यक्रम नयाँ आशा सुन्दै हुनुहुन्छ। श्रोता, कार्यक्रममा अब भने पालो भएको छ एउटा क्रिस्टिय

पोथीहरू यशैया 40:8 यसो भन्दछ, घाँस ओइलाउँछ, फूलहरू झर्दछन्, तर हाम्रा परमप्रभु परमेश्वरको वचन सधैँभरि अटल रहनेछ। साँच्चै प्रेम, आनन्द, शान्ति, सद्भाव, मिलाप, भाइचारा र मुक्तिको सन्देश दिने ख्रिस्टीय वचन सधैँ अटल, जीवित, सत्य र पवित्र छ। नयाँ आशाका यी सन्देशहरू सुनाउने क्रमलाई भने आजको निम्ति हामीले यही रोक्नु पर्नेछ, कारण घडीको सुईले हामीलाई विदाईको संकेत गरिसकेको छ। यदि आजको प्रस्तुतिबाट आत्मिक रूपमा लाभान्वित हुनुभएको महसुस गर्नु भएको छ भने कृपया हामीलाई हाम्रो इमेल ठेगाना newhopeforall2013@yahoo.com वा पोस्ट बक्स नम्बर 12950 यहाँहरूको सुझावका साथसाथै टिक्का टिप्पणीहरू अनि उत्साहका सन्देशहरूले हामीलाई अझै धेरै मेहनत गरी कार्यक्रम प्रस्तुत गर्न ऊर्जा प्रदान गर्नेछ। हवस् त प्रिय श्रोता मित्र, आजको निम्ति हामीलाई बिदा दिनुहोस् अनि भोलि फेरि यही स्टेशन यही समयमा हाम्रो भेट हुने नै छ। धन्यवाद।

0: शुभ प्रभात गुरुआमा।
1: शुभ प्रभात। बस आज हामी के विषयमा छलफल गर्छौ?
0: वैदेशिक रोजगारीको विषयमा गुरुआमा।
1: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्? आलै पालो भन त।
2: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
1: हो, अरू भन त।
3: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
4: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
1: स्याबास, कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ। अरूको पनि केही छ कि?
5: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानूनका बारेमा जानकारी राख्नुपर्छ। सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ।
6: कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
4: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
1: हो, वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।
8: होइन हो एस्तर बहिनी, हतार हतार गर्दै कता जान लाग्नु भएको नि?
9: कता हुनु दाई, हेर्नुहोस् न, देश विदेशबाट पाहुनाहरू आउँदैछन्। उहाँहरूको लागि राम्रो सुविधायुक्त गेस्ट हाउस कता पाइन्छ भनेर खोज्दै हिँडे कि नि।
8: लौ न, एस्तर बहिनीलाई थाहै छैन कि क्या हो, हाम्रै ललितपुर भैँसीपाटी नखु डोल स्थित बेथलेहेम गेस्ट हाउस छँदैछ नि।
9: के तपाईँ सफा, शान्त र घरायसी वातावरण भएको सुविधा सम्पन्न गेस्ट हाउसको खोजीमा हुनुहुन्छ?
8: यदि यसो हो भने हामीलाई सम्झनुहोस्। बेथलेहेम गेस्ट हाउस, हाम्रा सेवाहरू
9: सुविधा सम्पन्न रूम र बेडहरू भएको,
8: चौबिसै घण्टा तातो चिसो पानीको व्यवस्था भएको,
9: पार्किङ र ग्रीन गार्डन भएको,
8: फ्री वाइफाई र इन्टरनेटको व्यवस्था भएको,
9: स्वदेश अथवा विदेशबाट आउनुहुने पाहुनाहरूको लागि लामो समय बस्नु परेमा विशेष छुटको व्यवस्था भएको
8: एकमात्र सुविधा सम्पन्न गेस्ट हाउस बेथलेहेम गेस्ट हाउस, नक्कु डोल भैँसीपाटी ललितपुर।
9: अधिक जानकारीको लागि विजया श्रेष्ठ, मोबाइल 9849424189, 9849424189। सूचना। के तपाईँका घर अफिसको दराजमा रहेका पुस्तकहरू केवल धुलो जमेर बसिरहेका छन्, वा तपाईँका राम्रा पुस्तकहरू प्रयोग नगरी बसिरहेका छन्, वा ठाउँको अभाव भइरहेको छ, वा अब ती पुस्तकहरू विभिन्न कारणवश प्रयोगमा आउँदैनन्? यदि त्यसो हो भने अब ती कथाहरू र ज्ञानलाई फेरि जीवित बनाउने समय आएको छ। विगत लामो समयदेखि शैक्षिक क्षेत्रमा अमूल्य योगदान दिइरहेको चिर परिचित आटिन लाइब्रेरीले लिएर आएको छ आफ्नो पुस्तकलाई पुनर्जीवन दिनुहोस् अभियान। तपाईँले दान गर्नुभएका पुस्तकले आजका र भोलिका हजारौं पाठकहरूलाई ज्ञानको उज्यालो बाँड्नेछ। विशेष कुरा त के हो भने तपाईँको नाम पुस्तकालयको दाता रेकर्डमा सधैँको लागि रहनेछ, र तपाईँले दान गरेका पुस्तकहरू तपाईँ आफैले पनि जुनसुकै बेला आएर पढ्न सक्नुहुनेछ। नयाँ बानेश्वरको बुद्धनगरमा रहेको आटेन लाइब्रेरीमा आफै आएर वा हामीलाई फोन गरेर आफ्नै घरबाट पुस्तक पठाउन सक्नुहुनेछ। आटेन लाइब्रेरी पुस्तकालय, नयाँ बानेश्वर बुद्धनगर, काठमाडौँ, नेपाल। थप जानकारीको लागि सम्पर्क नम्बर 01-49-62-461, 01-49-62-461, र हाम्रो वाट्सएप नम्बर रहेको छ 9849-83-16-84, 9849-83-16-84, र हाम्रो इमेल एड्रेस रहेको छ esther.rai@atenlibrary.org। आटेन पुस्तकालय लाइब्रेरी, पुस्तक दान गरौं, ज्ञान बाँडौं। शिक्षाको क्षेत्रमा तपाईँको सानो उदारताको कार्यले ठूलो दीर्घकालीन काम गर्न सक्छ।
8: विभिन्न कारणले गर्दा तपाईँको बाइबल कलेज पढ्ने सपना अधुरो छ, अब हामी पूरा गर्छौ तपाईँको बाइबल कलेज पढ्ने सपना।
10: इन्टरनेसनल लोगोस बाइबल कलेजमा सिटिएच बिटिएच एमडी पीएचडी मा भर्ना खुलेको जानकारी गराउँदछौ।
8: नेपाली भाषामा अनुवाद गरी तयार पारेको अन्तर्राष्ट्रिय युटिए मान्यता प्राप्त उच्च स्तरीय कोर्स घरमा बसी अध्ययन गर्ने अवसर नगुमाउनु होला।
10: तपाईँ स्वदेश अथवा विदेशमा जहाँ भए तापनि कोर्स मगाएर अध्ययन गर्न सक्नुहुनेछ।
8: अधिक जानकारीका लागि
10: प्रभुको सेवामा कुमार अब्राहम सुनाम, मोबाइल 9141687602, 9141687602 र 9818251240, 9818251240।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत छ कार्यक्रम पिताको इच्छा।
2: जयमिसितलाई हार्दिक स्वागत गर्न चाहन्छु। कार्यक्रम पिताको इच्छाको प्रतीक्षामा बसिरहनुभएका सम्पूर्ण श्रोता मित्रलाई म पास्टर साजनले पनि निकै लामो हप्तापछिको पर्खाईमा आजको एपिसोडमा म फेरि उपस्थित भइसकेको छु। र प्रिय श्रोता मित्र, हामी परमेश्वरको वचनद्वारा नै पिताको इच्छालाई खोज्नको लागि यस कार्यक्रममा लगनशील भएर लाग्दछौ। अनि म विश्वास गर्दछु तपाईँले यो कार्यक्रमद्वारा पिताको इच्छालाई जानिराख्नु भएको छ। हामीले च्याप्टर बाई च्याप्टर हामीले परमेश्वर पिताको इच्छालाई खोजिराखेका छौँ र पिताको इच्छालाई हामीले उत्पत्तिको पुस्तकबाट विशेष गरी हेरिराखेका छौँ। र अघिल्लो एपिसोडमा मैले उत्पत्ति 24 अध्यायबाट रिबेका र इसाकको विवाहको विषयमा केही कुराहरू गरेको थिएँ। र इसाकको उमेर विवाह गर्ने भइसकेको थियो र विवाह गर्ने उमेर पुगिसकेको कारणले गर्दाखेरि अब्राहमले आफ्नो घरमा हुर्की बढेको दास एलिजरलाई चाहिँ उनले चाहिँ यात्रामा पठाउँछन् इसाकको लागि पत्नी ल्याउनको लागि। र उनले परमेश्वरसँग प्रार्थना गर्छन् अब्राहमको दासले, र परमेश्वरले अब्राहमको दासलाई चाहिँ अगुवाई गर्नुहुन्छ जुन ठाउँतिर जानुपर्ने मेसोपोटामिया अर्थात त्यो ठाउँतर्फ उहाँले डोराउनुहुन्छ। र अब्राहमका नातेदारहरू कुलकुटुम्बहरू त्यो ठाउँमा बस्थे। नाहोरका परिवार, अब्राहमको आफ्नै भाइ नाहोरका परिवार चाहिँ त्यहाँ बस्थे। र यसरी चाहिँ परमेश्वरले एलिएजरलाई त्यहाँ पुर्याउनुहुन्छ र रिबेकासँग भेट हुन्छ। र जसरी त्यो दासले परमेश्वरसँग प्रार्थना गरेको हुन्छ कि मैले पानी खान माग्दाखेरि मलाई पानी खान जसले दिन्छ र मेरो ऊँटहरूलाई पनि जसले खुवाइदिन्छ त्यसैलाई नै परमेश्वरले इसाहाक मेरो मालिकको लागि तपाईँले जुटाउनु भएको पत्नी हो भनेर यसरी प्रार्थना गरेका हुन्छन्। यसरी अगुवाई खोजेका हुन्छन् र परमेश्वरले त्यो अगुवाई दिनु पनि हुन्छ, प्रार्थना सुन्नु पनि हुन्छ। र रिबेकाले अब्राहमको दास एलिजरलाई पानी गाग्रोबाट खानको लागि गाग्रो ढल्काइदिन्छन् र उसले पानी पनि खान्छन्। र उनले केही पनि नभनिकन रिबेकाले चाहिँ उनका उठहरूलाई चाहिँ उनले पानी इनारबाट उघाएर खुवाइदिन्छन्। र यसरी अब्राहमको दास एलिजरले चाहिँ आफ्नो मकसद पूरा भएको थाहा पाउँछन्, यसरी मिसन चाहिँ पूरा भएको थाहा पाउँछन्। र पछि घरमा गएपछि रिबेकाको परिवारले पनि रिबेकालाई जानको लागि अनुमति दिन्छन् र रिबेकाले पनि म जान्छु भनेर चाहिँ इसाकसँग विवाह गर्न म जान्छु भनेर यसरी उनले पनि आफ्नो स्वस्फूर्त इच्छा प्रकट गर्छिन् र कसैको करकाप बिना नै उनले चाहिँ इसाकलाई विवाह गर्ने निश्चय गर्छिन्। यद्यपि इसाक को हो भन्ने कुरा रिबेकालाई थाहा थिएन, उनले खालि परमेश्वरको योजनालाई विश्वास मात्र गरेकी थिइन्। र हामीले यी कुराहरूलाई चाहिँ हेरेका थियौँ। र पछि एलिजरले चाहिँ रिबेकालाई लिएर जान्छन् र इसाकसँग भेट हुन्छ र इसाकले रिबेकासँग विवाह गर्छन्। र यसरी आफ्नो आमाको मृत्यु पश्चात इसाकले चाहिँ रिबेकाबाट चाहिँ सान्त्वना पाउँछन् आमाको मृत्युमा। यसरी यो च्याप्टर चाहिँ यसरी सकिएको छ। अनि यो कुरा चाहिँ मैले अघिल्लो एपिसोडमा सबै कुरा बताइदिइसकेको छु। र हामीले बुझ्नु पर्ने कुरा यो अध्यायबाट के छ भन्ने कुरालाई पनि मैले राम्रोसँग बताइदिएको थिएँ अघिल्लो एपिसोडमा। हामीले पाँचवटा कुरालाई चाहिँ हामीले हेरेका थियौँ। यो एपिसोडबाट हामीले चाहिँ बिब्लिकल इन्साइट्सहरू के पाउन सक्छौँ अर्थात् गहिरो अर्थहरू हामीले के बुझ्न सक्छौँ भनेर मैले पाँचवटा पोइन्टहरू मैले भनिदिएको थिएँ। पहिलो नम्बरमा परमेश्वरले हामीले नदेख्ने तरिकाले काम गर्नुहुन्छ भन्ने कुरा, र दोस्रो नम्बरमा प्रार्थना जब हामी गर्छौँ यसले चाहिँ अलौकिक मार्गलाई तयार पार्छ भन्ने कुरा हामीले हेरेका थियौँ। र तेस्रो नम्बरमा क्यारेक्टर म्याटर्स मोर देन ब्युटी भनेर हामीले हेरेका थियौँ अर्थात् चरित्रले चाहिँ सुन्दरताले भन्दा बढी मुख्य भूमिका खेल्दछ अर्थात् यसले बढी महत्व राख्दछ मानिसको जीवनमा भन्ने कुरा चाहिँ हामीले हेरेका थियौँ। र चौथो नम्बरमा विलिङ ओबिडियन्स अनलक्स डेस्टिनी भनेर हामीले हेरेका थियौँ भनेको इच्छुक आज्ञाकारी जुन हृदय हुन्छ यसले चाहिँ हाम्रो सुनौलो भविष्यको लागि चाहिँ बाटो अर्थात् त्यो खोलिदिन्छ अर्थात् त्यो अनन्त भविष्यको लागि चाहिँ त्यसले चाहिँ आशिषका ढोकाहरू खोलिदिन्छ भने हामी यो बिब्लिकल इन्साइट पाउन सक्छौँ। र पाँचौँ नम्बरमा चाहिँ करार चाहिँ परमेश्वरले जेनेरेसन टु जेनेरेसन अर्थात् एउटा पुस्तादेखि अर्को पुस्तासम्म अर्थात् पुस्तौँ पुस्तासम्मको लागि चाहिँ उहाँले करार स्थापित गर्नुहुन्छ, न कि एउटा पुस्ताको लागि मात्र, किनभने परमेश्वरले बितेर जाने पुस्ताहरू मानिसको पुस्ताहरू चाहिँ उहाँले चाहिँ वृद्धि गर्न चाहनुहुन्छ, बढाउन चाहनुहुन्छ, किनभने त्यो करारले चाहिँ वृद्धि गरिदिन्छ। अनि उहाँले चाहिँ एउटा व्यक्तिसँग मात्र आफ्नो करारलाई सीमित राख्न चाहनुहुन्न, उहाँले चाहिँ एउटा व्यक्तिसँग करार गरे तापनि उसको पुस्तादेखि ऊबाट जन्मिने सन्तान दर सन्तानहरूदेखि लिएर चाहिँ पुस्ता पुस्तासम्म चाहिँ त्यो करार चाहिँ त्यो परिवारबाट त्यो व्यक्तिबाट चाहिँ यसरी करारको आशिष बगिरहन्छ भनेर हामी हेरेका थियौँ। र आज चाहिँ हामी पिताको इच्छा अर्थात् परमेश्वरले चाहनु भएको कुरा के हो त रिबेकाको जीवनलाई हामीले हेर्यौँ, इसाकको जीवनलाई पनि हामीले हेरेका छौँ, एलिएजरको जीवन, अब्राहमको दासको जीवनलाई पनि हामीले हेरेका छौँ। र यसरी अब यी व्यक्तिहरूको जीवनबाट हामीले चाहिँ आज यो 24 अध्याय उत्पत्ति 24 अध्यायको जुन इसाकको र रिबेकाको विवाहको कुरा छ यो कुराबाट चाहिँ हामीले के पिताको इच्छालाई बुझ्न सक्छौँ त पिताको चाहना के छ पिताको इच्छा के छ हाम्रो जीवनमा हामी पोइन्ट वाइज हामी चाहिँ हेर्नेछौँ। 4 पोइन्टलाई हामीले हेर्नेछौँ तर त्योभन्दा अगाडि एउटा मिठो गीत हामी सुन्नेछौँ। यो वैवाहिक गीत म बजाउन चाहन्छु यो तिमी नै हो मेरो करङ करङ करङ भन्ने सुनेर आशिषित हुनुहोला।

यो मिठो गीतपछि फेरि पनि कार्यक्रममा स्वागत गर्न चाहन्छु। मैले अघि पनि भनिसके, अब चाहिँ हामी पिताको इच्छा चाहिँ यो कन्टेक्स्टबाट, यो टेक्स्टबाट चाहिँ के छ, यो सन्दर्भमा परमेश्वरले पिताको इच्छा हामीलाई कसरी प्रकट गर्नुहुन्छ, पिताले हामीलाई आजको बाइबलले खण्डबाट कसरी आफ्नो इच्छा प्रकट गर्नुहुन्छ, हामी वान बाई वान हामी हेर्नेछौँ। पहिलो नम्बरमा हामी हेर्नेछौँ कि परमेश्वरले जहिले पनि पवित्र सम्बन्धहरू चाहनुहुन्छ। अब्राहमले आफू बसेको ठाउँ कनानबाट चाहिँ आफ्नो छोरा इसाकको लागि पति नलिएर आउनु भनेर चाहिँ आफ्नो दास एलिजरलाई भनेका थिए। त्यसरी चाहिँ परमेश्वरले चाहिँ आफूले अर्थात् अब्राहमले चाहिँ परमेश्वरको इच्छा बमोजिम नै, जुन उनको घरना चाहिँ करार बाँधेको घरना थियो, र उनले चाहिँ आफ्नै कुन कुटुम्बमा गएर चाहिँ मेरो छोराको लागि चाहिँ तैले श्रीमती ल्याउनु भनेर पठाएका छन्। र कोभिडेन्ट सेन्टर रिलेसनसिप चाहिँ परमेश्वर चाहनुहुन्छ, भनेको करारमा केन्द्रित सम्बन्धहरू परमेश्वर हाम्रो जीवनमा चाहनुहुन्छ। र यसले हामीलाई के बताउँछ भने स्पिरिचुअल भ्यालुज म्याटर, होइन, यसले चाहिँ हामीलाई चाहिँ के भन्छ भने आत्मिकी मूल्य जुन छ नि हाम्रो जीवनको, हाम्रो आत्मिकी जीवनको मूल्यले चाहिँ महत्व राख्दछ भन्ने कुरा सिकाउँदछ है। किनभने हामी चाहिँ करार बाँधेका आत्मिकी परमेश्वरका सन्तानहरू हौ, होइन, र परमेश्वरको करार नपाएका मानिसहरू, जो प्रभु येशूलाई विश्वास नगर्ने मानिसहरू छन्, संसारका मानिसहरू, उनीहरूसँग हामीले कुनै पनि त्यस्तो वैवाहिक सम्बन्ध हामीले पनि राख्नु हुँदैन। र जसरी यहाँ अब्राहमले आफ्नो छोरालाई चाहिँ कनानी स्त्रीसँग विवाह गर्न चाहेनन्, त्यसै गरी हामीले पनि हाम्रो सम्बन्ध जुन छ परमेश्वरसँग, हाम्रो एउटा पवित्र करार छ, त्यो करारलाई चाहिँ हामीले परमेश्वरकै जनहरूसँग नै वैवाहिक करारलाई चाहिँ स्थापित गर्नुपर्छ। किनभने अर्को हामीले विवाह गर्ने व्यक्ति पनि परमेश्वरसँग करार बाँधेको व्यक्ति हुनुपर्छ। तपाईँ जसरी परमेश्वरसँग करार बाँधेको व्यक्ति हुनुहुन्छ, त्यो तपाईँले विवाह गर्ने व्यक्ति पनि परमेश्वरसँग करार बाँधेको व्यक्ति हुनुपर्छ, न कि संसारसँग करार बाँधेको अर्थात् मूर्तिहरूसँग करार बाँधेको त्यस्तो व्यक्ति चाहिँ हुनु हुँदैन। भनेको येशूलाई नचिन्ने व्यक्तिहरू जो संसारसँग विभिन्न मूर्तिहरूसँग चाहिँ या देवी देवताहरूसँग चाहिँ उनीहरूको करार हुन्छ, त्यस्तो व्यक्तिसँग चाहिँ प्रभुले चाहिँ सम्बन्ध गाँसेको चाहनुहुन्न। हाम्रो सम्बन्ध चाहिँ पवित्र भएको चाहनुहुन्छ, हामीले चाहिँ पवित्र सम्बन्ध गाँसेको परमेश्वर चाहनुहुन्छ। यस कारणले गर्दा जसरी इसाक र रिबिकाको सम्बन्ध चाहिँ पवित्र थियो, किनभने उनीहरू परमेश्वरको करारका घरानाका सन्तानहरू थिए र उनीहरूको वैवाहिक जीवन चाहिँ पवित्र हुनु गयो। यस कारणले गर्दा आज हाम्रो वैवाहिक जीवन पवित्र छ कि अपवित्र छ, हामीले यो कुरालाई विचार गर्नुपर्छ। विवाह भन्दा अगाडिको कुरा, अब विवाह नै भइसकेको छ भने त तपाईँले आफ्नो विश्वास नगर्ने श्रीमानलाई कदापि पनि छोड्न मिल्दैन र अपवित्र भन्न मिल्दैन, र विश्वास नगर्नु भएको श्रीमतीलाई पनि अपवित्र भन्न मिल्दैन, कहिले छोड्नु पनि मिल्दैन। किनभने कतिले पछि विश्वास गरेको हुन सक्नुहुन्छ र विश्वास गरे पनि श्रीमान श्रीमतीमा कोही न कोही चाहिँ अविश्वासी हुनुभएको पनि हुनसक्छ। यो भयो आत्माको कुरा। अब हामीले सम्बन्धलाई चाहिँ तोड्नु हुँदैन, किनभने विश्वास गर्ने व्यक्तिद्वारा चाहिँ वैवाहिक जीवनमा गाँसिसकेका व्यक्तिहरूको लागि मात्र यो म बोल्दछु। विश्वास नगरेको व्यक्ति कोही छ भने, श्रीमान श्रीमतीमा कोही छ भने, विश्वास गरेको व्यक्तिद्वारा चाहिँ त्यो व्यक्ति चाहिँ, विश्वास नगर्ने व्यक्ति चाहिँ पवित्र हुन्छ भनेर भन्छ, र उनीहरूबाट जन्मने सन्तान चाहिँ पवित्र हुन्छ भनेर भन्छ। हामीलाई पावलले यो कुरालाई चाहिँ स्पष्ट भनिदिएका छन् कोरिन्थको पुस्तकमा। यस कारणले गर्दा हाम्रो सम्बन्ध चाहिँ पवित्र बनाउनु जरुरी छ, यो पिताको इच्छा हो। र दोस्रो नम्बरमा परमेश्वरले हामीले चाहिँ उहाँको अगुवाईमा भरोसा गरेको चाहनुहुन्छ। पिताको इच्छा यस्तो छ, त्यो दास चाहिँ त्यति स्योर एन्ड सर्टेन थिएन, होइन, मेरो यात्रा सफल होला त भनेर उसले अब्राहमलाई दुईचोटिसम्म प्रश्न गरेको छ। यदि मेरो यात्रा सफल भएन भने, या तपाईँले भन्नुभएको केटी अर्थात् जसलाई जुन घरनाका गएर विवाह गर्नको लागि मेरो छोराको लागि पतिले भन्नुहुन्छ, उनीहरूको परिवारले चाहिँ तपाईँको छोराको लागि पति दिन मानेनन् भने, आफ्नो छोरी दिन मानेनन् भने, अनि म के गरौँ त भनेर उसले त्यहाँ क्वेसन गरेको छ। होइन, कति स्योर अनस्योरका कुरा, अनसर्टेन्टीका कुराहरू थिए। अनि तर त्यहाँ अब्राहमले भनेका छन् कि परमेश्वरले नै आफ्नो दूत पठाएर तेरो अघि चाहिँ तँलाई सहायता गर्नुहुनेछ, अगुवाई गर्नुहुनेछ भनेर भनेका थिए। र उत्पत्तिको पुस्तक 24:7 पदमा अब्राहमले यो कुरा व्यक्त गरेको कुरा हामी पाउँछौँ, जहाँ उनले भनेका छन् कि मलाई मेरो पिताको घर र मेरो जन्मभूमिबाट यहाँ ल्याउनुहुने स्वर्ग र पृथ्वीका परम प्रभु परमेश्वरले मसँग यसो भनेर प्रतिज्ञा गर्नुभएको छ, म तेरै सन्तानलाई यो देश दिनेछु, उहाँले नै आफ्ना दूत तेरो अघि पठाउनुहुनेछ र तैले मेरो छोरालाई यहाँबाट एउटा स्वास्थ्य ल्याइदिनु। यसरी चाहिँ अब्राहमले परमेश्वरको अगुवाईलाई विश्वास गरेको थिए, भरोसा गरेको थिए, र यो कुरा चाहिँ एलिजरले थाहा पाउँछन् र पछि उनले पनि परमेश्वरको अगुवाईलाई विश्वास गर्छन्, होइन, अनि त्यही भएर परमेश्वरको अगुवाई पाउँछ उनी हिँडिराखेका हुन्छन् र प्रार्थना पनि गर्छन् र परमेश्वरले उनको प्रार्थना पाउँछ
रिबेकालाई अगुवाई पनि गर्नुभएको हुन्छ त्यो उठलाई पानी खुवाउनको लागि र एलिएजरलाई पनि पानी खुवाइदिनको लागि। र यसरी चाहिँ उनले पनि भनेका छन्, हामीले उत्पत्ति पुस्तक 24:27 पदमा पढ्छौँ भने यो कुरा पाउँछौ, मेरा मालिकका परमप्रभु परमेश्वर धन्यको हुनुहुन्छ जसले मेरो मालिक प्रतिको अटुट प्रेम र विश्वस्तता त्याग्नु भएको छैन। परमप्रभुले नै मलाई बाटोमा डोराएर मेरा मालिकका कुटुम्बको घरमा ल्याइदिनु भयो। यसरी चाहिँ उनले परमेश्वरको अगुवाईलाई, त्यो यात्रामा परमेश्वरले गर्नुभएको अगुवाईलाई ट्रस्ट गरेका छन् र परमेश्वर पिताले उनलाई अब्राहमकै कुटुम्बको घरसम्म अगुवाई गर्नुभएको कुरा हामी पाउँदछौ। यसरी चाहिँ त्यहाँ परमेश्वरको अगुवाईलाई भरोसा गरेको कारणले गर्दाखेरि चाहिँ त्यहाँ अब्राहमको दास चाहिँ सफल भएको कुरा हामी पाउँछौ है। अनि हाम्रो जीवनमा पनि आज परमेश्वर हामीलाई पवित्र आत्माद्वारा अगुवाई गर्नुहुन्छ। अब अहिले जस्तो हामीलाई दूतहरू पठाएर उहाँले त्यसरी अगुवाई नगर्नु होला होइन, तर पवित्र आत्मा त हामीले दिनुभएको कुरा चाहिँ हामी स्योर छौँ। अर्थात् स्वर्गदूतहरूको कुरा भन्दा पनि परमेश्वरको आत्मा नै हाम्रो लागि सबैभन्दा ठुलो कुरा हुनुहुन्छ, ठुलो व्यक्ति हुनुहुन्छ, किनभने पवित्र आत्मा त हाम्रो सृष्टिकर्ता हुनुहुन्छ। उहाँ नै हामी भित्र हुनुहुन्छ भने उहाँले त हाम्रो भविष्य जान्नुहुन्छ, उहाँले नै हामीलाई लिड गर्नुहुन्छ र उहाँको अगुवाईलाई हामीले राम्रोसँग भरोसा गर्न सक्यो भने हामी पनि हाम्रो मिसनमा, हाम्रो यात्रामा, हाम्रो उद्देश्यमा चाहिँ सफल हुन सक्छौँ। र परमेश्वरले चाहिँ विश्वासचार हुन्छ एभिडेन्स भन्दा पनि है, हामीले देखिने कुरा, छुन सकिने कुरा, आँखाले हेरेर कानले सुनेर पत्याउने कुरा भन्दा पनि परमेश्वरले चाहिँ एउटा ब्लाइन्ड फेथ उहाँको अगुवाईप्रति भएको चाहनुहुन्छ भनेको चाहिँ एउटा सोझो विश्वास, एउटा लाटो विश्वास भनौँ न, एउटा ब्लाइन्ड विश्वास भनौँ न, ट्रस्ट गर्ने त्यस्तो चाहिँ परमेश्वरले चाहनुहुन्छ आज हाम्रो जीवनमा चाहिँ होइन। परमेश्वरले जब अगुवाई गर्नुहुन्छ त्यसलाई चाहिँ हामीले पुरा 100% विश्वास गर्न सक्नुपर्छ, भरोसा गर्न सक्नुपर्छ। अनि हाम्रो मिसनमा, हाम्रो उद्देश्यमा, हाम्रो काममा, हाम्रो जीवनमा, हाम्रो वैवाहिक जीवनमा, पारिवारिक जीवनमा सफल हुन सक्छौँ र विवाह गर्ने हाम्रो उद्देश्यमा पनि हामी सफल हुन सक्छौँ। र तेस्रो नम्बरमा हामी यहाँ पाउन सक्छौँ कि पिताको इच्छा चाहिँ हाम्रो एउटा फोर्स हार्ट होइन, भनेको एउटा जबरजस्तीसँग चाहिँ हामीलाई चाहिँ गरेको भनौँ न, जबरजस्तीसँग चाहिँ हामीले चाहिँ परमेश्वरको काम गरेको उहाँ चाहिँ चाहनुहुन्न होइन। जहिले पनि हाम्रो स्वेच्छाको बलि चाहिँ परमेश्वर चाहनुहुन्छ। विलिङ हार्ट्स भनेको चाहिँ इच्छुक हृदय, इच्छुक हृदय परमेश्वर जहिले पनि चाहनुहुन्छ, न कि जबरजस्ती गरेको हृदय। जबरजस्ती गरेर हामीले यस कृषिलाई ग्रहण गरेका छौँ भने सायद त्यो जबरजस्तीसँग अब ग्रहण गरेको कुरा, त्यति प्रभुलाई ग्रहण गरेको कुरा चाहिँ भविष्यमा त्यति फलदायी नहुन सक्छ। तर हामीले स्वेच्छाले हृदयदेखि नै, खुल्ला हृदयले चाहिँ प्रभुलाई हामीले ग्रहण गरेका छौँ, प्रभुको वचनलाई हामीले चाहिँ शिरोपर गरेका छौँ, सङ्गतिहरू हामी खुसीसँग जान्छौँ, एकअर्कामा हामीहरू, हाम्रो भेटघाट चाहिँ खुसीसँग हुन्छ, प्रार्थनामा हामी खुसीसँग भेला हुन्छौँ, उपवास प्रार्थनामा हामी खुसीसँग भेला हुन सक्छौँ भने त्यो एउटा इच्छुक हृदय है। यो इच्छुक हृदयलाई चाहिँ परमेश्वरले जहिले पनि प्रेम गर्नुहुन्छ होइन, र यसलाई चाहिँ उहाँले कदर पनि गर्नुहुन्छ र आदर पनि गर्नुहुन्छ। यसकारणले रिबेकाले जसरी इसाहको घरमा जानको लागि इच्छुक मन देखाउँछन्, त्यहाँ हामीले चाहिँ उत्पत्ति पुस्तक 24:58 पदलाई हामी हेर्छौँ भने त्यहाँ उनको परिवारले चाहिँ उनलाई सोधेका छन् कि तिमी इसाहसँग विवाह गर्नको लागि अब्राहमको दास एलिएजरसँग जान तयार छौ त, राजी छौ भनेर सोद्धाखेरि म जान्छु भनेर भनेकी छिन्। भनेको एउटा इच्छुक हृदय, उनले त्यहाँ इच्छा प्रकट गरेकी छिन् र उनी एउटा आशिषित परिवारसँग चाहिँ उनको सम्बन्ध गाँसिएको छ, अब्राहमको परिवारसँग सम्बन्ध गाँसिएको छ। भनेको इच्छुक हृदय परमेश्वर जहिले पनि चाहनुहुन्छ, परमेश्वर हामीलाई कन्ट्रोल गर्न चाहनुहुन्न होइन, जहिले पनि हामीलाई चाहिँ उहाँले इन्भाइट गर्नुहुन्छ, तिमी यो गर्छौ त या यो गर्न तयार छौ, इन्भाइट गर्नुहुन्छ, तिमी आउँछौ त, तिमी जान्छौ त, यसरी चाहिँ परमेश्वरले सोध्नुहुन्छ, एउटा कन्ट्रोल गर्न चाहनुहुन्न, अधीन गरेर चाहिँ हामीलाई उहाँले चाहिँ एउटा भनौँ न, एउटा मालिकले दासलाई अधीन गरे जस्तो त्यो प्रकारले हामीलाई अधीन उहाँले गर्नुहुन्न। जहिले पनि स्वेच्छाको हृदय उहाँले चाहनुहुन्छ, किनभने त्यो बलियामा परमेश्वर जहिले पनि प्रसन्न हुनुहुन्छ। र चौथो नम्बरमा हामी पिताको इच्छालाई कसरी बुझ्न सक्छौँ भने परमेश्वरले जहिले पनि एउटा आज्ञाकारिताको जीवनद्वारा चाहिँ हाम्रो परिवारलाई आशिष दिन चाहनुहुन्छ, पारिवारिक आशिष है, परिवारलाई आशिषित बनाउन चाहनुहुन्छ। र यो इसाहको र रिबिकाको विवाहले चाहिँ एउटा मुक्तिको नै एउटा कथामा चाहिँ एउटा इम्प्याक्ट पारेको छ, यसले चाहिँ असर पारेको छ, किनभने रिबिका चाहिँ याकुबको आमा बन्नुहुन्छ, जसलाई परमेश्वरले पछि इजरायल नाम दिनुहुन्छ, र त्यही इजरायलकै घरानाबाट चाहिँ यीशु ख्रीष्ट मसीहाको रूपमा जन्मनुहुन्छ, र युसुफ र मरियमको कोखबाट चाहिँ यीशु ख्रीष्टको जन्म हुन्छ। यसरी चाहिँ रिबेकाको परिवार चाहिँ एउटा मुक्तिदाताको जन्म गराउने परिवार बन्यो।
यसरी चाहिँ एउटा त्यो आज्ञाकारी भएको कारणले गर्दाखेरि है अब रिबिका आशिषित किन भइन् भन्दाखेरि उनी पनि आज्ञाकारी भइन्, परमेश्वरले नै यो गर्नुभएको हो, यो अगुवाई सबै परमेश्वरबाट भएको हो भनेर इलिएजरको जुन कुराहरू थियो त्यो कुरालाई उनले मानेको थिइन्, उनको परिवारले मानेको थियो, विश्वास गरेको थियो। जसरी यहाँ परमेश्वरको दास अब्राहमको नोकरले चाहिँ आफ्नो यात्रा सफल भएको कुरा बताइसकेपछि चाहिँ उनलाई चाहिँ लाभन र बतुएलले जवाफ दिन्छन् है। अब बतुएल चाहिँ रिबेकाको बुवा हुनुहुन्छ, लाभन चाहिँ रिबेकाको दाजु हुनुहुन्छ। तर यसरी उनीहरूले के भन्छन् भने यो कुरा परमप्रभुबाट नै हुन आएको हो, हामी तिमीलाई खराब र असल केही भन्न सक्दैनौ, हेर रिबेका तिम्रै सामने छ, त्यसलाई लिएर जाऊ र परमप्रभुले भन्नुभयो जस्तै गरी त्यो तिम्रा मालिकका छोराको निम्ति पत्नी होस्। यसरी चाहिँ परमेश्वरको आज्ञा पालन गर्ने व्यक्ति चाहिँ आशिषित हुन्छ। रिबेकाले थाहा पाएकी थिइन् कि परमप्रभुले नै यो विवाहको लागि चाहिँ योजना गर्नुभएको छ र उनले परमेश्वरको योजनालाई मान्छिन्, स्वीकार गर्छिन्, विवाह गर्नुपर्ने रहेछ भन्ने कुरा थाहा पाउँछिन्। उनले परमेश्वरको आज्ञालाई चाहिँ खुसीले पालन गर्छिन्। उनको परिवार बतुएल र लाबानले पनि, उनको बुवा दाजुभाइहरूले पनि, उनको आमा सबैले परिवारले पनि मान्छन् यो कुरालाई। र यसरी परमेश्वरको आज्ञा पालन गरेको कारणले गर्दा इसाक र रिबेकाको विवाहको इच्छा पिताको इच्छा थियो, त्यो चाहिँ उनीहरूले पालन गरेको कारणले गर्दाखेरि चाहिँ त्यो होल फ्यामिली चाहिँ त्यो सम्पूर्ण परिवार चाहिँ आशिषित परिवार बन्यो, किनभने त्यही परिवारबाट नै यीशु ख्रीष्टको जन्म भयो र सारा संसारको मुक्तिदाताको यसरी चाहिँ जन्म भएको थियो रिबेकाकै वंशबाट, इसाकै वंशबाट। यसरी एउटा पुस्ताको आशिष परमेश्वरले दिनुभयो। तपाईँले गरेको आज्ञाकारी जीवनले, तपाईँले आज्ञा पालन गर्नुभएको जुन जीवन छ, त्यो आज्ञा पालनको जीवनले गर्दा तपाईँबाट जन्मने तपाईँका भावी पुस्ताहरू चाहिँ आशिषित हुन्छन् र उनीहरू पनि आज्ञाकारी हुन्छन्। यसरी चाहिँ एउटा जेनेरेसन टु जेनेरेसन आज्ञाकारिताको त्यो एउटा इम्पार्टेसन चाहिँ बगेर जान्छ, यो विश्वास हो हाम्रो। र तपाईँको आज्ञाकारिताले चाहिँ तपाईँको पुस्ताहरूलाई असर पारिराखेको हुन्छ। तपाईँ अनैज्ञाकारी बन्नुभयो, दुष्ट बन्नुभयो भने तपाईँबाट जन्मने पुस्ताहरू आशिषित हुँदैनन्। तपाईँ आज्ञाकारी हुनुभयो, परमेश्वरको इच्छा बुझौँ चल्नुभयो भने चाहिँ तपाईँकोबाट जन्मने पुस्ताहरू पनि आशिषित पुस्ता हुन्छन् र एउटा जेनेरेसनल ब्लेसिङ उनीहरूले पाउन सक्छन्। र यो कुरालाई चाहिँ हामी राम्रोसँग बुझ्नु जरुरी छ। र यो उत्पत्ति 24 अध्यायलाई चाहिँ हामीले बुझ्नु पर्दाखेरि चाहिँ जब रिबेकाले चाहिँ म जान्छु भनेको थिइन्, उनले चाहिँ आफ्नो विश्वासद्वारा चाहिँ आफ्नो भविष्यको आशिषको ढोका उनले खोलिन् होइन। यस कारणले गर्दा हामीले जहिले पनि परमेश्वरको इच्छालाई हामीले जानिसकेपछि त्यसलाई हामीले विश्वास साथ हामीले चाहिँ त्यसलाई चाहिँ हामीले शिरोपर गर्यौं र उहाँले भन्नुभएको कुरालाई हामीले राम्रोसँग मान्यौं भने चाहिँ हाम्रो भविष्यलाई चाहिँ हामीले आशिष तुलाउन सक्छौँ, हाम्रो जेनेरेसन पुस्ताहरूलाई चाहिँ आशिष तुलाउन सक्छौँ। र मुख्य कुरा हामीले बुझ्नुपर्ने पाँचवटा कुरा के छ भन्दाखेरि चाहिँ महत्वपूर्ण मुद्दाहरूमा चाहिँ प्रार्थना तपाईँले जहिले पनि डिसिजन लिनुभन्दा अगाडि गर्नुहोस् होइन, कुनै पनि महत्वपूर्ण निर्णय लिनुभन्दा अगाडि तपाईँले प्रार्थना गर्नुहोस्। दोस्रो नम्बरमा परमेश्वरको नदेखिने हातलाई जहिले पनि तपाईँले भरोसा गर्नुहोस्। तेस्रो नम्बरमा देखिने आँखाले देखिने सुन्दरता र बाहिरी रूप भन्दा पनि चरित्रलाई चाहिँ बढी महत्व दिनुहोस्, त्यसप्रति चाहिँ बढी आफूले विचार राख्नुहोस् होइन, अरूको पनि आफ्नो पनि। र चौथो नम्बरमा जहिले पनि परमेश्वरले जब तपाईँलाई बोलाउनुहुन्छ, बोलावट दिनुहुन्छ, त्यतिखेर यस मात्र भन्नुहोस्, हुन्छ मात्र भन्नुहोस्, हस मात्र भन्नुहोस्, अरू कुनै पनि कुराहरू दोहोरो कुराहरू नगर्नुहोस् होइन। परमेश्वरको कलिङलाई, बोलावटलाई जहिले पनि मान्नुहोस्। जसरी अब्राहमका दासले चाहिँ मलाई चाहिँ परमेश्वरले चाहिँ यो कनानी स्त्रीहरूसँग विवाह नगर्नु भन्नुभएको छ आफ्नो छोराको लागि चाहिँ, र तैँले चाहिँ मेरो कुटुम्बमा गएर विवाह गर्नको लागि पत्नी ल्याइदिनु मेरो छोराको लागि भनेर भनेको थिएँ होइन। अब परमेश्वरको इच्छा त्यो कलिङ जुन थियो विवाहको लागि, इसाकको लागि चाहिँ आफ्नै कुलकुटुम्बबाट विवाह गर्नुपर्ने कुरा, त्यो कलिङमा चाहिँ जहिले पनि अब्राहमले यस भने। कनानका मानिसहरू सायद हुनसक्छ त्यतिखेर त्यो देश पनि आशिषित देश थियो, परमेश्वरले एउटा प्राकृतिक रूपमा भनौँ एउटा आशिषित तुलाउनु भएको देश त्यो थियो र भन्छ दुध र मह बग्ने देश भन्छ कनान देशलाई। त्यो देशको श्रीमती या पत्नी चाहिँ मेरो छोराको लागि ठिक हुँदैन र परमेश्वर भनेर उनले कहिले पनि त्यसो भनेन। उनले चाहिँ परमेश्वरको इच्छा बुझ्यौँ, उहाँकै कुलकुटुम्ब माया विवाह गर्नुपर्छ भन्ने कुरालाई चाहिँ एस भनेको थिए, हुन्छ भनेको थिए। त्यही भएर तपाईँले पनि जहिले पनि परमेश्वरले कुनै पनि कुरामा बोलावट गर्नुहुन्छ, बोलाउनुहुन्छ भने हुन्छ भन्न सक्नुपर्छ। या उपवास बस्नु, तपाईँलाई परमेश्वरले बोलाउनु भयो, यति दिन उपवास बस्छ, एक दिन बस्छ, दुई दिन बस्छ, तिन दिन बस्छ, या 15 दिन बस्छ, 21 दिन बस्छ, या 40 दिन बस्छ, 50 दिन बस्छ, 7 दिन बस्छ, कसरी परमेश्वर बोल्नुहुन्छ तपाईँको जीवनमा होइन। त्यसरी उपवास बस्नु बोलावट गरिराख्नु भएको छ भने उपवास बसिहाल्नुहोस्, हुन्छ भन्नुहोस् होइन। अब प्रार्थना गरेर बोलाउनुहुन्छ भने प्रार्थना गर्नुहोस्,
वचन पढ्न प्रचार गर्न बोलाउनुहुन्छ नि प्रचार गर्नुहोस्, सुसमाचार प्रचार गर्न बोलाउनुहुन्छ नि सुसमाचार प्रचार गर्नुहोस्। यसरी जसरी जब परमेश्वर तपाईँलाई बोलावट दिनुहुन्छ जुन कुरामा त्यो चाहिँ तपाईँले गरिहाल्नुहोस्। र पाँचौं नम्बरमा पाँचौं पोइन्ट महत्वपूर्ण कुरा हामी बुझ्नुपर्ने कुरा के छ भने तपाईँको आज्ञाकारी जीवनले तपाईँको पुस्तालाई आशिषित तुलाउँछ। यो कुरालाई चाहिँ हामीले विचार गरौँ र हामीले समग्र रूपमा अब हामी कार्यक्रमको अन्तिम अन्तिममा आइसकेका छौँ। यो समग्र रूपमा हामीले चाहिँ उत्पत्ति 24 अध्यायबाट हामीले राम्रोसँग पिताको इच्छा के छ भनेर बुझ्नुपर्ने कुरा के छ भने हाम्रो जीवनमा चाहिँ हामीले चाहिँ परमेश्वरको योजनामा चाहिँ आफैलाई सरेन्डर गरेको उहाँ चाहनुहुन्छ। होइन, जसरी त्यो एलिएजरले परमेश्वरको इच्छामा या अब्राहमले परमेश्वरको इच्छामा दुवैजना व्यक्तिले अनि रिबेकाले पनि परमेश्वरको इच्छामा इसाकले पनि परमेश्वरको इच्छामा आफूलाई समर्पण गरेका थिए र यसरी चाहिँ इसाक रिबेकाको विवाह भयो र रिबेकालाई पनि इसाकले कहिले पनि देखेका थिएनन् तैपनि परमेश्वरलाई उनले ट्रस्ट गरे र रिबेका नै मेरो श्रीमतीको रूपमा मलाई परमेश्वरले दिनुभएको हो भनेर विश्वास गरे र पहिलो भेटमै उनीहरूको विवाह भयो र रिबेका पनि उहाँ 300-400 माइलको यात्रा उठबाट गरेर उनी पनि अनादेशसम्म आइन मेसोपोटामियाबाट। होइन, यसरी चाहिँ परमेश्वरको योजनालाई चाहिँ हामीले राम्रोसँग बुझेर र आफ्नो जीवनलाई सरेन्डर गर्यो भने चाहिँ परमेश्वरले हामीलाई आशिष दिनुहुन्छ। र अर्को कुरा चाहिँ परमेश्वरले नै सम्पूर्ण सम्बन्धहरूलाई चाहिँ एपोइन्ट गरेर राख्नुहुन्छ। होइन, एरेन्ज गरिदिनुहुन्छ तपाईँको विवाह हुनुपर्ने व्यक्तिहरू र अरू पनि कुराहरू हुन सक्छन्। र अलिकति विशेष गरी चाहिँ यो मुख्य उत्पत्ति 24 अध्याय चाहिँ विवाहको विषयमा केन्द्रित भएको कारणले गर्दाखेरि चाहिँ विवाहको कुरा या अरू सम्बन्धका कुराहरू वैवाहिक सम्बन्धका कुराहरूमा चाहिँ परमेश्वरले नै तपाईँको निम्ति चाहिँ एपोइन्ट गर्नुभएको व्यक्तिहरू दिनुहुन्छ र एरेन्ज गर्नुहुन्छ। विवाहको लागि जे जे कुरामा एरेन्ज हुनुपर्ने कुरा हो स्वर्गबाट त्यो कुरा पनि तपाईँको लागि परमेश्वरले एरेन्ज गरिदिनुहुन्छ, जसरी रिबेका र इसाकको लागि एरेन्ज भएको थियो। र यसरी चाहिँ हाम्रो भविष्यलाई चाहिँ उहाँको योजनामा हामीले समर्पित गर्यौँ भने आशिषित तुलाउन सक्छौ है। र अन्तिममा म तपाईँहरूलाई के भन्न चाहन्छु भने एउटा सर्ट एप्लिकेसन या उपयोगिता हामीले बुझ्नुपर्ने कुरा हामीले उपयोग गर्नुपर्ने कुरा हाम्रो जीवनमा के छ भने यदि तपाईँ विवाहको लागि पर्खदै हुनुहुन्छ प्रार्थना गर्दै हुनुहुन्छ भने धैर्य साथ कुरिराख्नु भएको छ भने परमेश्वरमा भरोसा गर्नुहोस् र तपाईँ आफ्नो भविष्यको लागि चाहिँ कन्फ्युज हुनुहुन्छ अलमलमा पर्नु भएको छ भने पहिले प्रार्थना गर्नुहोस् र आफ्नो जीवनमा नेक्स्ट स्टेप के गर्ने त के लिने त भन्ने कुरा तपाईँलाई अहिले त्यो डिसिजन लिन गाह्रो परिराखेको छ भने होइन कुनै पनि कुरामा यी दिनहरूमा त्यस्तो कुनै तपाईँले जीवनमा अनुभव गरिराख्नु भएको छ काम गर्ने ठाउँमा होस् या परिवारमा होस् या अरू कुनै कुरामा डिसिजन लिनुपर्ने कुरा के छ भने नेक्स्ट स्टेपको लागि यो स्टेप चालो कि नचालो के गरौँ त भन्ने कुरामा छ भने परमेश्वरको अगुवाईलाई खोज्नुहोस् र त्यो अगुवाईलाई एस भन्नुहोस् मान्नुहोस् र यसरी चाहिँ तपाईँले चाहिँ आशिष पाउनुहुनेछ परमेश्वरबाट। जसरी रिबेका इसाकले अब्राहमले एलिएजर यी सबै व्यक्तिहरूले आशिष पाए आफ्नो प्रार्थनाको उत्तर पाएर होइन त्यसरी चाहिँ अब यो कुरालाई चाहिँ हामीले राम्रोसँग बुझ्नु जरुरी छ कि हामी चाहिँ त्यसै आफ्नै इच्छामा होइन तर पिताको इच्छामा चाहिँ हिँड्नुपर्छ भन्ने कुराहरू है। हाम्रो कार्यक्रमको समय सकिसकेको छ। प्रिय श्रोता, यतिन्जेल कार्यक्रम सुनेर मलाई साथ दिनुभएको लागि धन्यवाद छ र म विश्वास गर्छु तपाईँ सबैजना आशिषित हुनुभएको छ। अर्को हप्ता पनि आइतबार यस समय म कार्यक्रम पिताको इच्छा लिएर तपाईँको अगाडि आउने नै छु। अबसम्म गुन्डिज एफएम रेडियो 105.1 मेगाहर्ज सुनिराख्नु होला। म चाहे बिदा हुन्छु। जय मसीह।

उहाँले थकितहरूलाई बल दिनुहुन्छ र कमजोरीहरूको शक्ति बढाइदिनुहुन्छ। युवक पनि दुर्बल र थकित हुन्छन् र जवान मानिसहरू थाकेर लोट्छन्। तर परम प्रभुको आशा गर्नेहरूको बल फेरि नयाँ हुनेछ। तिनीहरू गरूड चाहिँ माथि माथि उड्नेछन् र दगुरेर पनि तिनीहरू थाक्ने छैनन्। तिनीहरू हिँड्नेछन् तापनि मूर्छा पर्ने छैनन्। यसैया 40:29-31।

जय मसीह अनि न्यानो अभिवादन नमस्कार। म पास्टर प्रकाश रावत यहाँहरू सबैलाई गुड फ्रेन्ड कोरियामा हार्दिक स्वागत गर्दछु। नुनले आफ्नो स्वाद गुमायो भने त्यो केवल मानिसहरूको खुट्टाद्वारा कुल्चनका निम्ति मात्र योग्यको हुन्छ। आजको सन्देश कोरियाको वासन चर्चका आदरणीय पास्टर किम सङ छिपद्वारा हुनेछ र म त्यसलाई नेपाली भाषामा उल्था गर्दै प्रस्तुत गर्नेछु। आजको वचन सुन्न अघि आउनुहोस् एउटा सुन्दर कोरियाली गीत सुन्नेछौ।

0: आज हामी प्रकाश दुई अध्यायको एकदेखि सात पदसम्म हेर्नेछौ। आजको वचनको शीर्षक आफ्नो पहिलो प्रेम र जोशलाई जोगाई राखौ। भाग दुई।
1: हालेलुया। उरी सुगुवा हन्सेनल उरी चुनिमन भारामान बोसिल्कायो।
0: हालेलुया। के हाम्रा प्रभुले हाम्रो यो परिश्रम र समर्पणलाई केवल हेरेर मात्र बस्नु होला र?
1: माथेबोगम सिपचाङियो गाची इकेस्मिदा।
0: आज हामी प्रकाश दुई अध्यायको एकदेखि सात पदसम्म हेर्नेछौ। आजको वचनको शीर्षक आफ्नो पहिलो प्रेम

0: जसले यी सानाहरू मध्ये एउटालाई मेरो चेला मानेर एक कचौरो चिसो पानी मात्र भए पनि पिउन देला, साँच्चै म तिमीहरूलाई भन्दछु त्यसले आफ्नो इनाम कदापि गुमाउने छैन।
1: हालेलुया।여러분에게 하나님 주시는 하늘나라의 상급이 되시기를 주님의 이름으로 축복합니다.
0: 할렐루야. परमेश्वरले तपाईहरूलाई दिनुहुने स्वर्गको इनाम यही नै हुन सकोस् भनी प्रभुको नाममा आशिष दिदछु।
1: 어떤 일이 주님의 일일까요? 골로새서 3장 다음 장면에 말씀 한번 올려 주실까요?
0: 그것도 감 चाहिँ प्रभुको काम हो त। 골로새서 3 अध्यायको 23 पद 어르코 칸ड 스크린마 देखाइ दिनु हुन्छ कि?
1: 한 장면 넘겨주세요. 같이 읽습니다. 무슨 일을 하든지 사람에게 하듯 하지 말고 주님께 하듯 성실하게 하십시오.
0: 얼코 판나 पटाइ दिनुहोस्। 아우노호스 सँगै पढौ। तिमीहरू जे सुकै गर्छौ मानिसहरूका निम्ति जस्तो होइन तर प्रभुको निम्ति जस्तै तन मनले गर।
1: 할렐루야। 여러분은 주님에게 하늘 축복을 상으로 받게 될 것을 기억하십시오।
0: 할렐루야। तपाईहरूले प्रभुबाट स्वर्गको आशिष इनामको रूपमा पाउनुहुनेछ भन्ने कुरालाई सधैँ स्मरण गर्नुहोस्।
1: उरीका नामे इल토에 가서 일해요. 근데 남의 일을 하면서 그 사람의 일을 한다고 생각하지 말고 주님의 일을 한다고 생각하면서 일하라는 거예요.
0: 하미 어루 코시고 कार्यक्षेत्रमा गएर काम गर्छौ तर त्यसरी काम गर्दा त्यो मानिसको काम गरिरहेको छु भनी नसम्झि मैले त प्रभुको काम गरिरहेको छु भनी सम्झेर काम गर्नुहोस् भनिएको हो।
1: उरीका यांफा मानल सो धागल किउगो दोल्बोजानायो।
0: हामीले प्याज लसुन रोप्छौ अनि गाईबस्तु र कुखुराहरू पालन पोषण गर्छौ होइन र?
1: हनानिमुल विएसो इरान्दाको सेंगाके बोसेयो। हनानिमके दिसिके हागी विएसो नेगा इरान्दाको सेंगाके बोसेयो।
0: यो सबै काम मैले परमेश्वरका निम्ति गरिरहेको छु भनी सोच्नुहोस्। मैले उहाँलाई चढाउनका निम्ति यो सबै काम गरिरहेको छु भनी विचार गर्नुहोस्।
1: उल्माना किप्पुमुरो इरागेस्तो।
0: त्यसो सोच्दा हामी कति धेरै आनन्द र खुसीका साथ काम गर्नेछौ।
1: स्ट्राडी बारिउसुरा는 유명한 바이올린 제작자는요. 자신의 손을 이렇게 표현했어요.
0: 이스트라디 바리우스 भन्ने प्रसिद्ध भायोलिन निर्माताले आफ्नो हातको बारेमा यसरी व्यक्त गरेका थिए।
1: ने सोनुन हनानिमे सोनिद।
0: मेरो यो हात परमेश्वरको हात हो।
1: ने सोनुरो भायोलिनल मन्दुरोसो। हनानिमे जुइनगोङ्दोरेगे नोम्ग्योजुनिका। कदरी हनानिमुल चान्याङगानिका ने सोनुन हनानिमे सोनिदा।
0: मेरो हातले बनाएको भायोलिन जब परमेश्वरका जनहरूको हातमा पुग्दछ र तिनीहरूले त्यसद्वारा परमेश्वरको स्तुति प्रशंसा गर्दछन् तब मेरो यो हात साँच्चै नै परमेश्वरको हात बन्दछ।
1: नेगा भायोलिनल मन्दुरजिमान कदरी ख्योनुन कु भायोलिनन चान्याङुन नेगा हनानिमके ओल्योदिनगोना चिन्देगा अप्ता नाए दु सोनुन गोरुखान सोनिदा हनानिम नारु गोरुखान दोगुरो स्कुगो इत्ता। हालेलुया।
0: मैले भायोलिन मात्र बनाएको भए पनि तिनीहरूले बजाउने त्यो धुन र प्रशंसा मैले नै परमेश्वरमा चढाएको सरह हो। मेरा यी दुई हातहरू पवित्र हात हुन्। परमेश्वरले मलाई एउटा पवित्र साधनको रूपमा प्रयोग गरिरहनु भएको छ। हालेलुया।
1: हनानिमे इरुमुरो मन्दुरोकी तेमुनियो।
0: किनभने यो सबै उहाँले परमेश्वरको नाममा निर्माण गर्नुभएको थियो।
1: उरीका उम्सिकल भिजोसो गाजोङ मोदुन इदिरेगे नानुजी अनायो।
0: हामीले खाना पकाएर आफ्नो परिवारका सबै सदस्यहरूलाई बाँड्छौ होइन र?
1: उरीका छिमेकीहरूलेगे उम्सिकल भिजोसो नानुजी अनायो।
0: हामीले आफ्ना छिमेकी वा साथीभाइहरूलाई खाना बनाएर बाँड्छौ नि।
1: उत्तम माहमुर भिजोया देयो जुनिमुल देआनुमा।
0: त्यो खाना कस्तो हृदयले बनाउनु पर्छ त? प्रभुलाई टक्र्याउने जस्तो हृदयले।
1: नेगा गन्चुकुल हान्दागो छबायो। नेगा ओनु हान जिबुल गन्चुकेसो कु जिबी आरुमदाउन दोंसानि देदोरोक जियोद्रिन्दागो सेंगाके바요।
0: मानौ मैले घर निर्माणको काम गरिरहेको छु। मैले एउटा घर बनाएर त्यसलाई एउटा सुन्दर बगैंचा जस्तो बनाइदिने सोच विचार गर्दैछु।
1: कुरन्दे कु गाजोङ्ल विए सेंगाकानन कु जुङसिमुल नमोसोसो हनानिमी कु जिबेसो साशिन्दागो सेंगाकामे कु जिबुल चिन्दुन गयो।
0: तर त्यो परिवारको हित सोच्ने कुरा भन्दा पनि माथि उठेर स्वयं परमेश्वर नै त्यो घरमा बस्नु हुनेछ भनी सम्झेर त्यो घरको निर्माण गर्ने हो।
1: 교회 안에서 어떤 봉사를 할지라도 사람들이 보라고 하는 게 아니라 하나님만 바라보면서 하나님을 위해서 일하시기를 주님의 이름으로 축복합니다.
0: 멀리 밑에 तपाईको जुनसुकै सेवा गरे तापनि मानिसहरूलाई देखाउनको निम्ति होइन तर केवल परमेश्वरलाई मात्र हेर्दै उहाँकै निम्ति सेवा गर्नु।

हाम्रो सेवकाई र दैनिक जीवन तब मात्र आशिषमय बन्छ जब हामी जेसुकै गर्छौ, मानिसका निम्ति जस्तो होइन तर प्रभुका निम्ति जस्तै तनमनले गर्छौ। तर यदि हामीले आफ्नो जीवनको केन्द्र अर्थात यीशु ख्रीष्ट प्रतिको पहिलो प्रेमलाई गुमायौ भने हाम्रा ठूला ठूला राम्रा भवन र कडा परिश्रम पनि केवल भग्नावशेष र चिसो कोइला जस्तो अर्थहीन बन्न पुग्छन्। 8,70,00,000 जनसंख्या भएको समृद्ध टर्की देशबाट आज सुसमाचारको समाधान हटाइनु र त्यहाँ केवल 0.001% मात्र विश्वासी बाँकी रहनु हाम्रो निम्ति ठूलो चेतावनी हो। यदि हामी भित्र पनि पहिलो प्रेम सेलाएर गयो, मण्डलीमा केवल आलोचना र चिसो शब्दहरू मात्र बाँकी रहे भने हाम्रो अवस्था पनि त्यस्तै हुन सक्छ। त्यसैले आउनुहोस् आज हामी आफ्नो हृदयलाई जाँचौं, कति हाम्रो विश्वास पनि रीतिरिवाजमा मात्र सीमित भएको छैन। आफ्नो पहिलो विश्वास र पहिलो जोशलाई फेरि बगालौं ताकि हाम्रो मण्डली र परिवार स्वाद गुमाएको नुन र निभेको कोइला जस्तो नभई ख्रीष्टको जीवित सुगन्ध बनिरहन सकोस्। आमेन। यो कार्यक्रम द लभ सर्चद्वारा सञ्चालित गुड फ्रेन्ड कोरिया हो। यदि तपाईँहरूसँग कुनै सल्लाह, सुझाव वा प्रतिक्रिया छन् भने हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। सम्पर्क फोन नम्बर 97453450 45, 97453450 45। साथै हरेक शनिबार 10 बजे शुरू हुने हाम्रो साप्ताहिक संगतिमा सम्पूर्ण मण्डली परिवार तपाईँहरू सबैलाई हार्दिक स्वागत गर्दछ। परमेश्वरको अनुग्रह र शान्ति तपाईँहरू सबैमा प्रशस्त होस्। आजका लागि यति नै, अर्को हप्ता फेरि भेटौँला। जय मसीह, साथै नमस्कार।

जयमसी नमस्कार, साथै हार्दिक स्वागत गर्न चाहन्छु र म ज्ञान तपाईँहरूको बीचमा आज पनि अन्तर्विन्तीसँग सम्बन्धित कुराकानी गर्नको निम्ति आएकी छु। आशा छ तपाईँहरू सबैजना चाहिँ आरामै हुनुहुन्छ। र यो समय एउटा प्रश्न गर्न मन लाग्यो मलाई, तपाईँहरूको जीवनमा चुनौती के छ भनेर मैले सोधेँ भने थुप्रै चुनौती छ होला है। हुन त फेरि मेरो जीवनमा त चुनौती नै छैन भन्ने व्यक्तिहरू पनि हुनुहुन्छ होला। समस्या आयो भने नै चुनौती हुने हो, कुनै पनि कुराको उपाय अथवा समाधान देखेन भने नै चुनौती हुने हो, गाह्रो भयो भने नै चुनौती हुने हो होइन। कतिजनाले फेरि एउटै कुरालाई पनि फरक तरिकाले हेर्नुहुन्छ कि, कसैलाई त्यो चुनौती लाग्छ कसैलाई त्यो चुनौती लाग्दैन होइन। र पनि चुनौती भनेको चुनौती नै हो, तर चुनौती मात्रै हाम्रो जीवनमा छैन है। यसको एउटा उदाहरण समाधान के छ भन्दाखेरि चाहिँ, चुनौतीलाई पनि समाधान गर्ने अथवा त्यो चुनौती आउन नदिने कुरा चाहिँ परमेश्वरसँगको प्रार्थना हो होइन। प्रार्थनाद्वारा चाहिँ सबै कुराहरू चाहिँ समाधान हुन्छ। त्यो कारणले गर्दा चाहिँ प्रार्थना गर्नु एकदमै आवश्यक छ। प्रार्थना नै हाम्रो हतियार हो भन्न चाहन्छु। र चुनौती त थुप्रै आइ नै रहन्छन् होला, तर तपाईँले त्यसलाई के रूपमा लिनुहुन्छ होइन, म बनिँदैछु यो ठिकै छ म गर्छु भन्ने हिसाबले लिनुहुन्छ कि अथवा चुनौती रहेछ भनेर बस्नुहुन्छ होइन। त्यो चाहिँ एकदमै महत्वपूर्ण कुरा हो। म तपाईँहरूलाई उत्साह दिन चाहन्छु, चुनौती हरेकको जीवनमा छ। कतिजनाले त्यसलाई थाहा गरेर परमेश्वरको सामु लिएर जानु भएको छ र निस्किनु भएको छ, कतिजनाले चाहिँ फेरि अन्तै लिएर जानु भएको छ होइन, जहाँ लानुपर्ने हो नि त्यहाँ नलगिकन अन्तै लिएर जानु भएको छ, अनि चुनौतीमाथि चुनौती थपिएको पनि कतिपटक छ। कतिजनालाई भनिन्छ नि होइन, कतिवटा कुराहरूमा कस्तो गाह्रो भएको उसलाई, उसले त गर्नै सकेन, उसलाई त एकदमै गाह्रो भयो भन्छौ हामी। कतिपटक हामीले चाहिँ हाम्रो चुनौतीहरू लिएर जाने ठाउँ पनि थाहा गर्नुपर्छ। त्यो ठाउँ चाहिँ परमेश्वरमा नै हो, तर तपाईँ र मैले चाहिँ यो कुरालाई बुझ्नुपर्छ, परमेश्वरमा असम्भव भन्ने कुरा के

पनि छैन। परमेश्वरजी सम्भवको परमेश्वर हुनुहुन्छ र प्रार्थना गर्ने व्यक्ति हामी बन्नुपर्छ। धेरै ठूलो कुरा पनि होइन र सजिलो कुरा पनि होइन प्रार्थना भन्ने कुरा, होइन? कतिपटक हामी प्रार्थनै गर्न सक्दैनौ नि, होइन? कतिपटक चाहिँ प्रार्थना गरेर हुन्छ र भन्ने गर्छौ। प्रार्थना पनि हामीले चाहिँ फरक फरक प्रकारले, जस्तो होइन, तपाईँको परिस्थिति अनुसार तपाईँले उपवास बसेर हुन्छ कि आफूभन्दा अग्रजहरूलाई आफ्नो प्रार्थनाका चुनौतीका विषयहरू सेयर गरेर हुन्छ कि कसरी हुन्छ, त्यहाँबाट बाहिर निस्कने प्रयास गर्नुपर्छ र परमेश्वरले तपाईँलाई त्यो चुनौतीबाट निस्किनमा सहायता गर्नुहुन्छ। यो चुनौतीमा चाहिँ जे पनि हुन सक्छ, पढाइका कुरा हुन सक्छन्, कामका कुरा हुन सक्छन्, सम्बन्धका कुराहरू हुन सक्छन्, रोग बिमारका कुराहरू हुन सक्छन्, अप्ठ्यारो अपुगका कुराहरू हुन सक्छन्, होइन? कहिलेकाहीँ त प्रशस्ततामा पनि चुनौती आउन सक्छ। सबै कुरा भएको जस्तो देखिने तर केही नभएको जस्तो पनि हुन सक्छ। जे होस्, जस्तो सुकै चुनौतीमा तपाईँ हुनुहुन्छ, तपाईँलाई जुन सुकै कुरामाथि चाहिँ चुनौती हो मेरो लागि भन्ने लागिरहेको छ, तपाईँले चाहिँ परमेश्वरसँग प्रार्थना गर्नुहोस् भन्ने उत्साह दिँदै तपाईँहरूबाट बिदा हुन चाहन्छु।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत छ कार्यक्रम आदम एण्ड ईभ को पुनः प्रसारण।
2: जयमिति साथै हार्दिक स्वागत गर्न चाहन्छु। गुड न्यूज एफएम ट्युन गरेर बस्नुभएका सम्पूर्ण प्यारा श्रोता मित्रमाझ कार्यक्रम आदम ईभ लिएर आएको छु। आज बिहिबार हामी 12 बजेदेखि 1 बजेसम्म यो कार्यक्रममा रहनेछौ। वैवाहिक सम्बन्धका कुराहरू गर्छौं किनभने सम्बन्ध सुदृढ र बलियो हुनुपर्छ भन्ने नै हाम्रो तर्क हो र बाइबलले पनि हामीलाई त्यसरी नै सिकाएको छ। र हामी एक घण्टाको अवधिभरि निकै मिठा मिठा भजनहरू पनि लिएर आएका छौं। प्राविधिक मित्र शरद राजवंशीज्यूलाई धन्यवाद दिन चाहन्छु। शुरूआतमा राजेश खालिङले गाउनुभएको निकै नै मिठो गीत राख्छु, त्यसपछि म आउने नै छु।

संसार यो जब छोडी जान्छ मुकुट महिमाको लाउँछु निकै नै अर्थपूर्ण भजन हामीले सुन्यौँ श्रोताभित्र। यो वैवाहिक सम्बन्धको भजनको नभए पनि विवाहको भजन नभए पनि निकै नै मिठो भजन छ, हामी ख्रिस्टीय भजनमा पनि पाउँछौँ यो। र आज हामी सम्बन्धको कुरा गर्ने क्रममा छौँ र विवाह चाहिँ परमेश्वरले किन राख्नुभयो, तपाईँ र मेरो बीचमा, मानिसको बीचमा, मानिस एक्लो एक्लै बस्दा पनि त हुन्थ्यो, वैवाहिक सम्बन्ध किन जोड्नुभयो भन्ने एउटा प्रश्न पनि आउँछ। अनि यसको लागि चाहिँ हामी तपाईँ मिलेर अदनको बगैँचामा पुग्नुपर्छ। अदनको बगैँचाको शुरूआती दिनहरूमा हवा र आदमलाई परमेश्वरले मराउनुभयो, आदमलाई जसरी मराउनु भएको थियो अनि आदम एक्लै देखेर परमेश्वरले साथी बनाउनु भयो, सहयोगी भनेर भनिएको छ त्यहाँ, सहयोगी बनाउनु भयो। अनि परमेश्वरको उद्देश्य ठूलो थियो अनि परमेश्वरले चाहिँ त्यहाँ संगति गर्न आउनुहुन्थ्यो अदनको बगैँचामा मानिससँग, परमेश्वर आफै आएर चाहिँ संगति गर्नुहुन्थ्यो। तर त्यो सम्बन्ध कतिखेर टुट्यो भन्दाखेरि जब उनीहरूले पाप गरे। त्यसैले रोमीको पुस्तकले पनि भन्दछ सबैले पाप गरेका छन् परमेश्वरको महिमा रहित भएका छन्। आज कति मानिसहरूलाई हामीले तिमी पापी छौ भन्दा स्वीकार योग्य हुँदैन, तर परमेश्वरको वचनलाई हामीले विश्वास गर्ने भएको हुनाले बाइबलमा चाहिँ रोमीको पुस्तकमा त्यो भनिएको छ। त्यो कारण चाहिँ हामीले सम्बन्ध परमेश्वरसँग टुटाएको चाहिँ हाम्रा पुर्खाले अदनको बगैँचामा नै हो। त्यतिखेर वैवाहिक सम्बन्धमा जोड्दाखेरि एकैचोटि बनाउनु त भएन, पक्कै पनि पहिले आदमलाई बनाउनु भयो अनि आदमलाई यसो हेर्नुभयो, उसलाई सहयोगीको खाँचो छ भनेर परमेश्वरले प्रेम गरेर दयापूर्वक फेरि स्त्रीलाई बनाउनु भएको छ र एकअर्का सहयोगीको रूपमा भन्दैमा श्रीमानले श्रीमतीप्रति प्रभुत्व जनाउने भन्ने कुरा चाहिँ परमेश्वरले राख्नुभएको छैन, सबैलाई उहाँले समान व्यवहार गर्नुहुन्छ, तर पनि सम्बन्ध चाहिँ राम्रो हुनुपर्छ भन्ने कुरा हो। र आज विवाह किन हुँदैछ हाम्रो भनेर बुझ्नुपर्छ। जस्तै तपाईँ वैवाहिक सम्बन्धको लागि योग्य हुनुहुन्छ, प्रार्थना गर्दै हुनुहुन्छ भन्दाखेरि अब म विवाह के को लागि गर्दैछु, म एउटा इसाई हुँ, परमेश्वरलाई विश्वास गर्ने असल विश्वासी हुँ भने मेरो विवाह अब के को लागि हुनुपर्छ भन्ने कुरा तपाईँले जान्नुपर्छ। तपाईँ कसैको करकापमा अथवा समाजलाई देखाउनको लागि, रवाफिलो बन्नको निम्ति, अथवा तपाईँ प्रगति उन्नतिमा जानको निम्ति, सांसारिक धन मान इज्जत आर्जन गर्नको निम्ति विवाह गर्दै हुनुहुन्छ भनेदेखि चाहिँ त्यो चाहिँ अब अलग कुरो हो, होइन, जुनले जीवन पाउँदैन, जीवन छैन भनेर हामी भन्छौं। र त्यसैले गर्दा हामीले यो बुझ्नुपर्छ कि विवाह चाहिँ परमेश्वरले बनाउनु भएको एउटा सुन्दर करार हो, जहाँ चाहिँ हामी रहनुपर्छ अनुशासनमा, परमेश्वरको अनुशासन भन्ने कुरा नै आउँछ। विवाहको उद्देश्य समस्या रहित परिवार बनाउनु पनि होइन। समस्या रहित घर यो दुनियाँमा कसैको पनि छैन। यदि कसैले मेरो परिवारमा अहिलेसम्म पनि पति पत्नी बीच कुनै तनाव छैन भन्छ भने यो चाहिँ एउटा ठिक कुरो होइन, कि त यो मानिसले ढाँटेको हो भने जस्तो हामीलाई लाग्दछ। र त्यसैले गर्दाखेरि चाहिँ सम्बन्धमा जसरी हवा र आदमले चाहिँ परमेश्वरसँग सम्बन्ध टुटाइसकेपछि येशु ख्रीष्टले त्यो बीचको छेकिएको पर्दा चाहिँ उघार दिनुभएको थियो, जस्तै पवित्र स्थान, महापवित्र स्थान, भेट हुने पाल भन्ने कुराहरू हामीले गर्छौं नि सदा प्रस्थानको पुस्तकमा, लेवीको पुस्तकमा। त्यो चाहिँ कस्तो हो भन्दाखेरि चाहिँ महापवित्र स्थान परमेश्वरको विराजमान, होइन, परमेश्वरको उपस्थिति करुबहरूमाथि, अनि फेरि पवित्र स्थानमा चाहिँ पुजारीले गर्नुपर्ने कर्तव्यहरू, अनि बाहिर फेरि भेट हुने पालमा पनि हामीले मूसाको व्यवस्थामा हेर्यौँ भनेदेखि चाहिँ पुरानो समयमा त्यहाँ आफ्नो पाप हरण गर्नको निम्ति त्यहाँ बलि गरिन्थ्यो अनि त्यहाँका कोइलाहरू लगेर, होइन, सुनको धुपौरोमा हालेर महापवित्र स्थानमा चाहिँ एउटा धुवाँले भरिपूर्ण बनाएर परमेश्वरलाई महिमा रहित, महिमामय बनाउने, होइन, परमेश्वरको महिमा गर्ने उद्देश्य परमेश्वरले राख्नुभएको थियो। त्यो कुराले चाहिँ पूर्ण रूपमा व्यवस्थाले चाहिँ मुक्ति नदिने भएको हुनाले उहाँले येशु ख्रीष्ट पठाउने झल्को चाहिँ हामीलाई पुरानो नियमदेखि नै दिनुभएको थियो। त्यसैले गर्दाखेरि प्रभु येशु ख्रीष्ट जन्मनु भएपछि, जस्तै हामीले मृत्यु हुँदै गर्दाको कुरा सम्झिँदाखेरि, जब प्रभुले अब सिद्धियो भनेर कलवरी क्रुसमा भन्नुभयो, त्यतिखेर मन्दिरको पर्दा टुप्पोदेखि फेससम्म च्यातिएर दुई भाग भयो भनेर भनिएको छ। त्यसैले के हामी बुझ्छौं भन्दाखेरि चाहिँ हवा र आदमले टुटाएको परमेश्वरसँगको सम्बन्धलाई प्रभु येशु ख्रीष्टले चाहिँ फेरि पनि जोडिदिनु भएको छ अनि भनिएको छ, त्यतिखेर घुम्टो नउठाइकन चाहिँ मुसा बोल्दथे, सिनाई पर्वतमा जाँदथे, उसले जुन दश आज्ञा पनि पायो अनि मानिसहरूको मासमा आउँदाखेरि चाहिँ उसले घुम्टो लागेको हुनुपर्ने, किनभने परमेश्वरको ज्योतिले यति बोलेको हुन्थ्यो कि मुसा, अनि फेरि अब चाहिँ घुम्टो उठाइएको बनाउन चाहिँ ख्रीष्ट आउनुभएको। त्यसैले यसरी अर्को कुरो पनि के भनिएको छ भन्दाखेरि, अब जति मरे नि पुरानो समयमा ती मानिसहरू पनि प्रभुको आगमनको लागि पर्खिरहेका छन्, तर हामी बिना उनीहरू चाहिँ
अपूर्ण होस् भनेर नै परमेश्वरले हामीमा एउटा असल व्यवस्था गर्नुभयो भनेर भनिदिनुभयो। किनभने हामी बिना चाहिँ हामीले चाहिँ हाम्रो जेनेरेसनले चाहिँ अब प्रभु येशू ख्रिस्टलाई विश्वास गर्ने होइन, पुरानो समयका सबै कुराहरू त छोड भनेर परमेश्वरले भन्नुभएको छ। व्यवस्थाका कुराहरू यथावत छन् पनि, तर बलिदान गर्ने कुराहरू चाहिँ परमेश्वरले मेटाएर प्रभु येशू ख्रिस्ट आफै बलि हुनुभएको छ। र कस्तो सजिलो छ नि त अहिले हामीले विश्वास गर्नु, प्रभुलाई विश्वास गरेर हाम्रो मन तनले चाहिँ उहाँलाई महिमा दिए चाहिँ ठिक हो। जस्तै हामीले वैवाहिक सम्बन्धमा होस् अथवा परमेश्वरसँगको सम्बन्ध होस्, मुख्य त यही कुरा आउँछ कि परमेश्वरसँग हाम्रो सम्बन्ध बलियो हो भने बाँकी सम्बन्धहरू चाहिँ आफै मिल्नेछन् भन्ने कुरा हामी जान्दछौं। र यो सम्बन्ध असल बनाउनको निम्ति परमेश्वरले तपाईँ र मलाई पुरानो जीवन जिउनु हुँदैन, नयाँ जीवन जिउनुपर्छ भनेर भनिएको छ। आज म किन यो कुराहरू भन्दैछु भन्दाखेरि चाहिँ नयाँ हामी बनिएका छैन भने त्यो पुरुष श्रीमान बनिएर मात्रै पनि काम छैन, स्त्री चाहिँ श्रीमतीको ओहदा लिएर मात्रै काम छैन, उसमा ख्रिस्टको बास हुनुपर्छ। किनभने कोरिन्थीको पुस्तकले भन्दछ तिमीहरू पवित्र आत्माको मन्दिर हो, म तिमीहरूको हृदयमा बास गर्छु भनेर तीन अध्यायको १६ पदमा भन्नुभयो। त्यसरी नै आज तपाईँ र मैले पनि प्रभुलाई साथमा लिएका छैन भने हाम्रो जीवन रित्तो नै छ। आज हामी इसाई भन्छौं, संगति जान्छौं, बाइबल पढ्छौं, तर पनि हाम्रो हृदय चाहिँ कसलाई दिएका छौं भन्ने कुरा महत्वपूर्ण हो। त्यसैले श्रीमान श्रीमती पनि दुवैजना प्रभुमा लोयल होइन, एकदम नम्र, किनभने परमेश्वरले भन्नुभएको छ नम्र र चूर्ण हृदयकोमा म बास गर्छु। त्यसैले नयाँहरू बन्नुपर्छ हामी। आजसम्म पुरानो छौं होइन, अनि हामीले पुरानो मनुष्यत्व पुराना पापहरू बोकेकै छौं भने चाहिँ राम्रो हुँदैन। हामी नयाँ बन्नुपर्छ। जस्तै मैले योहन्नाको पुस्तक तीन अध्यायमा निकोदेमसको विषयमा पनि कति समय कुरा गर्ने गर्छु कार्यक्रमहरूमा। निकोदेमसलाई पनि प्रभु येशूले भन्नुभयो तिमी नयाँ गरी जन्मनुपर्छ, पानी र आत्माले जो जन्मदैन उसले चाहिँ परमेश्वरको राज्यलाई देख्न सक्दैन भनेर प्रभुले भन्नुभयो। किन त्यति महान व्यक्तिलाई त्यसो भन्नुभयो? निकोदेमस त यहुदीहरूका शासक थिए, निकोदेमसमा सबै व्यवस्थाका पुस्तकहरूलाई पढ्न आउँथ्यो, तर पनि किन प्रभुले भन्नुभयो तिमीलाई नयाँ गरी जन्मन आवश्यक छ भन्दाखेरि चाहिँ आज निकोदेमसले के रिप्रेजेन्ट गर्छ भने हामी संसारका मानिसहरूलाई, आज हामी शरीरमा जे छौं तर हामीले नयाँ जीवन बत्तीसमाद्वारा नयाँ जीवन नपाउँदासम्म ख्रिष्टको हुन सक्दैनौ भन्ने कुरा चाहिँ परमेश्वरको राज्यको हुन सक्दैनौ भन्ने कुरा हामीलाई यसले बताउँछ। त्यसै नै नयाँ हुने क्रममा हाम्रो जीवन अगाडि बढ़िरहेको छ। जस्तै आज पुरानो छौं भने परिवर्तन भइहाल्नुपर्छ, अनि नयाँ हुँदै हुँदै हुँदै नयाँपनमा मिठास छ श्रोता। जब हामी नयाँ हुन्छौं नि, तपाईँ नयाँ भएर बाइबल पढ्नुहोस्, धेरै समय परमेश्वरसँग बिताउन थाल्नुहोस् न, तपाईँको जीवनै कति मिठो हुन थाल्छ। त्यसैले गर्दा आज यो बाइबल पढ्न मन नलाग्नु, संगति गर्दाखेरि क्वायर ग्रुपले गीत गाउँदासम्म भित्र बस्ने अनि वचन आइसकेपछि बाहिर जाने, यो चाहिँ के हो भन्दाखेरि जबसम्म ख्रिस्टको प्रेमले उसलाई छोएको हुँदैन, ख्रिस्टलाई उसको हृदयमा राखेको हुँदैन, त्यस्ता व्यक्तिहरूले चाहिँ वचनमा पनि ध्यान हुँदैन होइन, सबै कुराहरू चाहिँ हामीले अलिकति इग्नोर गरिरहेका हुन्छौं। त्यसैले आज हामी त्यस्ता मानिसहरू होइनौ। हामीलाई परमेश्वरले स्वतन्त्र दिनुभयो, तर पापबाट स्वतन्त्रता दिनुभएको, तर हामीलाई फटाई गर्नको निम्ति पाप काम गर्नको निम्ति स्वतन्त्र दिनुभएको होइन। म ख्रिस्टमा पनि जाँदै यता मेरो शारीरिक कुराहरू पनि कन्टिन्युटी दिन्छु भन्ने कुरा चाहिँ हामीले पक्कै पनि पाउँदैनौ। कार्यक्रम आगामीमा यस्ता थुप्रै कुराहरू म गर्नेछु। अहिले भने एउटा निकै नै मिठो गीत सुनाउँछु, त्यसपछि म आउनेछु।

श्रोता मित्र, हामीले एक कार्यक्रम आगामीमा एडियन देवानले गाउनुभएको यसको हात निकै नै मिठो गीत सुनेका छौ र सम्बन्धका कुराहरू गर्ने क्रममा कसैले भनेका छन् सम्बन्ध एउटा डोरी हो, मायाले ताने जिन्दगीभर टिक्छ, स्वार्थले ताने कहिले टुट्छ पत्तो हुँदैन भनेर भनिएको छ। त्यसैले सम्बन्धलाई चाहिँ एउटा मायाले जीवनभर साथ दिने हुनुपर्छ। एपीजीको पुस्तकले जसरी भन्दछ, श्रीमानले श्रीमतीलाई प्रेम गर्ने र श्रीमतीले श्रीमानको आदर गर्ने भन्ने कुराहरू छन्। किनभने ख्रिस चाहिँ मण्डलीको शिर हुनुहुन्छ अनि पत्नीको शिर चाहिँ पति हो भनेर भनिएको छ। वचनले भनिसकेपछि हामीले मान्नै पर्छ। जस्तै कतिजनाले चाहिँ होइन, श्रीमान भन्दा म चाहिँ अलिकति योग्य हुँ, श्रीमान भन्दा म अलिकति एजुकेसन मेरो बढी छ, ज्ञान गुण पनि बढी छ भन्नु होला, तर त्यसरी मिल्दैन। किनभने परमेश्वरले चाहिँ ख्रिस्टलाई शिर बनाउनु भयो मण्डलीको, अनि पत्नीको शिर पतिलाई बनाउनु भएको छ। र यसरी सम्बन्ध राम्रो बनाउनको निम्ति, परमेश्वरसँग सम्बन्ध गाँसिरहनको निम्ति चाहिँ हामी प्रत्येक व्यक्ति नै आफ्नो आफ्नो क्षेत्रबाट बलियो हुनुपर्छ। श्रीमानले बत्तीसमा लिइदिएर श्रीमानले नै सबै कुरा गरिदिएर श्रीमतीले मुक्ति पाउने हुँदैन भनेर भनिएको छ। वचनले भन्छ, अमिलो अंगुर खाने बुबा दाँत कुडिने छोराछोरी हुँदैन, जसले पाप गर्छ त्यो मर्छ भनेर भनिएको छ। त्यसैले आज हामी नमर्नको निम्ति हामीले नयाँ जीवन पाएका छौं, अनि नयाँ जीवन पाएको मान्छे चाहिँ पुरानो मनुष्यत्वलाई हटाएको हुनुपर्छ। परमेश्वरले चुनिएको व्यक्ति बन्न सबैलाई मनपर्छ। जस्तै मलाई परमेश्वरले जुन वरदान दिनुभयो मलाई खुसी लाग्छ, अनि मलाई परमेश्वरले चुन्नुभएको मलाई कन्फिडेन्टका साथ भन्नु सक्छु उहाँले मलाई उहाँको राज्यको निम्ति काम गर्नको लागि खटाउनु भएको। तपाईँलाई जुन वरदान दिनुभएको छ तपाईँ पनि परमेश्वरको राज्यको निम्ति लालायित हुनुहोस्। मैले यो यो काम गर्न सक्छु भनेर परमेश्वरसँग तपाईँले प्रार्थनामा माग्नुहोस्, अनि उहाँको वरदानलाई चाहिँ बल्लो बनाउनको निम्ति हामी अगाडि बढ्नुपर्छ। पक्कै पनि हुन त हामीले 100% दिन नसकौंला, तर पनि परमेश्वर अनुग्रही हुनुहुन्छ, क्षमा पनि गर्नुहुन्छ। आफ्नो छोराछोरीहरूले कहिलेकाहीँ भूल गल्ती गर्दै अगाडि बढ्छन् होइन, ती कुराहरूलाई पनि माफ गर्दै अनुग्रह गर्दै हामीलाई डोर्याइ नै रहनु भएको छ अहिलेसम्म। जस्तै मूसाका कुराहरू गर्दाखेरि चाहिँ मूसालाई कतिपय अवस्थामा परमेश्वरले प्रेम गरेर चुन्नुभयो होइन, चुन्दाखेरि झनै झनै उहाँ कुनै समयमा हिँड्दै गर्दाखेरि परमेश्वरले उसलाई मार्न पनि खोज्नु भएको छ एक ठाउँमा होइन। यो चाहिँ मूसाको आफ्नै कारणले गर्दा हो। जस्तै मूसालाई चाहिँ को समयमा फारो राजाले चाहिँ त्यो बालबच्चाहरू मार्ने त्यहाँ अभियानहरूले चलाएको थियो, त्यो समयमा नै फेरि मूसालाई चाहिँ आफ्नै आमाले कुसको टोकरीमा हालेर बगाइरहँदाखेरि चाहिँ फारोको छोरीले भेटेर मूसालाई फारो दरबारमा नै पुर्याउँछन्। परमेश्वरले को कस्तो महिमा, परमेश्वरको कस्तो योजना छ होइन, एउटा साधारण व्यक्तिलाई चुनेर दरबारसम्म पुर्याउने, अनि जबकि ती बालकहरू मारिरहेको समयमा होइन मूसालाई चुन्नुभएको थियो। अनि पछि इजरायलीहरूलाई लिडिङ गर्नको निम्ति परमेश्वरले फेरि पनि मूसालाई हराउनु भयो, अनि मूसाले भने म त बोल्न पनि भगभगे गर्छु। आज कति मानिसहरू बोल्दाखेरि स्पष्ट बोल्न सक्दैनन्, भगभग गर्छन् होइन, उनीहरूको जन्म नै त्यसरी भएको हुन्छ, त्यो चाहिँ कुनै शारीरिक कारणहरू हुनसक्छ। र मूसा पनि त्यस्तै थिइन्, मूसाले के भन्यो भने म सक्दिनँ डोर्याउनु, अनि परमेश्वरले भन्नुभयो त किन डराउँछस्, हारून छ नि त तेरो साथमा होइन, मैले तेरो साथमा हारूनलाई राखिदिएको छु, तिमीहरू दुवैजना मिलेर इजरायलीहरूलाई डोर्याउनुपर्छ भन्ने पनि दिनुभयो। अनि मूसाले एक दिन आफ्ना हिब्रू दाजुहरूलाई चाहिँ मिस्रीले कुटिरहेको देख्दाखेरि उसले गएर त्यो व्यक्तिको हत्या गर्छ होइन, एकजना व्यक्तिको हत्या गरिसकेपछि उसले माटोमा पुरपार गर्छ। त्यसपछि फेरि अर्को समयमा चाहिँ उसले त्यो कुरा थाहा पाउलान् भनेर मिध्यानतिर भागेर पनि जान्छन् हो। मिध्यानमा जाँदाखेरि पनि उसले असल ठाउँ नै पाउँछ, इत्रोको भेडा गोठालो हुने काम पाउँछ, इत्रो ससुरो थियो उसको होइन, र इत्रोले त्यहाँ उसले भेडा गोठालो राख्दाखेरि उसैको छोरी चाहिँ फेरि विवाह गरेको छ मूसाले होइन, मूसाले उसकै छोरीलाई विवाह गरेको छ। अनि विवाह गरेर यसरी परमेश्वरले उसको जीवनमा गर्दै ल्याउनु भएको छ। अनि जब उनीहरू कुनै बाटोमा हिँड्दै गर्दाखेरि चाहिँ परमेश्वरले फेरि मूसालाई मार्न पनि खोज्नुभयो, किनभने त्यतिखेर चाहिँ खतना हुनु पर्थ्यो होइन, प्रत्येक जन्मेको बालक चाहिँ पुराण समय अनुसार चाहिँ खतना हुनु पर्थ्यो, तर जुन मूसाकोले बालक जन्मेका थिए उसको खतना गरिएको थिएन। अनि त चाहिँ अरू इजरायलीहरूलाई चाहिँ खतना गर्नुपर्छ, परमेश्वरमा नयाँ बन्नुपर्छ भन्ने, तर त्यो आफ्नै छोरोको खतना गरेको छैन भनेर परमेश्वरले प्रहार गर्न आँट्दाखेरि उसको श्रीमतीले चाहिँ चट्टै आफ्नो छोराको खलडीको खतना गरेर
अनि मूसाको खुट्टामा छाउँछन्। त्यसपछि परमेश्वरको प्रहार त्यहाँ रोकिन्छ। भनेपछि कस्तो भनेदेखि परमेश्वरले हामीलाई चुन्नु त भयो, तर मूसा जस्तै कहिलेकाहीँ हामी आफ्नो गल्ती चाहिँ देख्दैनौँ कि, आफूले अरूलाई चाहिँ मासलाई भनिरहेका हुन्छौँ, हामी आफ्नो गल्ती देख्दैनौँ। त्यसरी गर्दा त्यो पनि होइन, आफू ठिक बाटोमा हिँडेर मात्रै अरूलाई ठिक बाटोमा हिँडाउन सकिन्छ। सदा जस्तै म यहाँबाट केही कुराहरू बोल्दैछु, हुन त मैले सबै बोलेका कुराहरू मैले पनि 100% दिन नसकौंला, परमेश्वरमा क्षमा माग्दै होइन, कति भूल गल्ती हुन्छ, तर पनि हामी भरसक चाहिँ परमेश्वरलाई चित्त नदुखाउने, उहाँले भन्नुभएका कुराहरूमा आज्ञाकारी हुने, त्यसैमा आनन्द, त्यसैमा खुसी हुने, किनभने अनन्त खुसी त येशूसँग छ होइन, त्यसरी हिँड्ने व्यक्ति हामी बन्नुपर्छ। त्यसैले आज तपाईँ र मलाई दिनुभएको यो वरदान अनुसार हामीले कसरी परमेश्वरलाई खुसी दिलाउन सक्छौँ भन्दा, मैले त साँच्चै नै परमेश्वरको निम्ति 1% पनि गर्न सकिरहेको छैन, किनभने हामी चाहिँ आफ्नै फिक्री होइन, आफ्नै घरबारको फिक्री, आफ्नै छोराछोरीको फिक्री, आफ्नै धन सम्पत्तिको फिक्री हुन्छ हामीमा। तर अब चाहिँ त्यो समय छैन, हामी बरालिने होइन, समय फाल्ने समय छैन। आज मानिसहरू एकदमै पापमा फ्रिडम पाएर चाहिँ आज ठुल्ठुला पार्टी भोजहरू होइन, यस्तै परमेश्वरलाई मन नपर्ने कामहरू पा मानिसहरू पापमा रमाइरहेको देखिन्छ। तर अब यो अनन्ततातिर जाने जीवनले चाहिँ त्यो देखेर हामी अवाक्क हुन्छौँ, किनभने नुह पनि जब उसको समयमा मानिसहरू खाइरहेका थिए, पिइरहेका थिए, विवाह मारी गरिरहेका थिए, अनि जलपरलाई आएर स्वाटेल लग्यो मानिसलाई, त्यो पत्तो पनि भएन। त्यसले गर्दा परमेश्वरको क्रोध नजिकै छ, प्रभुको आगमन नजिकै छ भनेर वचनले पनि भन्छ। अनि यी सबै घटेका घटनाहरू, इभिडेन्सहरू हामीले हेर्दाखेरि चाहिँ येशू ख्रीष्टको दोस्रो आगमन छिटै नै छ भनेर पनि हामीले भन्न सक्छौ। र आज मैले किन यति धेरै कुराहरू गरिरहेको छु भन्दाखेरि, हामी पुरानो मानिसबाट नयाँ बन्नुपर्छ। परमेश्वरले जुन भाग हामीलाई लगाइदिनु भएको छ त्यसमा झर्को नमारिकन हामीले काम गर्नुपर्छ। यतिखेर एउटा गीत सुनाउँछु, हेर हेर ख्रीष्ट राज्यमा खेतालाको कमी भन्ने श्रेयसीजीको शब्द संगीतमा थियो, यदि हामी भेटिएछ भने त्यो गीत सुन्छौं। हेर हेर ख्रीष्ट राज्यमा खेतालाको कमी, कहिलेसम्म चुप लागेर बसिरहने हामी भन्ने भजन सुनाउँछु।

आज श्रोताभित्र कार्यक्रम आधुनिक सुन्दै हुन्छ गुड न्यूज एफएमको प्रसारणमा, र मलाई निकै नै मनपर्ने भजन हो यो। शिरसी दाईले चाहिँ शब्द संगीत गर्नुभएको छ अनि ग्रुपिङ स्वर र आवाज रहेको छ, र यो गीत सुन्दाखेरि चाहिँ एउटा चेतावनी पनि आउँछ हाम्रो जीवनमा, होइन, होसियारीका कुराहरू बताएको छ, कहिलेसम्म चुप लागेर हामी बस्ने हो त भन्ने कुराहरू छ, होइन। त्यसैले जसले हामीलाई परमेश्वरमा अगाडि बढ भन्छन् त्यस्ता व्यक्तिको कुरा सुन्नुपर्छ, नाई नास्ती गर्नु हुँदैन, हामीले उनले उसको विरूद्धमा उठ्नु हुँदैन, किनभने असल कुराको लागि हामीले जहिले पनि अगाडि बढ्नुपर्छ। वचनले भन्छ भलाइ गर्न नथाक समयमा तिमीहरूले यसको इनाम पाउनेछौ भन्नुभएको छ, र भलाइ गर्नको लागि हामीले थाक्नु हुँदैन। श्रीमान श्रीमती मिलेर परमेश्वरको राज्यलाई बढावा दिनुपर्छ, आफ्नो आफ्नो चुनावलाई बल्दो बनाउनुपर्छ, होइन भन्ने कुराहरू छ। तपाईँ कस्तो किसिमले मण्डलीमा आफ्नो कर्तव्य निभाउँदै हुनुहुन्छ, मण्डलीमा के चाहिँ भाग छ तपाईँको भन्ने कुरा मलाई थाहा छैन, तर मैले जे गर्छु मलाई थाहा छ, तपाईँलाई पनि होला परमेश्वरले हामीलाई यस्तो गर्नुभएको छ, अब श्रीमान श्रीमती मिलेर नै हामी अगाडि बढौं। कतिजना दाम्पत्य जीवनमा पनि एकजनाले ख्रिस्टलाई विश्वास गर्ने एकजनालाई नगर्ने हुँदाखेरि चाहिँ एकदम अप्ठ्यारो भइरहेको हुन्छ त्यहाँ, अनि एउटा सैद्धान्तिक रूपमा पनि, अनि होइन एउटा अनि सम्बन्ध बिग्रिने अमिलोपन आउने हुन्छ, किनभने एउटाको मन एउटा एउटाको मन एउटा भएको हुनाले हुन्छ। त्यसैले गर्दा हामी जति सक्दो प्रार्थना गरेर एक बन्ने कोसिस चाहिँ गरिहाल्नुपर्छ, किनभने त्यसैले नै होला यो विवाहको सम्बन्धमा परमेश्वरको वचनले चाहिँ अन्य जातिहरूसँग अथवा ख्रिस्टलाई नचिनेका मानिसहरूसँग विवाह गर्ने हामीलाई अलाउट पनि गर्नुभएको छैन, स्वीकृति पनि दिनुभएको छैन। यो हाम्रै लागि हो, किनभनेदेखि जब हामी त्यसरी बेमेलका विश्व बत्तीसमा नलिएका मानिसहरूसँग अथवा ख्रिस्टलाई राम्ररी नचिनेका मानिसहरूसँग विवाह गर्छौं भने भोलि सम्बन्धमा अप्ठ्यारा आउन सक्छ, किनभने हाम्रो बाटो अलग अलग हो। अब उसलाई कहिले ल्याएर बुझाउने, होइन कहिले चाहिँ इसाई बनाउने अनि विवाह गर्ने भन्ने त्यो चाहिँ अलिकति आकाशको फल नै हुन सक्छ। त्यसैले गर्दा सकभर परमेश्वरले कसैको निम्ति पनि जोडीको खाँचो हुँदैन किन भन्नुभयो भन्दाखेरि तपाईँको निम्ति नै कहाँ न कहाँ जोडी चाहिँ पक्कै पनि छ। त्यसैले मेरो विवाह हुँदैन भनेर पनि पीर गर्नु पर्दैन, ठिकै छ, भएन भने पनि परमेश्वरको महिमा गर्नु ठूलो होइन त। यो विवाह त संसारमा रहनको निम्ति एउटा माया जालमा झुन्डिने परमेश्वरले एउटा समय दिनुभएको, हामी एक्लो थियौं परिवार दिनुभयो त्यो मात्रै हो, अनि एक्लो मानिसले पनि त परमेश्वरको राज्यको काम गर्न झन बढी सक्छ नि त, होइन। यदि तपाईँको विवाह भएन भने त्यसैमा पछुतो गरेर नपस्नुहोस्, किनभने विवाह भन्दा ठूलो अनन्तको राज्य तपाईँले पाइसक्नु भएको छ, होइन। ख्रिस्ट चाहिँ एक दिन हामी प्रकाशको पुस्तक 19 अध्यायले भन्दछ थुमाको विवाहको लागि तयार हुँदैछन्, अनि हामी ख्रिस्टलाई भेट्न जाँदैछौँ भन्दाखेरि यो विवाहमा अल्झी राख्ने घर बनाउने कुराहरूमा अनि जग्गा जमिन जोड्ने कुराहरूमा भन्दा पनि परमेश्वरको राज्यलाई विस्तार गर्ने कुराहरूमा पनि हामी अगाडि बढ्ने हो कि भन्ने यो गीतले पनि हामीलाई जनाउँछ। मैले नयाँ भन्ने कुराहरू गरिरहेको थिएँ श्रोतामित्र, मलाई अहिले खुसी पनि लाग्छ, टिकटकहरूमा संगति भेलाकाईहरू हुन्छ, होइन, बिहान बेलुकी संगतिहरूमा म पनि जोडिन्छु, एउटा 8 बजेको बेलुकी अनि बिहान 7 बजेदेखि 8 बजे 9 बजेसम्म अनि बेलुकी 8 देखि 10 सम्म चाहिँ अनिवार्य म पनि टिकटक संगतिमा बस्छु। हामीले पनि यसो विचार गरेर कुन ग्रुप हाम्रो लागि उपयुक्त छ, होइन, कुन ग्रुपले चाहिँ सत्य कुरा गर्छ, कुन ग्रुप चाहिँ ख्रिस्टको हो भनेर विचार गरेर हामी संगतिमा बस्न सक्छौं। त्यसै हाम्रो टाइम खेर फाल्नुभन्दा केही न केही ज्ञान गुण चाहिँ हामीले पाउने नै रहेछौ, होइन, ज्ञान पाउँछौं। त्यसैले गर्दाखेरि त्यहाँ बस्नुपर्छ, परमेश्वरको उपस्थिति हुन्छ। र आज मैले धेरै नै हेर्दाखेरि आजभोलि चाहिँ सामाजिक सञ्जालमा भजनहरू गाइरहनु भएको, होइन, परमेश्वरकोमा रमाइरहनु भएको देख्छु, होइन, धेरै खुसी लाग्छ। पहिले यस्तो थिएन, सामाजिक सञ्जाल पनि ठिक तरिकाले चलाउने हो भने परमेश्वरको महिमा भइरहेको हुन्छ, होइन, यो पनि एउटा सञ्जाल नै हो, म बोलिरहेको छु, अब यो कहाँबाट मेरो आवाज चाहिँ तपाईँको कानमा पुग्छ, होइन, हाम्रो टेक्निसियन मित्रले ब्रोडकास्ट गर्नुहुन्छ, हाम्रो आवाज कसरी पुग्छ हामी जान्दैनौँ। परमेश्वरले दिनुभएको ज्ञान बुद्धिद्वारा मानिसहरूले टेक्नोलोजी अप्नाएर नै तपाईँ कहाँ पुगेको हो। त्यसैले यो कुरोलाई मलाई चाहिँदैन भन्न पनि हामी सक्दैनौँ, तर यसलाई सही सदुपयोग चाहिँ हामीले गर्नुपर्ने हुन्छ। परमेश्वरको राज्यको निम्ति युज भइरहेको छ गुड न्यूज एफएमको माइक्रोफोन, गुड न्यूज एफएमको मिक्सरहरू, गुड न्यूज एफएममा भएका हरेक कुराहरू उपकरणहरू चाहिँ परमेश्वरको राज्यको निम्ति योग्य के अरे प्रयोग भइरहेको कुरा म भन्न चाहन्छु, किनभनेदेखि यो चाहिँ परमेश्वरले नै अलग गर्नु

हो हो, त्यसैले गर्दाखेरि माध्यम आज कतिले भन्छन् इन्टरनेटले गर्दाखेरि मेरा छोराछोरीहरू बिग्रे, तर त्यो होइन। हामी बिग्रिने अथवा हामी ठिक बाटोमा हिँड्ने भन्ने कुरा चाहिँ इन्टरनेटले होइन कि हाम्रो मनले गर्ने हो। अनि हामीले नै अब किनभने मण्डलीमा सिकेका कुराहरू अझ पनि बढी जसो ज्ञान पाउनको निम्ति पनि इन्टरनेटले धेरै ठूलो महत्वपूर्ण भूमिका खेलेको छ मेरो जीवनमा चाहिँ। किनभने म इन्टरनेटमा जहिले पनि प्रभुका कुराहरू हेर्न मन लाग्छ, नेपाली सर्मनहरू हेर्छु, कहिलेकाहीँ इङ्ग्लिस सर्मनहरू पनि हेर्छु, होइन, एकदम इफेक्टिभ होइन। मानिस प्रभुको नजिक गएको व्यक्तिले बोलेको वचनहरू एकदम प्रभावकारी हुन्छ, अभिषिक्त हुन्छ, होइन, अभिषिक्त जनले बोलेको बोली चाहिँ अभिषेक सहितको हुन्छ। त्यसैले तपाईँहरू मेरो जीवनमा काम पनि गर्छ, र त्यसैले गर्दा हामीले समय खेर फाल्नु हुँदैन। यसु ख्रिस्टको समयमा चाहिँ उहाँलाई खानासम्म फुर्सद हुँदैन थियो भनेर भनिएको छ, र किन चाहिँ उहाँले त्यति साह्रो परमेश्वरको राज्यको बारेमा काम गर्नु भन्दाखेरि मानिसलाई नै पापबाट जीवनमा फर्काउनको लागि यो गर्नुभएको थियो। हामीलाई एफसीको पुस्तक 2 अध्यायका केही पदहरू पढ्दा यसरी भनिएको छ, पुरानो र नयाँ जीवन, तिमीहरू आफ्ना अपराध र पापहरूद्वारा मरेको बेलामा उहाँले तिमीहरूलाई जीवित पार्नुभयो। यिनैमा यस संसारको रीति अनुसार र आकाशका शक्तिको मालिक अनुसार अनाज्ञाकारिताका सन्तानमा अहिले काम गर्ने आत्मा अनुसार तिमीहरू अघि एकपल्ट चल्दथ्यौ। तिमीहरू मध्ये हामी पनि शरीर र मनका इच्छा पूरा गरेर आफ्नो पापमय स्वभावका लालसामा अघि जिउँथ्यौ, र बाँकी मानिस जस्तै हामी स्वभावैले क्रोधका सन्तान थियौं। तर परमेश्वर जो कृपामा धनी हुनुहुन्छ, उहाँले आफ्नो महान प्रेमद्वारा हामीलाई प्रेम गर्नुभयो। यसकारण पापमा हामी मरेका भए तापनि उहाँले हामीलाई ख्रीष्टसँगै जीवित पार्नुभएको छ। अनुग्रहबाट नै तिमीहरूले उद्धार पाएका छौ भनेर भनिएको छ। हो नि, अब पुरानो समयमा चाहिँ हामी साँच्ची नै आकाशका शक्तिहरू भनेर भनिएको छ, र स्वभावैले एउटा क्रोधका सन्तान भनेर हामीलाई चिनिन्थ्यो। अहिले जस्तै तपाईँको बुबाले समाजमा अलिकति नराम्रो किसिमको छवि राख्नुभएको छ, गलत काम गर्नुभएको छ भन्दाखेरि तपाईँलाई कस्तो हुन्छ भने त्यो गलत काम गर्ने बुबाको छोरो हो भन्ने एउटा सम्बोधन पनि मानिसले गर्छन्। त्यसैले हामी कस्तो हुने समाजमा, होइन भन्ने कुरा, हाम्रो चरित्रले पनि परमेश्वरको राज्यको प्रचार गरिरहेको हुन्छ। बाइबल खोलेर नै प्रचार गरिरहनु पर्दैन, म असल सबैसँग बोल्छु, नम्रतामा व्यवहार गर्छु, सबैलाई बराबर प्रेम गर्छु भनेदेखि संसारका मान्छे प्रभावित हुन्छ। अनि उनीहरूले यो मान्छे अलिकति फरक छ भनेर भन्नु नै परमेश्वरको राज्यको प्रचार हो। त्यसपछि हामीले अरू कुराहरू अगाडि फर्दर कुराहरूमा अगाडि बढ्न सक्छौं। त्यसैले यो पुरानो र नयाँमा चाहिँ हामी प्रत्येकले, आज मैले तपाईँले नै यो वचन दुईधारे भएको हुनाले तपाईँमा र लागू हुन्छ। बोल्ने मानिसले चाहिँ लागू गर्न नहुने जीवनमा, अनि सुन्ने मानिसले चाहिँ लागू गर्नुपर्ने भन्ने प्रथा पनि हुन्छ कति मण्डलीहरूमा, त्यस्तो हुँदैन। हामी सबैलाई परमेश्वरले न्यायिक नजरले हेर्नुहुन्छ, अनि परमेश्वरको क्रोधको निम्ति साँचेर राखेको त्यो अग्निमय ठाउँ पनि छ। त्यसैले गर्दाखेरि तपाईँ र म डराउनुपर्छ, र नयाँ गरी पहिले थिएनौ, अब अहिले चाहिँ परमेश्वरको अनुग्रह पाएर हामी नयाँ भएका छौं भनेर धेरै राम्रो कुरा भनिएको छ। र यस्ता वचनहरू पढ्दै गर्दा म आफैलाई पनि एनालाइसिस गर्छु, मेरो जीवनमा भएका पापहरूलाई, होइन, यहाँनिर कहाँनिर म चुके त, होइन, परमेश्वरको वचनले यसो भन्छ, मैले यो सुधार्नु पर्ने रहेछ है भन्ने कुरा हामीलाई यसरी बताउँछ वचनले। त्यसैले नै वचन पढ्नुपर्छ, वचन चाहिँ नपढ्ने अनि त्यहाँबाट हामीले सुनेको कुराको भरमा मात्रै हुँदैन, वचनमा के लेखेको छ त्योसँग आफ्नो जीवनलाई ट्याली गर्दै अगाडि बढ्नुपर्छ, अनि धार्मिकताको अगाडि पछि हामी लाग्न सक्छौ। र परमेश्वरको आशिष पाउनको निम्ति, उहाँबाटको धेरै राम्रा राम्रा आशिष पाउनको निम्ति चाहिँ वचन पढेर परमेश्वरको संगतिमा रहेर हुनुपर्छ। मण्डली चर्चभित्र तपाईँ बसेर सुतेर दौडेर त्यहाँ नाचेर मात्रै परमेश्वरको उपस्थिति पाउनुहुन्न, त्यहाँ बसी भन्दैमा तपाईँको हृदय ठिक छैन भने तपाईँ चर्चमा बसेर पनि ठिक छैन। त्यसो गर्दा हृदय ख्रिष्टको हुनुपर्छ। मैले अघि पनि भने हृदय ख्रिष्टको छ भने हामी फोहोर ठाउँमा बसे पनि, अन्य जातिहरूको बीचमा बसे पनि, पावल कि कस्ता अन्य जातिको बीचमा बसे, त्यो एथेन्सका पूजा गर्ने, होइन, मूर्ति नै मूर्ति भएको सहर एथेन्समा गएर उहाँले चाहिँ परमेश्वरको प्रचार गर्नुभयो। उहाँ एक्लो हुनुहुन्थ्यो नि त, सबै संसारका मानिसहरूले एउटा निर्जीव कुरालाई बुझिरहेको बेला पावलले चाहिँ जीवित परमेश्वरको प्रचार गर्थे। भनेपछि तपाईँ र म यस्तो हुनुपर्छ कि हामी श्रीमान श्रीमती कतै जाँदैछ भने पनि परमेश्वरको राज्यको मौका पर्यो भने वचन सुनाएर उनीहरू अरूलाई प्रेम बाँड्नुपर्छ भन्ने कुराहरू परमेश्वरको वचनले हामीलाई भन्दछ। र मैले पनि आफैलाई विचार गर्छु, जब म परमेश्वरको वचनमा लागि पर्दैन थिएँ त्यतिखेर चाहिँ त्यति वास्ता हुँदैन थियो, जब परमेश्वरको
वचनमा लागि परिसकेपछि

हजुर, निकै नै अर्थपूर्ण भजनपछि फेरि पनि म आएको छु। श्रोता, गुड न्युज एफएमको प्रसारणमा आदम इभ सुन्दै हुनुहुन्छ। कार्यक्रम आदम इभ भयो। आदम इभ किन भनियो भन्दाखेरि चाहिँ श्रीमान श्रीमतीको विषयमा दाम्पत्य जीवनको कुराहरू गर्ने कार्यक्रम हो यो। हामी चाहिँ विवाह विज्ञ नभए पनि बाइबलले जे भन्दछ ती कुराहरू हजुरहरूसँग सेयर गर्न हामीले सकिरहेका छौं, किनभनेदेखि हामीले जसलाई पनि वचनद्वारा आग्रह गर्न सक्छौं, निवेदन गर्न सक्छौं यस्तो जीवन जिउनुपर्छ भनेर, त्यसैले हामी विवाह विज्ञ भएर संसारमा एकदम वैवाहिक सम्बन्धका ज्ञान गुण बोकेर आएको भन्दा पनि परमेश्वरको वचन बोकेर चाहिँ हामी आएका छौं। त्यसले गर्दाखेरि हामी सबैको सम्बन्ध राम्रो होस्, होइन मेरो तपाईँको हामी सबैको परिवारमा सम्बन्ध राम्रो होस्। श्रीमान श्रीमती मात्रै सम्बन्ध राम्रो भएर छोराछोरीसँग राम्रो भएन भने पनि हुँदैन, आमा बुबासँग भएन भने पनि हुँदैन, होइन। कहिलेकाहीँ हामी वृहत फ्यामिली हुन्छौँ, होइन, कोही सानो परिवार हुन्छन् दुई सन्तान मात्रै भनेर मानिसले भन्ने गर्छन्, कोही चाहिँ ठूलो परिवार, जस्तो सुकै परिवारमा पनि एडजस्ट हुन कसले सक्छ भन्दा एउटा नम्र व्यक्तिले अनि एउटा नम्र श्रीमान नम्र श्रीमतीले मात्रै सक्छ, सासू बुहारी सबै मिलेर बस्न सक्ने, किनभने उसलाई त्यो मिल्नु भनेको चाहिँ उसको नेचरै हुन्छ कि, उसले कसैलाई रिस गर्न जानेको हुँदैन, कसैलाई प्रेम गर्न बाहेक केही पनि जानेको हुँदैन। हो बास, हामीले प्रेम गर्न मात्रै सकौं सबैलाई त्यो भए पुग्छ, तपाईँको नजरमा प्रेम मात्रै बोकेर हिँड्नुपर्छ। अनि आज मानिसहरू कति कन्ट्रोभर्सीमा आउने गर्छन्, होइन यसले यस्तो छ फलना यस्तो छ, मलाई त त्यस्तो लाग्दै लाग्दैन, मलाई चाहिँ सबैलाई प्रेमिलो नजरले हेर्न मन लाग्छ। त्यसैले गर्दाखेरि परमेश्वरले बनाउनु भएको सन्तानलाई हामीले त यस्तो त्यस्तो भन्न पनि सक्दैनौं, ऊ बेठिक छ त उसैले न्याय दिनुपर्छ नि त, होइन म ठिक छु त मलाई परमेश्वरले मुकुटहरू दिनुहुन्छ नि त भनेर परमेश्वरको वचनले नै भन्छ नि। त्यसैले अर्काको न्याय गर्नुभन्दा पनि सुधार्ने कुरा चाहिँ अरूलाई गर्नुपर्छ, कोही पनि अनुरोध गर्नुपर्छ, त यस्तो बन्नै पर्छ भनेर म सक्दिनँ भन्न, तपाईँ पनि सक्नुहुन्न, हामीले अनुरोध गर्ने हो। जस्तै तिमी जवान छौ, तिमीले अब विवाहको सोच गर्दैछौ भने यो गर्नुपर्छ है प्लिज भनेर चाहिँ हामीले परमेश्वरमा सबै कुराहरू राख्नुपर्छ, प्रार्थना गर्नुपर्छ भन्ने कुरा चाहिँ हामीले गर्नै पर्छ। यदि कसैलाई जीवनका विषयमा कुरा गरिन भनेदेखि त्यो लेखा तिमीले दिनुपर्छ पनि भनिएको छ, तर कतिजनालाई आज सुधारिने न्युमा चाहिँ कतिजना मानिसहरूले चाहिँ न्यू खोज्ने होइन अनि यस्तो त्यस्तो भनेर चाहिँ नेगेटिभ कुराहरू गर्ने पनि हुन्छ। त्यसैले गर्दा तपाईँ र मेरो मन चाहिँ जहिले पनि चोखो सफा हुनुपर्छ, जस्तो ख्रिस्टको मन थियो त्यस्तै भयो भने हामीलाई मानिसले केही गर्नु पर्दैन, परमेश्वरले हामीलाई सबै ठाउँबाट आशिष दिनुहुन्छ सदा। त्यसैले गर्दा असल आचरण चाहिँ संसारलाई मात्रै मनपर्ने होइन, परमेश्वरलाई त अचम्मै मनपर्छ र आचरण असल हुनुपर्छ। म पनि त्यस्तो योग्य व्यक्ति परमेश्वरलाई महिमा दिने योग्यको व्यक्ति नभए पनि म क्षमा माग्छु, परमेश्वरमा पश्चाताप गर्छु, म जस्तो छु अझ पनि बढी तपाईँको सेवा गर्न सकौँ प्रभु भनेर भन्छु। होइन मैले विवाह नगर्दाखेरि पनि मलाई त्यति पीर थिएन, मेरो विवाह नहोला भन्ने पीर मलाई पनि मलाई लाग्दैन थियो, र विवाह भइसकेर पनि परमेश्वरलाई अझ असल श्रीमती दिनुभएकोमा धन्यवाद दिन सकेँ। होइन यस्तै हुन्छ, तपाईँको जीवन पनि पक्कै असल हुन्छ, घोषणा हामीले गर्नुपर्छ होइन तपाईँले। त्यसैले गर्दा शुरूआती विवाहको शुरूआतमै हुन्छ भने पर्खिनुहोस्, सकेसम्म चाहिँ परमेश्वरमा बाँचेको जोडी नै हेर्नुहोस्, होइन परमेश्वर त्यो समयमा जुटाउनुहुन्छ पक्कै पनि, किनभने आजसम्म जुटेकै छ त, होइन तपाईँलाई मात्रै नजुट्ने भन्ने कुरा हुन्छ र हुँदैन नि। त्यसैले गर्दा प्रार्थना गरौं अनि हामी अगाडि बढौं, असल जोडी बन्ने कोसिस गरौं, र विशेष गरिकन विवाह भएको त भइगयो, विवाह नभएकोले अब अगाडि पवित्र भएर रहने हो भनेदेखि चाहिँ हामीले असल विश्वासीको खोजी गर्नुपर्छ। कतिजना भर्खरका यङ्स्टरहरूले चाहिँ टिकटकमा मैले देखेको छु चाहिँ मलाई मन पराउने जति पनि युवतीहरू हुनुहुन्छ अथवा युवा हुनुहुन्छ, तपाईँ मलाई भन्दा धेरै ख्रिस्टलाई माया गर्नुभयो भने मात्रै म सम्बन्ध जोड्न तयार छु भनेर कति मिठो कुरा गर्नुभएको छ। मलाई एकदमै त्यो कुराहरू गर्दाखेरि एकदमै मन छ। यो तपाईँले ख्रिस्टलाई विश्वास गर्नुभएको छ, मलाई त्यति प्रेम गर्नु पर्दैन, पहिला यसोलाई प्रेम गर्नुहोस् अनि मलाई प्रेम गर्न आउनुहोस् भनेर भन्नुहुन्छ, होइन कति राम्रो कुरा, होइन त्यस्तै हुनुपर्छ सबैजना हामी आज, होइन विशेष गरिकन विवाह चाहिँ युवा युवतीकै अब शुरूमा हुन्छ, होइन त्यसैले गर्दा हाम्रो विवाह चाहिँ पवित्र होस् भनेर हामी हाम्रो चाहना हो। र आज मैले जति कुराहरू गर्ने श्रोतामित्र कार्यक्रमको लगभग अन्त्यतिर म छु, कार्यक्रममा आधाविधमा, अनि मैले अघि नै भने हामी विज्ञ नभए पनि परमेश्वरको वचनद्वारा हामीले बोल्ने भएको हुनाले तपाईँको जीवनमा पक्कै पनि आशिष आउनेछ। सुनेर साथ दिनुभयो सम्पूर्ण श्रोतालाई धन्यवाद दिन चाहन्छु। प्राविधिक मित्र सरोज राजवंशीज्यूलाई पनि धेरै धेरै धन्यवाद दिँदै म भने कार्यक्रमबाट छुटिन्छु। धन्यवाद, नमस्कार।

श्रोता, आज दिनभरिको हाम्रो प्रसारण सुनेर साथ दिनुभएको लागि तपाईँलाई धेरै धेरै धन्यवाद। आजलाई गुड न्यूज एफएम रेडियोको रात्रिकालीन प्रसारण यही बन्द भएको जानकारी गराउँदै भोलि बिहान 6 बजे हामी हाम्रो नियमित विविध कार्यक्रमको साथमा उपस्थित हुनेछौ। तबसम्मका लागि हामीलाई बिदा दिनुहोस्। तपाईँको आजको रात सुखमय बितोस् र परमेश्वरको निगाह तपाईँमाथि निरन्तर भइरहोस्। आमेन।